0: नान्सी, घर बनाउने काम सुरु भयो?
1: सबै कुरा भइरहेकै छ। अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
0: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी। मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समिलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
1: हो र? अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरा गर्नु पर्यो।
2: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका झ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोप्राइटर नवराज घिमिरे सम्पर्क नम्बर 9856046662।
3: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ दराज कुर्सी टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।
1: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
4: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
1: अब जापान ट्राई होइन स्योर गरौं।
4: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
1: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
4: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुनिश्चित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
1: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर विशेष सहर 8 नारायण स्थान चोक नवील बैंक भएको भवन शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
4: सम्पर्क नम्बर 0665902900। मोबाइल नम्बर 9856602900।
5: सुन्दर, मनमोहक र आकर्षक गरगहनाको लागि विगत 4 दशकदेखि सेवारत अमृत सुनचाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल बेसी सहर।
6: कम्प्युटर तौलमा छापावाला सुनका गरगहना,
5: हार, मंगलसूत्र, छड्की तिलहरी, मिनी तिलहरी, औठी, सिकरी, टप, झुम्का, चुरी, टिकिया, चन्द्रमा क्लिप, पंखे चन्द्रमा, विभिन्न किसिमका जन्तर लगायतका सम्पूर्ण गरगहना।
6: सुनचाँदी खरिद बिक्री र पुराना गरगहना साटफेरका लागि अमृत सुनचाँदी पसल।
5: रेडीमेड एवं अर्डर अनुसारका आधुनिक र परम्परागत आकर्षक गरगहना,
6: चाँदीका सामान र राशि अनुसारका पत्थरका लागि
5: अमृत सुनचाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल बेसी सहर। प्रोप्राइटर रविलाल विश्वकर्मा, अमृत विश्वकर्मा। फोन 0665201152।
6: मोबाइल 9746000454।
5: शुद्धता र विश्वसनीयता हाम्रो प्रतिबद्धता।
7: एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 6 बजेको छ।
8: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी।
9: मर्संग एफएम 95 मेगाहर्ज।

0: नमस्कार तथा सुप्रभात। काया कैरनमा तपाईलाई साथी हृदय रिमाल सँगै मिलन तिमिल सिन्हाको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्क सँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
1: आज 2083 साल भदौ 19 गते शुक्रबार, सन् 2026 सेप्टेम्बर 4 तारीख भदौ कृष्ण पक्षको कृष्णाष्टमी तिथि।
2: काया कैरन का साथमा
3: किसान पाइप प्रोडक्ट्स प्राली
2: राष्ट्रको शान किसान
3: अ कम्प्लीट पाइपिंग सोल्युसन्स।
0: काया कैरन शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: बाढ़ी पीड़ितलाई विद्यार्थीको 5 रूपियाँदेखि व्यवसायीको 15 करोड़सम्म सहयोग। बाढ़ी प्रभावित व्यवसायका लागि सरकारको विशेष राहत प्याकेज।
0: बाढ़ीबाट सम्पर्क विहीनको संख्या 5,000 नाग्यो, 12,000 भन्दा धेरैको उद्धार। बाढ़ीको क्षतिबारे अन्तर्राष्ट्रिय समुदायको ध्यान आकर्षण गराउन प्रधानमन्त्री राष्ट्रसंघ महासभामा जाने।
1: विपत्तिका बेला उद्योगीले बढ़ाए ग्यासको भाव, आयल निगमको पनि सहमति।
0: लन्डनमा पहिलो पटक चालक विहीन रोबोट्याक्सी सेवा शुरू, बेलायतको स्वचालित यातायात बजारमा प्रतिस्पर्धा तीव्र बन्ने अनुमान।
1: र चन्द्रबहादुर थापा मगर र एरिका गुरूङ एनएसजेएफ उत्कृष्ट वर्ष खेलाड़ी घोषित।
4: कृषि र भेटेनरी शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनको सूचना।
5: विगत 3 दशक भन्दा बढ़ी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेनरी तर्फ 5 वर्षे बीबीएससी एनएएच भेटेनरी डाक्टर र कृषितर्फ बीएससी एडी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
4: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 27 गतेसम्म, प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
5: बीएससी एजी तर्फ पहिलो 30 जना विद्यार्थीहरूका लागि विशेष छुटमा भर्ना लिइरहेको जानकारी गराइन्छ।
4: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन,
5: फोन 056421261, 596617, मोबाइल 98550607868, 98511625594, 98510542424। तपाईको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपीआई बाट शुरू गरौं।

0: यो चाड पर्वमा युरो पेन्ट प्रस्तुत गर्दछ, रङ्गिन्छ घर, बर्सिन्छ उपहार। रु 50,000 को युरो पेन्टको खरिदमा पाउनुहोस् लकी ड्र कुपन, अनि पाउनुहोस् इन्भर्टर एसी 1 टन, डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक, अनि बम्पर प्राइसमा पाउनुहोस् एक जोडीको लागि बाली टुर। युरो पेन्ट घर मात्र होइन, रङ्गाउनुहोस् सपना पनि।
1: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
2: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठे घरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
1: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
3: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
4: फोन 056-494-333, 493-555।
5: थोरै बचत धेरै कायदा, बिमाका छन् फाइदै फाइदा। बिमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बिमा कम्पनीमा जीवन बिमा गरी निश्चिन्त बनौ। न्यून बिमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बिमा कम्पनी लिमिटेड, रामसाहापथ काठमाडौँ, साबिकको राष्ट्रिय बिमा संस्थान।
6: काया कैरनमा अब खबरको सिलसिला। अछामको मंगलसेन 5 मा रहेको सोडसा माविका विद्यार्थीले आफूहरूबाटै रकम संकलन गरेर अस्ति बुधबार 14,255 रूपियाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा बुझाए। कपिल वस्तु 7 धर्मपनियाको राष्ट्रिय जनहित माविका विद्यार्थीले पनि 10,050 रूपियाँ कोषमा पठाए। रौतहटको देवाही गोनाई 7 को प्रेमपुर गोनाई माविका विद्यार्थीले 470 रूपियाँ, भोटेको सिबाड़ी प्रभावितका लागि सहयोग गरे। मकवानपुरको था नगरपालिका 4 किटेनीको अधिकारी संसद महिला समूहले तीजको दर कार्यक्रम स्थगित गरेर त्यसका लागि छुट्याइएको 50,555 रूपियाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको समूहको सदस्य उमा अधिकारीले बताउनुभयो। सहयोग गर्ने क्रम अछाम, कपिल वस्तु, रौतहट, काठमाडौँ, पाल्पा, मकवानपुरमा मात्र सीमित छैन। नेपालका गाउँ गाउँदेखि विदेशका विभिन्न ठाउँबाट भोटेकोशी बाढ़ी पीड़ितको उद्धार, राहत र व्यवस्थापनका लागि सहयोग गर्नेको संख्या उल्लेख्य छ। अस्ति बुधबारसम्म प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा 10,62,078 कारोबारबाट सहयोग रकम जम्मा भएको छ। बुधबार भोटेको सीमा अघिल्लो हप्ताको बुधबार भोटेको सीमा बाढ़ी आएपछि सरकारले 9 वटा वाणिज्य बैंकमा रहेको प्रधानमन्त्री उद्धार तथा राहत कोषको खातामा सहयोग गर्न सबैलाई आग्रह गरेको थियो। अस्ति बुधबार बेलुकीसम्म ती खातामा करिब 8.5 अर्ब रूपियाँ संकलन भएको छ। बाढ़ी पीड़ितको उद्धार, राहत र व्यवस्थापनका लागि कसैले खाजाको पैसा दिए, कसैले घरमा जम्मा गरेको रकम, कसैले तीजको दर रोके, कसैले आफ्नो पारिश्रमिकबाट छुट्याए, निजी क्षेत्रका उद्यमी व्यवसायीले समेत ठूलो रकम सहयोग गरिरहेका छन्। सहयोग गर्नेहरूमा विद्यार्थीको 5 रूपियाँदेखि व्यवसायीको 15 करोड़ रूपियाँसम्म रहेको खबर आजको कान्तिपुरले लेखेको छ।
7: यस्तै भोटेकोशी नदीमा आएको विनाशकारी बाढ़ीबाट क्षतिग्रस्त बनेका उद्योग, व्यापार र व्यावसायिक प्रतिष्ठानहरूलाई राहत दिन सरकारले व्यवसाय पुनरूत्थान प्याकेज घोषणा गरेको छ। सरकारले यसलाई पहिलो चरणको पुनरूत्थान प्याकेजको रूपमा घोषणा गरेको अर्थ मन्त्रालयले जनाएको छ। मन्त्रालयको प्रस्तावमा हिजो बसेको मन्त्री परिषद बैठकले बाढ़ी प्रभावित क्षेत्रको आर्थिक गतिविधिलाई फेरि चलायमान बनाउन कर छूट, भन्सार सहुलियत, ऋणको पुनर्संरचना र बीमा भुक्तानीलाई सहज बनाउने गरी विशेष निर्णय गरेको हो। सरकारले व्यवसायहरूको वित्तीय भार कम गर्न राष्ट्र बैंक मार्फत ऋण तथा ब्याजमा विशेष व्यवस्था मिलाएको छ। बाढ़ी प्रभावित ऋणीहरूका लागि बैंक तथा वित्तीय संस्थाबाट लिएको कर्जाको सामा ब्याज भुक्तानीमा एकपटकका लागि पुनर्संरचना वा पुनर्तालिकीकरण गर्ने सुविधा दिने भएको छ। प्रभावित ऋणीहरूले 1 वर्षका लागि बैंकको आधार दर बेस रेटमा मात्र 0.5% प्रिमियम थप गरी वा विद्यमान प्रिमियम मध्ये जुन कम हुन्छ त्यही ब्याज दरमा ऋण उपयोग गर्न पाउनेछन्। व्यवसाय सञ्चालन र रोजगारी सुरक्षाका लागि थप कर्जाको व्यवस्था गर्नका साथै क्षतिग्रस्त गाड़ी वा मेसिनरी फेरि खरिदका लागि बैंकहरूले न्यूनतम प्रिमियममा कर्जा उपलब्ध गराउनुपर्ने व्यवस्था गरिएको छ। राहत प्याकेज अन्तर्गत सरकारले भन्सार महसुलमा ठूलो छूटको व्यवस्था गरेको छ। बाढ़ीले मरमत हुन नसक्ने गरी क्षतिग्रस्त भएका व्यावसायिक गाड़ी तथा ढुवानीका साधनको दर्ता खारेज गरी त्यही प्रकृतिका नयाँ साधन आयात गर्दा भन्सार बिन्दुमा लाग्ने सम्पूर्ण महसुल पूर्ण रूपमा छूट दिने भएको छ। यस्तै नष्ट भएका प्लान्ट मेसिनरी तथा उपकरणको फेरि पैठारीमा पनि भन्सार महसुल लाग्ने छैन। भन्सार तिरिसकेका तर बाढ़ीका कारण भदौ 10 गते गन्तव्यमा नपुग्दै नष्ट भएका सामानको हकमा व्यवसायीले आउँदो 6 महिनाभित्र त्यही प्रकृतिको वस्तु आयात गर्दा पहिले तिरिएको महसुल बराबरको रकम समायोजन गर्न पाउने सुविधा समेत सरकारले दिएको छ। कर प्रशासनतर्फ पनि सरकारले व्यवसायीहरूलाई उल्लेख्य सहुलियत प्रदान गरेको खबर आजको कारोबार दैनिकमा छ।
6: भोटेकोशीमा आएको विनाशकारी बाढ़ीका कारण सम्पर्क विहीन हुनेहरूको संख्या 12,000 नागेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढ़ीपछि 5,083 जना अझै सम्पर्क विहीन छन्। बाढ़ी प्रभावित क्षेत्रबाट अहिलेसम्म 12,038 जनाको उद्धार गरिएको छ। यस्तै रसुवा, नुवाकोट, धादिङ, चितवन, गोर्खा, तनहु, नवलप्रासी पूर्व र नवलप्रासी पश्चिममा गरी 1,259 शव फेला परेका छन्। यसअघि बाढ़ीका कारण सम्पर्क हुनेहरूको संख्या 5,000 भन्दा बढ़ी हुनुपर्नेमा अन्यथा भएकोले सच्याइएको छ।
7: यस्तै बाढ़ीमा ज्यान गुमाएकाहरूको शनाखत हुन नसकेर शव राख्न समस्या भएपछि सरकारले डीएनए परीक्षणका लागि नमूना संकलन गरी अस्थायी व्यवस्थापन गर्न थालेको छ। तर अहिले प्रयोग भइरहेको स्रोत साधन र प्रविधिमा मात्र भर परे शव शनाखत तत्काल सम्भव हुने अवस्था भने छैन। सबै शवको डीएनए म्याचिङ गर्न 1 वर्षभन्दा बढ़ी समय लाग्न सक्ने प्रहरी अधिकारीहरू बताउँछन्। अहिले नेपाल प्रहरीको विज्ञान प्रयोगशाला र राष्ट्रिय विधि विज्ञान प्रयोगशालाबाट डीएनए परीक्षण हुँदै आएको छ। डीएनए परीक्षणमा सघाउन भारतीय विज्ञ र चिनिया टोली नेपाल आइसकेको छ। जापान, कोरिया र सिंगापुरबाट पनि सहयोगका लागि प्रस्ताव आएको प्रहरले जनाएको छ। प्रोफाइलिङ गरिएको विवरण कोसिड नामक सफ्टवेयरमा राखिनेछ। यो सफ्टवेयर अमेरिकाको सहयोगमा झण्डै 1 वर्ष अघि प्राप्त भएको हो, तर प्रयोगमा भने अहिलेसम्म अहिले मात्रै ल्याइएको हो। आजको नयाँ पत्रिकामा खबर छ।
6: काया कैरनमा बाढ़ी प्रभावित क्षेत्रमा मृत पशुबाट फैलिन सक्ने संक्रामक रोग र ध्यान दिनुपर्ने विषयमा जानकारीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
8: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
9: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
8: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
9: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: भर्ना खुल्यो।
2: गुणस्तरीय इन्जिनियरिङ शिक्षाको लागि विगत 26 वर्षदेखि समर्पित यस एक्मे इन्जिनियरिङ कलेजमा शैक्षिक सत्र 2083-84 लागि स्नातक तहमा बीई सिभिल, बीई कम्प्युटर, बी आर्किटेक्चर र बीआईटी विषयहरूमा भर्ना खुल्यो।
3: सम्पर्क एक्मे इन्जिनियरिङ कलेज वसुन्धरा काठमाडौँ।
2: फोन नम्बर 01 56 70 924 56 70 925।

0: लाइफटाइम क्रेडिट कार्ड सुविधा, कर्जा अवधि 5 वा 7 वर्षसम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ। सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
1: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
2: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले बाढ़ी पीड़ितलाई विद्यार्थीको 5 रूपियाँदेखि व्यवसायको 15 करोड़सम्म सहयोग, बाढ़ी प्रभावित व्यवसायका लागि सरकारको विशेष राहत प्याकेज, बाढ़ीबाट सम्पर्क विहीनको संख्या 5,000 नाग्यो, 12,000 भन्दा धेरैको उद्धार लगायतका खबर प्रस्तुत
3: गर्यौं। प्रधानमन्त्री बालेन्द्र शाह नेपाली टोलीको नेतृत्व गरेर संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुनुहुने भएको छ। महासभामा उहाँले नेपालमा हालै आएको भोटेकोसीको विनाशकारी बाढ़ी र त्यसले पुर्याएको क्षतिबारे अन्तर्राष्ट्रिय समुदायको ध्यान आकर्षण गराउने हुनु भएको हो। बाढ़ीको क्षतिपछि प्रधानमन्त्री नै राष्ट्रसंघको महासभामा जानुपर्ने भन्दै सांसद, मन्त्री तथा राज्यसभाका नेताहरूले आग्रह गरेपछि उहाँ जान लाग्नु भएको हो। परराष्ट्र मन्त्रालयले संयुक्त राष्ट्रसंघ तथा शिष्टाचार महाशाखा र राष्ट्रसंघका लागि नियोगमा रहेको नेपालको स्थायी नियोगलाई परराष्ट्र मन्त्री सुशीर खनालले प्रधानमन्त्रीको भ्रमणको तयारीमा जुट्न निर्देशन दिनुभएको छ। महासभाको 81औं सत्र भदौ 23 अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा शुरू हुँदैछ। उच्चस्तरीय छलफल भने 6 असोजमा शुरू हुनेछ। गएको चैत 13 प्रधानमन्त्री बने यता बालेन्द्र शाहले वैदेशिक भ्रमण गर्नु भएको छैन। हिजो संसदमा विभिन्न दलका सांसदले प्रधानमन्त्रीलाई महासभामा सहभागी हुन र जलवायु परिवर्तनले हिमाली क्षेत्रमा पारिरहेको असरबारे नेपालको धारणा राख्न पनि आग्रह गरेका थिए।
2: विपदका बेला नेपाल आयल निगमकै मिलेमतोमा उद्योगीहरूले ग्यासको भाउ बढ़ाएका छन्। प्रति सिलिण्डर 2,060 रूपियाँमा बिक्री हुँदै आएको ग्यासको भाउ 105.18 रूपियाँले वृद्धि गरेर 2,165.18 रूपियाँ पुर्याइएको छ। यो मूल्य काठमाडौँ उपत्यकामा आजदेखि लागू हुँदैछ। विपदमा ग्यास सहित पेट्रोलियम पदार्थको मूल्य निर्धारण आयल निगमले गर्दै आएको थियो, निगमले नै मूल्य सहितको सूची सार्वजनिक गरेपछि उद्योगी र उपभोक्तामा लागू हुन्थ्यो, तर अहिले निगमले होइन उद्योगीले नै विज्ञप्ति निकालेर ग्यासको मूल्य बढ़ाएको घोषणा गरेका हुन्। यसप्रति सरकार, उद्योग मन्त्री, आयल निगमले कुनै औपचारिक वक्तव्य दिएका छैनन्। यसले विपदका बेला उद्योगीलाई मनोमानी गर्न सरकार र निगमकै साथ रहेको पुष्टि हुन्छ भनेर आजको नयाँ पत्रिकाले खबर लेखेको छ। नियमित ढुवानी भइरहेको मुगलिन नागढुङ्गा सड़क धादिङ खण्डमा कृष्णवीर लगायतका ठाउँमा पहिरोले पूर्ण अवरोध भएपछि ग्यास ढुवानी हेटाउन हुँदै त्रिभुवन राजपथबाट ल्याइने गरेको छ। मुगलिनको बाटो चल्दा ठूला बुलेटमा ग्यास ल्याइने गरेकोमा त्रिभुवन राजपथबाट तराईमा सिलिण्डरमा रिफिल गरेर साना गाड़ीमा लोड गरेर ल्याउन थालिएको छ। यसले ढुवानी खर्च बढ़ेको भन्दै उद्योगीले मूल्य बढ़ाएको बताएका हुन्।
3: भोटेकोसीमा आएको विनाशकारी बाढ़ीले मानवीय क्षतिसँगै पशु चपामा पनि ठूलो क्षति पुर्याएको छ। बाढ़ीका कारण ठूलो संख्यामा गाई, भैंसी, कुखुरा, खसी, बाख्रा, बंगुर, माछा लगायत पशुपंक्षी बगाएर क्षति भएको पशु सेवा विभागले जनाएको छ। यद्यपि बाढ़ीका कारण अहिलेसम्म कति पशु चपा मरे भन्ने एकिन तथ्याङ्क भने संकलन भइसकेको छैन। बाढ़ीमा बगेका तथा मरेका पशु चपाएको समयमा उचित व्यवस्थापन भएन भने यसले पशुजन्य संक्रामक रोग फैलिने जोखिम समेत रहन्छ। यसै विषयमा हामीले सेवा विभागका महानिर्देशक डाक्टर उमेश दाहाललाई बाढ़ी प्रभावित क्षेत्रमा मरेका पशु तथा पशुजन्य वस्तुको व्यवस्थापन र रोग नियन्त्रणका लागि के कस्ता कामहरू भइरहेका छन् भनेर सोधेका छौं।
4: 1300 संख्यामा गाई भैंसीहरू नष्ट भन्न बगाएको छ बाढ़ीले भन्ने आएको छ। 2000 संख्यामा बाख्राहरू बगाएको, केही कुखुरा फार्महरू पनि अधिक तटीय क्षेत्रमा रहेका कुखुरा फार्महरू बगाएर करकरी 1,20,000 संख्यामा कुखुराहरू नष्ट भएको भनेर, करकरी 1600 संख्यामा बंगर फार्म पनि छेउछाउमा हुने चाहिँ भएको हुनाले चाहिँ यहाँ विदेश माछा फार्ममा पनि त्यहाँको माछा फार्म भने नारकन्त्र रोग माछा फार्म नष्ट भएको छ, अरू माछा फार्महरू पनि माछाहरू नष्ट भएको भन्ने कुरो जानकारी चाहिँ प्राप्त भएको अवस्था छ। जुन मरेका पशुहरूको चाहिँ व्यवस्थापनको कुरो गम्भीर कन्सर्न, त्यसमा हामीले प्रोटोकल एउटा चाहिँ कसरी गर्ने त्यो हरेकको प्रोटोकल हुन्छ, प्रोटोकल बनाएर र सबै जिल्लामा समन्वय गरेर र त्यसरी स्थानीय सरकारको समन्वयमा त्यो व्यवस्थापन कामहरू पनि भइरहेको अवस्था छ।
3: मानवीय क्षति भएकोले सबैको ध्यान तिरातर्फ छ, तर यो स्वास्थ्यको दृष्टिकोणले पशु चपाएको पनि त्यत्तिकै जोखिमपूर्ण भन्ने छ मानिसको स्वास्थ्यका लागि।
4: सबभन्दा पहिले त हेर्नुहोस् न, जहाँ अब पशुहरू चाहिँ बगेर गएका पशुहरू त बगिहाले, तर चाहिँ नदी किनारा तटीय क्षेत्रमा जहाँ मरेका मृत पशुहरू

0: जहाँ देखिन्छ एउटा मापदण्ड चाहिँ जहाँ पाए त्यहीँ गाड्नु हुँदैन, सामान्य मापदण्ड चाहिँ अवलम्बन गरेर हामीले मापदण्ड सबै ठाउँ पुर्याएका पनि छौँ। यसरी गरौँ भने चाहिँ हामी आफै पनि पुगेका छौँ र स्थानीय सरकारलाई चाहिँ समन्वय गरेका छौँ। जिल्ला कार्यालय मार्फत स्थानीय सरकारसँग समन्वय भएर चाहिँ मृत पशुको सब व्यवस्थापन चाहिँ भइरहेको छ र यसमा चाहिँ आवश्यक नै संक्रमक औषधिहरू चाहिँ लगायत चाहिँ आवश्यक मात्रामा चाहिँ जनशक्ति पनि हामीले पशु विभागको तर्फबाट परिचालन गरेको अवस्थाहरू छ। जिल्ला स्तरीय कार्यालयहरू स्थानीय सरकारका चाहिँ विशेष पशुसेवा शाखा र स्थानीय सरकारको प्रतिनिधिहरूसँग सम्पर्कमा छौँ, काम गर्दैछौँ। तटीय क्षेत्रका छेउछाउमा भएका पशुहरूलाई चाहिँ संक्रामक रोग विरुद्ध खोप अभियान पनि सञ्चालन गर्नु भन्दा संघीय सरकारबाट खोप पनि उपलब्ध भइसकेको छ। जिल्ला स्तरीय पशु विभागका निकायहरूलाई चाहिँ अनुरोध गरेका छौँ र खोपको व्यवस्थापन पनि पशु विभागको तर्फबाट गरिसकेका छौँ। कतिपय जिल्लाहरूलाई मैले आह्वान पनि गर्छु, अझै पनि यहाँहरूको त्यस्तो चाहिँ हामी आफै पनि सम्पर्कमा छौँ, त्यस्तो चाहिँ अवस्था छ भनेदेखि भ्याक्सिन मौजा छ, तत्काल खोपको प्रत्यावर्तन विभागले गर्छ, विभागले खोप मात्रै गर्छ, जनशक्तिको व्यवस्था पनि विभागले गर्छ भन्ने कुरा पनि म यहाँ मार्फत नै वास्तवमा फेरि पनि अनुरोध गर्न चाहन्छु।
1: त्यहाँ कतिपय ठाउँमा नदीले बगाएर ल्याएको माछाहरू प्रयोग गर्न खोजेको भन्ने पनि आएको थियो, त्यसमा बीचमा सूचना पनि आयो होइन, अनि त्यो लगायत अरू चाहिँ घाइते अवस्थामा भएको पशु अथवा जीवहरू जो छ त्यो चाहिँ त्यसको प्रयोगका लागि किसानहरूले कसरी सचेत भन्ने आम नागरिक लगायत सबैले त्यहाँ चाहिँ
0: त्यो दुर्गन्धित पशु माछाजन्य चिजहरू चाहिँ वास्तवमा कसैले पनि चाहिँ नखानु होला, किनभने माछा त त्यहाँ विभिन्न उसले त अहिलेको नदीको पानी नै वास्तवमा चाहिँ पानी संक्रमित छ नि माछदेखि कहीँ सयौं लासु हजारौं लासुहरू त्यहाँभित्र हुन सक्छ होइन, अथवा त्यहाँ अरू चिजहरू पनि सबै दुर्गन्ध पशु चाहिँ भएको हुनाले यो चाहिँ पशुहरू त खासै खाने सक्ने अवस्थामै हुँदैन, त्यति चाहिँ कसैले पनि कन्ज्युम गर्ने तत्कालै व्यवस्थापन गर्ने हो र माछा जे देखिन्छ त्यसलाई चाहिँ व्यवस्थापन गरेर उचित व्यवस्थापन गर्ने त्यसलाई खालो गहिरो खालमा खनेर पुर्ने र त्यसको व्यवस्थापन गर्नतर्फ लाग्नुपर्छ। अहिले यो खाने भन्दा पनि स्वस्थकार आफू स्वस्थ रहने र वातावरण स्वस्थ हुन चाहिँ स्वस्थ होस् भन्नको लागि अथवा दुर्गन्ध फैलिन नदिनको लागि आम नागरिकको हिसाबले सबैको कर्तव्य चाहिँ काहीँ त्यस्तो चाहिँ पशुहरू मृत पशुहरू चाहिँ भेटियो भने तत्काल व्यवस्थापन गर्नको लागि नजिकै स्थानीय सरकारसँग समन्वय गर्ने अथवा पशु विभाग निकायसँग समन्वय गर्ने, मृत पशु अथवा बगाएर ल्याएका पशुहरू अङ्गभङ्ग भएका पशुहरूको मासु उपभोग नगर्नु हुन म तमाम उपभोक्तालाई चाहिँ दाजुभाइ दिदीबहिनी अनुरोध पनि गर्न चाहन्छु।
2: उहाँ हुनुहुन्थ्यो पशु सेवा विभागका महानिर्देशक डाक्टर उमेश दाहाल। काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
3: बाढी र डुबानबाट बच्न के गर्ने?
4: नजिकै बाढीको जोखिम कहाँ कहाँ छ थाहा पाइराख्ने, खोलामा धमिलो पानी देखिनु र नदीका मुहानतिर धेरै पानी पर्नु बाढीका पूर्व संकेत हुन्।
3: यस्ता पूर्व संकेत देखिने बित्तिकै सचेत बनौ।
4: बस्तीभित्र निश्चित ठाउँ खुला राखौ र आपतकालमा त्यसको प्रयोग गर्न सबैलाई जानकारी गराउ।
3: आपतकालीन अवस्थामा बस्ने सुरक्षित ठाउँ र जाने बाटोको योजना बनाएर परिवार र छिमेकीसित छलफल गरौ।
4: आपतकालीन अवस्थामा चाहिने सामग्रीहरू जोरजाम पहिल्यै गरौं।
3: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: प्रश्न कसरी कमाउने कसरी जोगाउने र कसरी बढाउने
1: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने
0: पैसाको आवश्यकता महत्व र यथार्थ बताउने
1: इतिहास गाथा र कथा गाठका कुरा
0: गाठका कुरा
1: हरेक हप्ता आइतबार उज्यालो टीभी र काया कैरनमा गाठका कुरा
2: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ।
3: अब बाँकी खबर। पृथ्वी राजमार्ग अवरूद्ध हुँदा सधैं राजधानीको लाइफलाइन त्रिभुवन राजपथ बन्ने गरेको छ। कृष्णभीरमा ठूलो पहिरो गएपछि अहिले पनि संघीय राजधानी काठमाडौँ आवतजावत गर्ने गाड़ी अवरूद्ध भएको छ। यसको भरपर्दो त्रिभुवन राजपथ बाइरोड नै बनेको छ। 70 वर्ष अघि निर्मित यो सड़क सम्भवतः आजका दिनसम्म कुनै पनि प्रतिकूल मौसम बाढ़ी पहिरो वा प्राकृतिक विपत्तिका कारण बन्द समेत भएको छैन। यो राजपथ राजधानी काठमाडौँलाई तराई र छिमेकी देश भारतसँग जोड्ने देशकै पहिलो राजमार्ग पनि हो। तर संकटका बेला सधैं विकल्प बन्दै आए पनि बजेट विनियोजन विस्तार तथा स्तरोन्नति र पूर्वाधार विकासका दृष्टिकोणले यो राजपथ कहिले प्राथमिकतामा परेको देखिँदैन। सामान्य अवस्थामा त्यहाँ गाड़ीको चाप कम हुन्छ तर राजधानी जोड्ने अन्य राजमार्ग अवरूद्ध हुनासाथ सम्पूर्ण भार त्यसैमा थपिने गर्छ। त्यसैले यो राजपथ विगत लामो समयदेखि संकटको सारथी बन्दै आएको छ। जब जब पृथ्वी राजमार्ग वा अन्य मार्ग बाढ़ी पहिरोका कारण अवरूद्ध हुन्छन् तब मात्र राज्य र यातायात व्यवसायीको प्राथमिकतामा यो पर्ने गरेको देखिन्छ। राज्यले यसलाई केवल अस्थायी विकल्पका रूपमा मात्र हेर्ने गरेको छ। 7 दशक अघि निर्माण भएको राजपथलाई चौड़ा गर्ने र यसका घुम्ती सुधार्ने लगायतका स्तरोन्नतिको काम भने अहिलेसम्म हुन सकेको छैन। आजको गोर्खापत्रमा खबर छ।
2: अब विदेशको खबर। लन्डनमा बेलायतकै पहिलो स्वचालित रोबोट ट्याक्सी सेवा शुरू भएको छ। अमेरिकी प्रविधि कम्पनी उबरले चालकविहीन प्रविधिमा आधारित मिनी क्याब सेवा परीक्षणका रूपमा सञ्चालनमा ल्याएको हो। अहिले उबरका 15 वटा स्वचालित विद्युतीय गाड़ीलाई लन्डनमा सञ्चालनको अनुमति दिइएको छ। तर हरेक गाड़ीमा आपतकालीन अवस्थामा नियन्त्रण लिन सक्ने गरी एकजना सुरक्षा चालक अनिवार्य रूपमा राखिएको छ। यसको भाड़ा भने सामान्य ट्याक्सी सरह नै हुनेछ। रोबोट ट्याक्सीमा बेलायती प्रविधि कम्पनी वेबले विकास गरेको स्वचालित ड्राइभिङ प्रविधि प्रयोग गरिएको छ। उबरले आउँदा केही वर्षमा स्वचालित गाड़ीको संख्या विस्तार गर्ने योजना बनाएको छ। यो सँगै बेलायतको स्वचालित यातायात बजारमा प्रतिस्पर्धा तीव्र बन्ने देखिएको छ। कम्पनीका अनुसार यात्रुले भविष्यमा पनि मानव चालक वा स्वचालित गाड़ीमध्ये आफूलाई चाहेको सेवा रोज्न सक्नेछन्। तर पूर्ण रूपमा चालकविहीन रोबोट ट्याक्सी सञ्चालनको विषयमा बेलायतमा सुरक्षा र नियमन सम्बन्धी प्रश्न उठिरहेका छन्।
3: अब खेल खबर। बक्सिङका चन्द्रबहादुर थापा मगर र कराँतीकी एरिका गुरूङ एनएसजे पल्सर अवार्ड्स 2082 उत्कृष्ट वर्ष खेलाड़ी घोषित भएका छन्। नेपाल खेलकुद पत्रकार मंच एनएसजेएफले हिजो काठमाडौँमा आयोजना गरेको अवार्डको 23 संस्करणमा चन्द्रबहादुरलाई उत्कृष्ट पुरूष र एरिकालाई उत्कृष्ट महिला खेलाड़ीको अवार्ड प्रदान गरिएको हो। एरिका लगातार 3रो पटक वर्षकी उत्कृष्ट महिला खेलाड़ी घोषित भएकी हुन्। संयुक्त अरब इमिरेट्सको दुबईमा सम्पन्न अन्तर्राष्ट्रिय बक्सिङ महासंघ आइवाको पुरूष विश्व च्याम्पियनशीपमा काँस्य पदक इतिहास रचेका चन्द्रबहादुर उत्कृष्ट पुरूष खेलाड़ी बनेका छन्। उनी विश्व बक्सिङ च्याम्पियनशीपमा पदक जित्ने पहिलो तथा अहिलेसम्मका एकमात्र नेपाली बक्सर हुन्। यस्तै एरिकाले गएको वर्ष अन्तर्राष्ट्रिय कराटे प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेकी थिइन्। कराटेकी मनिषा कुमारी बोहरा उत्कृष्ट युवा वर्ष खेलाड़ी घोषित भएकी छन्। यस्तै एरिकाको अन्तर्राष्ट्रिय सफलतामा महत्वपूर्ण भूमिका खेलेका कराटे प्रशिक्षक कुशल श्रेष्ठ उत्कृष्ट प्रशिक्षक घोषित भएका छन्। भलिबलकी मीना सुनारलाई पीपल्स च्वाइस अवार्ड जितेकी छन्। नेपाललाई पहिलो दृष्टिविहीन महिला टी20 क्रिकेटको फाइनलसम्म पुर्याउन महत्वपूर्ण योगदान गरेकी सुषमा तामाङलाई पारा एथलेटिक सम्मान प्रदान गरिएको छ। त्यसै गरी कराँते प्रशिक्षक रविक्रम मल्ललाई स्पेशल अवार्ड तथा ब्याडमिन्टन खेलमा जीवन समर्पण गरेका कुमार मोहन बहादुर शाहीलाई लाइफ टाइम अचिभमेन्ट अवार्डबाट सम्मान गरिएको छ।
2: काया कैरनमा अब केही खबर संक्षेपमा। कालीकोटको सानी त्रिवेणी गाउँपालिकामा पर्ने शान्तिघाट खोलामा बाढ़ी आएपछि खोला किनारका झण्डे 150 परिवारलाई सुरक्षित ठाउँमा सारिएको छ। हिजो बेलुकीदेखि वर्षाका कारण खोलाको मुहान क्षेत्रमा पहिरो खसेर पानी थुनिएको र थुनिएको पानी 81 फुटेपछि खोलामा बाढ़ी आएको सानी त्रिवेणी गाउँपालिकाका अध्यक्ष मोहन बहादुर केसीले जानकारी दिनुभयो। बाढ़ीको जोखिमलाई ध्यानमा राख्दै जिल्ला प्रशासन कार्यालय कालीकोटले पनि खोला किनारका बासिन्दालाई सचेत रहन आग्रह गरेको कालीकोटबाट सहकर्मी मणिराज पाण्डे जनाएका छन्।
3: यस्तै अहिले देशका विभिन्न ठाउँमा सामान्यदेखि हल्का वर्षा भइरहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार सुदूरपश्चिम कर्णाली गण्डकी र कोशी प्रदेशका एक दुई ठाउँमा छिटफुट वर्षा भइरहेको हो। महाशाखाका अनुसार हिजो दिउँसोपछि देशका धेरै जसो ठाउँमा मध्यमदेखि ठूलो वर्षा भएको छ। पछिल्लो 12 घण्टामा सबैभन्दा धेरै डोटीमा 74 मिलिमिटर र डडेलधुरामा 64.6 मिलिमिटर वर्षा मापन गरिएको छ। यस्तै दोलखा, तनहुँ, शंखासभा र इलाम लगायतका ठाउँमा पनि ठूलो वर्षा भएको महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभाग, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाड़ी भूभाग तथा सुदूरपश्चिम प्रदेशका पहाड़ी र तराई भूभागका एक दुई ठाउँमा ठूलो वर्षाको सम्भावना छ।
2: सरकारले भदौ 10 गते भटेकोशी र त्रिशुली नदीमा आएको बाढ़ीमा ज्यान गुमाउनेको स्मृतिमा 22 गते राष्ट्रिय शोक मनाउने भएको छ। त्यस दिन बाढ़ीमा ज्यान गुमाउनेको 13 दिन हुन्छ। राष्ट्रिय शोकका दिन देशभरका सरकारी कार्यालय र विदेशका नेपाली नियोगहरूमा राष्ट्रिय झण्डा आधा झुकाइनेछ। यस्तै मन्त्री परिषदले भदौ 23 गते जेएनजी शहीद दिवसका अवसरमा देशभर सार्वजनिक विदा दिने निर्णय पनि गरेको छ।
3: इजरायलले थप नेपाली युवालाई रोजगारी दिने गरी फेरि आवेदन आह्वान गर्ने भएको छ। यसअघि बाँकी रहेको कोटा र थप नयाँ कोटा गरी आवेदन माग गर्न लागेको हो।
2: काठमाडौँ तराई मधेस द्रुत मार्ग अन्तर्गत महादेव टारको बायाँ सुरुङ मार्ग छेडिएको छ। द्रुत मार्गमा पर्ने सबैभन्दा लामो 3,486 मिटर लामो सुरुङ मार्ग हिजो छिचोलिएको आजको नयाँ पत्रिका लेखेको छ।
3: बजारमा चिनीको मूल्यमा उच्च वृद्धि भएसँगै नजिकै गरेका चाडपर्वलाई लक्षित गरेर सरकारले खाद्य कम्पनी र साल्ट ट्रेडिङलाई भन्सार छुटमा चिनी ल्याउन स्वीकृति दिएको खबर कारोबार दैनिकमा छ।
2: काया कैरनमा अब पालो उखानको
3: जति धेरै मानिस उति धेरै कुरा।
2: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
3: बाढ़ी पीड़ितलाई विद्यार्थीको 5 रूपियाँदेखि व्यवसायीको 15 करोड़मा सहयोग। बाढ़ी प्रभावित व्यवसायीका लागि सरकारको विशेष राहत प्याकेज।
2: बाढ़ीबाट सम्पर्क विहीनको संख्या 5,000 नाग्यो, 12,000 भन्दा धेरैको उद्धार। बाढ़ीको क्षतिबारे अन्तर्राष्ट्रिय समुदायको ध्यान आकर्षण गराउन प्रधानमन्त्री राष्ट्रसंघ महासभामा जाने।
3: विपत्तिका बेला उद्योगीले बढ़ाए ग्यासको भाव, आयल निगमको पनि सहमति।
2: लन्डनमा पहिलो पटक चालक विहीन रोबो ट्याक्सी सेवा शुरू। बेलायतको स्वचालित यातायात बजारमा प्रतिस्पर्धा तीव्र बन्ने अनुमान।
3: चन्द्र बहादुर थापा मगर र एरिका गुरूङ एनएसजेएफ उत्कृष्ट वर्ष खेलाड़ी घोषित।
2: र अन्त्यमा कार्टुन। आज हामीले सक्क शीर्षकमा महेश बस्ताकोटीले बनाउनु भएको कार्टुन लिएका छौं। यहाँ बाढ़ी पीड़ितलाई राहत बाँडेर फर्किएका मान्छेहरू छन्। अनि एकजना भन्दैछ, धत्तेरीका, राहत दिएको फोटो भिडियो खिच्ने बिर्सेछ नि, अब सोशल मीडियामा के देखाउनु। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौं। उहाँलेको या शुद्धिकरण गरेको पानी मात्र पिउने गरौं।

0: तपाईको आफ्नै रेडियो रेडियो मर्चेन्ट बीएफएम 95 मेगाहर्ज।
1: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हार्डवेयरहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है?
2: अब धेरैजनाले खोज्ने गरेको त बेसी सहर सातमा रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि, तपाई पनि त्यहीँ जानुहोस् न।
3: हाम्रा सेवाहरू एमएस पाइप, फलाम, अल्मुनियम, स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, अल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगरद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड, सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
1: हिमालयन ब्रदर ग्रुप प्राली विशेषर नगरपालिका साथ युनिभर्सल चोक लमसुङ। थप जानकारीको लागि सम्पर्क 0665209073, मोबाइल 97463061।
4: तपाईँको सन्तुष्टि हाम्रो चाहना।
5: विगत लामो समयदेखि सञ्चालित लमजुङकै पुरानो र स्थापित जयलक्ष्मी सुनचाँदी पसल जिल्लामा नै पहिलो पटक अन्तर्राष्ट्रिय हलमार्क एवं मान्यता प्राप्त तिसा ज्वेलर्स एन्ड डायमण्ड सँगको सम्बद्धतामा विभिन्न प्रकारका हिराका आकर्षक गरगहना सहित अब हजुरहरूको सेवामा।
6: कम्प्युटर तौलमा आधुनिक मेसिनबाट कटिङ गरिएका तयारी तथा अर्डर अनुसारका आकर्षक गरगहना खरिद बिक्री तथा कुनै पनि पसलबाट किनेका गरगहना साटफेट गर्नु परेमा साथै राशि अनुसारका पत्थरहरूको लागि हामीलाई सम्झनुहोस्।
5: प्रोपाइटर बहादुर विश्वकर्मा, जयलक्ष्मी सुनचाँदी पसल, विशिषहर नगरपालिका साथ, लमजुङ। सम्पर्क फोन 0665520209।
7: दिदी, अल्मलाई पर्नु भए त के खोज्नु भएको त्यसरी?
8: ए बाबु पो, जोकतौल गर्ने डिजिटल ढक तराजु चाहिएको थियो, यता कता पाइन्छ होला?
7: हाम्रै बेसी सहर नगरपालिका साथ एनएमबी ब्याङ्क अगाडि रहेको एएस किचन हाउसमा जानुहोस् न। त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भने त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
8: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुका साथै मर्मत पनि गरिन्छ। साथै किचनका सम्पूर्ण सामग्री सामानहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
9: प्रोपाइटर दिलीप श्रेष्ठ, एएस किचन हाउस, बेसर नगरपालिका साथ, एनआईएमबी ब्याङ्क अगाडि। थप जानकारीका लागि सम्पर्क 98564476486।
10: के तपाईँले आफ्नो घर, गाउँ वा समुदायमा हुने बाल विवाहलाई सहर्ष स्वीकार्नु भएको छ?
11: यदि त्यसो हो भने एकछिन रोक्नुहोस् र सोच्नुहोस्, यसको मूल्य कसले चुकाइरहेको छ?
10: खबरदार, 20 वर्ष उमेर नपुगी गरिने विवाह कानूनी अपराध मात्र होइन, गम्भीर सामाजिक अन्याय पनि हो।
11: नेपालको मुलुकी अपराध संहिता ऐन 2084 अनुसार
10: 20 वर्ष नपुगी कसैले विवाह गर्न वा गराउनु पाइँदैन।
11: यस्तो विवाह स्वत बदर हुन्छ।
10: बाल विवाह गर्ने वा गराउनेलाई 3 वर्ष सम्म कैद वा 30,000 रुपियाँ सम्म जरिवाना वा दुवै सजाय हुन सक्छ।
11: तर कानून भन्दा पनि ठुलो कुरा, बाल विवाहले बाल बालिकाको जीवन खोस्छ।
10: बाल विवाहका गम्भीर असरहरू,
11: बाल बालिकाको पढाइ अधुरो हुन्छ,
10: रोजगारी र आत्मनिर्भरताको अवसर गुम्छ,
11: मानसिक र शारीरिक विकासमा गम्भीर असर पर्छ,
10: बाल्य अवस्थामा गर्भधारणले आमा र शिशु दुवैको जीवन जोखिममा पर्छ,
11: बाल विवाह, आत्महत्या, बहुविवाह र सम्बन्ध विच्छेदको कारण पनि बन्न सक्छ।
10: आज नेपाल एसियाली मुलुक मध्ये बाल विवाह हुने तेस्रो स्थानमा छ।
11: के हाम्रो पहिचान यही नै हो त?
10: हामी यही पुस्तामा परिवर्तन नल्याए भविष्यमा पुस्ताले यसको भारी मूल्य चुकाउनेछ।
11: आउनुहोस्, हामी सबै मिलेर बाल विवाह रोकौ। यदि कतै बाल विवाह हुन लागेको, भइरहेको वा भइसकेको थाहा पाएमा ढिला नगर्नुहोस्। नेपाल प्रहरी सम्पर्क 100
10: बाल हेल्पलाइन 1098 वा आफ्नो नजिकको बाल अधिकार समिति, वडा कार्यालय वा पालिकामा खबर गरौं। ग्रामीण सामुदायिक विकास केन्द्र आरसीटीसी लमजुङ र ओल्ड भिजन इन्टरनेसनल नेपालको संयुक्त प्रयासमा जनहितका लागि जारी सन्देश।

0: अब समाचार विस्तारमा वैदिक सनातन धर्मावलम्बीले भगवान श्रीकृष्णको पूजा आराधना व्रत तथा भजन कीर्तन गर्दै श्रीकृष्ण जन्माष्टमी पर्व आज देशभर श्रद्धा र भक्तिपूर्वक मनाउँदैछन्। द्वापर युगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भगवान श्रीकृष्णको जन्म भएको धार्मिक विश्वास अनुसार आजको दिनलाई श्रीकृष्ण जन्माष्टमी र रातलाई मोहरात्री भनिन्छ। जन्माष्टमीका अवसरमा देशभरका कृष्ण मन्दिरमा विशेष पूजा आराधना प्रवचन भजन कीर्तन तथा धार्मिक कार्यक्रम आयोजना गरिन्छ। भगवान विष्णुको आठौं अवतारका रूपमा श्रीकृष्णले अन्याय अत्याचार र दानवी प्रवृत्ति विरूद्ध संघर्ष गर्दै सत्य र सत्कर्मको पक्षमा मानव समुदायलाई प्रेरणा दिएको धार्मिक ग्रन्थमा उल्लेख छ। त्यसैले जन्माष्टमीलाई सत्य धर्म र न्यायको पक्षमा उभिन प्रेरणा दिने पर्वको रूपमा समेत लिइन्छ। यस दिन महिला तथा पुरूष भक्तजन व्रत बस्ने, भगवान श्रीकृष्णको पूजा गर्ने र रातभर जागरण बस्ने परम्परा छ। विशेष गरी मध्यरातमा श्रीकृष्णको जन्म भएको मानिने समय पारेर मन्दिरमा विशेष पूजा तथा आराधना गरिन्छ। कुरूक्षेत्रको युद्धमा अर्जुनलाई श्रीकृष्णले दिएको उपाधिको रूपमा रहेको श्रीमद भागवत गीता हिन्दू धर्मको महत्वपूर्ण धार्मिक ग्रन्थ मानिन्छ। ज्ञानयोग, कर्मयोग र भक्तियोगको मार्ग प्रस्तुत गर्ने गीतालाई गीता नामले समेत चिनिन्छ। पौराणिक ग्रन्थमा श्रीकृष्णले बाल्यकालदेखि नै विभिन्न लीला देखाइएको र पुतना कम्सा जरासन्ध तथा शिशुपाल जस्ता दानवी प्रवृत्तिको अन्त्य गरेको उल्लेख छ। निरन्तर वर्षा र पहिरोको कारण लम्जुङ मनाङ सड़क अन्तर्गत वैशेष्वर छ खरखरे भीरमा जोखिम बढ़ेको छ। सामान्य वर्षा भएसँगै सड़कमाथिबाट ढुंगा खस्ने क्रम नरोकिँदा यात्राका लागि उच्च जोखिम भएको हो। वर्षासँगै पहिरोका कारण दैनिक जसो खरखरे भीरमा यातायात बन्द हुने गरेको छ। यातायात सञ्चालनका लागि सो भीरखण्डमा एक्सावेटर तयारी अवस्थामा राखिए पनि माथिबाट ढुंगा खस्ने क्रम नरोकिँदा जोखिम बढ़ेको यात्रुहरू बताउँछन्। माथिबाट ढुंगा खस्नेसँगै उक्त भीरखण्डमा सड़क भाँसिने क्रम पनि शुरू भएको स्थानीयले बताएका छन्। पहिरोसँगै भीरदेखि बेलाउती बिसौनी तर्फको भागमा सड़क भाँसिने क्रम शुरू हुँदा थप जोखिम बढ़ेको छ। लम्जुङ सदरमुकाम बेसीसौरदेखि मनाङसम्म पुग्ने मुख्य सड़क निर्माण शुरू भएको दुई दशक बितिसकेको छ। हिउँदमा समेत जीर्ण सड़कमा यात्रा गर्दा दुःख पाएको सर्वसाधारणले वर्षा लागे पछि झनै शास्ति पाउने गरेका छन्। भौगोलिक विकटता र बिग्रिदो सड़कका कारण शोक सड़कका सवारी दुर्घटनाको जोखिम उच्च हुँदै गएको छ। वर्षौंदेखि बिजोकसँग बिग्रिएको सड़कले दुईपाङ्रे तथा ठूला सवारीलाई निकै समस्या भएको छ। अझै विशेषहरूदेखि उत्तरतर्फका व्यवसायीहरू भने सामान ढुवाउनेमा झनै समस्या भएको बताउँछन्। विपदमा परेका नागरिकलाई साथ दिने मानवीय अभियान अन्तर्गत युनिभर्सल एकेडेमी बेसी शहर लम्जुङले बाढ़ी पीड़ितका लागि 3,50,468 राहत सहयोग गरेको छ। रसुवा, नुवाकोट, धादिङ लगायतका जिल्लामा 2083 साल भदो 10 गते आएको विनाशकारी बाढ़ीबाट प्रभावित परिवारको राहत तथा पुनर्स्थापनामा सहयोग पुर्याउने उद्देश्यले विद्यालयले उक्त रकम सञ्चालन गरी प्रदान गरेको हो। विद्यालयका विद्यार्थी, शिक्षक, कर्मचारी तथा विद्यालय संचालकहरूको संयुक्त पहलमा संचालित रकम बाढ़ी पीड़ितको सहयोगार्थ हस्तान्तरण गरिएको विद्यालयले जनाएको छ। विपत्तिको कठिन समयमा पीड़ित परिवारसँग एकबद्धता जनाउँदै मानवीय सेवाको भावनासहित सहयोग गरिएको विद्यालयको भनाइ छ। विद्यालयले शिक्षा प्रदान गर्ने आफ्नो मूल जिम्मेवारीसँगै सामाजिक उत्तरदायित्व र मानवीय सेवामा पनि विद्यार्थी र समुदायलाई जोड्दै आएको जनाएको छ। विपदका बेला गरिने सानो सहयोगले पनि पीड़ित परिवारको जीवनमा आशा र भरोसा जोगाउन सक्ने विश्वास विद्यालय परिवारले व्यक्त गरेको छ। बाढ़ीका कारण ज्यान गुमाएका परिवारप्रति गहिरो समावेदना व्यक्त गर्दै विद्यालयले प्रभावितहरूको शीघ्र राहत, पुनस्थापना र सामान्य जनजीवनमा फर्किने वातावरण निर्माणका लागि सबै पक्षबीच सहकार्य आवश्यक रहेको जनाएको छ। लमजुङको बेसीसह नगरपालिका सात हाई स्कूल चोक निवासी व्यवसायी भरत रावल र पार्वती रावलले बाढ़ी पहिरो पीड़ितको लागि राहत तथा उद्धारका लागि 1,01,00 रूपियाँ सहयोग गर्नुभएको छ। रावल दम्पतिले बिहिबार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग रकम जम्मा गरी प्राप्त भौचर लमजुङका प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद खनाललाई हस्तान्तरण गर्नुभएको हो। लामो समयदेखि बेसीसहमा दिनेश ट्रेडर सञ्चालन गर्दै आएका रावलले विपदका कारण पीड़ामा परेका नागरिकको दुःखमा थोरै भए पनि मलाम लगाउने उद्देश्यले सहयोग गरेको बताउनुभयो। विपदको समयमा मानवीय सेवाको भावना सहित पीड़ित परिवारलाई सबैले आफ्नो तर्फबाट सहयोग गर्न समेत उहाँले आग्रह गर्नुभयो। बाढ़ी पहिरो जस्ता प्राकृतिक विपदका कारण धेरै परिवारको जनजीवन प्रभावित भएकोले राहत तथा पुनर्स्थापनाका लागि सहयोग आवश्यक रहेको उहाँको भनाइ छ। सहयोगप्रति प्रमुख जिल्लाधिकारी खनालले रावल दम्पतिलाई धन्यवाद व्यक्त गर्नुभयो। रावल दम्पतिका छोरा दिनेश र बुहारी प्रतिभा हाल अमेरिकामा रहेका छन्। लमजुङको बेसी शहरमा रहेको लक्ष्मीनारायण सामुदायिक पुस्तकालयले बाढ़ी पहिरो पीड़ितको लागि राहत तथा उद्धारका 51,111 रूपियाँ सहयोग गरेको छ। राष्ट्रिय पुस्तकालय दिवसमा विभिन्न कार्यक्रम हुँदै आएकोमा यस वर्ष देशमा विपत्ति परेको बेला कुनै पनि कार्यक्रम नगरी विपदमा परेकालाई थोरै भए पनि सहयोग प्रदान गरिएको पुस्तकालयले जनाएको छ। कार्यक्रम आयोजनाका लागि गरिने खर्च मानवीय सहायता स्वरूप पुस्तकालयको तर्फबाट भोटेको सी प्रभावितको लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको बताइएको छ। नेपालमा प्रत्येक वर्ष विभिन्न कार्यक्रम सहित भदौ 15 गते पुस्तकालय दिवस मनाउने गरिन्छ। पुस्तकालयका क्षेत्रमा भएका गतिविधि एवं आवश्यकताका बारेमा जानकारी गराउने उद्देश्यका साथ नेपालमा 2065 सालको भदौ 15 गतेबाट पुस्तकालय दिवस मनाउन थालिएको हो। नेपालमा 14 वर्ष अघिबाट पुस्तकालय दिवस मनाउन शुरू गरिए पनि पुस्तकालयको शुरूआत भने करिब 145 वर्ष पहिले बाट भएको मानिन्छ। तत्कालीन राजा गिवर्ण युद्धा वीर विक्रम शाहको शासनकालमा पुस्तकालयको शुरूआत भएको इतिहास छ। तपाईहिले सुन्दै हुनुहुन्छ मर्साङदी समाचार। समाचारको क्रममा एकैछिन व्यापारिक विश्राम।
1: पेन्सन पट्टा हराएको सूचना, यही मिति 2083 साल।
2: ए हजुर, पेन्सन पट्टा हरायो रे?
3: हो, म खोज्दैछु।
2: अब यसरी घर घरमा खोज्नै पर्दैन नि, भाद्र 26 गते सिनेमा हलमा पाइन्छ नि।
4: मौसे गुरुङद्वारा निर्देशित नेपाली चलचित्र पेन्सन पट्टा यही भाद्र 26 गतेदेखि देशभर प्रदर्शन हुँदैछ। कलाकारहरू दयाहाङ राई,
2: बुद्धि तमाङ,
4: गौमाया गुरुङ,
2: विशन विक्रम राई,
4: सुनिल थापा,
2: पशुपति राई,
4: डीबी गुरुङ।
5: हराएको पट्टा भन्दा ठूलो हुन्छ त्यससँग जोडिएको कथा। पेन्सन पट्टा यही भाद्र 26 गते।
6: लमजुङ उद्योग वाणिज्य संघको राहत संकलन सम्बन्धी सूचना। भोटेकोशी नदीमा आएको बाढ़ीका कारण घरबार विहीन भएका बाढ़ी पीड़ितहरूको लागि लमजुङ उद्योग वाणिज्य संघले जिल्ला प्रशासन कार्यालय लमजुङबाट स्वीकृति लिई राहत संकलन कार्य गरिरहेकोले खाद्यान्न तथा जिन्सी सामान सहयोग गर्न इच्छुक महानुभावहरूले निम्न व्यक्ति तथा स्थानमा सम्पर्क गरी सहयोग गर्नुहुन अनुरोध गरिन्छ। सम्पर्कको लागि टेकजङ गुरूङ मनाङ्गे चौतारा 9850878925, कृष्ण घले पुरानो बैंक चोक 9841628127, तीर्थ घले एन्सिला ब्यूटी पार्लर 9460074314, लमजुङ उद्योग वाणिज्य संघको सचिवालय 0665520156, अध्यक्ष भरत श्रेष्ठ 9560045248, प्रथम उपाध्यक्ष विकास श्रेष्ठ 9560045670, महासचिव विपिन श्रेष्ठ 9412338555, कोष अध्यक्ष भरत विष्ट 9560045357।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू
1: सबैजना यस्तो मजाले हाँसेका छन्। यो रविनालाई चाहिँ के भयो?
2: बिचरा दाँतकै समस्या छ त, कसरी हाँस्नु?
1: कति दिन बस्ने मुख थुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
3: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्रारी प्रोपाइटर दीपक फोडेल बेसीचार 8 सेरा गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0665204497।
1: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
4: ए माइलाले ट्रेक्टर नै रिजर्भ गरेर के ल्यायो भनेको त फर्निचरको सामग्री पो रहेछ। कति राम्रा टिक्टिक्क परेका छन् त, छुँदा पनि दाग लाग्ने जस्ता। होइन, कहाँबाट ल्याएछ माइला?
5: कहाँ हुनु दाई, हाम्रै बेसी सहरको लमजुङ कालिका फर्निचर उद्योगबाट ल्याएको।
1: हामी कहाँ आकर्षक फर्निचरका झ्याल, ठोका, दराज, डाइनिङ सेट, लोबेट, टिभी, दराज, अफिस टेबल लगायत फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। आल्मुनियमको झ्याल, ठोका, पार्टिसन रेलिङ, स्टीलका रेलिङ, मोडर्न किचन र आधुनिक प्रविधिको 90 सिरिज र 100 सिरिज पनि हामी कहाँ उपलब्ध छ। सादा तथा हरियो, निलो र कालो रंगीन सिसाहरू पनि उपलब्ध छ।
4: लमजुङ कालिका फर्निचर उद्योग बेसीसर 7 लमजुङ।
6: आल्मुनियमका लागि बेसीसर नगरपालिका 7 भेटघाट रेस्टुरेन्टको भित्रपट्टि र फर्निचर सामानका लागि बेसीसर नगरपालिका 7 जेबी चोक भित्रपट्टि लमजुङ।
4: प्रोप्राइटर रेशमलाल श्रेष्ठ। सम्पर्क फोन 0665205532, मोबाइल 9846090301, 9846074065।
6: नोट, फल सिलिङ, कार्यस बुट्टा राख्नु परेमा हामीलाई सम्झनुहोस्।
7: मर्संग एफएम 95 मेगाहर्ज।
8: विश्रामपछि स्वागत छ। अब बाँकी समाचार। रसुवाको भोटेकोसी क्षेत्रमा आएको विनाशकारी बाढ़ीबाट प्रभावित परिवारको सहयोगका लागि अनिरसुवियो जिल्ला कमिटी लमजुङले 21,111 रूपियाँ सहयोग गरेको छ। अनिरसुवियो जिल्ला कमिटी लमजुङ तथा विभिन्न कमिटीमा आबद्ध विद्यार्थी तथा शुभेच्छुकबाट संकलित रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार राहत कोषमा जम्मा गरिएको अनिरसुवियो जिल्ला कमिटी लमजुङका अध्यक्ष प्रदीप गुरूङले जानकारी दिनुभयो। बाढ़ीका कारण धेरै परिवारले घर, सम्पत्ति तथा जीवनभरको सपना गुमाउनु परेको पीड़ादायी अवस्थामा सहानुभूतिको शब्दसँगै व्यावहारिक सहयोग आवश्यक रहेको अध्यक्ष गुरूङले बताउनुभयो। विपदको समयमा विद्यार्थी संगठनको भूमिका नाराबाजी र राजनैतिक गतिविधिमा मात्र सीमित नरहने उल्लेख गर्दै सामाजिक अभियान, स्वयंसेवा, राहत, उद्धार तथा जनताको पक्षमा उभिनु पनि विद्यार्थी संगठनको जिम्मेवारी भएको गुरूङको भनाइ छ। अध्यक्ष गुरूङले विद्यार्थीका हक, हित, अधिकार तथा शैक्षिक मुद्दाका लागि आवाज उठाउनुका साथै देश संकटमा पर्दा पीड़ित नागरिकको साथमा उभिनु आफ्नो संगठनको दायित्व भएको बताउनु भएको छ। हामीले दिएको सहयोगले भोटेकोसीका सबै पीड़ा मेटाउन त सक्दैन, तर यसले पीड़ित नागरिक एक्लै छैनन् भन्ने सन्देश दिन्छ, अध्यक्ष गुरूङले भन्नुभयो। अनिरसुवियो लमजुङले सहयोगलाई प्रारम्भिक कदमका रूपमा लिँदै आगामी दिनमा आवश्यकता अनुसार स्वयंसेवक परिचालन गरी प्रभावित क्षेत्रमा पुग्ने, राहत तथा उद्धार कार्यमा प्रत्यक्ष सहभागी हुने तथा पुननिर्माण र पुनर्स्थापनामा समेत सहयोग गर्ने प्रतिबद्धता जनाएको छ। भोटेकोसी तथा त्रिशुली नदीमा आएको विनाशकारी बाढ़ीबाट उत्पन्न विपदको समयमा बेसी शहरका दुई सामाजिक संस्थाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा कुल 1,00,000 रूपियाँ सहयोग गरेका छन्। बेसी शहर युथ सोसाइटी सेरा परिवारका तर्फबाट 50,000 रूपियाँ र लायन्स क्लब अफ लमजुङ बेसी शहरको तर्फबाट 50,000 रूपियाँ गरी कुल 1,00,000 रूपियाँ सहयोग गरिएको हो। विपदका कारण प्रभावित तथा बेपत्ता भएका नागरिकको खोजी, उद्धार तथा राहत कार्यक्रममा सहयोग पुगोस् भन्ने उद्देश्यले उक्त रकम प्रदान गरिएको सहयोगी संस्थाले जनाएका छन्। दुवै क्लबले सहयोग रकमको सम्बन्धमा लमजुङका प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद खनाललाई जानकारी गराइएको छ। बाढ़ी तथा पहिरो जस्ता प्राकृतिक विपदका कारण जनधनको क्षति भइरहेको बेला सामाजिक उत्तरदायित्व अन्तर्गत सहयोग गरिएको दुवै बेसी शहरी युथ सोसाइटीका अध्यक्ष नवीन श्रेष्ठले बताउनुभयो। यसैबीच बाढ़ीका कारण बेपत्ता भएका सम्पूर्ण व्यक्ति सकुशल रहन् र उनीहरूको यथाशीघ्र खोजी तथा उद्धार गरी परिवारसँग पुनर्मिलन गराउन सकियोस् भन्ने कामना गरिएको छ। साथै विपदको यस कठिन समयमा उद्धार खोजी तथा राहत कार्यमा खटिएका सम्पूर्ण व्यक्ति तथा निकायप्रति संस्थाहरूले आभार व्यक्त गरेका छन्। सरकारले रसुवा बाढ़ीमा ज्यान गुमाएकाहरूको सम्झनामा राष्ट्रिय शोक दिवस मनाउने निर्णय गरिएको छ। बिहिबार बसेको मन्त्री परिषद बैठकले राष्ट्रिय शोक दिवसको निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो। बाढ़ीको 13 दिन यही 22 गते सोमबार सरकारले शोक दिवस मनाउन लागेको हो। त्यस दिन नेपालभरका सरकारी कार्यालय तथा विदेशमा रहेका नेपाली दूतावास एवं नियोगहरूमा नेपाली झण्डा आधा झुकाउने निर्णय पनि भएको छ। यस्तै अघिल्लो वर्ष भदौ 23-24 गते भएको नवयुवा आन्दोलन र शहीदको सम्मानमा 23 गते देशभर सार्वजनिक बिदा दिने निर्णय भएको छ। गत साता रसुवामा गएको प्राकृतिक विपत्तिले देश शोकमा डुबेको बेला यसको प्रत्यक्ष तथा अप्रत्यक्ष असर पर्यटन व्यवसायमा समेत पर्ने अनुमान गरिएको छ। प्राकृतिक विपत्तिका कारण यस वर्षको पर्यटन सीजन प्रभावित हुने र पर्यटकको आगमनमा कमी आउन सक्ने व्यवसायहरूले आशंका गरेका छन्। जलवायु परिवर्तनका कारण हिमालय तथा पहाड़ी क्षेत्रमा प्राकृतिक विपत्तिको जोखिम बढ़दै गएको सन्देश अन्तर्राष्ट्रिय स्तरमा जाने भएकोले यसको असर नेपालका अन्य पर्यटकीय गन्तव्यमा समेत पर्न सक्ने देखिएको छ। विशेष गरी हिमाली पदयात्राका लागि नेपाल आउने विदेशी पर्यटकले यात्रा गर्नु अघि सुरक्षाको अवस्थालाई प्राथमिकतामा राख्ने भएकोले एउटा क्षेत्रमा भएको विपत्तिको प्रभाव अन्य पदमार्गमा समेत पर्न सक्ने व्यवसायहरूको आकलन छ। रसुवामा भएको घटनाले विशेष शहरबाट शुरू हुने अन्नपूर्ण पदमार्गमा समेत पर्यटक आगमन घट्ने आशंका गरिएको छ। मर्सङ्गदी करिडोर हुँदै हुने अन्नपूर्ण पदमार्गमा विगतका वर्षहरूमा विदेशी पर्यटकसँगै स्वदेशी पर्यटकको समेत उल्लेख्य चाप रहने गरेको थियो, तर यस वर्ष प्राकृतिक विपत्तिको जोखिम र त्यसले सिर्जना गरेको सुरक्षा चिन्ताका कारण पर्यटकको संख्या घट्न सक्ने अनुमान गरिएको छ। अन्तर्राष्ट्रिय पर्यटकहरूमा नेपालका हिमालय क्षेत्र असुरक्षित रहेको सन्देश गएमा त्यसको प्रभाव अन्नपूर्ण पदमार्ग जस्ता अन्य सुरक्षित तथा लोकप्रिय गन्तव्यमा समेत पर्न सक्ने पर्यटन व्यवसायहरूको चिन्ता छ। एउटै क्षेत्रमा भएको प्राकृतिक विपत्तिलाई लिएर समग्र नेपालको पर्यटन सुरक्षाबारे धारणा बन्ने जोखिम रहेको उनीहरूको भनाइ छ। त्यसै गरी राजधानी काठमाडौँ जोड्ने प्रमुख सड़क खण्डमा भएकोले अवरोधले पनि पर्यटन व्यवसायमा थप चुनौती सिर्जना गरेको छ। कृष्ण भीरमा गएको पहिरोका कारण राजधानी जोड्ने सड़क अवरूद्ध हुँदा स्थल मार्गबाट यात्रा गर्ने पर्यटक तथा सर्वसाधारणलाई आवतजावतमा कठिनाई भएको छ। मर्सङ्गदी समाचार अहिलेलाई यति नै। अन्त्यमा मुख्य समाचारका शीर्षकहरू पुनः एकपटक।
9: मुख्य समाचारका प्रायोजक
10: आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना बनाउन खरिद बिक्री गर्न तथा राशि अनुसारका एवं अन्य पत्रहरूका लागि जय बुद्ध ज्वेलरी बेसी सहर साथ लमजुङ प्रोप्राइटर मणिलाल विश्वकर्मा।
8: आज श्रीकृष्ण जन्माष्टमी व्रत पूजा र जागरणमा रमाउँदै भक्तजन। वर्ष र पहिरोले लमजुङ मनाङ सड़क अन्तर्गत बेसेश्वरको खरखरे भीर उच्च जोखिममा। बाढ़ी पीड़ितका लागि युनिभर्सल एकाडेमीका शिक्षक विद्यार्थी र संचालक समितिबाट 3,50,000 सहयोग। लमजुङबाट बाढ़ी पीड़ितको राहतका लागि सहयोग गर्ने क्रम जारी। विद्यार्थी संगठन संघ संस्था समूह र व्यक्तिद्वारा विपद कोषमा राहत रकम जम्मा। प्राकृतिक विपत्तिका घटनाले पर्यटन व्यवसायमा धक्का र भदौ 22 गते राष्ट्र शोक मनाउने सरकारको निर्णय 23 गते सार्वजनिक बिदा। बिहान 6:35 बजेको मर्सङ्गदी समाचार अहिलेलाई सकियो। प्राविधिक मित्र दिवेशलाई धन्यवाद दिँदै समाचार कक्षबाट म लक्ष्मी घले बिदा हुन्छु। रेडियो मर्सङ्गदी 95 MHz र इन्टरनेट अनलाइन रेडियो मर्सङ्गदी .org सुन्दै गर्नुहोला। नमस्कार।

0: यो दाँतले मलाई साह्रै दुःख दियो।
1: ए दिदी, कति अय्या अय्या भनेर बस्नुहुन्छ। ल भोलि म पनि भर्ती हुनका लागि दाँत राख्न जान लागेको यही बेलामा दिदी भाइ दुवैको दाँत बनाएर आऊ।
0: जान त जाने, बरु कहाँ जाने होला खै।
1: किन चिन्ता लिनुहुन्छ, हाम्रै बेसी सहरको नारायण स्थान चोक स्थित मुक्तिनाथ विकास बैङ्कको आडैमा रहेको भरपर्दो र विश्वासिलो ग्रेस डेन्टल क्लिनिकमा जाने नि।
2: हामी कहाँ दाँतको परीक्षण गर्ने, दाँतको एक्सरे गर्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँतको जरेदेखि उपचार गर्ने, नमिलेको बाङ्गोटिङ्गो दाँतलाई मिलाउने, दाँत निकाल्ने, अस्थायी वा थाई दाँत राख्नुका साथै दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार दक्ष एवं अनुभवी डाक्टरहरूबाट गरिन्छ। प्रोपाइटर सन्तोष विश्वकर्मा, ग्रेस डेन्टल क्लिनिक, बेसीसहर नगरपालिका आर्ष नारायण स्थान चोक, मुक्तिनाथ विकास बैङ्कको आडैमा पहिला जनता बैङ्क रहेको घर। सम्पर्क नम्बर 98465000271 र 98065677272।
3: के तपाईँलाई कुनै स्वास्थ्य समस्या छ? त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्।
4: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
3: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आए निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
4: प्रकाश घिमिरे, संचालक एवं प्रकाश फार्मेसी, बेसीसह नगरपालिका 8, होटल द टुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 98452013236 र 98400028।

0: घर बनाउने काम सुरु भयो।
1: सबै कुरा भइरहेकै छ, अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
0: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समेलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
1: हो र, अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरो गर्नु पर्यो। तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोपाइटर नवराज घिमिरे सम्पर्क नम्बर 9856046662।
2: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ दराज कुर्सी टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।

0: here? Extreme energy drink.
1: होइने खुशी के खान्छौ आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त
2: खाने त खासै केही होइन दिदी लमजुङ एग्रो बी कन्सनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्चा खाने गरेको छु
1: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र
2: हो नि दिदी लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो
1: मह बाहेक अरू के पाइन्छ त्यहाँ
2: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह मौरीको गोला सहितको घाट खाली घाट कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाइनुका साथै तालिम र परामर्श समेत दिइन्छ नि
1: ओहो स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु
3: तपाई नै रोजेको र खोजेको जस्तै शुद्ध मह मौरी गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाउनका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस् प्रोप्राइटर बुद्धि आले मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ सम्पर्क कार्यालय बेसीसर 8 13 चौतारा नजिकै बस पार्क जाने बाटो कर्पूरेश्वर सिसा तथा प्लाई पसल सँगै रहेको घर थप जानकारीको लागि 9861139157
2: महको सेवन स्वस्थ र दीर्घ जीवन
4: सुर्बिकाका नमस्कार के गर्दै हुनुहुन्छ चौतारामा बसेर
5: नमस्कार नानी नानी डाक्टर भएर आउनुभयो हाम्रो गाउँको इज्जतै बढेको छ
4: धन्यवाद काका
5: अनि डाक्टर नानी अहिले जो पनि क्यान्सर भएछ भन्छन् धेरैको मृत्यु यसैबाट भयो भनेको सुन्छु यसबाट बच्ने कुनै उपाय छैन
4: किन नहुनु नि काका एक क्यान्सरको जोखिम बढाउने तत्वहरू भनेको धुम्रपान तथा सुर्तिजन्य पदार्थ र मदिरा सेवन अस्वस्थ खाना शारीरिक व्यायामको कमीले गर्दा हो त्यसैले यस्ता जोखिम तत्वहरूलाई त्याग्न सक्यो भने 30-50% क्यान्सरबाट मृत्यु हुने जोखिम घट्छ
5: भनेपछि रक्सी चुरोट भनेको त छुनै नहुने चिज रहेछ नि होइन नानी
4: हो नि काका विशेष गरी महिलाहरूको हकमा स्तनमा सारो गिर्खा गाठा गुठी घाउ आएमा योनिबाट धेरै रगत वा सेतो पानी जस्तो बगेमा वा यौन सम्पर्क पछि रगत देखेमा पनि क्यान्सरको जोखिम हुन्छ लामो समयसम्म खोकी लागेमा खकारमा रगत आएमा छाती दुखेमा धोत्रो स्वर भएमा मुखभित्र सेतो वा रातो दाग वा घाउ देखेमा बिना कारण दुब्लाउँदै गएमा शरीरमा कोठी मुसाहरू छिटो बढ्ने वा अचानक परिवर्तन आएमा दिशामा रगत देखेमा वा दिशा गर्ने बानीमा अचानक परिवर्तन आएमा पनि क्यान्सर रोगको लक्षण हुन सक्छन्
5: हजुर हजुर
4: यस्ता लक्षण तथा चिन्हहरू देखेमा तुरन्त स्वास्थ्य संस्थामा सम्पर्क राखी स्वास्थ्य कर्मीसँग परामर्श लिई परीक्षण गराइहाल्नुपर्छ
6: सुर्तिजन्य पदार्थ र मदिरा सेवन नगरौं स्वस्थ र सन्तुलित खाना ताजा हरियो साग सब्जी फलफूल प्रशस्त मात्रामा खाऊ र दैनिक कम्तीमा 30 मिनट हल्का पसिना आउने गरी व्यायाम गरौं क्यान्सर रोगको जोखिमबाट बचौं राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र
7: सुरक्षित भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता
8: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस् मादक पदार्थ सेवन गरेर सवारी नचलाऊ
7: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस् सवारी चालकले गाडी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्
8: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस् यात्रुवाहक सवारी साधन र यात्रुको बिमा अनिवार्य गर्नुहोस्
7: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665-2019 वा 590-370 जानकारी गराउनुहोस्
8: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्रणाली लमजुङ
7: घर आँगन होस् वा सड़कको किनारा स्वच्छ वातावरण र सुख समृद्धिको लागि रोपौ फूल बिरुवा बनाऊ हराभरा
9: लमजुङमै पहिलो पुष्प नर्सरी रोज नर्सरी यहाँहरूलाई हार्दिक स्वागत गर्दछ
7: विगत 5 वर्षदेखि निरन्तर रूपमा यहाँहरूलाई सेवा उपलब्ध गराउँदै आएको रोज नर्सरीमा यहाँहरूकै मागलाई ध्यानमा राखी हाल विभिन्न सिजनल बहुवर्षीय फूलका उत्कृष्ट एवं गुणस्तरीय बिरुवाहरू इन्डोर प्लान्टहरू अर्नामेन्टल प्लान्टहरू विभिन्न उन्नत जातका फलफूलका बिरुवाहरू सड़क किनारा गार्डन पार्क लगायतका ठाउँहरूमा रोप्नको लागि चाहिने आकर्षक ठूलो साइजको बिरुवाहरू पनि उपलब्ध छ
9: साथै सिजन अनुसारका फलफूल र अन्य जुनसुकै बोट बिरुवाहरू व्यावसायिक रूपमा रोप्नका लागि ठूलो परिमाणमा चाहिएमा अर्डर अनुसार जुनसुकै बेला उपलब्ध गराउने व्यवस्था छ।
10: फूलहरू रोप्नको लागि आवश्यक आकर्षक र गुणस्तरीय गमलाहरू, फूलको लागि चाहिने आवश्यक मल साथै आवश्यक परामर्श सेवा समेत उपलब्ध छ।
9: विस्तृत जानकारीको लागि रोज नर्सरी बेसीसार नगरपालिका 2 पोहरा बेसी लमजुङ सम्पर्क 9856 46 244

0: ओहो दाई, तपाईले कति टाढो घर पनि छोडाइसक्नु भएछ त। बधाई छ है तपाईलाई नयाँ घर बनाउनु भएकोमा।
1: धन्यवाद बहिनी, हेर्नुहोस् न, घर बनाउने काम मात्र भएको छ, अझ यसमा फलामका झ्याल ढोका, च्यानल गेट, स्टिलको रेलिङ, कम्पाउन्ड जाली आदि राख्ने पुरै काम बाँकी छ। यी सबै सामानहरू कहाँबाट ल्याउने भनेर सोचिरहेको छु म त।
0: त्यसो भए त हाम्रै बेसीसहर नगरपालिका साथ त्रिवेणी टोलमा रहेको बछलमाई सटर एण्ड ग्रिल उद्योगबाट ल्याउनुहोस् न। त्यहाँ त तपाईँले भनेका यी सबै सामानहरू दक्ष एवं अनुभवी मिस्त्रीहरूद्वारा निर्माण गरिनुको साथै घरमै गएर जडान समेत गरिन्छ नि।
2: हाम्रा सेवाहरू हामी कहाँ सटर, ग्रिल, च्यानल गेट, सिसा, रंगीन सिसा, स्टे फ्रेङ, गोलो फ्रेङ, कम्पाउण्ड जाली, जीआई जाली, स्टिल फ्रेङ, ट्रस, फलामका छ्याल ढोका सम्बन्धी सम्पूर्ण काम गरिन्छ। साथै सञ्चालक स्वयंको रेखदेख तथा सहभागितामा गुणस्तरीय सेवा प्रदान गरिन्छ।
3: हामी कहाँ यूपीभीसी तथा अल्मुनियमको झ्याल ढोका, ग्लास, पार्टिसन लगायतका सम्पूर्ण सामग्रीहरू पनि उपलब्ध छ।
4: प्रोपाइटर नारायण ढकाल, बछलामाई सटर एण्ड ग्रिल उद्योग, विशेषर नगरपालिका साथ मोडर्न सिटी हस्पिटल गेट र त्रिवेणी मन्दिर जाने बाटो लमजुङ। थप जानकारीको लागि सम्पर्क 9843638518, 9843638518।
5: मुटु, छाती एवं श्वास प्रश्वासका बिरामीहरूका लागि खुसीको खबर।
6: मुटु रोगका बिरामी अब लमजुङ बाहिर जानु पर्दैन। मुटुको भिडियो जाँच अब सेवा मोडल हस्पिटल प्राइभेट लिमिटेडमा।
5: पुरानो मेडिकल कलेज चितवनका वरिष्ठ मुटु रोग विशेषज्ञ प्रोफेसर डाक्टर मनोज श्रेष्ठ सेवा मोडल हस्पिटलमा आउनुहुने हुँदा मुटु, श्वास प्रश्वास, ब्लड प्रेसरका समस्या भएका बिरामीहरूले स्वास्थ्य जाँच गराउनु भई समयमा नै ढुक्क हुनुहोस्। साथै सोही दिन मुटुको भिडियो जाँच, इकोकार्डियोग्राफी सेवा पनि उपलब्ध छ। साथै सेवा मोडल हस्पिटलका सम्पूर्ण सेवाहरू पनि सुचारू हुनेछ।
0: जाँच हुने दिन र समय यही भदो 20 गते तेस्रो शनिबार बिहान 9 बजेबाट।
5: स्थान सेवा मोडल हस्पिटल प्राली, सानिमा बैंक अगाडि, बेसी सरसाथ, लमजुङ। सम्पर्क फोन नम्बर 0665909900, मोबाइल 9847769229।
6: केयर फार्मेसीमा अब विशेषज्ञ सेवा।
5: तपाईँको सेवामा समर्पित केयर फार्मेसी बेसी सर साथ पुरानो बैंक चोकमा अबदेखि दैनिक रूपमा बिहान 7 बजेदेखि 9 बजेसम्म र साँझ 4 बजेदेखि 7 बजेसम्म विशेषज्ञ सेवा सञ्चालन हुने जानकारी गराउँदछौ।
6: दैनिक सञ्चालन हुने विशेषज्ञ सेवाहरू महिला तथा प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल,
5: कान्ति बाल अस्पतालका बाल रोग विशेषज्ञ डाक्टर भक्त बहादुर गुरुङ,
6: हाट जोड्ने तथा नशा रोग विशेषज्ञ डाक्टर सुदर्शन आचार्य,
5: साथै प्रत्येक महिनाको दोस्रो शनिबार छाला, यौन तथा कपाल रोग विशेषज्ञ डाक्टर रन्जु पोखरेल र चौथो शनिबार गंगालाल अस्पताल बाँसबारी काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर सुशान्त खरेलद्वारा स्वास्थ्य परीक्षण गरिनेछ।
6: विस्तृत जानकारीको लागि
5: केयर फार्मेसी बेसी सर साथ पुरानो बैंक चोक, सम्पर्क फोन 0665906383, मोबाइल 9849068924 र 9845086780।
7: यो मोबाइलले पनि तनावै दियो भने
8: होइन, के तनाव दियो ए खुसी,
7: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
8: छ नि, किन नहुनु, हाम्रै बेसी सहरको पुरानो बैंक चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
4: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रोनिक सामानहरू पनि उपलब्ध छ।
8: प्रोपाइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल, बिक्री तथा मर्मत केन्द्र, बेसीसार नगरपालिका साथ पुरानो बैंक चोक, रोशन फेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 9845994046 र 9813099932।

0: मंगलम भगवान विष्णु मंगलम गरुण ध्वज मंगलम पुनरी काश्य मंगला एतनु हरि। लो अब दुलाले दुलाले सिन्दूर हाल्ने।
1: ओए अस्मी हेर्न, दुलाले लगाएको सुनको चुरा, सिक्री, बिन्दिया, मंगलसूत्र, औठी क्या राम्रो देखिएको। झन् त्यो गलामा लगाएको सुनको रानी हार त कस्तो आकर्षक है। मेरो त मनै लोभ्यो, कहाँ बनाएको होला।
2: ल आकर्षक ज्वेलर्समा बनाएको गहना आकर्षक हुँदैन त? मैले पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा आकर्षक ज्वेलर्सबाटै गहना ल्याउनु भनेकी छु।
3: हामी कहाँ मेसिनद्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाइन्छ।
4: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ।
3: जुनसुकै पसलमा बनेका गहना साटफेट तथा खरिद बिक्री गरिन्छ।
4: राशि अनुसारको पत्थरहरू र अन्य पत्थरहरू पाइन्छ।
3: कम्प्युटर तौलबाट खरिद बिक्री गरिनुका साथै मेसिनद्वारा नाक कान छेडिन्छ।
4: साथै सुनचादी सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ।
5: आकर्षक ज्वेलरी सुनचादी पसल बेसीसार नगरपालिका साथ त्रिवेणी टोल नेपाल इन्भेस्टमेन्ट बैंक सँगै। प्रोभाइडर प्रकाश विश्वकर्मा। मोबाइल 9845656233 र 9801177246।
6: आकर्षक तथा गुणस्तरीय गहना र शुद्धताको प्रतीक आकर्षक ज्वेलरी सुनचाँदी पसल।

0: California.
1: Extreme energy drink.
2: बाउजू एक बिहानै घर सरसफाई गर्न लाग्नु भएछ त
3: हजुर नानी अब सरसफाई गर्नु भनेको त आफ्नै लागि हो नि फेरि हाम्रो गाउँपालिकाले स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने उद्देश्यले सफा मर्स्याङदी अभियान सुरु गरेको छ त्यसलाई पनि सफल बनाउनु पर्यो नि हैन र
2: हो नि बाउजू घरबाट निस्कने फोहोर चाहिँ कहाँ फाल्नुहुन्छ नि
3: ल सुन्नुहोस् नानी हामी हाम्रो घर आँगन हरेक दिन सरसफाई गर्छौ हरेक महिना दुई घण्टा छुट्याएर गाउँले सबै मिलेर गाउँघर बाटो पनि सरसफाई गर्छौ र त्यसबाट निस्कने कुहिने फोहोरको हामी कम्पोस्ट मल बनाउँछौ नकुहिने सिसा प्लास्टिक टिन आदि जस्ता फोहोरहरूलाई एक ठाउँमा जम्मा गर्छौ र गाउँपालिकाको फोहोर उठाउने गाडीमा हालेर पठाउँछौ
4: आफ्नो घर आँगन र गाउँको नियमित सरसफाई गरौं स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने अभियानलाई सार्थक बनाऊ मर्स्याङदी गाउँपालिका परिवार लम्जुङ
5: हेर न सुधा बिहे पनि नजिक आइसक्यो हात र अनुहारको हालत पनि यस्तो छ लाजै हुने भयो बेहुली हुँदा पनि
3: त्यति सानो कुरामा पनि के को चिन्ता त्यसको लागि त हाम्रै बेसी सहर सात पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छँदैछ नि
6: हामी कहाँ फेसियल नेल आर्ट मेहेन्दी आर्ट हेयर स्ट्रेट ब्राइडल मेकअप मेनिक्योर पेडिक्योर हेयर कलर हेयर कटिङ क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ
3: प्रोप्राइटर तारा गुरुङ मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर विशेषा नगरपालिका सात पुरानो बेङ्चोक लम्सुङ सम्पर्क 9841626344 9841626344

0: दिदी अल्मलै पर्नु भए त के खोज्नु भएको त्यसरी?
1: ए बाबु पो, जोकतौल गर्ने डिजिटल ढक तराजु चाहिएको थियो, यता कता पाइन्छ होला?
0: हाम्रै बेसी सहर नगरपालिका साथ एनएमबी ब्याङ्क अगाडि रहेको एएस किचन हाउसमा जानुहोस् न। त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भने त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
2: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुका साथै मर्मत पनि गरिन्छ। साथै किचनका सम्पूर्ण सामग्री सामानहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
3: प्रोपाइटर दिलीप श्रेष्ठ, एएस किचन हाउस, बेसर नगरपालिका साथ एनआईएमबी ब्याङ्क अगाडि। थप जानकारीका लागि सम्पर्क 9856074486।
4: नमस्कार, अहिले दिउँसोको 1 बजेको छ। अब सुन्नुहोस् जीवन तन्नुकारबाट समाचार। नेपालमा अवैध रूपमा भित्र्याउँदै आएका एकलाई हिजो बिरगंजबाट गरिएको छ। स्थानीयहरूको मार्फत पाएको अनुसार उक्त ठाउँमा गरिएको थियो। रुकावट भए त असर पर्छ नै, तर सर्वोत्तम सिमेन्टसँग छ विद्युत उत्पादन गर्ने आफ्नै प्रविधि, जसले विद्युतको रुकावट हुँदा पनि निरन्तर रूपमा बाँड्छ। सिमेन्टको हरेक कणमा एकै नासको गुणस्तर र बनाउँछ निर्माण अझ बलियो। सर्वोत्तम सिमेन्ट, सर्वोत्तम मजबुती।

0: सिलाई दिने।
1: अह म यो बिहे गर्दिन।
2: हैन के हो बिहे किन नगर्ने?
1: म त न्यू गणपति ज्वेलरी सुनसानी पसलकै गरगहना भए मात्रै बिहे गर्छु।
3: मलाई थाहा थियो बुहारीले उच्च गुणस्तरीय डिजाइनको गहना खोज्छिन् भनेर, त्यही भएर गहना जति सबै न्यू गणपति ज्वेलरी सुनचाँदी पसलबाटै ल्याएको छु।
1: गणपति ज्वेलरीलाई नै किन यति धेरै विश्वास?
4: किनकि लामो समयदेखि निरन्तर सेवा प्रदान गर्दै आएको दक्ष कालीगढ सही मूल्य शुद्ध सुनको आधुनिक तथा मौलिक गहना किन्न पाइने,
1: विशेष अर्डरमा आफ्नो रोजाइका गहनाहरू बनाउन सकिने, बेच्दा पूर्ण मूल्य पाइने,
4: कम्प्युटर तौलबाट नाप गरी सुनचाँदी खरिद बिक्री गर्न सकिने,
1: सम्पूर्ण राशिका रत्नहरू खरिद गर्न तथा नेट इन्टरनेटबाट ल्याइएका डिजाइनलाई पनि जस्ताको तस्तै बनाउन सकिने,
4: भरपर्दो एवं विश्वासिलो सुनचाँदीको कारोबार गर्न गणपति ज्वेलरी सुनचाँदी पसल,
1: विश्वेश्वर नगरपालिका वडा नम्बर 7 लमजुङ, फोन नम्बर 0665-2183,
5: सम्पर्क मोबाइल नम्बर 9857-13375।
4: प्रोपाइटर गणेश विश्वकर्मा, मुनु विश्वकर्मा।
1: सुन भनेको विश्वास हो, विश्वासको अर्को नाम गणपति ज्वेलरी।
6: आया मरे नि आमा,
7: के भयो दिदी तपाईँलाई? सन्चो छैन कि कसो?
6: हेर न बाबु, छाती दुख्ने, पेट गोज्ने गर्छ, कहिले काहीँ त सास फेर्नै गाह्रो। आया खै के भयो के?
7: ल दिदी, त्यसो हो भने त तुरन्त चेक जाँच गरिहाल्नुहोस् न, आफ्नो स्वास्थ्यको त ख्याल गर्नुपर्छ है दिदी बेलैमा।
6: जाने त भने हो बाबु, खै कहाँ जाने, कहाँ कहाँ जाने होला है?
7: ल दिदी, विशेषर नगरपालिका साथ पुरानो बैंक चोकमा रहेको केयर फार्मेसी एन्ड ल्याबमा गइहाल्नुहोस् न।
8: दैनिक प्रदान गरिने सेवाहरू, ल्याब सेवा दक्ष तथा अनुभवी ल्याब टेक्निसियनद्वारा रगत, दिशा, पिसाब तथा खकार परीक्षण गरिन्छ।
9: थाइरोइड, सुगर, प्रेसर, छाती, पेट, हार्जोनी, नसा रोग, महिला सम्बन्धी रोगहरू, नाक, कान, घाँटी सम्बन्धी रोग, छाला तथा यौन रोगहरूको साप्ताहिक रूपमा चेक जाँच गरिन्छ।
8: दक्ष तथा अनुभवी फार्मासिस्टद्वारा सञ्चालन गरिएको यस क्लिनिकमा बिरामीहरूलाई घरमै गएर सेवा दिने व्यवस्था समेत रहेको छ।
9: क्योर फार्मेसी एन्ड ल्याब, बेसी सहर नगरपालिका साथ पुरानो बैंक चोक लमजुङ,
8: सम्पर्क फोन 9849-68924, 9850-86780।
5: के तपाईँलाई कुनै स्वास्थ्य समस्या छ? त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्।
10: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
5: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आए निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
10: प्रकाश घिमिरे, सञ्चालक एवं प्रकाश फार्मेसी, बेसी सह नगरपालिका 8, होटल द
11: एक्सट्रीम इनर्जी ड्रिंक। टाइम चेक अहिले ठीक 8 बजेको छ।
12: एक्सट्रीम एनर्जी ड्रिंक, टेस्ट द डिफरेंस, फील द एनर्जी।
13: सूचना केन्द्रको सहकार्यमा तयार पारिएको यो कार्यक्रम उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरका विभिन्न एफएम स्टेशन र उज्यालो अनलाइनमा पनि सुन्न सक्नुहुन्छ। यो कार्यक्रम आज राति 8 बजे पुनः प्रसारण हुन्छ। आजको कार्यक्रममा हामी बाढ़ी प्रभावित क्षेत्रमा मरेका पशु चौपायाको व्यवस्थापन तथा अहिले पशु पंक्षीमा अन्य रोगको जोखिमबारे कुराकानी गर्छौं। भोटेकोशी बाढ़ीको आज 10 दिन भइसकेको छ। प्रभावित क्षेत्रमा मानवीय सँगै पशु चौपायामा पनि ठूलो क्षति पुर्याएको छ। बाढ़ीमा बगेका तथा मरेका पशु चौपायाको समयमा उचित व्यवस्थापन भएन भने यसले पशुजन्य संक्रामक रोग फैलने थप जोखिम छ। कार्यक्रमको शुरूमा पशु सेवा विभागका महानिर्देशक डाक्टर उमेश दाहालसँग साथी हृदय रिमालले बाढ़ी प्रभावित क्षेत्रमा पशुजन्य वस्तुको व्यवस्थापनबारे गर्नुभएको यो छोटो कुराकानी।
14: अहिले मानिस आफै पनि सम्हाल्न नसक्ने अवस्थामा भएको हुनाले सबै तथ्याङ्क आइपुगेको अवस्थाहरू छैन। यद्यपि अहिलेसम्म विभिन्न जिल्लाबाट प्राप्त, विशेष नुवाकोट र रसुवाबाट प्राप्त चाहिँ र केहीमा धादिङबाट पनि भए अनुसार गाई भैँसी करिब 1300 संख्यामा गाई भैँसीहरू नष्ट भनौँ न त्यो बगाएको छ बाढीले भन्ने आएको छ। 2000 संख्यामा बाख्राहरू चाहिँ बगाएको, केही कुखुरा फार्महरू पनि अधिकृत नदीको तटीय क्षेत्रमा रहेका कुखुरा फार्महरू त्यो फार्महरू नै बगाएर चाहिँ करिकरी 1,20,000 संख्यामा कुखुराहरू नष्ट भएको भनेर करिकरी 1,600 संख्यामा बङ्गर फार्म पनि छेउछाउमा भने चाहिँ भएको हुनाले चाहिँ यहाँ विदेश माछा फार्ममा पनि त्यहाँको माछा फार्म भने नारतन्त्र रोग माछा फार्ममा नष्ट भएको छ अरू माछा फार्महरू पनि माछाहरू नष्ट भएको भन्ने कुरो जानकारी चाहिँ प्राप्त भएको अवस्था छ जुन मरेका पशुहरूको चाहिँ व्यवस्थापनको कुरो गम्भीर कन्सर्न छ त्यसमा हामीले प्रोटोकल एउटा चाहिँ कसरी गर्ने त्यो हरेकको प्रोटोकल हुन्छ प्रोटोकल बनाएर सबै जिल्लामा समन्वय गरेर विशेष स्थानीय सरकारको समन्वयमा त्यो व्यवस्थापन कामहरू पनि भइरहेको अवस्था छ
0: मानवीय क्षति भएकोले सबैको ध्यान त्यतातर्फ छ तर यो स्वास्थ्यको दृष्टिकोणले पशु चौपाएको पनि त्यत्तिकै जोखिमपूर्ण भन्ने छ मानिसको स्वास्थ्यका लागि
14: सबभन्दा पहिले त हेर्नुहोस् न जहाँ अब पशुहरू चाहिँ बगेर गएका पशुहरू त बगिहाले तर चाहिँ नदी किनारा तटीय क्षेत्रमा जहाँ मरेका मृत पशुहरू जहाँ देखिन्छ एउटा मापदण्ड चाहिँ जहाँ पार्टी गाड्नु हुँदैन सामान्य मापदण्ड चाहिँ एउटा अवलम्बन गरेर हामीले मापदण्ड सबैसँग पुर्याएका पनि छौँ यसरी गरौँ भने चाहिँ हामी आफै पनि पुगेका छौँ र स्थानीय सरकारलाई चाहिँ समन्वय गरेका छौँ जिल्ला कार्यालय मार्फत स्थानीय सरकारसँग समन्वय भएर चाहिँ मृत पशुको सब व्यवस्थापन चाहिँ भइरहेको छ र यसमा चाहिँ आवश्यक नै संक्रमक औषधिहरू चाहिँ लगायत चाहिँ आवश्यक मात्रामा चाहिँ जनशक्ति पनि हामीले पशु विभागको तर्फबाट परिचालन गरेको अवस्थाहरू छ जिल्ला स्तरीय कार्यालयहरू स्थानीय सरकारका चाहिँ विशेष पशु सेवा शाखा र स्थानीय सरकारको प्रतिनिधिहरूसँग सम्पर्कमा छौँ काम गर्दैछौ तटीय क्षेत्रका छेउछाउमा भएका पशुहरूलाई चाहिँ संक्रामक रोग विरुद्ध खोप अभियान पनि सञ्चालन गर्नु छ भनेर संघीय सरकारबाट खोप पनि उपलब्ध भइसकेको छ जिल्ला स्तरीय पशु विभागका निकायहरूलाई चाहिँ अनुरोध गरेका छौँ र खोपको व्यवस्थापन पनि पशु विभागको तर्फबाट गरिसकेका छौँ र कतिपय जिल्लाहरूलाई मैले आह्वान पनि गर्छु अझै पनि यहाँहरूको त्यस्तो चाहिँ हामी आफै पनि सम्पर्कमा छौँ त्यस्तो चाहिँ अवस्था छ भनेदेखि भ्याक्सिन मौजा छ तत्काल खोपको प्रत्यावर्तन विभागले गर्छ विभागले खोप मात्रै गर्छ जनशक्तिको व्यवस्था पनि विभागले गर्छ भन्ने कुरा पनि म यहाँ मार्फत
0: त्यहाँ कतिपय ठाउँमा नदीले बगाएर ल्याएको माछाहरू प्रयोग गर्न खोजेको भन्ने पनि आएको थियो त्यसमा बीचमा सूचना पनि आयो होइन अनि त्यो लगायत अरू चाहिँ घाइते अवस्थामा भएको पशु अथवा जीवहरू जो छ त्यो चाहिँ त्यसको प्रयोगका लागि किसानहरूले कसरी सचेत भन्ने आम नागरिक लगायत सबैले त्यहाँ चाहिँ
14: त्यो दुर्गन्धित पशु माछाजन्य चिजहरू चाहिँ वास्तवमा कसैले पनि चाहिँ नखानु होला किनभने माछा त त्यहाँ विभिन्न उसले त अहिलेको नदीको पानी नै वास्तवमा पानी संक्रमित शरीर परिमाथिदेखि कहीँ सयौं लासो हजारौं लासोहरू त्यहाँभित्र हुन सक्छ होइन अथवा त्यहाँ अरू चिजहरू पनि सबै दुर्गन्ध पशु चाहिँ भएको हुनाले यो चाहिँ पशुहरू त खासै खानै सक्ने अवस्थामै हुँदैन त्यति चाहिँ कसैले पनि कन्ज्युम गर्ने तत्कालै व्यवस्थापन गर्ने हो र माछा जे देखिन्छ त्यसलाई चाहिँ व्यवस्थापन गरेर उचित व्यवस्थापन गर्ने त्यसलाई खाडालो गहिरो खाडालो खनेर पुर्ने र त्यसको व्यवस्थापन गर्नतर्फ लाग्नुपर्छ अहिले यो खाने भन्दा स्वस्थकार अब स्वस्थ रहने र वातावरण स्वस्थ चाहिँ स्वस्थ होस् भन्नको लागि अथवा दुर्गन्ध फैलिन नदिनको लागि आम नागरिकको हिसाबले सबैको कर्तव्य चाहिँ काहीँ त्यस्तो चाहिँ पशुहरू मृत पशुहरू चाहिँ बेचियो भने तत्काल व्यवस्थापन गर्नको लागि नजिकै स्थानीय सरकारसँग समन्वय गर्ने र पशु विभाग निकायसँग समन्वय गर्ने मृत पशु अथवा बगाएर ल्याएका पशुहरू अङ्गभङ्ग भएका पशुहरूको मासु उपभोग नगराउन म तमाम उपभोक्तालाई चाहिँ दाजुभाइ दिदीबहिनी अनुरोध पनि गर्न चाहन्छु
13: उहाँ हुनुहुन्थ्यो पशु सेवा विभागका महानिर्देशक डाक्टर उमेश दाहाल बाढ़ी प्रभावित क्षेत्रमा मरेका पशु चौपायाको व्यवस्थापन बारे जानकारी दिनुहुँदै अब मनसूनको यो बेला पशु पंक्षीमा हुन सक्ने अन्य रोग तथा संक्रमणको जोखिम र सावधानीको विषयतर्फ लागौं मनसूनको समय छ यो बेला खेती मात्रै होइन पशु पंक्षीको स्वास्थ्य र व्यवस्थापनको दृष्टिले पनि निकै संवेदनशील समय मानिन्छ निरन्तरको वर्षा चिस्यान फोहोर पानी तथा विभिन्न संक्रामक रोगको जोखिमले पशु पंक्षी पालक किसानलाई थप चुनौती हुने गर्छ यो बेला किसानले ध्यान पुर्याउनु पर्ने मुख्य विषय सँगसँगै अहिले चर्चामा रहेको पशु वधशाला र मासु जाँच ऐनको सन्दर्भमा आज हामी कुराकानी गर्छौं कुराकानीमा हुनुहुन्छ कृषि वन तथा पर्यावरण मन्त्रालयका सहसचिव एवं पशु चिकित्सक डाक्टर रामनन्दन तिवारी डाक्टर तिवारीलाई मैले सोधेको छु अहिले पशु पंक्षी पालक किसानले सबैभन्दा धेरै ध्यान पुर्याउनु पर्ने विषय के हो
15: किसानहरूले पाल्ने पशु पंक्षीको चाहिँ सेवा सुझाव रेखदेख राम्रोसँग गरेन भने पशुहरू बिरामी पर्ने मर्ने हुन्छ र क्षति हुन्छ त्यही भएर त्यो क्षति जगाउनलाई चाहिँ हामीले त्यस समयमा के कुरामा ध्यान दिनुपर्छ भनेर हामीले विशेष ख्याल गर्नुपर्छ अब बाख्रा पाल्ने किसानहरू हुनुहुन्छ भने बाख्रा खोरमा हुन्छन् पानी पर्या हुन्छ ओसिलो हुन्छ कहिले काहीँ बाख्रा भिजेर आएका हुन्छन् अनि भिजेर आएपछि उसलाई श्वास गर्न गाह्रो हुन्छ निमोनिया हुन्छ भनेपछि हामीले त्यो कुरा ख्याल गर्नु पर्यो त्यही भएर बाख्रा निकालिसकेपछि घाममा बाहिर निकाल्नु पर्यो बाहिर राख्नु पर्यो घाममा राख्नु पर्यो बाख्रा गोठहरू सुक्का हुनु पर्यो अझ हामी के भन्छ भने बाख्रा गोठभित्र हामी भित्र गएर बस्यो भने हामी पनि बस्न सक्छौँ भनेर त्यहाँ गफ गर्न सक्छौँ भन्ने खालको भइदियो भने त्यहाँ कुनै नराम्रो गन्ध आउने हुँदैन त्यहाँ गन्ध आएन भने बाख्रालाई पनि सही लेखा सास लिन्छ उसलाई गाह्रो छैन भनेर भन्छ भनेपछि पहिलो चाहिँ खोरमा हामीले ध्यान दिनु पर्यो गाई बस्तुको खोर छ भने पनि घाम लाग्ने हुनु पर्यो सफा हुनु पर्यो सुक्खा हुनु पर्यो अब कुनै कारणले पानीको बाजिरोले त खोर भिज्यो भने त्यहाँ हामीले स्वच्छ राखेर सुक्खा गर्नु पर्यो, खोर सुक्काउनु पर्यो। दोस्रो चाहिँ खोरमा हरेक खोरमा के हुनु पर्यो भने राम्रोसँग हावाको हावा भित्र बस्ने बाहिर जाने भेन्टिलेसनको व्यवस्था हुनुपर्छ, जसले गर्दा स्वच्छ हावा आउनु पर्यो, त्यहाँबाट निस्किने फोहोर बाहिर। हामीलाई याद छ विगतमा पहिला पहिला त गाउँघरमा बिहा हुँदाखेरि चाहिँ माघ भन्दा

0: ठूलो क्षति भयो र क्षति भइसकेपछि बढी चर्चा गर्छ। जस्तो भनौँ अहिले यो वर्ष चाहिँ असारको सुरुमा धान रोप्ने सिजन थियो, पानी कम परेको थियो अनि मौसमविदहरूले पनि त्यस्तै पर्सेप्ट गर्नुभएको थियो यो पालि पानी कम हुन्छ भने धान रोपाई भएन भनेर हामी चर्चा गर्छौँ। अथवा कहीँ चाहिँ बाढी पहिरो गयो भने दुःखद घटना भयो भने त्यहाँ भयो त्यहाँ मानिसको जनधनको पनि क्षति भयो गोठको पनि क्षति भयो भने चर्चा हुन्छ। तर यो काम चाहिँ के हो भने नियमित रूपमा गर्नुपर्ने काम हो। अझ अर्को ख्याल गर्नुपर्ने कुरा के छ भने अहिले मैले थपेँ यो मनसुनको सिजनको गर्मी सिजन पनि हो र गर्मीले गर्दा हिट स्ट्रेस भन्छौँ त्यो तातोले गर्दा पनि समस्या हुन्छ यो बेला भनेपछि हामीले त्यो किसिमको काम गर्छौँ। जस्तो अब कुखुराहरू सबै चिल्ला हुन्छ तराईतिर अहिले तातो बढेको छ पानी पर्दा पनि तातो हुन्छ अनि त्यो आर्द्रता पनि बढी हुन्छ यो बेलामा हिट स्ट्रेस हुन्छ। गाई बस्तुलाई हामी के गर्नुपर्छ भन्दाखेरि शीतलको लागि सम्भव भए पङ्खा हो कि अहिले त बिन पानीको फोहरा जस्तो दिने कुरा गरेर गऱ्यौँ भने तापक्रम 5 डिग्री कहिलेकाहीँ 10 डिग्रीसम्म घटाउन सक्छौँ हुन्छौँ अनि कहिलेकाहीँ माथि कुखुराकै खोरमा पनि हामीले जस्ताले छाहाउने त्यहाँ खरले राखिदिने खरलाई भिजाएर राखिदिने यसले गर्दा चिसो दिने कुराहरू गर्ने पानी चाहिँ गाई बस्तीलाई 2-3 दिन 3-4 पटक पटक दिने अनि गरेपछि हामी पनि ग्लुकोज पानी खान्छौँ अनि कहिलेकाहीँ कोल्ड ड्रिङ्क्स खान्छौँ। पशुलाई पनि हामीले इलेक्ट्रोलाइट जीवन जल जस्तो इलेक्ट्रोलाइट सहितको पानी दिने पानी पर्याप्त दिने हो। यसरी चाहिँ हामीले यो गर्ने कुराहरू खास गरेर यो पालनहरूको पनि एउटा विषयको विज्ञता हो। हामी किसानहरू आफै काम गर्ने मान्छे पनि विज्ञता हुन्छ भने त्यो पाठमा हामीले ख्याल गर्नुपर्ने हुन्छ नि। त्यही भएर यो अहिले भएको चर्चा कम भन्दा पनि हामी क्षतिको चर्चामा यो नियमित गर्ने चर्चा मन छ। अहिले पनि हाम्रो मिडियामा सुन्छौँ ल है यो सिजन लाग्यो यो बर्खा लाग्न लाग्यो हामीले त किन खोपहरू लाउनुपर्छ है किन बर्खामा चाहिँ प्रायः दिन पुग्न गाह्रो धेरै गाह्रो हुन्छ भने अब हाम्रो बर्खाको सिजन सकिन सकिन लाखा यो बेला के हो जस्तो अब हामीले खोरेत लाग्न सक्छ खोरेतको खोप चाहिँ गाई मान्छेलाई वर्षको 2 चोटि अहिले हामीले भदौमा छ भने भदौमा लगायो भने त्यस्तो 6 महिनापछि दोरान गरेर 2 चोटि लाउनु पर्यो। बाख्रालाई पनि हामीले पिपिआरको खोप लाउनु पर्यो। बङ्गुर पुऱ्याउने पनि हामीले यो स्वाइन फ्लू क्लासिकल स्वाइन फ्लूको लाउनु पर्यो। गाई मान्छेलाई हामीले भ्याकुति चर्चा दिलाउनु पर्यो अनि त्यसरी के हो लगाउनु त लगायौँ कोही ब्याउने हुन्छ लगाउन सकेनौँ कोही बिरामी भयो छुट्छ छुटेपछि ओहो मैले लगाएको छुटे चाहिँ ल है छुटेको बेला हामीलाई खबर आउनु पर्यो हामी जम्मा गर्छौँ हामी 1 महिनापछि फेरि दोहोऱ्याउँछौँ भन्नु पर्यो। कोही छुटेको हुन्छ कोही 3 महिनापछि लगाउने भन्छौँ त्यो बेला 2 महिना पुगे हुन्छ छुटिहाल्यो भन्छ हामीले 1 महिनापछि दोहोऱ्याएर लाउनु पर्यो छुटेको बेला लाउनु पर्यो नि त कहिलेकाहीँ त्यस्तो परिस्थिति हुन्छ। यसरी खोप लगाउने काम हामीले पहिला गर्नु पर्यो। अनि दोस्रो चाहिँ पुरो अथवा विगतमा हामीले पशुपालन गर्दा यो कारण गर्दा खेती भएपछि ओहो मैले त जैविक सुरक्षामा ध्यान दिनुपर्ने रहेछ नि त मेरो फर्ममा त हिजो बङ्गुर पालेको थिएँ अर्को बङ्गुर पाल्नेले किन्न आउनुभयो गफ गर्नुभयो उसको खोरमा त रोग लागेको रहेछ पछि त एक हप्ता मेरो पनि रोग देखियो त्यस्तो अफ्रिकन स्वाइन फिभर देखियो मेरो त धेरै मरो भन्ने अनुभवहरू कहीँ सुनेका थियौँ नि त्यो अनुभव त्यो दुःखद घटना हामीले दोहोऱ्याउनु भएन भेट्न आउने मान्छेलाई परै गफ गर्नु पर्यो हाम्रो खोरमा देखाउनु भएन जो जानै पनि डाक्टर भए त्यसले चाहिँ कपडाहरू चेन्ज गर्ने गमबुटहरू लाउनु पर्ने कुराहरू भए उसले पनि निस्किनको उपाय गर्नु पर्यो भनेपछि नयाँ चाहिने मान्छेलाई हामीले खोर देखाउने चिज रहेनछ हेरे पनि टाढै हेर्नुपर्नेछ। हामी नै कसैको खोरमा बाख्रा पाल्ने हुन्छ बिरामी थियो ओहो त्यसका क्षति भएछ भनेर हामी दुःख भयो उसलाई साथ दिनुपर्छ सान्त्वना दिनु पुग्छ भने पुनः त पुग्यौँ फर्किँदा मैले आफैले रोग ल्याएँ कि भन्ने कुरामा हामी सचेत हुनु पर्यो भनेपछि अनावश्यक मान्छेलाई भेट्न नदिने आफू पनि नआउने सकेसम्म हाम्रा चाहे बाख्राको हुन् भङ्गुर हुन् त्यो त्यसलाई चाहिँ हाम्रो तारबारले घेर्ने हो कि पर्खाल त महँगो पर्ला तारबारले घेर्ने अन्य पशु पक्षी नै आउन नसकोस् हामीले पनि लैजान नसकियोस् भन्ने कुरा ख्याल गर्नु पर्यो। यस्ता कुराहरू गरेका कुराहरूमा हामीले सुधार्दै सुधार्दै जानुपर्ने हुन्छ।
1: कुराकानीमा हुनुहुन्छ कृषि वन तथा पर्यावरण मन्त्रालयका सहसचिव डाक्टर रामनन्दन तिवारी वहाँ पशु चिकित्सक पनि हुनुहुन्छ। हामीले कृषि विशेष कार्यक्रम बदलिदो नेपालमा कुराकानी जोडिरहेका छौं। जस्तो अहिले मनसुनको बेलामा चाहिँ लगातार पानी पर्दा गोठ

0: यिनीहरूलाई लाग्दैन भने ठुलो क्षति भयो नि त. त्यही भएर त हामीले उपचार गर्नुभन्दा रोकथाम गर्नु नै ठिक हो नि भन्छन्, प्रिभेन्सन इज बेटर देन केयर. त्यही भएर अहिले हामीले गर्ने भनेका यी देख्दाखेरि चाहिँ सामान्य कुरा छन् तर सबै चिजको एकदमै महत्व छ. विगतमा बाख्रालाई हामीले पिपिया खोप नलाउँदा त्यो गाउँमा त्यत्रो क्षति भयो भन्ने हामीले विगतमा थाहा पाइसकेपछि अहिले भदौ सिजन छ, अब खोप लाउने टाइम छ, हामीले खोप लाउनुपर्छ. भनेपछि मैले बाख्रा पाल्ने मान्छेले पिपिआरको खोप राज्यले निशुल्क पनि दिएको छ. नजिकको हामीले पशु उपचार केन्द्रहरूमा सम्पर्क गर्ने अनि ती खोप घर घरमा लाउन पर्ने उनीहरूले गाउँका मान्छेलाई भने त्यहाँसम्म गर्ने, ल है यहाँ त प्राविधिक आउँदैछ, भनेपछि कुन ठाउँ अनुकूल हुन्छ त्यहाँ पनि उनीहरूलाई हामीले सहयोग गर्ने र खोप लाउने काम गरौँ. गाई भैँसी पाल्ने छ भने दुई तीन वर्ष त्यत्रो लम्पी इसिन फैलियो भने त हामी कहाँ रोग त निर्मूल भइसकेको छैन. लम्पी इसिन रोगको चाहिँ खोप लाउनुपर्छ भनेर हामीले खोप लाउनु पर्छ. अझै मतलब के भन्छ, कहिलेकाहीँ राज्यले पुर्याउन सकेन भने पनि, उपलब्ध भएन भने पनि, एउटा गाई भैँसी पाल्दा एक लाख डेढ लाखको गाई किनेछौँ, त्यो दुध बेच्यौँ, हाम्रो सबै त्यो त्यही गाईमा हामी आशित छौँ भने राज्यले दिएन भने कहिलेकाहीँ त पनि नजिक उपलब्ध हुने ठाउँबाट खोप लगाएर लगायौँ भने त हामीले खोप लाउँदा केही खर्च होला. तर त्यो खर्च भनेको त हाम्रो लागि सबैभन्दा ठुलो कुरो हुन्छ. भनेपछि खोपलाई मूल्यमा मात्र नहेरिकन राज्यबाट लिउँ, राज्यबाट चाहिँ उपलब्ध हुन सकेन भने पनि हामीले खोप लाउनुपर्छ. ऊ अहिले कुखुरामा सबै खोप त कहाँ राज्यले देखाएर लगाउनु भयो, आफ्नो व्यवसाय राम्रोसँग गर्नुभयो नि त. पछि हामीले गर्ने भनेको खोप लाउने. दोस्रो बाटो के हो भने हामीले गर्ने बाटो भनेको जैविक सुरक्षा. अहिले मैले छोटोमा भने अनावश्यक मान्छेलाई आउन नदिउँ र हामी पनि अनावश्यक रोगी फर्ममा नजाउँ. तेस्रो बाटो भने के भने कोही रोग देखियो भने त्यो पशुलाई अलगै राखौँ. जस्तो भनौँ हामीले पालेछौँ, गर्दा गर्दै एउटा बाख्रा बिरामी भयो भने त्यो बाख्रालाई अलग अलिक पर राखौँ, अरू बाख्राको हेरचाह गरौँ, अनि अन्तिममा हात गरौँ सफा गरेर बल्ल त्यसलाई ख्याल गरौँ न. जस्तो म गाई भैँसी पाल्नेलाई थुनेलो हुँदा कुरोहरूलाई यहाँ सम्झाउन पनि चाहन्छु. अब एउटा गाईको कल्चरमा सुनि जस्तो भयो, दुध पनि फाटे जस्तो अथवा अलिअलि रद मिसे जस्तो आयो भने के हुन्छ, सबैभन्दा पहिला हामीले गर्ने भनेको चाहिँ त्यो देखिसकेपछि हामीले घरमा भएको पहिला हामीले हातद्वारा राम्रा गाई दु भैँसी दुनेकोलाई केयर गरौँ, सबै गरौँ, त्यसपछि त्यसलाई केयर गरौँ. पहिला पहिलो काम के गरौँ, त्यसको कुरो सकेसम्म छिटो हामी नजिकको चाहिँ प्राविधिकलाई भेटौँ, सकिन्छ सरकारी भेटौँ, नसके नजिकको प्राविधिकलाई दक्ष अनुभवी प्राविधिकलाई भेटौँ, डाक्टरलाई भेटौँ नजिकको, भेटिसकेपछि नमुना पठाउँ र उपचार पनि थालिहालौँ. र हामीले के बुझ्छौँ, थुनेलो पनि कसरी हुन्छ, त्यो थुनेलो भएको देखेको भने पक्का उसको गोरस चाहिँ सफा छैन, सुक्खा छैन भने सफा सुक्खा गरौँ. अनि हामी पहिलादेखि सिकाउँदै आएको कुरा छ नि त, गाई दोइसकेपछि सबैलाई गर्नेहरूको दोइसनुहोस्, दोइसेपछि कल्चर धुनुहोस्, दोइसी टिस्यु पेपरले पुछिदिनुहोस् भन्थ्यो नि त, हामीले गर्न छोड्यौँ कि. भनेपछि त्यो सानो कुरा, अनि गाई दोइसकेपछि चाहिँ थुनमा चाहिँ औषधि डुबाउने भन्थ्यो, ओहो हामीले त्यो गरेपछि हिजो गर्ने काम नगरेको हुनाले अहिले देखिसकेको हुन्छ, कोही ठिक पनि हुन्छ नहुन्छ हामीलाई क्षति हुँदो रहेछ. भनेपछि हामीले जान्नपर्ने कुरो भनेको गाई पाल्ने दुन गाई भैँसी छ भने दुध निखारेर दिउँ, गइसकेपछि कल्चरहरू सफा गर्थ्यौँ, टिस्यु पहिले पुस्थ्यौँ, गोठलाई सफा गऱ्यौँ भने त हाम्रो त गर्दो रहेछ नि त. भनेपछि यसरी हामीले पहिला रोकथामको कुरामा हामीले अभ्यस्त हुनु पर्यो पहिला.
1: डाक्टर तिवारीज्यू, तपाईँले भनेका जस्ता यी कुराहरू चाहिँ व्यवसायिक किसानको हकमा चाहिँ अलि धेरै लागू हुने, जो सामान्य किसान हुनुहुन्छ अथवा गाउँघरमा जसले चाहिँ पाल्नु भएको छ, दुईटा तिनवटा चारवटा यसरी पाल्नु भएको छ, हुन त सहज व्यवस्थापन चाहिँ थोरै पाल्नेलाई हुनु होला, यो चाहिँ अभ्यास कस्तो छ, यसले कति बुझाइमा चाहिँ कति फरक पार्छ?
0: यो चाहिँ के हो भने ठुला व्यवसायले सबै चिज गर्नुपर्ने, सानाले हामीले सकेसम्म गर्न त गरेका छौँ, पुर्याउनु हुन्न भन्ने चाहिँ होइन. एउटै पशु भए पनि उसको उति नै महत्व हुन्छ र हामी कतिपय अनुभवी किसानहरू देख्छौँ, यी कुराहरू हामीले भन्नु पर्दैन, भनेको सिकाएको कुरो हिजो सिकाएको कुरो गर्नुहुन्छ त्यसरी गरिदिनु भने उहाँलाई हुन्छ. दुईवटा गाई भैँसी पाल्ने, दुईवटा तिनवटा पाल्नुहुन्छ भने पनि, एउटा जुनो छ भने पनि हामीले त्यो अभ्यास देख्दा चाहिँ दुई चार मिनट चार पाँच मिनट हामीलाई बढी समय लाग्छ, तर त्यो अभ्यास हामीले गर्नुपर्छ, जसले गर्दा चाहिँ थुनेलोको क्षति नै भएन. अब अर्को म कुरा गर्छु, रोग मात्रै होइन, गाई भैँसी पालिसकेपछि कहिले के हुन्छ भने मेरो गाईले साँडे लिएन, लामो समय भयो, बिहाको चाहिँ तिन महिना छ महिना भएको हुन्छ, कोही उल्टी रह्यो भने त्यसमा जस्तो उनीहरूको पोषण पुऱ्यायौँ कि पुऱ्याएनौँ, नियमित जुगा औषधि खुवायौँ खुवाइनौँ, यो कुरा त सबै साना किसानले एउटा दुइटा पाल्नेलाई पनि गर्नुपर्छ, ठुलालाई गर्नुपर्छ नि त. मैले चाहिँ पालेको पशुलाई नजिकबाट घाँस पनि दिएछु, चाहिने चाहिँ सोधेर घरमै बनाएका मकैका अथवा हामीले पिनाहरू प्रयोग गरेर चाहिँ दाना नपुगेको देखाउँ, घाँस नभए हिउँदो भयो भने हामीले देखाउँ भनेर चाहिँ आहारा नै पुऱ्याउँ भनेर हामीले गऱ्यौँ भने त्यो चाहिँ त्यसको प्रतिफल राम्रो हुने हुनाले हामी सबैले त्यो पाटोमा ध्यान दिनु पनि हुन्छ. कुखुराको कुरा पनि के छ भने कोठा पाल्ने किसान हुन्छ भने बजार मूल्य मिलाउनला एउटा ब्याज पाल्यो नजिकको खोर्छ अनि अर्को ब्याजको खाएर, भनेपछि फरक फरक उमेरका चाहिँ एकैठा पालिदियो भने पुरानो उमेरकोमा कुनै रोग थियो, बेटा चाहिँ मरेको थिएन, अलिअलि बिरामी थियो, त्यो बिरामीले नयाँलाई पुरै सार दिँदा ठुलो क्षति हुन्छ. भनेपछि एकैचोटि पाल्ने हटाउने अनि कम्तीमै हामीले दुई हप्ता तिन हप्ता हटाएर स्वतर सफारेपछि बल्ल नयाँ राख्ने, त्यो ध्यान दिनु पऱ्यो. जस्तो कहिलेकाहीँ हामीले गाई

0: अथवा बाख्रा किनेका किसान छन् किनेर ल्याएका पशु किउन देख्दा त निरोगी नै छान्छौँ किसानले नचिन्ने रोगी त निरोगी नचुनाउने ल्याउँछ तर ल्याइसकेपछि केही दिनपछि त्यो रोग देखिएको न रोग देखिन सक्ने समय हुन्छ अनि मिसाइदिन्छौँ अनि त्यो रोगले ऊ पनि बिराई पनि अर्कोलाई बिराई परेका धेरै घटना छ बाख्रामा त्यो ठुलो घटना छ पछि नयाँ पशु ल्याए भने त्यसलाई अलग्गै राख्ने अलग्गै केयर गर्ने अनि जब दुई तिन हप्तासम्म पनि त्यो रोग देखेन नि ए यो त मिसाउनु पर्छ सँगै पार्नुपर्छ भनेपछि यस्ता साना साना कुराहरूले हाम्रो ठुलो क्षति बचाउँछ यस्ता घटनाहरूले हामीलाई कहिलेकाहीँ उपचार गर्न जाँदा पनि प्राधिलाई धेरै मन दुखाइ हुन्छ त्यही भएर मैले यहाँ ध्यान दिन खोजेको उपचार गर्नुभन्दा रोकथाम गर्नु जरुरी छ बर्खा सिजन छ हामीले चाहिँ खोर गोठ सफा राख्नु पर्यो भेन्टिलेसन अहिले मैले भने कुखुरा घरमा गयो भित्र एकदम गनाउने छ भने त त्यहाँ त पक्कै नै त त्यहाँबाट निस्किने सुलीबाट त गन्दा आउँछ त्यो सुलीबाट गन्दा त आउँछ त्यसलाई कमानहरूलाई भेन्टिलेसन खुला गर्नु पर्यो यसको मतलब खुला गरी तिर्पालले बोराले छोप्या भने पनि हावा जानी हुनु पर्यो तर चिसो आउनु भएन चिसो चाहिँ रातिको मुख्य चिसोमा कम गर्ने त्यस्ता कुराहरूमा हामीले ध्यान दिन जरुरी छ
1: तपाईँले बर्खा सिजन छ भनेर अघि पनि जोड्नुभयो मनसुनको बेला छ मैले त्यसैलाई चाहिँ बढी चर्चा गर्न खोजेँ खास गरी पानी दिनुपर्छ पशु चौपाया पंक्षी सबै कुरालाई चाहिँ पानी नभई हुँदैन पानी स्वच्छताको कुरा मान्छेलाई मात्रै सफा शुद्ध पानीको कुरा रहेन पशु चौपायालाई त झन् हामीले खोलाइमै बग्ने धमिलो पानी त्यस्तो चाहिँ पानीहरू पनि प्रयोग गरेको देख्छौँ र त्यो अभ्यास अहिले पनि छ यो पानीको स्वच्छता र पशु पंक्षीको चाहिँ यो सम्बन्ध स्वास्थ्यको चाहिँ सम्बन्ध चाहिँ कस्तो छ
0: अहिले पनि हजुरले भनिहाल्नुभयो पानी चाहे मानिसलाई होस् चाहे पशुलाई स्वच्छ चाहिन्छ स्वस्थ पानी सेवन गर्नुपर्छ पशुलाई पनि त्यही हो र त्यही भएर हामी के भन्छौँ भने चाहे गाई पानी अथवा भैँसी पानी जस्तो हामीले खाना जस्तो पानी खानुहुन्छ त्यस्तै पानी उसलाई पनि दिन जरुरी छ पहिला पहिला थियो अहिले चाहिँ धेरै घटेको छ पहिला पहिला के गरिन्थ्यो भने गाई बस्तुलाई चाहिँ चराउने चलन पनि हुन्थ्यो अहिले घटेको पनि छ अनि घरमा चाहिँ भयो जब फुकन बेला अनि उसले खोलातिर खान्छ क्यार्छ हुन्छ खोला आउने पानी त सबै सफा हुँदैन नि त त्यही भएर अहिले के छ बदलिदो अवस्था के छ भने पशुलाई बिहान आहारा दिने दुनी पानी दिने पानी कसरी दिने हामीले खाना योग्य दिने हो अब जस्तो कुखुराकै कुरा गर्यो भने कुखुरा पनि एकदमै सेन्सिटिभ छ पानीमा त्यही भएर अहिले ठुल्ठुला कुखुरा व्यवसायहरू चला निकाल्ने हेर्दै हुन् अथवा ठुला व्यवसायले कसो गर्छन् पानी हुन्छ पानी चाहिँ मनबाट आएको पानी अथवा ट्याङ्कर त्यो पानीलाई प्रोसेस गर्ने चाहिँ प्लान्ट राख्नुहुन्छ अनि शुद्ध निस्केको पानी दिनुहुन्छ त्यही भएर पानी र दोस्रो के हो भने दुनो गाई भैँसीलाई चाहिँ दोगोको दुधमा चाहिँ के हुन्छ भने 80-82-85% पानी नै हुन्छ नि त भने पानी धेरै गर्मी छ धेरै पटक दिनु पर्यो स्वच्छ पानी दिनु पर्यो पानी खुवाउनु पर्यो हामीले अरू चिज कम दियौँ भने पनि पानी बढी दिनु पर्यो त्यो पानी चाहिँ हामीले खाने जस्तै पानी दिनु पर्यो पशु हो यो दोस्रो दर्जाको त्यसलाई चाहिँ हामीले सकेछ त राम्रो दियौँ अब यस्तै दियौँ हामीले खाने पानी त कहाँ सक्छौँ भनेर चाहिँ पालन गर्यो भने उसले पनि त्यसले दिने चाहिँ बाट हुने लाभ पनि हामीले चाहिँ त्यो सोचे जस्तो त लिन सक्दैनौँ नि त
1: भनेपछि रोगको जोखिम पानीबाट पनि भइगयो
0: पानी नै हो सबैभन्दा पहिलो उपचार किनभने बरु केही खाँदैन पानी तर पानी चाहिँ स्वस्थ चाहिन्छ पर्याप्त दिनुपर्छ पानी कहिले पनि कम दिनु कहिले काहीँ के भइन्छ भने पानी दियो छेर्छ यो बर्खा सिजन छ भन्ने पानी पर्याप्त दिने हो तर छेर्ने कुरामा के हो भने अहिले चाहिँ बर्खा सिजन छ हामीले घाँसहरू दिन्छ भने घाँसमा हरियो घाँसहरूमा चाहिँ पानीको मात्रा बढी हुन्छ नि त्यसले गर्दा उसले छेर्ने त्यसलाई चाहिँ के भने घाँसहरूलाई पनि बेलुकी ल्यायौँ भने अलिकति ओइलाएर भोलिपल्ट दिन सक्छौँ केही ओइलाएर दिनुपर्छ र घाँस मात्रै छ भने कहिले काहीँ हामीले पराल अथवा नेपेलहरू कडा डाँठहरू दिने कारण के अरे त्यसमा चाहिँ रेसादार पदार्थहरू सुक्खा पदार्थको मात्रा मिलाउनु जरुरी हुन्छ हाम्रो गाई भैँसी पानीलाई र त्यसै सुक्खा पदार्थ मिलाएर दिने हो अनि एउटा बर्खा सिजनमा के हुन्छ भने कहिलेकाहीँ घाँस चाहिँ पर्याप्त छ भने हामीले कलिलो घाँस पनि छेर्छ हो त्यही भएर सुक्खा पदार्थ पनि दिने हो र नयाँ घाँसहरू दियो भने त्यसलाई चाहिँ बिस्तारै बिस्तारै त्यो नयाँ खाने बानी बसाल्नुपर्छ पहिला चैत वैशाखसँग चाहिँ हरियो पार्थेन हामीले चाहिँ सुकाएर थियौँ अनि हरियो पार्दा एकै हरियो दिन चाहिँ छेर्न थाल्छ कहिले कहीँ पेट भरिनुहुन्छ त्यही भएर चाहिँ हामीले हरियो घाँस दिँदा बिस्तारै हरियो घाँसतिर बढ्ने हरियो घाँसलाई हल्का सुकाउने सुकाएको कुरा सुकायो भने पानी जाने हो त्यहाँ भएको पछि त त्यो जाँदैन उत्तिकै उसलाई चाहिँ ताकत त्यही रहेको हुन्छ त्यसले केही क्षति गर्दैन त्यो गर्नुपर्छ र यदि हरियो घाँस पर्याप्त खाने पानी कम खाने पुगेका चाहिँ हुन्छ तथापि उसलाई चाहिने पानी चाहिँ हामीले पर्याप्त दिनुपर्छ भन्ने कुरो हामी किसानले बुझेका छौँ मैले त्यही कुरो दोहोऱ्याउन चाहे
1: भनेको मात्रा यति हो ठूलो पशुवस्तुलाई चाहिँ यति हो अथवा कुखुरालाई यति हो भनेर त्यस्तो केही नमुना अथवा अड्कलका कुरा त्यस्तो केही गर्न सकिने अभ्यास छ कि छैन
0: यो कस्तो भने पानी चाहिँ केमा भएको त एउटा मौसम पनि हो गर्मी छ बढी पानी चाहिन्छ किनभने त्यो पसिना निक्लिया हुन्छ पशु ठुलो छ बढी चाहिन्छ हरियो घाँस खा अलिक कम भने घाँसबाट नै आएको हुन्छ त्यही भएर उसले कति खान्छ त्यसरी हामीले अनुमान गर्नु ठ्याक्कै यो पशु यो उसको आकार बढीको आकार अनि कति गर्मी छ उसलाई के देखाउनु भएको छ कुखुरामा चाहिँ हामीले दाना दिन्छौँ अरू दिया हुनु र कुखुरालाई दिँदा चाहिँ पानी चाहिँ सधैँ दिने हो पानीलाई के हुन्छ भने कुखुरा गर्दा एकचोटि पानी राख्यो भोलि बेलुकै सम्म पुनि गरिदिने चाहिँ होइन, तिन दिनमा तिन चारचोटि पाँचचोटि दिने गर्ने, यसले चार पाँच घन्टालाई पुनि दिने, अनि त्यसरी अलिअलि रहन्छ त्यो पानी, फोहोर पनि मिसिएको हुन्छ त्यसलाई हटाउने, फेरि नयाँ पानी दिने, जति ताजा पानी पटक पटक दियो नि त्यति राम्रो हुन्छ। एकैचोटि पानी दिने प्रायः त हामीले कहिले काहीँ डुँडमा चाहिँ पानी मात्रै राखिदिउँ भनेर त्यहाँ धेरैचोटि राख्यो भने त राम्रो हुँदैन नि त, हामी पनि त ताजा खान्छौँ नि त।
1: कृषि वन तथा पर्यावरण मन्त्रालयका सहसचिव डाक्टर रामनन्दन तिवारी आजको कृषि विशेष कार्यक्रम बदलिदो नेपालमा हामीसँग हुनुहुन्छ। विशेष गरी मनसूनको यो बेला पशु र पंक्षीमा लाग्न सक्ने रोग, त्यसको चाहिँ समाधान, गोठहरू, खोरहरू, सरसफाईको विषयमा केन्द्रित रहेर हामीले कुराकानी जोड़िरहेका छौं। तपाईँले अघि पानी सँगसँगै दानाका कुरा चाहिँ जोड्नुभयो। यही बेला किसानले संग्रह गरेर राखेको दाना बिग्रिने हुन्छ, ढुसी लाग्ने हुन्छ, मौसम यही हो, अलिकति यसतर्फ चाहिँ के कस्तो सावधानी अपनाउन आवश्यक छ त, जुन हामीले पशु पंक्षीलाई चाहिँ बेला बेला दिने गर्छौं।
0: के दियौं भन्दा पनि कस्तो दियौं भन्ने चाहिँ महत्वपूर्ण हुन्छ। जस्तो दाना दियौं भने हामीले घरमै भएका चिज हुन्छन्, मकै रचाउने यो बेला चाहिँ चिसानले गर्दा ढुसी लाग्न सक्छ, कुनै हामीले ढुसी लगाएको मकै मिसाइदियो भने उसले एकैचोटि नमर्न सक्छ, तर त्यसले चाहिँ बिस्तारै छेर्ने उसको उत्पादन असर गरेर आउँछ, कहिले काहीँ ढुसी लगाएको चिज खाएर पशु मरेका पनि नहुने भन्ने होइन। त्यही भएर यो बेला हामीले दानामा परेको नि मकै अथवा घरमा भएको चिजहरूलाई चाहिँ हामीले सुक्खा बनाउने, सुकाउने काम भयो। दोस्रो चाहिँ हामीले दाना किने भने दाना कस्तो ठाउँमा राख्ने भन्ने कुरा आउँछ, त्यसलाई भुइँमा चिसो ठाउँमा राख्ने होइन, काठमाथि राखेर त्यो कोठामा चाहिँ सजिलो हावा जाने, हावा ओसा पछा भने कहिले काहीँ बन्द कोठामा अँधेरो कोठा राख्नुभन्दा अँधेरो भन्दा पनि हामीले सुक्खा हुने र हावा चल्ने भेन्टिलेसन भएको कोठा राख्नुपर्ने हुन्छ। त्यहाँ डल्ला परेको जस्तो अब हामीले दाना ल्याएको थियौँ बिग्रिँदाखेरि डल्ला नि परेको भन्यो भने त्यो डल्ला भनेको त बिग्रिएको लक्षण हो, डल्ला भएर दिनु भएन, त्यो फङ्गलले चाहिँ बिग्रिन थालेछ नि बुझिने भयो। अनि कहिलेकाहीँ के बुझाएको हुन्छ भने डल्ला परेको बिग्रेको छ भने अब सुकाएर दिए हुन्छ भनिन्छ, सुकाउँदैमा चाहिँ त्यो खास गरेर फङ्गलले चाहिँ विष निकाल्छ, विष चाहिँ मर्ने होइन, त्यसले फाइदा गर्दैन, हामी डल्ला पर्न नदिने चाहिँ हामीलाई फाइदा गर्छ। अनि अर्को एउटा कुरा के हुन्छ भने कहिलेकाहीँ थोरै धेरै पालिन्थेन नि, कुखुरा पालेका थियौँ, दाना ल्याइदियो अनि एक महिना पुनि दियो, दाना त हामीले सकेछ सात सात दिनमा नयाँ दाना दिने हो, बढी भयो भने पन्ध्र दिनसम्म दिने हो, त्यो पनि कसै राख्यौँ भन्ने हुन्छ। एक महिनासम्म राख्दाखेरि त त्यो दाना चाहिँ राम्रो दाना त आएको थियो, राख्दाखेरि त डल्ला पनि बिग्रिने पनि त हुन्छ नि त, मान्छे कस्तो ठाउँमा राख्यौँ, कति समयमा त्यो तयार गर्ने, हामीले चाहिँ अब कुँडो बनाउनलाई हामीले मिलबाट कुटेर ल्यायो भने कतिजना सात दिन दस पन्ध्र दिनलाई पुग्ने मात्रै गर्नु पर्छ, एकैचोटि मैले दुई महिना तिन महिना पुग्ने, अब सस्तो पर्छ पटौटा लान सकिन्न भने लामो समयलाई भण्डारा गर्ने किसिमले भन्दा पनि ताजा ताजा हुने किसिमले गर्नु पर्यो। अब यो ढुसी परमा अनि अर्को एउटा विषय के छ नि, पशुको डुँड हुन्छ गाई भैँसीको, अनि हामीले घाँस हाल्छौँ, घाँस हालिसकेका छन् डुँडमा चाहिँ कहिले काहीँ रहन्छ, अनि फेरि त्यहाँ हाल्छौँ रहन्छ, त्यो तल रगुमा चाहिँ ढुसी रहेको हुन्छ, भनेपछि त्यो डुँडलाई पनि हामीले सफा गर्न जरुरी छ, चाहे पानीको तिर त होस् अथवा पानी दाना छैन, त्यो सफा गऱ्यौँ भने त्यहाँबाट फोहोर नभए त्यहाँ तातो हुने, त्यसले चाहिँ त्यो चिज मिसिएर खाँदाखेरि पशुलाई हानि गर्ने हुनाले डुँड पनि हामीले रेगुलर सफा गर्नुपर्छ। अर्को एउटा विषय के छ भने कहिलेकाहीँ हामी भाँडामा पानी दियौँ भने गाई बस्तु भाँडा हामीले त खाएको थाल कचडा त सफा गर्छौँ, हरेक खाने बित्तिकै सफा गर्छौँ, पशुको पनि त हामीले बेला सफा गर्नु पर्यो नि त, सकिन्छ डेली सफा गर्नु पर्यो, कुखुरा दाना भाँडा पनि हामीले जति पानी दिन्छ त्यति भाँडा सफा गर्नुपर्छ। त्यो गरेन भने राम्रो चिज दियौँ त्यो भाँडोबाट चाहिँ बिग्रेको हुन्छ। अनि एउटा विषय के छ भने पाइपबाट हामीले पानी पठाउँ भने पनि लामसँग पाइप पठाउँदा त्यहाँ चिल्लो पदार्थ जस्ता अथवा ब्याक्टेरिया रहने किसिमका कुराहरू हुन्छन्, त्यो एउटा पालीबाट पाइपबाट पठाएका पाइपको प्रणाली छ, वाटर सप्लाईको प्रणाली छ, त्यो प्रणालीले पनि बेला बेला हामीले सफा गर्न जरुरी छ। उही हामी भन्छौँ नि घरमा भएको ट्याङ्की पनि त ओहो दुई वर्ष भइसक्यो त मैले सफा गर्ने भयो भने त हामीले पनि त्यस्तो पानी सेवन गरे आउँछ, त्यो ट्याङ्कीहरू पनि सफा गर्नुपर्छ भन्ने किसिमले हामीले बुझाइ गर्नु पर्यो कि मेरो घरको ट्याङ्की मात्रै होइन कि पशुलाई दिने ट्याङ्कीबाट गएको पानीको सफा गर्नुपर्छ भन्ने कुराहरूमा, यी कुराहरू देख्दा सामान्य छन् तर यसले हाम्रो पशुको उत्पादन, पशुको वृद्धि विकास, दाह्राको चाहिँ बढ्ने दर सँगै असर गरिरहेको हुन्छ अथवा रोग लगाउने दरलाई चाहिँ उसले प्रभाव पारिरहेको हुन्छ।
1: अहिले तपाईँ उज्यालो रेडियो नेटवर्क र नेपाल कृषि अनुसन्धान परिषद राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रको सहकार्यमा तयार पारिएको कृषि विशेष कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ। मनसूनमा पशु पंक्षी पालक किसानले ध्यान दिनुपर्ने विषयमा कृषि वन तथा पर्यावरण मन्त्रालयका सहसचिव डाक्टर रामनन्दन तिवारीसँगको थप कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।
2: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा, नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सेवा शुल्क मात्र 0.5% रु 3,00,000 सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा, कर्जा अवधि 5 वा 7 वर्षसम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने, यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ। सातै दिन चौबिसै घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
3: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
4: कृषि मन्त्र नार्कसँग
5: मध्य पहाड़मा भण्डारण गरिएका आलुमा रोग लाग्न नदिन जनकदेव, डिजिरे, कार्डिनल, खुमल सेतो एक, खुमल लक्ष्मी, खुमल उज्जवल, खुमल उपहार, खुमल विकास मध्ये उपलब्ध जातका स्वस्थ आलु छनौट गरौं। आलु शीत भण्डारबाट निकालेर उज्यालो ठाउँमा फिजाई हरियो टुसा आएपछि मात्र रोपौं।

0: सीधा कुरा प्रश्न विचार
1: उज्यालो रेडियो नेटवर्क
2: अहिले तपाईँ उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको कृषि विशेष कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ। आज हामीले कृषि वन तथा पर्यावरण मन्त्रालयका सहसचिव डाक्टर रामनन्दन तिवारीसँग कुराकानी गरिरहेका छौं। किसानले आफूले पालेका पशु या पंक्षीलाई संक्रामक रोगबाट जोगाउन मुख्य पालना गर्नुपर्ने जैविक सुरक्षाको विधि के हो?
3: रोग लाग्न नदिने अथवा रोगको कीटाणु आफ्नो खोरमा गोठमा कीटाणु प्रवेश गर्न नदिने कामलाई बायोसेक्युरिटी अथवा जैविक सुरक्षा भनिन्छ।
4: भनेको यो सबैको हकमा चाहिँ लागू हुन्छ?
3: सबैको हकमा लागू हुन्छ। अब जस्तो अहिले कुखुराको हामी चर्चा छौँ, कुखुराकोमा छ भने के भने हामीले कुखुरा छान्दाखेरि चाहिँ हामीले गुणस्तरी राम्रोसँग बढ्ने अथवा त्यो किसिमको चल्ला ल्याउँछौँ। दाना दिन चाहिँ सकेसम्म चाहिँ यो दानाले राम्रो गर्छ भनेर हामीले चाहिँ राम्रो क्वालिटीको दाना दिन्छौँ। त्यसपछिको मुख्य त्यसपछिको पाटो के भने अब त्यो खोरमा कुखुरा पाल्दा जसले केयर गर्नुहुन्छ त्यही मात्रै गर्नुहुन्छ, त्यो काम गर्ने मान्छे अथवा आफू छ भने अर्को खोरमा जानु भएन, अथवा बाहिर आउनुहुन्छ काम गर्ने मान्छे हुन्छ नि त्यो दिन चाहिँ नुहाएर त्यसपछि कुखुरा खोर्न जाँदा भिन्नै किसिमको लुगा लगाएर जानु पर्यो। एउटा भनेको चाहिँ बाहिर आउने मान्छेले चाहिँ रोग नजाने गरी त्यसको लगाउने कपडाहरू अनि गमुट लगाएर जाने एउटा काम गर्नु पर्यो। दोस्रो काम के भने अनावश्यक मान्छेहरूलाई चाहिँ हामीले भिजिट गर्नु भएन, अनि कुखुरा राख्दाखेरि एकैचोटि कुखुरा राख्नु पर्यो, हटाउनु पर्ने एकैचोटि हटाउनु पर्यो। त्यसो कुरा चाहिँ अब दाना दिँदाखेरि गाडीमा ल्याएको हुनसक्छ, रिक्सामा ल्याएको हुनसक्छ, भनेपछि त्यो दाना चाहिँ अरू विभिन्न खोरमा पुर्याउँदै गएको हुन्छ नि त, भनेपछि त्यसमा किटाणु पनि आएको हुनसक्छ, त्यो चिल्ला अलिक टाढा राख्नु पर्यो, त्यसपछि दाना चाहिँ आफ्नो खोरमा लानु पर्यो। बोल्ने कुरा पाएन भने कुखुरा बेच्नु छ भने हामीले कुखुरा किन्न आउने मान्छे जो हुन्छ उहाँलाई खोरभित्रै पुर्याउनु भएन, किनभने उहाँले विभिन्न ठाउँबाट कलेक्सन गरेर हुन्छ, उहाँको शरीरमा किटाणु आएको हुन्छ, उहाँलाई अलिक परबाट हामीले कुखुरा दिनु पर्यो, भनेपछि हाम्रो खोरमा कन्ट्याक्ट चाहिँ कम गर्नु पर्यो एउटा चाहिँ। अनि दोस्रो कुरा के भने निसर्गण औषधि छर्क भनेको हामीले खोरमा चुना छर्किनुहुन्छ, त्यसपछि बिना झोल औषधिहरू भिर्कनुहुन्छ, बिना बदाना पानी औषधिहरू हामीले नियमित रूपमा छर्किनु पर्यो। त्यसपछि खोरमा चाहिँ हावाको ओसार पसार मुभमेन्ट राम्रोसँग हुनु पर्यो, गन्ध नहुने किसिमले गर्नु पर्यो, खोरमा सुक्खा हुने किसिमले गर्नु पर्यो। यी जुन विधिहरू छन् यी विधिलाई हामीले सँगसँग किसिमले काम गऱ्यौँ भने के हुन्छ भने रोग लाग्ने किसिमले रोग नजाओस् भने एउटा रोग लागेको कुनै खोरमा रोग लागिहाल्यो अथवा बिनाइ परेको देख्यो भने त्योलाई अलग्गै राख्न पर्यो र उपचार थाल्न पर्यो, उसलाई मात्रै गर्ने कि अरू सबैलाई गर्ने। कुखुरा केसमा चाहिँ एउटा लागेको हामीले त्यो भएको सबैलाई गर्छौँ, कुखुरामा राख्नु पर्यो। र कुखुरा तिन चारवटा खोर छ कुखुरा भने रोगी कुखुरा खोरमा लायो भने हामी निरोगी कुखुरा काम गर्नु पर्यो, त्यही मान्छे छ नि बल्ल रुवा चाहिँ त्यहाँ जानु पर्यो। रोगी खोरमा काम गरेको मान्छे पहिरन चेन्ज नरिकन परिवर्तन नरिकन रोगीतिर जानु भएन हो। यसरी चाहिँ किसानले चाहिँ जैविक सुरक्षालाई गर्ने पहिलो उपाय नै अब बर्ड फ्लू लगाएन उपचार हुँदैन, भाइरस लाग्यो भने थाहा पाएर चाहिँ हामीले जैविक सुरक्षा अपनाउने हो नि त। रोग लाग्यो सबै ठाउँमा त देखेनछ नि त, जस्तो काठमाडौँको पनि सबै ठाउँमा देखेनछ भनेको मतलब धेरै ठाउँमा क्षति भयो किसानलाई त क्षति भयो जना, तर नरहेन ओहो रोग लाग्यो भने चाहिँ उहाँले सचेत भएर चाहिँ जसरी जोगाउन सक्नुभयो त्यो काम मैले पनि गर्नुपर्छ भनेर अब आगामी दिनमा जसले राम्रो गर्नु हो त्यसले अझ राम्रो गर्नु। यसमा जति गर्यो त्यति गर्ने हुन्छ र विश्व भोलि नै मुख्य उपाय भनेको चाहिँ जैविक सुरक्षालाई बलियो र भरपर्दो बनाउनु पर्यो।
4: डाक्टर तिवारीज्यू, मनसुन अवधि अझै पनि बाँकी छ, अब पशु र पंक्षीमा हुन सक्ने विभिन्न रोगको जोखिम चाहिँ के हो त? 1, 2, 3
3: अब जोखिम हामीसँग अहिले पनि छ। अब गाई भैँसी पाल्ने किसानहरूको लागि जोखिम भनेको चाहिँ लम्पी स्किन रोग, जुन चाहिँ दाबर आउने, फोका आउने, ज्वरो आउने, त्यसरी छेर्ने बिना रक्षण एउटा लम्पी स्किन। दोस्रो खोरेज छ, खोरेज भनेपछि रियाल निकाल्ने, ज्वरो आउने, मुखमा घाउ हुने, हिँड्न नसक्ने अथवा खुट्टा पनि घाउ हुने खोरेज भयो। त्यस्तै गरी यो एचएस भन्छौँ, काँचा र घाँटी सुनिने, सास फेर्न गाह्रो हुने, ज्वरो आउने, यो भ्याकुते भन्छौँ, भ्याकुते छ। चर्चरी भन्छौँ, कहिलेकाहीँ त्यो बाहिर छालातिर कालो हुने अनि आवाज आउने किसिमको चर्चरी छ। यी चाहिँ देखेका प्रमुख रोगहरूमध्ये परे। बाख्रा पाल्ने किसानहरू हुन्छ नि पिपिआर छ, त्यसमा पनि ज्वरो आउँछ, नाकबाट सिकन आउँछ, आँखाबाट कचेरा आउँछ, अनि त्यसरी त्यसले छेर्छ, सास फेर्न गाह्रो हुन्छ, एउटा बिनामा धेरैलाई देखिन्छ, पल्लो गाउँमा देखियो भने यता पनि देखिने खालको हुन्छ पिपिआर छ। अब बङ्गुर पाल्ने किसानको केसमा हामीले कुरा गऱ्यौँ भने अफ्रिकन स्वाइन फिभर, क्लासिकल स्वाइन फिभर छ, त्यसमा ज्वरो आउने अनि यो छालाहरू टिक्रामा, पेटमा, विभिन्न भागमा चाहिँ राता राता निला धराहरू देखिने, बान्ता गर्ने, छेर्ने खालको छ, एकैचोटि बिरामी धेरै मर्ने, यो छ। अब क्लासिकल स्वाइन फिभरको खोप छ, खोप लाउनुपर्छ। अफ्रिकन स्वाइन फिभरको चाहिँ हाम्रो खोप पनि विश्वभरि उपलब्ध छैन, त्यसको चाहिँ हामीले जैविक सुरक्षा है भनेर जैविक सबैलाई चाहिन्छ, तर अफ्रिकन स्वाइन फिभरलाई त जैविक सुरक्षा गरेन भने त हाम्रो खोना पस्यो भने त त्यसले ठुलो क्षति गर्छ, यसले धेरै मृत्यु गर्ने खालको प्रकृतिको छ। कुखुरा भयो भने के यो बेला चाहिँ पानीबाट छ भने किन पानी त दूषित हुन्छ नि त, त्यो बेला कोलिबेसिलिस हुन्छ, इकोलाबाट लाने रोग छ। अनि यो बेला मौसमको कारणले चाहिँ ख्याख्या गर्ने रोग भन्छौँ, सियाडी भन्छौँ, यी बिन रोगहरू अन्य रोगहरू जस्तो रानीखेतमा रानीखेत हुन्छ त्यस्ता रोगहरू चाहिँ हुन्छ, यी प्रमुख रोगहरू छन् भने अर्को एउटा भनेको चाहिँ दाना बिग्रेको अथवा ढुसीजन्य भएर निक्लिने माइक्रोटोक्सिसिटी भन्छ, ती रोगहरू छन्। यी सबै चिजहरू छन् र हामीले पानीहरूले चाहिँ प्रमुख रोग के हुन् त्यसलाई के गर्नुपर्छ, जैविक सुरक्षा लाउने कि खोप लाउने हो कि बिरामी देख्ने बित्तिकै कहाँ सम्पर्क गर्नुपर्ने, रोगलाई निमित्त अलग्याउनु पर्ने कुराहरू, अनि हामीले खानामा त्यसलाई चाहिँ पोसिलो दिने कुराहरूमा हामीले ख्याल गर्नुपर्छ।
4: कृषि वन तथा पर्यावरण मन्त्रालयका सहसचिव डाक्टर रामनन्दन तिवारी, तपाईँले अघि ख्याल गर्नुपर्ने कुरा भनेर भन्नुभयो, पशु वा पन्छी आफूले खोरगोठमा पालेका जे छन् अस्वाभाविक रूपमा चाहिँ बिरामी भए अथवा केही चाहिँ मरे यस्तो अवस्था आयो भने किसानले चाहिँ तत्काल के गर्ने त?
3: पहिलो काम चाहिँ बिरामी भए अथवा मरे भने पहिला चाहिँ हामीले प्राविधिकलाई सम्पर्क गर्नु पर्यो, चाहे सरकारी होस् नभए निजीलाई पनि सम्पर्क गरौँ। सम्पर्क त बिरामी छ त अलग्गाउनु पर्यो, पहिलो काम सम्पर्क गर्दै जानु पर्यो, बिरामीलाई अलग्गै ठाउँमा राखौँ जसले गर्दा त्यो बिरामीबाट भइरहेका अरू पशु पन्छीलाई चाहिँ रोग नसरोस्। त्यसपछि गर्नु पर्यो प्राविधिक आउनुहुन्छ, उपचार थाल्नुहुन्छ अथवा नमुना प्रयोगशाला पठाउनु पर्यो, छिटोभन्दा छिटो नमुना प्रयोगशालामा पठाउनु पर्यो। अनि त्यसपछि अर्को चाहिँ हामीले भनेको जैविक सुरक्षा भनेको कुरामा चुना छ निकाल्ने काम त हामीले त गर्नु नै छ, ती कामहरू थाल्नु पर्यो। र जस्तो खोपबाट चाहिँ उपचार निको निरोग छ भने बाख्रामा चाहिँ पिपिया शङ्का लगायो भने पनि तुरन्त अलग्गाका पशुलाई चाहिँ ओहो पिपिया देख्न लाने, हामीले कहिले काहीँ खोप लगायौँ भने हुन्छ, तर कहिले काहीँ खोप लगायो भने पनि रोग सरिसकेर छ भने खोप लगाएको खास गरी तिन हप्ता एक महिनापछि मात्र काम गर्छ, रोग सरिहाल्यो एक महिना त्योभन्दा अडि सर्यो नि त रोग देखिन्छ, नभएदेखि त्यसले बचाउँछ नि त, हामीले खोप लगाउनु पर्यो, खोप लगाएको कारण चाहिँ रोग देखिन लायो अथवा अर्को गाउँमा कसैको किसानको घरमा देखियो उसका त त्यो रोग लगाएपछि आफूले त खोप लगाउनु पर्यो, खोप नलाएको भए र बिरामी पशुका भएका घर यहाँ नपुग्ने अन्य मान्छेहरूलाई पनि हाम्रो गोठखोरमा चाहिँ प्रवेश नगर्ने जस्ता कुरामा अहिले मैले पनि दोहोऱ्याएँ, ती कुरामा हामीले ध्यान दिनुपर्छ।
4: हो, ध्यान दिनुपर्ने पाटो चाहिँ यो किसानको भयो र यही मध्ये पनि अब मासुको रूपमा चाहिँ अण्डाको रूपमा चाहिँ दूधको रूपमा चाहिँ उपभोक्ताले चाहिँ उपभोग गर्ने कुरा छ। सरकारले पनि हालै पशु वधशाला र मासु जाँच ऐन 2055 चाहिँ कार्यान्वयन गर्ने विषय अहिले चर्चामा रहेको छ, खास गरी यो ऐनको पाटो चाहिँ के हो र के का लागि यो कार्यान्वयन गर्ने तपाईँहरूको जमर्को छ त?
3: अहिले हामीले अहिलेसम्म किसानहरू जसले चाहिँ उत्पादन गरेका दूध माछा मासु खाएर हामी सबै नागरिकलाई पालन पोषण गर्नु हो त्यो विषयमा चर्चा गर्यौं। अब अर्को कुरा के भने हामी जुन चाहिँ पशु वस्तुका हामीले दुध माछा मासु सेवन गर्छन् उहाँहरूकोतिर चाहिँ हामीले हेऱ्यौँ भने उपताको साइडबाट हेऱ्यौँ भने पनि केही महत्वपूर्ण हुन्छ, हामीले खाइरहेको चिजहरू कस्तो चिज खाने हो भन्ने कुरा महत्वपूर्ण हुन्छ, र हामीले खाना पनि चाहे दुध होस् अथवा माछा मासु होस् त्यो स्वच्छ हुनुपर्छ, स्वस्थ हुनुपर्छ, एउटा रोग नलागेको हुनुपर्छ, एउटा फोहोर चिजहरू नमिसिएको अथवा मिसावट नभएको हुनुपर्छ, चाहे हामीले दुध खायौँ भने पनि निरोगी पशुबाट दोहोरिएको दुध खानु पर्यो र त्यसमा रौँ गोबर अन्य के पर्न सक्छ त्यो नभएको खानु पर्यो, त्यसलाई स्वस्थ हुन्छ, त्यो खालको हामीले सेवन गर्नुपर्छ। अब यहाँले अहिले राख्नुभयो पशु वसाला तथा मासु जाँच एन जुन चाहिँ अहिले कानुन गर्ने भनेर सरकारले राजपत्र मार्फत पनि सूचना प्रकाशन गरेको छ, त्यो विषयको यहाँले चर्चा गर्नुभयो। यो एउटा महत्वपूर्ण विषय छ, जो नागरिक छौँ जसले मासु सेवन गर्छौँ उहाँले सेवन गर्न खोजेको चाहिँ अहिले भने जस्तै रोग नभएको स्वच्छ र हामीले त्यसमा कुनै त्यस्ता चिज नभएको स्वस्थ मासु उहाँलाई चाहिन्छ त्यो उपलब्ध गराउनुपर्छ। र उपभोक्ताले ख्याल गर्ने भनेको त्यो मासु कहाँबाट आउँछ भन्दा निरोगी पशुबाट आउनु पर्ने हो, हामी सबैले थाहा नि रोग लगाएर मरेको पशु पन्छीको मासु खानु हुँदैन, अझ हामीलाई पनि थाहा छ, हामीले गरेका छौँ, कोही बिरामी भयो भने अथवा पशु थाहा पाएन मर्यो त कालोदेखि मर्यो भने हामीले खान्छौँ, कहिले काहीँ विगतमा पहिला सुनिन्थ्यो पशु बिरामी भयो भने अब हो यो उपचार हुन्न, अब कहाँ उपचार गर्ने के गर्ने, मर्यो भने त क्षति भइहाल्छ, अब मिलेर खाइदिउँ भनेर भनिन्छ, त्यहाँ त केले मरेको त्यहाँ कुन रोग लागेको त्यो रोगले हामीलाई रोग पनि सर्यो कि खायौँ हामी बिरामी भयौँ कि अथवा पछि हामीलाई त्यही कारणले हामी बिरामी भएको त्यही कारण हामीलाई खानुपछि हाम्रो जनस्वास्थ्य त महत्वपूर्ण कुरा हो नि त, त्यही भएर उपभोक्तालाई स्वस्थ चिजको दिएर जनस्वास्थ्य संरक्षण गर्ने दायित्व हामी सबैको हो, त्यही भएर यो पशु वसालाई मासु जाँच ल्याउनुभयो, उपभोक्तालाई स्वच्छ माछा मासु पनि दिने हो। अर्को विषय के भने किसानले उत्पादन गरेका चिजहरू चाहिँ निर्बाध रूपमा बजारमा चाहिँ पहुँच पुर्याउने पनि हो, अब रोग लागेको पशु पक्षीको त खाँदैन भनेपछि निरोगी पशु पक्षी हामीले बेच्नुपर्छ, उत्पादन गर्नुपर्छ, कुनै कारण रोग लाग्ने उपचार गरेपछि बजार लानुपर्छ भनेर पनि गर्ने हो। त्यही भएर मासु जाँच गर्नेको उद्देश्य चाहिँ के भने उपभोक्ताहरूलाई चाहिँ स्वच्छ पशु पक्षी काटिएको हुनुपर्छ, काट्ने ठाउँमा चाहिँ निरोगीलाई मात्रै काट्नुपर्छ, मासु लाग्यो के भएको जस्तो निरोगी छ ब्याउने पछि त काटिँदैन, अथवा रोग लागेको बिरामी।
5: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
6: Where do we begin?
5: With international news you can trust,
6: BBC News.
7: Journeys into the heart of global events.
5: And voices from around the globe.
8: The whole region is in the grip of a severe water crisis, and I am here to find out why.
5: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app. Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
6: Where do we begin?
5: With international news you can trust,
7: BBC News. Journeys into the heart of global events.
5: And voices from around the globe.
8: The whole region is in the grip of a severe water crisis, and I am here to find out why.
5: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
3: जाँच गर्ने र त्यो छाप्लाको मासु पुतालाई पुर्याउने भनेर गर्न लागेको काम चाहिँ यो एनमा समावेश छ, त्यही अनुसारको काम गर्नुपर्छ भनेर अहिले हामीले काम गर्न थालेको कुरो विषय यही नै हो।
4: कुराकानीमा हुनुहुन्छ कृषि वन तथा पर्यावरण मन्त्रालयका सहसचिव डाक्टर रामनन्दन तिवारी। अहिले हामीले पशु वधशाला र मासु जाँच ऐन 2055 कार्यान्वयनका विषयमा चाहिँ कुरा जोडिरहेका छौं। यसभन्दा अगाडि तपाईँहरूले जुन हालै राजपत्रमा चाहिँ ऐन प्रकाशित चाहिँ गर्नुभयो, यसभन्दा अगाडि अवस्था के थियो?
3: अब यो एन चाहिँ आजभन्दा लगभग 28 वर्ष अगाडि 2055 एन आएको थियो र एन आउँदाखेरि यसले भनेको के भने पशुलाई जाँच गर्नलाई आवश्यक डाक्टर पनि चाहिन्छ, त्यो जहाँ कहाँनिर पशु बदल ठाउँ उपयुक्त हुनको लागि चाहिँ काटेको ठाउँ बधस्थल बस्थाल उपयुक्त हुनुपर्छ, त्यो सुविधा भएको पनि चाहिन्छ। भन्दाखेरि विगत हामीसँग जनशक्ति थिए थिएन, त्यो खालको चाहिँ सुविधा थियो कि थिएन, भएको हुनाले त्यो ठाउँ सबै ठाउँमा लागू हुन सकेन। सुरुमा कहिले 2061 सालमा हेटौँडामा चाहिँ ठुलो बस्थला थियो, त्यहाँ सुरु भयो, तर कहीँ शुरू भयो अन्य ठाउँमा चाहिँ जथाभावी काटिए थिए, जथाभावी काटेको स्वास्थ्य पनि हुने, उपभोक्ताहरूले पनि नजिकबाट लिँदाखेरि उपभोक्ता लिन पर्छ भनेको ज्ञान भयो भएन, लिँदाखेरि त्यो लागू हुन सकेन। त्यसलाई कोसिस गर्दै गयो, 2080 सालतिर हामीले बुटवलमा लागू गऱ्यौँ, फेरि सुर्खेतमा लागू गऱ्यौँ सबै भएन। तर राज्यको दायित्व भनेको संविधानले दिएको हक भनेको चाहिँ स्वस्थ खाने खाद्य वस्तु उपलब्ध गराउनु पनि हो। अब अदालतले पनि के आदेश त्यहाँ उपभोक्तालाई चाहिँ स्वस्थ दिनुपर्छ भनेपछि यो दायित्व हामी सबैको र उपभोक्तालाई चाहिने हुनाले त्यो मर्म भएको हुनाले यो ऐन लागू हुनु छ भनेर हामीले गरेका छौँ र यो ऐन लागू गर्दा अहिले हामीले मुसिर एक भनेको पूर्व तयारी गर्नुपर्छ। यसमा चाहिँ व्यवसायीको पनि महत्वपूर्ण भूमिका छ, उपभोक्ता पनि महत्वपूर्ण भूमिका छ, राज्यका निकायको उपभोक्ता छ भनेर हामीले अहिले चरणबद्ध रूपमा यो ऐनलाई लागू गर्न खोजेका छौँ।
4: भनेको दशैं तिहार जस्ता चाहिँ मुख्य चाडपर्व सकिए पछाडि ऐन चाहिँ अलि कडाईका साथ चाहिँ लागू गर्ने जमर्को गर्नुभयो।
3: मैले यहाँलाई के अनुरोध गर्छु भने यसको मतलब अहिलेसम्म हामीले खाएको मासु कस्तो थियो भन्ने क्वेसन आउँछ। अहिलेको दसैँ होइन हिजोको दसैँमा अघिल्ला वर्षमा पनि के हो भन्दा अहिले हामीले खाँदा हामी सबैले एउटा बानी हामीले विकास गरेका छौँ, दुध खाने किसान हामी उपजालेका छौँ, प्राप्त भएको दुध किनेको दुध अथवा हामी उत्पादन भएको दुधलाई उहाँले खान्छौँ र हामी सक्सेस छौँ त, उहाँ सकेस राम्रै लिन्छौँ, यदि रहन्छ हामीले आँखाले देखेनौँ छ भने त उहाँलाई चाहिँ राम्रो हुन्छ। अहिले पनि हामीले खाँदा निर्गे पशुको के अरे मासु लिनेर खान्छौँ, जाँची व्यथा छैन, स्वस्थ ठाउँै गएर किन्छौँ र हामीले दसैँको बेला पनि भन्ने गर्छौँ स्वस्थ पशुलाई को मासु बाट बनेको मासु चाहिन्छ, राम्रो उपयुक्त ठाउँबाट काटेको हुनुपर्छ गरेका छौँ र त्यो हिसाबले अहिले पनि गर्छौँ। तर यसरी गरिरहँदा चाहिँ यो पूर्व तयारी गरिरहँदा हामीसँग काट्ने ठाउँ कुन ठाउँ उपयुक्त छन् त्यो चाहिँ हामीले पहिचान गर्नु छ, कुन कुन ठाउँमा काट्न सकिन्छ, खास गरेर मासु व्यवसायले काटेका कार्य ठाउँ मेरो ठाउँ उपयुक्त छ भने चाहिँ त्यो ठाउँ उपयुक्त रहन्छ भने उपयुक्त ठाउँमा गरौँ उहाँले काटियो, त्यो उपयुक्त ठाउँमा अन्य मासु व्यवसायले पनि काट्न सकिन्छ र बेच्नलाई चाहिँ सफा उपयुक्त ठाउँमा बेच्ने हो, बेच्न सबै ठाउँ लगभग हामीले बेच्ने ठाउँ राम्रा पनि छन् त्यहाँबाट बेच्न सक्यो, काट्ने उपयुक्त ठाउँ छ भने त काट्नु उपयुक्त ठाउँमा काटेर चाहिँ व्यवसायहरूले चाहिँ एकअर्कामा सहयोग गर्न जरुरी छ, राज्यले चाहिँ त्यहाँ मासु जाँच गर्ने मासु निजी पठाउनुहुन्छ। अहिले हामीसँग ठुला बस्ताला सबै ठाउँमा छैनन् भने पनि उपयुक्त ठाउँलाई चाहिँ हाम्रो राज्यले मासु सुपरविचेक लाई पठाइन्छ, उहाँले चाहिँ स्थानीय तहको समन्वयमा उपयुक्त ठाउँ पहिचान गर्नुहुन्छ, त्यो ठाउँमा काट्नुहुन्छ अनि तोकिन्छ, त्यो ठाउँमा काटिन्छ।
4: त्यो भनेको मङ्सिर एक गतेसम्म चाहिँ त्यसो गर्ने
3: त्यो गर्छौँ। र त्यही भएर अहिले हामीले अगाडि गरेको ठाउँमा पनि स्वच्छ खाइरहेका छौँ, राम्रोसँग छ भने चाहिँ यो जाँच किन नभन्ने त, जाँच गरेर मासु राम्रो छ भने किन नभन्ने भनेर अहिले गरेको। विगतदेखि खाँदा पनि त हामीले नराम्रै छ नै भने नराम्रो त खाएका छैनौँ, तर अहिले खाइरहेको राम्रो छ नि त, मासु निरीक्षकले जाँच गर्दा यो ठिक छ भनेर चाहिँ अब छाप्राकै मासु उपलब्ध गराउनलाई हामीले यो काम गरेको।
4: अब मङ्सिर एक पछाडि चाहिँ के हुन्छ प्रक्रिया?
3: हो, मङ्सिर एक पछि हामीले चाहिँ अहिले पशु वध गर्ने ठाउँहरू पहिचान गर्छौँ, उपयुक्त ठाउँ पहिचान गर्छौँ र त्यो ठाउँमा मासु निरीक्षकहरू पठाउँछौँ, मासु निरीक्षकको भेटनेरी डाक्टरहरू पठाउँछौँ उहाँ, अनि त्यो वध गर्ने ठाउँमा पशु राख्ने ठाउँ हुन्छ, बजार ल्याएको पशु हुन्छ, त्यो राख्ने ठाउँ अलग्गै हुन्छ, त्यो ठाउँमा निरोगी पशु भए नभएको यकिन गर्नुहुन्छ मासु निरीक्षक अथवा भेटनेरी डाक्टरले। त्यसपछि काट्ने बेला निरोगीलाई काटिन्छ, त्यो पशुलाई काटिन्छ, रगत पुरै निथारेर काटिन्छ र काटिसकेको मासुमा रोग छैन भनेर हेर्छौँ र निरोगीदेखि गर्छौँ र शङ्का लाग्यो भने त्यो रोग लागेको मासु, शङ्का लागेको मासुको नमुना प्रयोगशालामा पठाउँछौँ, हामीसँग प्रयोगशाला छन् र रोग लागेको किसिमको मासु त्यो भागलाई हटाउने कि पुरै मासुलाई हटाउनेहरू काम गर्छौँ र उक्त मासुलाई छाप लाउँछौँ र त्यो छाप लागेका मासु र जाँच गरेको मासु चाहिँ अनि बिक्री गर्ने स्थलहरूमा बाटोमा पुग्छन्, हामीसँग द्वारिसामा पुग्छन् र त्यहाँबाट हामीले खरिद गर्छौँ र अन्तत छाप लागेको मासु, जाँचहरूको मासु बिक्री केन्द्र मार्फत हामीले प्राप्त गर्न सक्छौँ।
4: यो कसरी कार्यान्वयन गर्नुहुन्छ अब चरणबद्ध भनेर चाहिँ भन्नुभएको छ, के हुन्छ
3: यसमा चाहिँ के हो भने देशैभरि गर्दाखेरि एउटा कुरो यो विषय व्यवसायलाई बुझाउने उपभोक्तालाई पनि यो बानी पानी कुराहरू पनि छ, त्यही भएर अहिले हामीले मिडियाबाट यो कुराहरू हामीले भन्दै गरेका छौँ उपभोक्तालाई चाहिँ मासु जाँच गरेको मासु स्वच्छ पशुबाट तयार भएको जाँच र भेटनेरी डाक्टरले जाँच गरेको छाप्लाको मासु उपलब्ध गराउँछ भनेर एउटा उपभोक्तालाई बुझाउने काम गरेका छौँ। दोस्रो व्यवसायलाई पनि अहिले हामीले बधस्थलको पहिचान गर्ने किसिमले म्यापिङ गर्ने किसिमले हाम्रो स्थानीय पालिकाबाट प्राविधिक साथीहरू विभागबाट प्रदेशका निकायहरू भेटनेरी अस्पताल पशु सेवा कार्यालयबाट खटिरहनु भएर आउँदै पनि हुनुहुन्छ, उहाँले पहिचान गर्नुहुन्छ अनि पहिचान गरेको ठाउँमा आवश्यक सुधार गर्न सुधार गर्छौँ र ती एकिन भएपछि त्यो ठाउँमा काट्ने व्यवस्था गर्छौँ, के अरे काटिएको हुन्छ र त्यहाँ चाहिँ हामीले मासु निरीक्षकको हामीले नियुक्ति गर्छौँ, पठाउने काम गर्छौँ र उहाँलाई चाहिँ मासु सुरक्षाले खास गरी स्थानीय तहको समन्वय उक्त ठाउँ पहिचान गरिसकेपछि त्यहाँ मासु निरीक्षक पठाउँछौँ, मासु जाँच गरेर पठाउने कामहरू गर्छौँ। अब त्योभन्दा पहिले अहिले गरेको लक्ष्यमा काठमाडौँ उपत्यका, काठमाडौँ भक्तपुर लड्जुत जिल्लाका सबै ठाउँमा गर्ने किसिमले हामीले सुरु गरेछौँ, अन्यमा सँगसँगै पनि जान सक्छौँ त्यसमा केही छैन, तर हामीले क्रमशः हामीले अब चाहिँ त्यसपछि माघको एक यो चाहिँ मुस्किल गति चाहिँ हामी चाहिँ हामी गरिसक्छौँ भन्ने किसिमले हामीले यो किसिमले कामहरू गरिरहेका छौँ र माघ एक गतेसम्म चाहिँ हामी देशभरिका सबै नगरपालिका देशैभरिको नगरपालिका पुग्छौँ र त्यसपछि उपत्यका त देशभरिकै मान्छेलाई चाहियो नि त, त्यही भएर हामीले देशैभरि चाहिँ साउन एक गतेसम्म यो वर्षभित्र पुग्नेहरू गरेका छौँ। यो भनेको राज्य नागरिक सबैको इच्छा शक्ति हो, सबैको चाहिँ साझा कर्तव्य हो, यो कर्तव्यमा हामी सबैले एकअर्कालाई साथ गऱ्यौँ, व्यवसायले पनि साथ गर्नुभयो, अब त हामीले चाहिँ स्वच्छ पशुबाट निस्केको खानयोग्य स्वस्थ मासु उपलब्ध दिने काममा चाहिँ व्यवसायलाई पनि बुझाउनु छ र उहाँको साथ सहयोग पाइने किसिमले पाउँछ भन्ने अपेक्षा पनि हामीले गरेका छौँ।
4: कृषि मन्त्रालयका सहसचिव डाक्टर रामनन्दन तिवारी वधशाला तथा मासु जाँच ऐनको विषयमा चाहिँ कुराकानी जोड्नु हुँदै र तपाईँले अब सबै उपभोक्तालाई चाहिँ चरणबद्ध रूपमा चाहिँ स्वच्छ मासु त्यसै गरी वध गर्ने ठाउँ सफा स्वच्छ हुनुपर्ने कुराहरूको चाहिँ चर्चा गर्दै गर्दाखेरि त्यसको चाहिँ हेर्ने निकाय यो चाहिँ साँच्चै राम्रो छ उपयुक्त छ भनेर चाहिँ हेर्ने विज्ञ जनशक्ति तपाईँले भने जस्तै मासु निरीक्षक त्यो चाहिँ कति सम्भव विषय छ अथवा कसरी सम्भव बनाउनुहुन्छ?
3: अहिले हामीले पूर्व तयारीको रूपमा यो मासु जाँच गर्ने जनशक्ति अथवा भेटनेरी डाक्टर कति छन् भनेर हामीले पनि गरेका छौँ, अहिले 800-900 जति चाहिँ हाम्रो यो इन्फर्मेसनमा जोडिनु भएको छ र हामीले यसरी जनशक्तिलाई हामीले परिचालन गर्छौँ र यो काम चाहिँ कस्तो भने मासु काट्ने काम चाहिँ प्रायः बिहान हुन्छ, चाहे 4-5 बजेदेखि 7-8 बजे हुन्छ र त्यसरी त्यो जनशक्तिलाई पहिचान गर्ने गरी अहिले चाहिँ हामीले जनशक्तिलाई को पहिचान गर्ने किसिमले हामीले सार्वजनिक सूचना गरेका छौँ, भेटनेरी डाक्टर आह्वान गरेका छौँ, उहाँहरू जोडिनु भएको छ एउटा। त्यसरी हामीले पहिलो काम चाहिँ जनशक्ति व्यवस्थापन गर्नेतिर लागेका छौँ र त्यसलाई चाहिँ स्थानीय पालिकाको सिफारिसमा अथवा प्रदेश सरकारको सिफारिसमा उहाँलाई नियुक्ति प्रक्रिया अनुसार नियुक्ति दिनेछ र उहाँलाई चाहिँ निश्चित पारिश्रमिक दिने के अरे पारिश्रमिक हुनेछ। अनि दोस्रो पाटो चाहिँ अहिले हामीसँग भएका ठुला बसालामा योग्य जुन ठाउँबाट काट्दाखेरि उपयुक्त हुन्छ त्यो ठाउँको पहिचान गर्ने किसिमले काम गरेका हौँ। योग्य नवगलाई चाहिँ काट्न नदिने र मासु बिक्री गर्ने योग्य ठाउँबाट मासु बिक्री गर्ने, मासु बिक्री चाहिँ योग्य गर्नलाई खास गरेर चिसान सुविधा भएका, डिफ्रिजहरू सुविधा भएका, सफा भएका हो ती ठाउँबाट दिने गरी बिक्री केन्द्र र बधस्थल कसैको चाहिँ छुट्टै एकै ठाउँमा अलग अलग रूपमा अलग प्रिपरेसन एकै ठाउँमा चाहिँ उहाँले चाहिँ बधस्थल गर्ने काम र बिक्री गर्नुहुन्छन्। कतिपयले चाहिँ बिक्री गर्न सक्ने किसिमले चाहिँ यसलाई पहिचान गरेर छुट्याउने कामहरू भएका छन्। त्यसपछि नियुक्ति हुनेछ व्यवसायहरूलाई पनि यो विषयमा हामी जानकारी गराउनेछौँ। त्यो राज्यका सबै निकायहरूलाई चाहिँ यो किसिमको खबर र सबैले तत्परताका साथ चाहिँ यो काममा यो अभियानमा जोडिनु भएको छ।
4: पशु मात्रैको हकमा चाहिँ लागू हुने हो कि पन्छी पनि? अब हामीसँग त कुखुराको मासुको पनि धेरै कारोबार हुन्छ, बच्छालाका चाहिँ हामीले कुरा गरेका छौँ, यो दुवै जोडिने हो कि के छ? अलिकति चासो लाग्यो मलाई।
3: यो अहिले चाहिँ मासु हामीले जुन जुन पशुको हामीले मासु खान्छौँ, खसी बाख्रा भए त्यसपछि कुखुरा भए, यी सबै चिजलाई एकैचोटि हामीले गर्न खोजेको त्यही भएर अहिले चाहिँ सबै मासु खान योग्य पशु पन्छीहरूको सबै हो, त्यसमा कुखुरा पनि हो। यो विषयमा एउटा विषय के छ भने एउटा मासु अर्को मासुमा नमिसियोस्, मिसावट नबन्नको लागि चाहिँ एउटा बधस्थल चाहिँ जस्तो राया भैँसी काटेको ठाउँमा चाहिँ हामीले खसी बाख्रा काटिन्छ भन्ने चाहिँ होइन, तर यो लागू चाहिँ सबै बध गर्ने पशुको लागि हो।
4: यसैको कारणले चाहिँ उपभोक्ताले अलि चर्को मूल्य, अलि बढी मूल्य, अहिलेको भन्दा थप मूल्य तिर्नुपर्ने अवस्था आउला कि नआउला, त्यसतर्फ मन्त्रालयले ध्यान दिएको छ कि छैन डाक्टर तिवारीज्यू?
3: यो विषय गर्दाखेरि चाहिँ एउटा चाहिँ उपभोक्ताले चाहिँ मलाई के आशा लाग्छ भने अब मासु जाँचहरूको स्वस्थ पशुको मासु खोज्नुहुन्छ, त्यही ठाउँको मात्रै खरिद गर्नुहुन्छ, माग्नुहुन्छ, जसले गर्दा चाहिँ यो अभियानमा साथ हुन्छ भन्ने मलाई लाग्छ। दोस्रो चाहिँ त्यो गर्दा मासु जाँच गर्नुपर्छ र त्यो जाँच गर्दा केही लागत लाग्छ भने पनि एकै ठाउँमा अलिकति ठूलो संख्यामा गर्दा यसले चाहिँ सार्वजनिक रूपमा ठूलो प्रभाव पार्छ, अनि प्रभाव नपरोस् भनेर त्यो पार्टमा चाहिँ व्यवसाय हामी सबैले चाहिँ ध्यान दिन जरुरी छ।
4: तपाईँहरूसँग व्यवसायीसँग चाहिँ पछिल्लो चरणमा चाहिँ छलफल पनि भयो, छलफल भइसकेपछि यसलाई चाहिँ कार्यान्वयनमा जाने भनेर चाहिँ भन्नुभयो, व्यवसायीहरूले कस्तो प्रतिक्रिया जनाउनु भयो?
3: यसमा चाहिँ व्यवसायहरूको एकदमै सकारात्मक प्रतिक्रिया छ। जस्तो अहिले हामी आज पनि दुईटा एउटा चाहिँ मासु काट्ने व्यवसाय चाहिँ हामीले छलफल गरेका छौँ, उहाँले चाहिँ यो चाहिँ एकदम राम्रो काम हो, हामी साथ सहयोग गर्छौँ, हामीले खोजेको पनि त्यही हो, सकेसम्म जाँचहरूको मासु उपलब्ध गराउनुपर्छ भन्ने किसिमले चाहिँ साथ दिनुभयो। कतिपय व्यवसाय चाहिँ हामी पुग्न बाँकी पनि होला। अनि दोस्रो बाटो चाहिँ के छ भने यसको अर्को राम्रो पक्ष के छ भने जनावर काट्दाखेरि त्यहाँबाट निस्केका फोहोरहरू सबै उपयोग हुने चिजहरू उपयोग नहुने त्यसले चाहिँ हाम्रो वातावरणलाई फोहोर पारेको थिए। कुखुरा काट्ने ठाउँमा चाहिँ त्यहाँ भुत्ला थिए, अन्य चिजहरू फाल्ने चिजहरू जान्थ्यो, त्यसले असर गर्थ्यो भने एकै ठाउँ काट्दाखेरि ती चिजहरू चाहिँ सही ठाउँमा जाने र त्यहाँबाट अन्य पदार्थ बन्ने चिजहरूको सम्भावना नै खोलेको छ। जस्तो राया भैँसी काटेको ठाउँमा छ त्यहाँ हड्डी निस्किन्छन्, खुर निस्किन्छन्, ती चिजहरू चाहिँ इन्डस्ट्रीलाई चाहिने चिजहरूले प्राप्त गर्ने भयो, हामी कहीँ चाहिँ यी चिजबाट पनि इन्डस्ट्रीलाई पनि कता प्राप्त हुने भयो भने त्यो सफा हुने भयो, त्यहाँबाट निस्किने मल जस्ता चिज चाहिँ हाम्रो अर्ग्यानिक मल बन्नेतिर भयो, त्यसपछि चाहिँ नयाँ उद्योग हुने, रोजगार सिर्जना गर्ने कुराहरू पनि भयो। र व्यवसायहरू पनि यसमा के छ भने कतिपय व्यवसायहरूले चाहिँ हाम्रो उपयुक्त ठाउँको अभाव छ भन्ने कुरो छ, त्यसमा चाहिँ स्थानीय तहको सरकार प्रदेशबाट हामीले उपयुक्त ठाउँको व्यवस्थापन गर्नु जरुरी छ र उहाँले चाहिँ यो अभियान चाहिँ हामी सबै साथ जोड्छौँ भन्ने किसिमले साथ सहयोग दिने टिमले छलफल भएको छ।
4: कुराकानीमा हुनुहुन्छ कृषि वन तथा पर्यावरण मन्त्रालयका सहसचिव डाक्टर रामनन्दन तिवारी। जुन ऐन अहिले तपाईँले अब कार्यान्वयनको चरणका कुराहरू जोड्नु भएको छ, समग्रमा उपभोक्ताको विषय पनि जोडिएको छ, अन्तिममा के भन्नुहुन्छ?
3: जस्तो मनसुन सिजनको हामी चरणमा पनि छौँ, त्यही भएर यो सिजनबाट पशुधनको क्षति नहोस् भन्नको लागि चाहिँ जुन जुन पशु पन्छीका सकारात्मक रोग छन् ती रोगको चाहिँ खोप हामीले लगाउन आवश्यक छ। नजिकको हाम्रो निकायहरू राज्यका निकायहरूमा सम्पर्क गरौँ र हामीले नियमित रूपमा खोप लगाउँ। हामीले त्यस्तै गरी हाम्रा गोठखोरहरू सुक्खा बनाउनुपर्छ, हावाको राम्रोसँग चाहिँ ओरजोर हुने किसिमको भेन्टिलेसन भएको हुनुपर्छ, सुक्खा हुनुपर्छ भन्ने कुराहरू हामी ख्याल गरौँ। जैविक सुरक्षा नै रोग लाग्नबाट बचाउने उपाय छ, त्यस कुरा पनि हामी ख्याल गर्नु छ। बिरामी परिहाल्यो भने बिरामी पशुलाई अलगाउने र नजिकको पशु प्राविधिकलाई भेट्नुपर्ने छ भन्ने कुरामा हामीले एकदम ख्याल गर्नेछौँ र पशुलाई चाहिँ आहाराहरू ख्याल गर्दाखेरि ढुसी नलाग्ने किसिमको पानीहरू चाहिँ हामीले पिउने किसिमको स्वच्छ पानीहरू हामीले दिनुपर्छ र पशु वस्तुलाई चाहिँ हामीले रोग लाग्नुभन्दा रोकथामका उपचारहरू गर्नुपर्छ भन्ने कुरामा हाम्रा कृषक वर्गहरूलाई म ध्यान दिन हार्दिक अनुरोध पनि गर्दछु। अब रह्यो दोस्रो प्रसंग पशु बसाला मासु जाँच ऐनको सन्दर्भमा चाहिँ उपभोक्ताले चाहिँ खास गरेर स्वस्थ पशुबाट काटिएको मासुको खोजी गर्नु पर्यो, त्यस्ता पशुको स्वस्थ पशुबाट मासु जाँचेको मासुमा उहाँहरूको पनि चासो रहनु, त्यहाँको मासु उपयोग गर्नु पर्यो, कहिलेकाहीँ बध मासु जाँच नगरेका पशुबाट बध त्यस्ता मासु उपलब्ध त्यो मासु हामीले खरिद गर्नु भएन अथवा लिनु भएन, र पशु काट्ने ठाउँ बधस्थलहरू अथवा बसालाहरू चाहिँ लाई चाहिँ चाहिने आवश्यक मापदण्ड म चार पाँचवटा कुरा भन्न चाहन्छु। त्यो ठाउँ चाहिँ सुक्खा हुनु पर्यो, सफा गर्ने किसिमको हुनु पर्यो, चिल्लो हुनु पर्यो, त्यस्तो ठाउँमा काटिएको हुनु पर्यो, छानाबाट फोहोर नखस्ने किसिमको हुनु पर्यो, त्यसमा चाहिँ पिउन योग्य सफा पानीको प्रयोग हुनु पर्यो, त्यहाँबाट निस्किने फोहोरहरू चाहिँ फोहोरहरूको उचित व्यवस्थापन गरेको हुनु पर्यो, र त्यहाँ काट्ने पशु जहिले पनि निरोगी पशुको काट्नु पर्यो, र जहाँ अब यो ऐन लागू भएपछि मासु निषेकबाट जाँच गर्ने र स्वस्थ जाँच गरेको मासु जाँच गराएर मासु बदगरी सिस पनि त्यसको चाहिँ परीक्षण गर्ने काम हुन्छ, परीक्षण गरेर छाप्लाका मासुहरू बिक्री गर्नुपर्छ भन्ने किसिममा व्यवसायहरू पनि सचेत हुन्छ, त्यो पार्टमा चाहिँ व्यवसाय साथीहरूलाई सहयोगको लागि पनि म हार्दिक अनुरोध गर्दछु।
2: उहाँ हुनुहुन्थ्यो कृषि वन तथा पर्यावरण मन्त्रालयका सहसचिव डाक्टर रामनन्दन तिवारी। कृषि र पशु सम्बन्धी समस्या तथा कुनै जिज्ञासा भएमा तपाईँले नार्कको पैसा नलाग्ने फोन नम्बर 1135 हरेक शुक्रबार बेलुका 4 देखि 6 बजेसम्म फोन पनि गर्न सक्नुहुन्छ। उज्यालो रेडियो नेटवर्क र नेपाल कृषि अनुसन्धान परिषद राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रको सहकार्यमा तयार पारिएको आजको कृषि विशेष कार्यक्रम बदलिदो नेपालबाट प्राविधिक साथी दिनेश निरौलासँगै म मदन पौड्याल पनि विदा हुन्छु। नमस्कार।

0: सुन त मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
1: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 6D काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
0: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
2: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
3: फोन 056-494-3333, 493-555।

0: सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क
1: अहिले बिहानको 9 बज्यो।
2: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो।
1: राष्ट्रको शान किसान।
2: अ कम्प्लीट पाइपिंग सोल्युसन्स।

0: नमस्कार, म हृदय रिमाल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। बाढ़ीबाट सम्पर्क विहीनको संख्या 5,000 नाग्यो। 12,000 भन्दा धेरैको उद्धार। त्रिशुली 3A सुरुङभित्र फसेकाहरूसँग उद्धार टोलीको संवाद। बाढ़ीका कारण 3,87,000,000,000 रूपियाँको क्षति भएको प्रारम्भिक अनुमान। प्रधानमन्त्री कोषमा 6,00,000,000,000 रूपियाँ सहयोग संकलन। कुल रकम 8,00,000,000,000 नाग्यो। बीपी राजमार्गमा गाड़ीको चाप बढ़ेपछि आलोपालो प्रणाली। मालवाहक गाड़ी राति मात्र चलाइने। भोटेकोशी बाढ़ीपछि कोरला नाकामा चाप बढ़्यो। नाइजेरियामा शंकास्पद विषाक्त धुवाँबाट झण्डै 40 जनाको ज्यान गयो। प्रहरी र स्वास्थ्य अधिकारीहरूद्वारा घटनाको अनुसन्धान शुरू। र एनभेल प्रतियोगिता आजदेखि शुरू हुँदै पहिलो खेल मधेश र सगरमाथा बीच हुने। नेपाल खबरमा अब पूरा खबर। रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढ़ीका कारण सम्पर्क विहीन हुनेहरूको संख्या 5,000 नागेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको पछिल्लो विवरण अनुसार बाढ़ीबाट 5,053 जना अझै सम्पर्क विहीन छन्। बाढ़ी प्रभावित क्षेत्रबाट अहिलेसम्म 12,038 जनाको उद्धार गरिएको छ। उद्धार गरिएका मध्ये 3,000 भन्दा धेरै व्यक्ति विभिन्न होल्डिङ सेन्टरमा बसिरहेको प्राधिकरणले जनाएको छ। यस्तै रसुवा, नुवाकोट, धादिङ, चितवन, गोर्खा, तनहु, नवलपरासी पूर्व र नवलपरासी पश्चिममा गरी 1,259 सब फेला परेका छन्। भोटेकोशी बाढ़ीबाट प्रभावित मध्ये अहिलेसम्म 5,384 जनाको उपचार गरिएको छ। बाढ़ी प्रभावित क्षेत्रमा उद्धार तथा राहतसँगै घाइते तथा बिरामीको उपचारलाई प्राथमिकतामा राखिएको प्राधिकरणले जनाएको छ। यसैबीच त्रिशुली 3A जलविद्युत आयोजनाको सुरुङभित्र फँसेका व्यक्तिहरूसँग उद्धार टोलीले दोहोरो संवाद गरेको छ। रासोपा सांसद तथा इन्जिनियर श्रीराम नेउपानेले आयोजनाको सुरुङभित्रबाट आवाज आएको जानकारी दिनुभयो। शुरूदेखि नै उद्धारमा खटिएका नेउपानेले भित्रबाट आवाज आएपछि सुरुङभित्र छिरेर सेना र सशस्त्र प्रहरीले उद्धार कार्यलाई तीव्रता दिएको बताउनु भएको छ। सामाजिक सञ्जालमा उहाँले लेख्नु भएको छ, भित्रबाट मानिसको आवाज आएको जानकारी उद्धाररत सेनाबाट प्राप्त भएको छ। नेपाली सेना र सशस्त्र प्रहरीको उद्धार टोली सुरुङ प्रवेश गरी उद्धार कार्यलाई तीव्रता दिइरहेको छ। सुरुङभित्रबाट मानिस बोलेको आवाज सुनिएको जानकारी प्राप्त हुनु आशाजनक संकेत हो। भित्रबाट एक भन्दा बढ़ी व्यक्तिको आवाज सुनिएको पुष्टि भएको पनि उहाँको भनाई छ। उद्धार टोलीले नआतिनुहोस्, हामी उद्धार गर्दैछौ भनेपछि भित्रबाट हुन्छ भन्ने प्रतिक्रिया प्राप्त भएको नेउपानेले उल्लेख गर्नुभएको छ। सरकारले रसुवाको भोटेकोशी बाढ़ीका कारण झण्डै 4,00,000,000,000 क्षति भएको अनुमान गरेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले हिजो आयोजना गरेको नियमित ब्रिफिङमा प्राधिकरणका कार्यकारी प्रमुख डाक्टर धर्मराज उप्रेतीले प्रारम्भिक अनुमान अनुसार 3,87,54,00,000,000,000 क्षति भएको जानकारी दिनुभयो। यसको विस्तृत विवरण भने आउन बाँकी छ। साथै 4 महिनामा विभिन्न क्षेत्रको प्रारम्भिक पुनस्थापनाका लागि 7,95,00,000,000,000 रूपियाँ आवश्यक भएको उहाँको भनाई छ। यसैबीच विनाशकारी बाढ़ीबाट प्रभावित नागरिकका लागि देश तथा विदेशबाट राहत र सहयोग जुट्ने क्रम तीव्र बनेको छ। बाढ़ी प्रभावितको उद्धार, राहत, पुनस्थापना तथा पुननिर्माणका लागि सरकारी निकायदेखि निजी क्षेत्र र विभिन्न संघ संस्था तथा सर्वसाधारण नागरिकले सहयोग गरिरहेका छन्। पछिल्लो विवरण अनुसार बाढ़ीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा झण्डै 6,00,000,000,000 रूपियाँ संकलन भएको छ। बाढ़ीबाट ठूलो जनधनको क्षति भएपछि सरकारले राहत तथा पुनस्थापनाका लागि सहयोग गर्न आह्वान गरेसँगै कोषमा देशभित्र र विदेशबाट सहयोग आउने क्रम बढ़ेको हो। बाढ़ी प्रभावित नागरिकलाई तत्काल उद्धार राहत उपलब्ध गराउनेदेखि क्षतिग्रस्त पूर्वाधारको पुनस्थापना र दीर्घकालीन पुननिर्माणसम्मका लागि यो रकम परिचालन गर्ने सरकारको तयारी छ। बाढ़ीपछि मात्रै संकलन भएको झण्डै 6,00,000,000,000 रूपियाँ बाहेक प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा यसअघि 2,08,00,000,000,000 रूपियाँ मौजदात रहेको थियो। पछिल्लो सहयोग रकम र यसअघिको मौजदात जोड्दा कोषमा 8,00,000,000,000,000 रूपियाँ भन्दा बढ़ी रकम जम्मा भएको छ। रसुवाको भोटेकोशी बाढ़ीका कारण चीनतर्फ फँसेका 114 नेपाली नागरिक केरूङ क्षेत्रबाट हिजो तातोपानी नाका हुँदै नेपाल फर्किएका छन्। तातोपानी अध्यागमन कार्यालयका प्रमुख पदमराज तिमिल सेनाका अनुसार चीनतर्फ सुरक्षित रहेका नेपाली नागरिकलाई चिनिया पक्षले राहदानी नम्बर समेतको विवरण सहित तातोपानी नाकाको लिफिङ क्षेत्रमा ल्याएर नेपाली अधिकारीहरूको जिम्मा लगाएको हो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबर सँगै अरू खबरहरू बाँकी नै छन्।
1: कृषि र भेटेनरी शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनको सूचना।
2: विगत तीन दशक भन्दा बढ़ी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेनरी तर्फ 5 वर्षे बीबीएससी एनएएच भेटेनरी डाक्टर र कृषितर्फ बीएससी एजी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
1: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 27 गतेसम्म, प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
2: बीएससी एजी तर्फ पहिलो 30 जना विद्यार्थीहरूका लागि विशेष छुटमा भर्ना लिइरहेको जानकारी गराइन्छ।
1: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन,
2: फोन 056-421-2161, 596-617, मोबाइल 98-550-607-68, 98-511-62-594, 98-510-54-224। तपाईको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपीआई बाट शुरू गरौं।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: हरेक मान्छेको सपना जपना र चाहना पैसा।
2: पैसामा छ शक्ति, पैसामा छ सहारा।
1: धोती पटुका र इजारको गाँठो हुँदै गाडधनसम्म,
2: ब्याङ्कको चेक टोकन एटीएम हुँदै हातको मोबाइल सम्म,
1: यच्छ प्रश्न कसरी कमाउने, कसरी जोगाउने र कसरी बढाउने,
2: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने,
1: पैसाको आवश्यकता महत्व र यथार्थ बताउने,
2: इतिहास गाथा र कथा गाँठका कुरा।
1: गाँठका कुरा
2: हरेक हप्ता आइतबार उज्यालो टीभी र काया कैरनमा गाँठका कुरा।
3: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। पृथ्वी राजमार्ग अन्तर्गत कृष्णभीरमा बाढ़ीका कारण सड़क अवरूद्ध भएपछि बीपी राजमार्गमा गाड़ीको चाप बढ़ेको छ। चाप बढ़ेपछि जिल्ला प्रशासन कार्यालय काभ्रेले राजमार्गमा ट्राफिक व्यवस्थापनका लागि आलो पालो प्रणाली लागू गरेको छ। जिल्ला सुरक्षा समितिको बैठकले बीपी राजमार्गमा मालवाहक गाड़ी रातको समयमा मात्रै सञ्चालन गर्ने निर्णय गरेको छ। 10 टन भन्दा बढ़ी तौल भएका गाड़ी सञ्चालन गर्दा समस्या हुने भएकाले तौल सीमा समेत कायम गरिएको प्रशासनले जनाएको छ। धोलेखेलदेखि खुरकोट तर्फ जाने र खुरकोटबाट धोलेखेलतर्फ आउने मालवाहक गाड़ी सम्भव भएसम्म बाटोमा एकअर्कासँग क्रस नहुने गरी समय व्यवस्थापन गरिएको छ। ट्राफिक व्यवस्थापनका लागि ट्राफिक प्रहरी र जिल्ला प्रशासन कार्यालय सिन्धुलीसँग समेत समन्वय गरिएको छ। यस्तै ग्यास बुलेट लगायत ठूला मालवाहक गाड़ीलाई बीपी राजमार्गको धोलेखेल भकुण्डे सड़क खण्डमा सुरक्षाकर्मीको उपस्थितिमा मात्रै सञ्चालन गरिने भएको छ। यसैबीच भोटेकोशी बाढ़ीबाट रसुवा केरूङ नाका बन्द भएसँगै कोरला नाकाबाट मालवस्तु ढुवानी गर्न थालिएको छ। रसुवागढ़ी नाका बन्द हुनुअघि औसत 8-10 कन्टेनर मात्रै आवजात गर्ने कोरला नाकामा रसुवागढ़ी बन्द भएपछि मालवस्तु बोक्ने ढुवानीको कन्टेनरको संख्या बढ़न थालेको छ। सशस्त्र प्रहरी बल 33 नम्बर गुल्म हेडक्वार्टर जोमसोमका अनुसार रसुवाको विनाशकारी बाढ़ीबाट यो क्षेत्रको रसुवा गढ़ी नाका पूर्ण रूपमा बन्द हुँदा कोरला नाकातर्फ मालवस्तु ढुवानी गर्ने कन्टेनरको संख्या अप्रत्याशित रूपमा बढ़ेको हो। कृष्णभीरको पहिरोका कारण पृथ्वी राजमार्ग अवरूद्ध भएपछि वैकल्पिक मार्गबाट ढुवानी महँगो परेको भन्दै उद्योगीले काठमाडौँ उपत्यकामा खाना पकाउने एलपी ग्यासको भाव बढ़ाएका छन्। नेपाल आयल निगमले ग्यासको मूल्य प्रति सिलिण्डर 2060 रूपियाँ तोकेकामा ढुवानी भाड़ा भन्दै उद्योगीले 105 रूपियाँ 38 पैसा बढ़ाएका छन्। अब काठमाडौँ उपत्यकामा ग्यासको भाव प्रति सिलिण्डर 2165 रूपियाँ 38 पैसा पर्नेछ। काठमाडौँ उपत्यकामा रहेका ग्यास उद्योगले तराई क्षेत्रका ग्यास उद्योगमा रिफिल गरी ल्याउनुपर्ने बाध्यता भएकाले ढुवानी भाड़ा थप्नु परेको नेपाल एलपी ग्यास उद्योग संघले जनाएको छ। भगवान श्रीकृष्णको पूजा आराधना गरी आज श्रीकृष्ण जन्माष्टमी पर्व मनाइँदैछ। भदौ कृष्ण अष्टमीको मध्यरातमा भगवान कृष्णको जन्म भएको धार्मिक विश्वास अनुसार आजको दिनलाई श्रीकृष्ण जन्माष्टमी र रातलाई महोरात्रि भनिन्छ। यस अवसरमा देशभरका कृष्ण मन्दिरमा पूजा आराधना, भजन कीर्तन तथा प्रवचन आयोजना गरिन्छ। भगवान विष्णुको 8 अवतारका रूपमा जन्मनुभएका श्रीकृष्णले अन्याय र अत्याचार विरूद्ध सत्य तथा सत्कर्मको पक्षमा मानव समुदायलाई प्रेरित गर्नुभएको धार्मिक ग्रन्थमा उल्लेख छ। जन्माष्टमीका अवसरमा पाटनको मंगल बजारमा रहेको प्रसिद्ध कृष्ण मन्दिरमा विशेष मेला लागेको छ। यसैबीच सुदूरपश्चिमेलीहरूको मुख्य पर्व गौरा आज अठवाली अर्थात अष्टमीका दिन मुख्य रूपमा मनाइँदैछ। भदौ शुक्ल पञ्चमीदेखि शुरू हुने गौरा पर्वको मुख्य दिन आज व्रत बसेर गौरा खलामा शिव र पार्वतीको पूजा आजा गर्ने चलन रहेको छ। देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले आज पनि धेरै ठाउँमा वर्षाको सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभाग, देशका पहाड़ी भूभाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ। हिमाली भूभागका केही ठाउँ र पहाड़ी भूभागका धेरै ठाउँमा मेघगर्जन तथा चट्याङसहित मध्यमसम्मको वर्षा तथा हिमपातको समेत सम्भावना छ। यस्तै लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका धेरै ठाउँ तथा कोशी, बागमती र गण्डकी प्रदेशका तराई भूभागका केही ठाउँमा पनि मध्यमसम्मको वर्षा हुन सक्ने अनुमान छ। मध्य प्रदेशका थोरै ठाउँमा समेत वर्षाको सम्भावना छ। लुम्बिनी प्रदेशको तराई क्षेत्रमा भने केही ठाउँमा हावाहुरी चल्ने सम्भावना रहेको महाशाखाले जनाएको छ। अब विदेशको खबर, नाइजेरियामा पेट्रोलियम पदार्थबाट निस्किएको शंकास्पद विषाक्त धुवाका कारण झण्डै 40 जनाको ज्यान गएको छ। नाइजेरियाको रिभर्स राज्यमा रहेको एक तेल प्रशोधन केन्द्र नजिकै यो घटना भएको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्। प्रशोधन केन्द्रबाट निस्किएको रासायनिक धुवाका कारण ठूलो संख्यामा मानिस प्रभावित भएका छन्। प्रभावित व्यक्तिको उच्च मात्रामा खतरनाक ग्यास श्वास प्रश्वासका क्रममा शरीरमा गएका कारण ज्यान गएको हुन सक्ने प्रारम्भिक आशंका गरिएको छ। घटनापछि प्रभावित क्षेत्रमा त्रास फैलिएको छ भने स्थानीय प्रशासनले उद्धार तथा स्वास्थ्य उपचारका लागि आवश्यक प्रक्रिया अघि बढ़ाएको छ। प्रहरी, स्वास्थ्यकर्मी तथा आपतकालीन अधिकारीहरू घटनास्थल पुगेर यसको प्रकृति र विषाक्त धुवाको स्रोतबारे अनुसन्धान शुरू गरेका खबर

0: अमूल्य जीवन को हेरचाह गर्नु हाम्रो कर्तव्य हो। तपाईको जीवन हेरचाहको साझेदार हामी बन्नेछौँ। तपाईको शहर सुन्दर बजारमा विशेषज्ञ सहित तपाईकी सेवामा एचडीसीएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार।
1: अस्पतालमा उपलब्ध विशेषज्ञ सेवाहरू: जनरल फिजिसियन सेवा, महिला रोग विशेषज्ञ सेवा, जनरल सर्जरी विशेषज्ञ सेवा, मृगौला रोग विशेषज्ञ सेवा, दन्त रोग सम्बन्धी विशेषज्ञ सेवा, मनोविमर्श सेवा र जटिल तथा सामान्य शल्यक्रिया सेवा।
0: निदानात्मक सेवा अन्तर्गत भिडियो एक्सरे, ल्याब परीक्षण, ईसीजी, डिजिटल एक्सरे र दम पत्ता लगाउने जाँच सेवा उपलब्ध छ।
1: साथमा 24 घण्टा आकस्मिक सेवा, अन्तरङ्ग तथा बहिरङ्ग सेवा, फार्मेसी सेवा, प्यालेटिभ केयर सेवा, समुदाय स्वास्थ्य सेवा, खोप सेवा, परिवार नियोजन सेवा र एम्बुलेन्स सेवा पनि उपलब्ध छ।
0: एचडीसीएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार 6 लमजुङ, सम्पर्क फोन 066-4021-23, 4021-24, मोबाइल 98-41-45-14-48।
2: यो मोबाइलले पनि तनावै दियो भने
3: होइन, के तनाव दियो ए खुसी?
2: हेर न, अस्ति भर्खर बनाएर ल्याए।

0: जनता मोबाइल इलेक्ट्रोनिक्स पसल बिक्री तथा मरमत केन्द्र भेषीसार नगरपालिका साथ पुरानो बैंक चोक रोशन फेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 9845994046 र 9813099942।
1: केयर फार्मेसीमा अब विशेषज्ञ सेवा।
2: तपाईको सेवामा समर्पित केयर फार्मेसी बेसीसर साथ पुरानो बैंक चोकमा अबदेखि दैनिक रूपमा बिहान 7 बजेदेखि 9 बजेसम्म र साँझ 4 बजेदेखि 7 बजेसम्म विशेषज्ञ सेवा सञ्चालन हुने जानकारी गराउँदछौ।
1: दैनिक सञ्चालन हुने विशेषज्ञ सेवाहरू महिला तथा प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल,
2: कान्ति बाल अस्पतालका बाल रोग विशेषज्ञ डाक्टर भक्त बहादुर गुरुङ,
1: हाट जोड्ने तथा नशा रोग विशेषज्ञ डाक्टर सुदर्शन आचार्य,
2: साथै प्रत्येक महिनाको दोस्रो शनिबार छाला यौन तथा कपाल रोग विशेषज्ञ डाक्टर रन्जु पोखरेल र चौथो शनिबार गंगालाल अस्पताल बाँसबारी काठमाडौँका वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर सुशान्त खरेलद्वारा स्वास्थ्य परीक्षण गरिनेछ।
1: विस्तृत जानकारीको लागि
2: केयर फार्मेसी बेसीसर साथ पुरानो बैंक चोक सम्पर्क फोन 0665906683, मोबाइल 9849068924 र 9850086780।
0: विगत लामो समयदेखि सञ्चालित लमजुङकै पुरानो र स्थापित जयलक्ष्मी सुनचाँदी पसल जिल्लामा नै पहिलो पटक अन्तर्राष्ट्रिय हलमार्क एवं मान्यता प्राप्त तिसा ज्वेलर्स एण्ड डायमण्डसँगको सम्बद्धतामा विभिन्न प्रकारका हिराका आकर्षक गरगहना सहित अब हजुरहरूको सेवामा।
3: कम्प्युटर तौलमा आधुनिक मेसिनबाट कटिङ गरिएका तयारी तथा अर्डर अनुसारका आकर्षक गरगहना खरिद बिक्री तथा कुनै पनि पसलबाट किनेका गरगहना साटफेट गर्नु परेमा साथै राशि अनुसारका पत्थरहरूको लागि हामीलाई सम्झनुहोस्।
0: प्रोप्राइटर बहादुर विश्वकर्मा, जयलक्ष्मी सुनचाँदी पसल बेसीसहर नगरपालिका साथ लमजुङ। सम्पर्क फोन 0665206209।

0: Deponia. Extreme energy drink.
1: होइने खुशी के खान्छौ आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त
2: खाने त खासै केही होइन दिदी लमजुङ एग्रो बी कञ्चनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्चा खाने गरेको छु
1: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र
2: हो नि दिदी लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो
1: मह बाहेक अरू के पाइन्छ त्यहाँ
2: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह मौरीको गोला सहितको घाट खाली घाट कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाइनुका साथै तालिम र परामर्श समेत दिइन्छ नि
1: ओहो स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु
3: तपाईले रोजेको र खोजेको जस्तै शुद्ध मह मौरी गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस् प्रोप्राइटर बुद्धि आले मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ सम्पर्क कार्यालय बेसीसर 8-13 चौतारा नजिकै बस पार्क जाने बाटो कर्पोरेशन सिसा तथा प्लाई पसल सँगै रहेको घर थप जानकारीको लागि 9861139157
2: महको सेवन स्वस्थ र दीर्घ जीवन
4: बाउजू एक बिहानै घर सरसफाई गर्न लाग्नु भएछ त
5: हजुर नानी अब सरसफाई गर्नु भनेको त आफ्नै लागि हो नि फेरि हाम्रो गाउँपालिकाले स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने उद्देश्यले सफा मर्स्याङदी अभियान सुरु गरेको छ त्यसलाई पनि सफल बनाउनु पर्यो नि होइन र
4: हो नि बाउजू घरबाट निस्कने फोहोर चाहिँ कहाँ फाल्नुहुन्छ नि
5: ल सुन्नुहोस् नानी हामी हाम्रो घर आँगन हरेक दिन सरसफाई गर्छौ हरेक महिना 2 घण्टा छुट्याएर गाउँले सबै मिलेर गाउँघर बाटो पनि सरसफाई गर्छौ र त्यसबाट निस्कने कुनै नै फोहोरको हामी कम्पोस्ट मल बनाउँछौ न कुनै नै सिसा प्लास्टिक टिन आदि जस्ता फोहोरहरूलाई एक ठाउँमा जम्मा गर्छौ र गाउँपालिकाको फोहोर उठाउने गाडीमा हालेर पठाउँछौ
6: आफ्नो घर आँगन र गाउँको नियमित सरसफाई गरौं स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने अभियानलाई सार्थक बनाऊ मर्स्याङदी गाउँपालिका परिवार लम्जुङ

0: दिदी अल्मलाई पर्नु भयो त के खोज्नु भएको त्यसरी?
1: ए बाबु पो, जोखतौल गर्ने डिजिटल ढक्तराजु चाहिएको थियो, यता कता पाइन्छ होला?
0: हाम्रै बेसी सहर नगरपालिका साथ एनएमबी ब्याङ्क अगाडि रहेको एएस किचन हाउसमा जानुहोस् न। त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भने त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
2: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुका साथै मरमत पनि गरिन्छ। साथै किचनका सम्पूर्ण सामग्री सामानहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
3: प्रोपाइटर दिलीप श्रेष्ठ, एएस किचन हाउस, बैसर नगरपालिका साथ एनआईएमबी ब्याङ्क अगाडि। थप जानकारीका लागि सम्पर्क 9856074486।
4: सबैजना यस्तो मजाले हाँसेका छन्, यो रबिनालाई चाहिँ के भयो?
5: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
4: कति दिन बस्ने मुख थुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
6: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली। प्रोपाइटर दीपक पौडेल, बेसीसार 800 गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0665254497।
4: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
7: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हार्डवेयरहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है?
6: अब धेरैजनाले खोज्ने गरेको त बेसीसार 7 रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि, तपाईँ पनि त्यही जानुहोस् न।
8: हाम्रा सेवाहरू एमएस पाइप, फलाम, अल्मुनियम, स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, अल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगरद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड, सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
7: हिमालयन ब्रदर ग्रुप प्राली, बेसीसर नगरपालिका साथ युनिभर्सल चोक, लमसुङ। थप जानकारीका लागि सम्पर्क 0665209773, मोबाइल 97463061।
9: तपाईँको सन्तुष्टि हाम्रो चाहना।
10: सुरक्षित, भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
11: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाऊ।
10: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाडी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
11: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बीमा अनिवार्य गर्नुहोस्।
10: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665209, 0665370 वा 590370 जानकारी गराउनुहोस्।
11: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्राली, लमजुङ।
12: हेर न सुधा, बिहे पनि नजिक आइसक्यो, हात र अनुहारको हालत पनि यस्तो छ, लाजै हुने भयो बेहुली हुँदा पनि।
13: त्यति सानो कुरामा पनि के को चिन्ता? त्यसको लागि त हाम्रै बेसी सहर 7 पुरानो ब्याङ्क चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छ नि।
14: हामी कहाँ फेसियल, नेल आर्ट, मेहन्दी आर्ट, हेयर स्ट्रेट, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, हेयर कलर, हेयर कटिङ, क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ।
13: प्रोपाइटर तारा गुरुङ, मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर, विशेषण नगरपालिका 7 पुरानो ब्याङ्क चोक, लमजुङ। सम्पर्क 9841626344, 9841626344।

0: मंगलम भगवान विष्णु मंगलम गरुण ध्वज मंगलम पुनरी काश्य मंगला एकनु हरि। लो अब दुलाले दुलाले सिन्दूर हाल्ने।
1: ओए अस्मी हेर्न दुलाले लगाएको सुनको चुरा सिक्री बिन्दिया मंगलसूत्र औठी क्या राम्रो देखिएको। झन् त्यो गलामा लगाएको सुनको रानी हार त कस्तो आकर्षक है। मेरो त मनै लोभ्यो। कहाँ बनाएको होला?
2: ल आकर्षक ज्वेलर्समा बनाएको गहना आकर्षक हुँदैन त? मैले पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा आकर्षक ज्वेलर्सबाटै गहना ल्याउनु भनेकी छु।
3: हामी कहाँ मेसिनद्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाइन्छ।
4: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ।
3: जुनसुकै पसलमा बनेका गहना साटफेट तथा खरिद बिक्री गरिन्छ।
4: राशि अनुसारको पत्थरहरू र अन्य पत्थरहरू पाइन्छ।
3: कम्प्युटर तौलबाट खरिद बिक्री गरिनुका साथै मेसिनद्वारा नाक कान छेडिन्छ।
4: साथै सुनचादी सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ।
5: आकर्षक ज्वेलरी सुनचादी पसल बेसीसार नगरपालिका साथ त्रिवेणी टोल नेपाल इन्भेस्टमेन्ट बैंक सँगै। प्रोपाइटर प्रकाश विश्वकर्मा। मोबाइल 9845656233 र 9801177246।
6: आकर्षक तथा गुणस्तरीय गहना र शुद्धताको प्रतीक आकर्षक ज्वेलरी सुनचाँदी पसल।
7: हेलो कान्छी, घर बनाउने काम शुरू भयो?
1: सबै कुरा भइरहेकै छ। अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
7: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी। मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समिलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
1: हो र? अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरो गर्नु पर्यो।
8: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका झ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ। प्रोपाइटर नवराज घिमिरे। सम्पर्क नम्बर 9856646662।
9: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ दराज कुर्सी टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।

0: Mania.
1: Extreme energy drink.
2: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
3: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
2: अब जापान ट्राई होइन स्योर गरौं।
3: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
2: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
3: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुरक्षित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
2: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर, विशेष सहर 8 नारायण स्थान चोक, नवील बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
3: सम्पर्क नम्बर 066-590-299, मोबाइल नम्बर 98-560-602-299।
4: के तपाईँलाई कुनै स्वास्थ्य समस्या छ? त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्।
5: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
3: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आए निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
5: प्रकाश घिमिरे संचालक एवं प्रकाश फार्मेसी, बेसीसह नगरपालिका 8, होटल टुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 98452-13236 र 98400-58260।

0: बताइदिने।
1: अहा, म यो बिहे गर्दिन।
2: हैन, के हो, बिहे किन नगर्ने?
1: म त न्यू गणपति ज्वेलरी सुनसादी पसलकै गरगहना भए मात्रै बिहे गर्छु।
3: मलाई थाहा थियो बुहारीले उच्च गुणस्तरीय डिजाइनको गहना खोज्छिन् भनेर, त्यही भएर गहना जति सबै न्यू गणपति ज्वेलरी सुनचाँदी पसलबाटै ल्याएको छु।
1: गणपति ज्वेलरीलाई नै किन यति धेरै विश्वास?
4: किनकि लामो समयदेखि निरन्तर सेवा प्रदान गर्दै आएको दक्ष कालीगढ सही मूल्य शुद्ध सुनको आधुनिक तथा मौलिक गहना किन्न पाइने,
1: विशेष अर्डरमा आफ्नो रोजाईका गहनाहरू बनाउन सकिने, बेच्दा पूर्ण मूल्य पाइने,
4: कम्प्युटर तौलबाट नाप गरी सुनचाँदी खरिद बिक्री गर्न सकिने,
1: सम्पूर्ण राशिका रत्नहरू खरिद गर्न तथा नेट इन्टरनेटबाट ल्याइएका डिजाइनलाई पनि जस्ताको तस्तै बनाउन सकिने,
4: भरपर्दो एवं विश्वासिलो सुनचाँदीको कारोबार गर्न गणपति ज्वेलरी सुनचाँदी पसल,
1: विश्वेश्वर नगरपालिका वडा नम्बर 7 लम्जो, फोन नम्बर 0665210083,
5: सम्पर्क मोबाइल नम्बर 9573375।
4: प्रोपाइटर गणेश विश्वकर्मा, मुनु विश्वकर्मा।
1: सुन भनेको विश्वास हो, विश्वासको अर्को नाम गणपति ज्वेलरी।
6: अया मरेनियामा, यो दाँतले मलाई साह्रै दुख दियो।
7: ए दिदी, कति अया अया भनेर बस्नुहुन्छ? ल भोलि म पनि भर्ती हुनका लागि दाँत राख्न जान लागेको यही बेलामा दिदी भाइ दुबईको दाँत बनाएर आऊ।
6: जान त जाने, बरु कहाँ जाने होला खै?
7: किन चिन्ता लिनुहुन्छ? हाम्रै बेसी सहरको नारायण स्थान चोक स्थित मुक्तिनाथ विकास बैङ्कको आडैमा रहेको भरपर्दो र विश्वासिलो गेस्ट डेन्टल क्लिनिकमा जाने नि।
1: हामी कहाँ दाँतको परीक्षण गर्ने, दाँतको एक्सरे गर्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँतको जरेदेखि उपचार गर्ने, नमिलेको बाङ्गोटिङ्गो दाँतलाई मिलाउने, दाँत निकाल्ने, अस्थायी वा थाई दाँत राख्नुका साथै दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार दक्ष एवं अनुभवी डाक्टरहरूबाट गरिन्छ। प्रोपाइटर सन्तोष विश्वकर्मा, ग्रेस डेन्टल क्लिनिक, बेसीसहर नगरपालिका 8 नारायण स्थान चोक, मुक्तिनाथ विकास बैङ्कको आडैमा पहिला जनता बैङ्क रहेको घर। सम्पर्क नम्बर 9845000271 र 9805067272।
5: के तपाईँले आफ्नो घर, गाउँ वा समुदायमा हुने बाल विवाहलाई सहर्ष स्वीकार्नु भएको छ?
8: यदि त्यसो हो भने एकछिन रोक्नुहोस् र सोच्नुहोस्, यसको मूल्य कसले चुकाइरहेको छ?
5: खबरदार, 20 वर्ष उमेर नपुगी गरिने विवाह कानूनी अपराध मात्र होइन, गम्भीर सामाजिक अन्याय पनि हो।
8: नेपालको मुलुकी अपराध संहिता एन 2084 अनुसार
5: 20 वर्ष नपुगी कसैले विवाह गर्न वा गराउनु पाइँदैन।
8: यस्तो विवाह स्वत बदर हुन्छ।
5: बाल विवाह गर्ने वा गराउनेलाई 3 वर्षसम्म कैद वा 30,000 रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्छ।
8: तर कानून भन्दा पनि ठुलो कुरा, बाल विवाहले बाल बालिकाको जीवन खोस्छ।
5: बाल विवाहका गम्भीर असरहरू,
8: बाल बालिकाको पढाइ अधुरो हुन्छ,
5: रोजगारी र आत्मनिर्भरताको अवसर गुम्छ,
8: मानसिक र शारीरिक विकासमा गम्भीर असर पर्छ,
5: बाल्य अवस्थामा गर्भधारणले आमा र शिशु दुवैको जीवन जोखिममा पर्छ।
8: बाल विवाह, आत्महत्या, बहुविवाह र सम्बन्ध विच्छेदको कारण पनि बन्न सक्छ।
5: आज नेपाल एसियाली मुलुक मध्ये बाल विवाह हुने तेस्रो स्थानमा छ।
8: के हाम्रो पहिचान यही नै हो त?
5: हामी यही पुस्तामा परिवर्तन नल्याए भविष्यमा पुस्ताले यसको भारी मूल्य चुकाउनेछ।
8: आउनुहोस्, हामी सबै मिलेर बाल विवाह रोकौं। यदि कतै बाल विवाह हुन लागेको, भइरहेको वा भइसकेको थाहा पाएमा ढिला नगर्नुहोस्। नेपाल प्रहरी सम्पर्क 100
5: बाल हेल्पलाइन 1098 वा आफ्नो नजिकको बाल अधिकार समिति, वडा कार्यालय वा पालिकामा खबर गरौं।
9: बाल विवाह नगराउ, बाल बालिकाको उज्जवल भविष्य सुनिश्चित गराउ।
5: ग्रामीण सामुदायिक विकास केन्द्र आरसीटीसी लमजुङ र ओल्ड भिजन इन्टरनेशनल नेपालको संयुक्त प्रयासमा जनहितका लागि जारी सन्देश।

0: नमस्कार, म बसन्ता रेडियो मर्स्याङ्दी 95 मेगाहर्ज र इन्टरनेट अनलाइन रेडियो मर्स्याङ्दी .org मा बिहान 10 बजेको मर्स्याङ्दी समाचारमा स्वागत छ। प्रसारणको शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: मुख्य समाचारका प्रायोजक
2: आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना बनाउन, खरिद बिक्री गर्न तथा राशि अनुसारका एवं अन्य पत्थरहरूका लागि जय बुद्ध ज्वेलरी बेसी सहर साथ लमजुङ, प्रोप्राइटर मणिलाल विश्वकर्मा।
0: आज श्रीकृष्ण जन्माष्टमी पर्व मनाइदै डुम्रे बेसी सहर सड़क दुई लेनमा विस्तार हुँदै प्रधानमन्त्री कोषमा 6 अर्ब रूपियाँ जम्मा, कुल रकम 8 अर्ब नाग्यो। त्रिशुली 3A सुरुङबाट 10 दिनपछि 2 जनाको जीवितै उद्धार। सुदूरपश्चिममा गौरा पर्वको रौनक, आज मुख्य दिन 8 वाली मनाइदै। र बेसी सहरको खरखरी भीड़मा उच्च जोखिम, वर्षा र पहिरोले लमसुङ मलाङ सड़क अन्तर्गतको उक्त भीड़मा पहिरोको जोखिम।
3: विगत 12 वर्षदेखि लमजुङ मोडेल हस्पिटल मार्फत हजुरहरूमा सेवारत पुरानै संचालकद्वारा अब नयाँ व्यवस्थापन अनि अत्याधुनिक रंगीन भिडियो एक्सरे सँगै 500 MA को अत्याधुनिक डिजिटल एक्सरे अनि अनुभवी विशेषज्ञ डाक्टरहरू एवं नयाँ युवा जोश जाँगर सहित हरपल अत्याधुनिक प्रविधि र विज्ञान सँग अपडेट डाक्टरहरूद्वारा 24 घण्टा हजुरहरूको सेवामा मोडेल सिटी हस्पिटल बेस्टर 7 लमजुङ पुरानो लमजुङ मोडेल हस्पिटल भएकै ठाउँबाट निरन्तर सेवामा रहेको जानकारी गराउँदछौ। हाम्रो कुनै शाखा छैन, हामी कतै ठाउँ सरेको छैन। हाम्रा सेवाहरू 24 घण्टा इमर्जेन्सी सेवा, प्रसूति सेवा, फार्मेसी सेवा, प्रयोगशाला, रगत दिशा पिसाब जाँच, सुरक्षित गर्भपतन परामर्श सेवा, बिरामी भर्ना एम्बुलेन्स सेवा, गंगालाल हस्पिटलका अनुभवी विशेषज्ञ डाक्टरद्वारा मुटुको इको जाँच, ECG, इन्सुलिन सुई, रेबिज भ्याक्सिन, हेपाटाइटिस खोप, अत्याधुनिक डिजिटल एक्सरे तथा प्लास्टर राख्ने र झिक्ने, अक्सिजन सेवा, नेबुलाइजेसन सेवा, मेजर तथा माइनर अपरेशन। मोडल सिटी हस्पिटल पुरानो लमजुङ मोडेल हस्पिटल बेसीसर 7 लमजुङ, सम्पर्क 0665200004, 98400050663।
0: अब समाचार विस्तारमा। वैदिक सनातन धर्मावलम्बीले श्रीकृष्ण जन्माष्टमी पर्व आज देशभर भगवान श्रीकृष्णको पूजा आराधना गरी श्रद्धा भक्तिपूर्वक मनाउँदैछन्। ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रेरणाता भगवान श्रीकृष्णको जन्म द्वापर युगमा भाद्र कृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई श्रीकृष्ण जन्माष्टमी र रातलाई महारात्री भनिन्छ। यस दिन देशभरका कृष्ण मन्दिरमा भगवान श्रीकृष्णको पूजा आराधना, प्रवचन, भजन कीर्तन गर्नुका साथै विशेष गरी महिला पुरूष व्रत बसे रातभर जागरण बस्ने प्रचलन छ। अन्याय, अत्याचार र राक्षसी प्रविधिबाट सम्पूर्ण मानवको रक्षा गर्न भगवान विष्णुको 8 अवतारका रूपमा जन्मेका श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गरेका थिए। कुरूक्षेत्रमा कौरवसँगको लड़ाईमा संलग्न पाण्डव मध्येका अर्जुनलाई उपदेश दिने क्रममा स्वयं श्रीकृष्णका मुखारविन्दुबाट व्यक्त श्रीमद भागवत गीता पवित्र ग्रन्थ मानिन्छ। छोटकरीमा गीता नामले समेत चिनिने यो ग्रन्थ विश्वमै सबैभन्दा बढ़ी भाषामा अनुवाद भएको विश्वास गरिन्छ। बाल्यकालदेखि नै आफ्ना विचित्र लीला देखाएका श्रीकृष्णले पुतना, कुंस, जरासन्द र शिशुपाल जस्ता दानवी प्रवृत्तिको सम्भार गरेको पौराणिक ग्रन्थमा उल्लेख छ। यस अवसरमा आज पाटनको मंगल बजार स्थित प्रसिद्ध कृष्ण मन्दिरमा ठूलो मेला लाग्छ। यसै गरी राजधानीको उत्तर पूर्वी भेग स्थित कागेश्वर मनहरा नगरपालिकामा रहेको नवतन धाममा भक्तजनको भीड़ लाग्दछ। राजधानीका विभिन्न स्थानमा रहेका ठूला साना श्रीकृष्ण मन्दिरमा पनि भक्तजनको भीड़ लाग्ने गर्दछ। यसै उपलक्ष्यमा काठमाडौँका विभिन्न धार्मिक संघ संस्थाद्वारा श्रीकृष्णको झाँकीसहित शोभायात्रा तथा रथयात्रा निकाल्ने चलन छ। यस पर्वका अवसरमा सरकारले आज सार्वजनिक विदा दिएको छ। माथिल्लो त्रिशुली 3A जलविद्युत आयोजनाको सुरुङभित्र फँसेका 2 जनाको 10 दिनपछि जीवित उद्धार गरिएको छ। खोजी तथा उद्धारमा खटिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद एवं इन्जिनियर श्रीराम नेउपानीका अनुसार सञ्जय सार कवीर महर्सनको जीवितै उद्धार गरिएको हो। 2 जनाको उद्धारसँगै सुरुङभित्र रहेका अन्य व्यक्तिको खोजी तथा उद्धारलाई पनि तीव्र पारिएको छ। बाढ़ीका कारण सुरुङको प्रवेशद्वार लेदो, माटो, ढुंगा र ठूला चट्टानले पूरिएको थियो। उद्धार टोलीले रूलिङ मिशन स्काभेट मार्गको प्रयास गरेका थिए। उद्धार टोली ले सुरुङभित्रबाट मानिसको आवाज सुनेपछि त्यहाँ अझै जीवित व्यक्ति रहेको आशा बलियो बनेको छ। उद्धारमा खटिएको नेपाली सेना र सशस्त्र प्रहरीको टोलीले सुरुङभित्र रहेका व्यक्तिसँग संवाद समेत गरेको थियो। उद्धार टोलीले नहात्तिनुहोस् हामी उद्धार गर्नेछौ भनेपछि भित्रबाट हुन्छ भन्ने प्रतिक्रिया आएको नेउपानेले बताउनु भएको छ। सांसद नेउपानेले सुरुङभित्र अझै कम्तीमा एकजना व्यक्ति जीवित रहेको जानकारी प्राप्त भएको बताउनु भएको छ। यस आयोजनाको भूमिगत विद्युत गृह तथा सुरुङ क्षेत्रमा बाढ़ी आउँदा ठूलो संख्यामा प्राविधिक तथा कर्मचारी फसेको आशंका गरिएको थियो। विनाशकारी बाढ़ीबाट प्रभावित नागरिकका लागि देश तथा विदेशबाट राहत र सहयोग जुट्ने क्रम तीव्र बनेको छ। बाढ़ी प्रभावितको उद्धार राहत पुनर्स्थापना तथा पुननिर्माणका लागि सरकारी निकायदेखि निजी क्षेत्र र विभिन्न संघ संस्था तथा सर्वसाधारण नागरिकले सहयोग गरिरहेका छन्। पछिल्लो विवरण अनुसार बाढ़ीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा झण्डै 6 अर्ब रूपियाँ सहयोग संकलन भएको छ। बाढ़ीबाट ठूलो जनधनको क्षति भएपछि सरकारले राहत र पुनर्स्थापनाका लागि सहयोग गर्न आह्वान गरेसँगै कोषमा देशभित्र र विदेशबाट सहयोग आउने क्रम बढ़ेको हो। बाढ़ी प्रभावित नागरिकलाई तत्काल राहत उपलब्ध गराउनेदेखि क्षतिग्रस्त पूर्वाधारको पुनर्स्थापना र दीर्घकालीन पुननिर्माणका लागि यो रकम परिचालन गरिने सरकारले जनाएको छ। बाढ़ीपछि मात्रै संकलन भएको झण्डै 6 अर्ब रूपियाँ बाहेक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा यसअघि नै 2 अर्ब 60 करोड़ रूपियाँ मौजात रहेको थियो। पछिल्लो सहयोग रकम र यसअघिको मौजात जोड़दा कोषमा 8 अर्ब रूपियाँ भन्दा बढ़ी रकम पुगेको छ। सरकारले कोषमा जम्मा भएको रकम पारदर्शी र प्रभावकारी रूपमा परिचालन गर्ने जनाएको छ। बाढ़ीबाट प्रभावित नागरिकका लागि निजी क्षेत्र बैंक तथा वित्तीय संस्था विभिन्न संघ संस्था राजनैतिक दल स्थानीय तह कर्मचारी तथा सर्वसाधारणले समेत आर्थिक तथा भौतिक सहयोग गरिरहेका छन्। विदेशमा रहेका नेपाली तथा विभिन्न अन्तर्राष्ट्रिय समुदायबाट पनि सहयोग जुट्ने प्रयास भइरहेको छ। सरकारले बाढ़ी प्रभावित क्षेत्रमा तत्काल उद्धार तथा राहतसँगै पुनर्स्थापनाको काम अघि बढ़ाउने र आवश्यकता अनुसार पुननिर्माणका लागि थप स्रोत परिचालन गर्ने जनाएको छ। डुम्री बेसीसर चामे सड़क अन्तर्गत तनहुको भानु नगरपालिका 3 चामबासदेखि 22 जगरसम्म सड़क विस्तारको काम भइरहेको छ। उक्त खण्डमा करिब 8.9 किलोमिटर सड़क विस्तार एवं कालोपत्रीको काम धमाधम अघि बढ़ेको छ। उक्त सड़क निर्माणको जिम्मा पीके निर्माण सेवा दाङले लिएको छ। 62 करोड़ रूपियाँमा ठेक्का सम्झौता भएको सड़क खण्डको हालसम्म करिब 32% भौतिक प्रगति भएको डुम्री बेसीसर चामे सड़क आयोजनाका सूचना अधिकारी नवीन विष्टले जानकारी दिनुभयो। आयोजनाका अनुसार 2082 साल जेठमा सम्झौता भएको उक्त सड़क खण्ड 84 जेठसम्म निर्माण सम्पन्न गर्ने लक्ष्य छ। हाल सड़क चौड़ा बनाउने पर्खाल तथा नाली निर्माण र बेस तयार गर्ने काम भइरहेको छ। कालोपत्री कलभर्ट निर्माण तथा रंगरोकन गर्न बाँकी छ। यसै गरी चालू आर्थिक वर्षमा तनहुको बाहिसगरदेखि लमसुङ तनहुँ सीमा हुँदै लमसुङको सुन्दर बजार नगरपालिका 7 पाउदीसम्मको करिब 6.5 किलोमिटर सड़क 2 लेनमा विस्तार गर्न 68 करोड़ रूपियाँ बजेट विनियोजन भएको छ। सो सड़क खण्डको ठेक्का आह्वान भइसकेको र ठेकेदार छनौट प्रक्रिया अघि बढ़ेको आयोजनाले जनाएको छ। लमसुङ मनाङ लगायत जिल्लालाई जोड्ने प्रमुख मार्गका रूपमा रहेको उक्त सड़क हुँदै अन्नपूर्ण पद मार्गमा जाने आन्तरिक तथा विदेशी पर्यटक आवाज जावत गर्ने गरेका छन्। सड़क 2 लेनमा विस्तार भएपछि यातायात सहज हुनुका साथै पर्यटन आगमनमा वृद्धि हुने अपेक्षा गरिएको छ। यसैबीच निरन्तर वर्षा र पहिरोका कारण लमसुङ मनाङ सड़क अन्तर्गत विशेषर 6 खरखरी भीड़मा जोखिम बढ़ेको छ। सामान्य वर्षा भएसँगै सड़कमाथिबाट ढुंगा खस्ने क्रम नरोकिँदा यात्राका लागि उच्च जोखिम भएको हो। वर्षासँगै पहिरोका कारण दैनिक जस्तो खरखरी भीड़मा यातायात बन्द हुने गरेको छ। यातायात सञ्चालनका लागि सो भीड़ खण्डमा एक्सावेटर तयारी अवस्थामा राखिए पनि माथिबाट ढुंगा खस्ने क्रम नरोकिँदा जोखिम बढ़ेको यात्रुहरूको भनाई छ। माथिबाट ढुंगा खस्ने र उक्त भीरखण्डमा सड़क भाँसिने क्रम पनि शुरू भएको स्थानीयले बताएका छन्। पहिरोसँगै भीरदेखि बेलौती बिसौनीतर्फको भागमा सड़क भाँसिने क्रम शुरू हुँदा जोखिम बढ़ेको छ। लमजुङ सदरमुकाम बेसीसरदेखि मनाङसम्म पुग्ने मुख्य सड़क निर्माण शुरू भएको 2 दशक बितिसकेको छ। हिउँदमा समेत जीर्ण सड़कमा यात्रा गर्दा दुःख पाएको सर्वसाधारणहरूले वर्षा लागेसँगै झनै शास्ति पाउने गरेका छन्। विपदमा परेका नागरिकलाई साथ दिने मानवीय अभियान अन्तर्गत युनिभर्सल एकाडेमी विशेषर लमसुङले बाढ़ी पीड़ितका लागि 3,50,468 रूपियाँ राहत सहयोग गरेको छ। रसुवा नुवाकोट भादिङ लगायत जिल्लामा 2010 गते आएको विनाशकारी बाढ़ीबाट प्रभावित परिवारको राहत तथा पुनर्स्थापनामा सहयोग पुर्याउने उद्देश्यले विद्यालयले उक्त रकम संकलन गरी प्रदान गरेको हो। शिक्षक कर्मचारी तथा विद्यालय संचालकहरूले संयुक्त रूपमा संकलित रकम बाढ़ी पीड़ितको सहयोगार्थ हस्तान्तरण गरिएको विद्यालयले जनाएको छ। यसैबीच लम्जुङको बेस्तर सात हाईस्कूल चोक निवासी व्यवसायी भरत रावल र पार्वती रावलले बाढ़ी पहिरो पीड़ितको राहत तथा उद्धारका लागि 1,111 रूपियाँ सहयोग गर्नुभएको छ। रावल दम्पतिले बिहिबार प्रधानमन्त्री कोषमा सहयोग रकम जम्मा गरी प्राप्त भौचर लम्जुङका प्रमुख जिल्लाधिकारी कृष्ण प्रसाद खनाललाई हस्तान्तरण गर्नुभएको हो। लामो समयदेखि विशेष शर्मा दिनेश ट्रेडर सञ्चालन गर्दै आएका रावलले विपदका कारण पीड़ामा परेका नागरिकको दुःखमा थोरै भए पनि मलम लगाउने उद्देश्यले सहयोग गरेको बताउनु भएको छ। सहयोगकै क्रममा लम्जुङको बेसरमा रहेको लक्ष्मीनारायण सामुदायिक पुस्तकालयले बाढ़ी पहिरो पीड़ितको राहत तथा उद्धारका लागि 51,111 रूपियाँ सहयोग गरेको छ। राष्ट्रिय पुस्तकालय दिवसमा विभिन्न कार्यक्रम हुँदै आएकोमा यस वर्ष देशमा विपत्ति परेको बेला कुनै पनि कार्यक्रम नगरी विपत्तमा परेकालाई थोरै भए पनि सहयोग प्रदान गरिएको पुस्तकालयले जनाएको छ। कार्यक्रममा आयोजनाका लागि गरिने खर्च मानवीय सहायता स्वरूप पुस्तकालयको तर्फबाट भटेको सिबाड़ी प्रभावितको लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको बताइएको छ। भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढ़ीबाट प्रभावित परिवारको सहयोगका लागि अनिरसेवी जिल्ला कमिटी लम्सुङले पनि आर्थिक सहयोग गरेको छ। अनिरसेवी जिल्ला कमिटी लम्सुङ तथा विभिन्न कमिटीमा आबद्ध विद्यार्थी तथा शुभेच्छुकबाट संकलित 21,111 रूपियाँ प्रधानमन्त्री दैविक प्रकोप उद्धार राहत कोषमा जम्मा गरिएको अनिरसेवी जिल्ला कमिटी लम्सुङका अध्यक्ष प्रदीप गुरूङले जानकारी दिनुभयो। बाढ़ीका कारण धेरै परिवारले घर सम्पत्ति तथा जीवनभरका सपना गुमाउनु परेको पीड़ादायी अवस्थामा सहानुभूतिको शब्दसँगै व्यावहारिक सहयोग आवश्यक रहेको अध्यक्ष गुरूङले बताउनु भएको छ। विपदको समयमा विद्यार्थी संगठनको भूमिका नाराबाजी र राजनीतिक गतिविधिमा मात्र सीमित नरहने उल्लेख गर्दै सामाजिक अभियान स्वयंसेवा राहत उद्धार तथा जनताको पक्षमा उभिनु पनि विद्यार्थी संगठनको जिम्मेवारी भएको गुरूङको भनाई छ। अध्यक्ष गुरूङले विद्यार्थीका हकहित अधिकार तथा शैक्षिक मुद्दाका साथै देश संकटमा पर्दा पीड़ित नागरिकको साथमा उभिनु आफ्नो संगठनको दायित्व भएको बताउनु भएको छ। तपाई अहिले सुन्दै हुनुहुन्छ मर्स्याङदी समाचार। समाचारको क्रममा एकैछिन व्यापारिक विश्राम।
4: मुटु छाती एवं श्वास प्रश्वासका बिरामीहरूका लागि खुसीको खबर।
5: मुटु रोगका बिरामी अब लम्जुङ बाहिर जानु पर्दैन। मुटुको भिडियो जाँच अब सेवा मोडल हस्पिटल प्राइभेट लिमिटेडमा।
4: पुरानो मेडिकल कलेज चितवनका वरिष्ठ मुटु रोग विशेषज्ञ प्रोफेसर डाक्टर मनोज श्रेष्ठ सेवा मोडल हस्पिटलमा आउनुहुने हुँदा मुटु श्वास प्रश्वास ब्लड प्रेसरका समस्या भएका बिरामीहरूले स्वास्थ्य जाँच गराउनु भई समयमा नै ढुक्क हुनुहोस्। साथै सोही दिन मुटुको भिडियो जाँच इको कार्डियोग्राफी सेवा पनि उपलब्ध छ। साथै सेवा मोडल हस्पिटलका सम्पूर्ण सेवाहरू पनि सुचारू हुनेछ।
6: जाँच हुने दिन र समय यही भदौ 20 गते तेस्रो शनिबार बिहान 9 बजेबाट।
4: स्थान सेवा मोडल हस्पिटल प्राली सानिमा बैंक अगाडि बेसी सरसात लम्जुङ। सम्पर्क फोन नम्बर 0665909979, मोबाइल 9847729।

0: अनिमा रिलायंस लाइफ इंश्योरेंस खुले राजियो
1: लमजुङ उद्योग वाणिज्य संघको राहत संकलन सम्बन्धी सूचना। भोटेकोशी नदीमा आएको बाढ़ीका कारण घरबार विहीन भएका बाढ़ी पीड़ितहरूको लागि लमजुङ उद्योग वाणिज्य संघले जिल्ला प्रशासन कार्यालय लमजुङबाट स्वीकृति लिई राहत संकलन कार्य गरिरहेकोले खाद्यान्न तथा जिन्सी सामान सहयोग गर्न इच्छुक महानुभावहरूले निम्न व्यक्ति तथा स्थानमा सम्पर्क गरी सहयोग गर्नुहुन अनुरोध गरिन्छ। सम्पर्कको लागि टेकजङ गुरूङ मनाङ्गे चौतारा 9856978925, कृष्ण घले पुरानो बैंक चोक।

0: विशेष छुटसँगै हुलाकी सप्लायर्समा उन्नत जातका ब्रोइलर र गिरिराज कुखुराका चल्ला, गाई भैँसी तथा कुखुराका लागि चाहिने पोषणयुक्त दाना विशेष छुटका साथ चाहिएमा हामीलाई सम्झनुहोस्। हुलाकी फ्रेस हाउस विशेष लमजुङ, प्रोप्राइटर गुणराज तिलवाल। थप जानकारीको लागि सम्पर्क मोबाइल 9856028186, फोन 0665520293, साथै नमुना फ्रेस हाउस मनाङ्गे चौतारामा पनि पाइन्छ।
1: आमा, ए आमा, खाना खाने बेला भयो, ल आउनुहोस् न।
2: खाना पनि के खानु, यो विकासे चामल केही स्वाद आउने होइन। ऊ हाम्रो पाला जस्तो ढिँडो, आँटोको पिठो, गाउँको लोकल भात खाना पाएको स्वाद आउँछ।
1: आजको खाना विशेष गरी हजुरको लागि नै लिएर आएको छु क्या आमा। अब आमा पनि खुसी, बुहारी पनि खुसी। हाम्रै बेसी सहर 8 रहेको लिभन अर्ग्यानिक खाद्य उद्योगबाट लोकल धानका चामल र रैथाने विभिन्न बालीको पिठो लिएर पकाउन लगाएको छु नि।
3: हजुर, हामी कहाँ आफ्नै मिलमा कुटानी पिसानी गरेको अर्ग्यानिक लोकल र मधेसी हरेक प्रकारको चामल, शुद्ध तोरीको तेल, मकै, कोदो, गहुँ, करू, जौ, फापरको पिठो, रातो तथा सेतो मकैको चामल, अनदीको चामल, हरेक प्रकारका दाल, बेसार, खुर्सानी, मसला, गाईको घिउ, अमिलो, भीर मह, घर मह, सुकेको निउरो, सिस्नु, मुलाको अचार, गुन्द्रुक, करेला, बाङ, तिल, सिलाम, अलैँची, जिम्बु, मस्यौरा, चियापत्ती, स्याउ, सर्स्यू, बोडी, बटक, कोला, जुम्ला, मार्सी चामल, आग, जाडु, काउलो, सानादार मिक्स चामल आदि सुपथ मूल्यमा पाइन्छ।
4: बजार क्षेत्रमा होम डेलिभरीको व्यवस्था समेत रहेको छ भने सुगरका बिरामीका लागि चाहिने खाद्य सामग्री पनि उपलब्ध छ। धान र तोरी लगायतका अन्य कुटानी पिसानी गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
1: लिभन अर्ग्यानिक खाद्य उद्योग, बेसीसर नगरपालिका 8, आर्मी ब्यारेक अथवा दनैफाट जाने बाटो, कारागार अगाडि लम्जुङ। प्रोप्राइटर गमबहादुर अधिकारी। मोबाइल 9864123284 र 9921980746।
5: ओहो दाई, टिभी बोकेर कहाँ जान लाग्नु भयो?
6: हेर न नानी, अस्ति भर्खर विदेशबाट ल्याएको टिभी बिग्रिएर हैरान भए म त बनाउन जान लागेको, अनि एउटा फ्रिज नै किन्नु थियो, बरु कुन पसलमा जाने होला।
5: हरे दाई, पनि हाम्रै बेसी सरको त्यो भीमसेन स्थान चोकमा छ नि, श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर के, त्यहाँ जानुहोस् न। त्यहाँ त सबै घरको इलेक्ट्रोनिक सामानहरू पाउनुका साथै ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ नि। बरु मलाई नि मोबाइल र घडी किन्नु थियो, एकैछिन पर्खनुहोस् है, सँगै जाने नि।
6: ल भइहाल्छ नि नानी।
7: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका एलईडी टिभी, फ्रिज, मोबाइल, घडी, वासिङ मेसिन, भ्याकुम क्लिनर, माइक्रोवेभ ओभन, साउन्ड सिस्टम, राइस कुकर तथा अन्य विभिन्न घरायसी इलेक्ट्रोनिक सामानहरू बिक्री तथा ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ।
8: नोट, हामी कहाँ साउन्ड सिस्टम भाडामा पनि पाइन्छ।
7: प्रोप्राइटर पार्वती श्रेष्ठ, श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर, बेसीसर 7, भीमसेन थान चोक, फोन 0665520120, मोबाइल 9846077745।
9: लमजुङका लागि सामसङ, कोनका, गोदरेज र टीसीएल को अधिकृत विक्रेता श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर।
10: मर्सेङ एफएम 95 मेगाहर्ज।
11: विश्रामपछि स्वागत छ। अब बाँकी समाचार। सुदूरपश्चिम प्रदेशमा गौरा पर्वको रौनक छाएको छ। भदौ शुक्ल पञ्चमीदेखि आरम्भ हुने सुदूरपश्चिमीहरूको महान पर्व गौराको मुख्य दिन आज आठवली अर्थात अष्टमी हर्षोल्लासका साथ मनाइँदैछ। दार्चुला, बैतडी, डडेलधुरा सहितका पहाड़ी जिल्लामा आजको दिन गौराको पूजा आजा गरेर स्थानीय गौरा देवीको मन्दिरमा जात्रा लाग्ने गर्दछ भने कैलाली र कञ्चनपुरमा बसोबास गर्दै आएका पहाड़ी समुदाय पनि गौरा देवीको मन्दिर स्थापना गरेको ठाउँमा जम्मा भएर पर्व मनाउने गर्दछन्। सुदूरपश्चिमको मौलिक संस्कृतिको रूपमा रहेको गौरा पर्व भारत उत्तराखण्डको कुमाऊ गढ़वालामा समेत आफ्नै धार्मिक तथा सांस्कृतिक मान्यता अनुसार मनाउने गरिन्छ। गौरा पर्वका काम विशेष र रोजगारीका सिलसिलामा भारत लगायतका देशमा गएकाहरू फर्किएको गाउँहरू भरिभराउ भएका छन्। भदौ शुक्ल पञ्चमीदेखि आरम्भ हुने गौराको पहिलो दिन महिलाहरूले घर घरमा तामाको भाँडामा बिरूडा 5 प्रकारका अन्न भिजाएर गौरा पर्वको विधिवत रूपमा शुरूआत गर्दछन्। भदौ शुक्ल पञ्चमीका दिन महिलाहरूले व्रत बसी केराउ, गहत, गहुँ, मास र गौरास मिसाएर तामाको भाँडामा बिरूडा भिजाएपछि गौरा पर्वको थालनी हुन्छ। भदौ शुक्ल पञ्चमीका दिन बिरूडा भिजाउने चलन रहिआएकाले सुदूरपश्चिममा यस पञ्चमीलाई बिरूडा पञ्चमीको नामले पनि चिनिने गरिन्छ। भदौ शुक्ल पञ्चमीका दिन भिजाइएको बिरूडा भोलिपल्ट षष्ठीका दिन नजिकको धारा तलाउ र पोखरीमा लगेर धुने चलन छ। त्यस्तै सप्तमीका दिन गौरा देवीलाई नजिकको मठ मन्दिरमा भित्राएर पूजा अर्चना गरी विवाहित महिला

ले दुबो धागो मन्त्रीको चढ़ाउने चलन छ। आठवली अर्थात अष्टमीको दिन व्रत बसेर गौरा पर्व मनाउने स्थल गौरा खला आँगन वा पार्वती र शिवको पूजापाठ गर्ने चलन छ। आजको दिनलाई दुर्वाष्टी पनि भन्ने गरिन्छ। गौरा पर्वको मुख्य आकर्षणको रूपमा रहेको देउडामा पौराणिक कथा देवी देवताका गाथा गाउने चैतली धुमरी डुस्को लगायतका भाकामा देउडा खेल खेल्ने चलन छ। देशभर मनसुनी वायुको प्रभाव कायमै रहेकाले आज पनि धेरै ठाउँमा वर्षाको सम्भावना छ। मौसम पूर्वानुमान शाखाका अनुसार कोशी बागमती र गण्डकी प्रदेशका हिमाली देशका पहाड़ी तथा लुम्बिनी र सुदूरपश्चिमी प्रदेशका तराईका एक दुई ठाउँमा ठूलो वर्षाको सम्भावना छ। देशका हिमाली केही ठाउँ र पहाड़ी धेरै ठाउँमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ। मध्य प्रदेशका थोरै ठाउँमा समेत वर्षाको सम्भावना रहेको छ। ठूलो वर्षा हुने सम्भावना रहेका क्षेत्रमा बाढ़ी पहिरो तथा गेग्रान बहावको जोखिम बढ़न सक्ने भएकाले विशेष सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ। भोटेकोशी तथा तिर्सुली नदीमा आएको विनाशकारी बाढ़ीबाट उत्पन्न विपदको समयमा विश्वेश्वरका दुई सामाजिक संस्थाले प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा कुल 1,00,000 रूपियाँ सहयोग गरेका छन्। विश्वेश्वर यो सोसाइटी सेरा परिवारका तर्फबाट 50,000 रूपियाँ र लायन्स क्लब अफ लमजुङ विश्वेश्वरको तर्फबाट 50,000 रूपियाँ गरी कुल 1,00,000 रूपियाँ सहयोग गरिएको हो। विपदका कारण प्रभावित तथा बेपत्ता भएका नागरिकको खोजी उद्धार तथा राहत कार्यमा सहयोग पुगोस् भन्ने उद्देश्यले उक्त रकम प्रदान गरिएको सहयोगी संस्थाले जनाएका छन्। दुवै क्लबले सहयोग रकम सम्बन्धमा लमजुङका प्रमुख जिल्ला अधिकारी केशव प्रसाद खनाललाई जानकारी गराएका हुन्। सरकारी रस्व बाढ़ीमा ज्यान गुमाएकाहरूको सम्झनामा राष्ट्रिय शोक दिवस मनाउने निर्णय गरेको छ। बिहिबार बसेको मन्त्री परिषद बैठकले राष्ट्रिय शोक दिवसको निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो। यस्तै अघिल्लो वर्ष भदौ 23 र 24 गते भएको नवयुवा आन्दोलन र शहीदको सम्मानमा 23 गते देशभर सार्वजनिक विदा दिने निर्णय भएको छ।

0: गत साता रसुवामा भएको प्राकृतिक विपत्तिले देशोकमा डुबेका बेला यसको प्रत्यक्ष तथा अप्रत्यक्ष असर पर्यटन व्यवसायमा समेत पर्ने अनुमान गरिएको छ। प्राकृतिक विपत्तिका कारण यस वर्षको पर्यटन सीजन प्रभावित हुने र पर्यटकको आगमनमा कमी आउन सक्ने व्यवसायीहरूले बताएका छन्। जलवायु परिवर्तनका कारण हिमाली तथा पहाड़ी क्षेत्रमा प्राकृतिक विपत्तिको जोखिम बढ़दै गएको सन्देश अन्तर्राष्ट्रिय स्तरमा जाने भएकाले यसको असर नेपालका अन्य पर्यटकीय गन्तव्यमा समेत पर्न सक्ने देखिएको छ। विशेष गरी हिमाली पदयात्राका लागि नेपाल आउने विदेशी पर्यटकले यात्रा गर्नुअघि सुरक्षाको अवस्थालाई प्राथमिकतामा राख्ने भएकाले एउटा क्षेत्रमा भएको विपत्तिको प्रभाव अन्य पदमार्गमा समेत पर्न सक्ने व्यवसायीहरूले बताएका छन्। रसुवामा भएको घटनाले बेसरबाट शुरू हुने अन्नपूर्ण पदमार्गमा समेत पर्यटक आगमन घट्न सक्ने आशंका गरिएको छ। मर्स्याङदी करिडोर हुँदै शुरू हुने अन्नपूर्ण पदमार्गमा विगतका वर्षहरूमा विदेशी पर्यटकसँगै स्वदेशी पर्यटकको समेत उल्लेख्य चाप रहने गरेको थियो। मर्सङ्गी समाचार अहिलेलाई यति नै। अन्त्यमा मुख्य समाचारका शीर्षकहरू पुनः एकपटक।
1: मुख्य समाचारका प्रायोजक
2: आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना बनाउन खरिद बिक्री गर्न तथा राशि अनुसारका एवं अन्य पत्रहरूका लागि जय बुद्ध ज्वेलरी बेसीसर साथ लमजुङ प्रोप्राइटर मणिलाल विश्वकर्मा।
0: आज श्रीकृष्ण जन्माष्टमी पर्व मनाइदै प्रधानमन्त्री राहत कोषमा 6 अर्ब रूपियाँ जम्मा, कुल रकम 8 अर्ब नाग्यो। तिर्सुली 3A सुरूङबाट 10 दिनपछि 2 जनाको जीवित उद्धार। सुदूरपश्चिममा गौरा पर्वको रौनक, आज मुख्य दिन आठवली मनाइदै। र वर्षा र पहिरोले लमसुङ मनाङ सड़क अन्तर्गत बेसीसरको खरखरे भीर उच्च जोखिममा। बिहान 10 बजेको मर्सङ्गी समाचार अहिलेलाई सकियो। प्राविधिक मित्र सुजनलाई धन्यवाद दिँदै समाचार कक्षबाट म वसन्ता विदा हुन्छु। रेडियो मर्सङ्गी 95 मेगाहर्ज र इन्टरनेट अनलाइन रेडियो मर्सङ्गी .org सुन्दै गर्नुहोला। नमस्कार।

0: तपाईको आफ्नै रेडियो रेडियो मर्चेन्ट डीएफएम 95 मेगाहर्ज।
1: ओहो दाई, तपाईले कति सानो घर पनि छडाइसक्नु भएछ त। बधाई छ है तपाईलाई नयाँ घर बनाउनु भएकोमा।
2: धन्यवाद बहिनी, हेर्नुहोस् न, घर बनाउने काम मात्र भएको छ। अझ यसमा फलामका झ्याल ढोका, च्यानल गेट, स्टीलको रेलिङ, कम्पाउण्ड जाली आदि राख्ने पुरै काम बाँकी छ। यी सबै सामानहरू कहाँबाट ल्याउने भनेर सोचिरहेको छु म त।
1: त्यसो भए त हाम्रै बेसी सहर नगरपालिका साथ त्रिवेणी टोलमा रहेको बसलमाई सटर एण्ड ग्रिल उद्योगबाट ल्याउनुहोस् न। त्यहाँ त तपाईँले भनेका यी सबै सामानहरू दक्ष एवं अनुभवी मिस्त्रीहरूद्वारा निर्माण गरिनुको साथै घरमै गएर जडान समेत गरिन्छ नि।
3: हाम्रा सेवाहरू, हामी कहाँ सटर, ग्रिल, च्यानल गेट, सिसा, रंगीन सिसा, स्टेप फ्र्याङ्क, गोलो फ्र्याङ्क, कम्पाउण्ड जाली, जीआई जाली, स्टील फ्र्याङ्क, ट्रस, फलामका छ्याल ढोका सम्बन्धी सम्पूर्ण काम गरिन्छ। साथै सञ्चालक स्वयंको रेखदेख तथा सहभागितामा गुणस्तरीय सेवा प्रदान गरिन्छ।
4: हामी कहाँ यूपीभीसी तथा अल्मुनियमको झ्याल ढोका, ग्लास, पार्टिसन लगायतका सम्पूर्ण सामग्रीहरू पनि उपलब्ध छ।
5: प्रोप्राइटर नारायण ढकाल, बसलमाई सटर एण्ड ग्रिल उद्योग, विशेश्वर नगरपालिका साथ मोडर्न सिटी हस्पिटल गेट र त्रिवेणी मन्दिर जाने बाटो लमजुङ। थप जानकारीको लागि सम्पर्क 9843638518, 9843638518।
6: आया मरे नि आमा, आया नि आया।
7: के भयो दिदी तपाईँलाई, सन्चो छैन कि कसो?
6: हेर न बाबु, छाती दुख्ने, पेट गोज्ने गर्छ, कहिले काहीँ त सास फेर्नै गाह्रो। आया खै के भयो के?
7: ल दिदी, त्यसो हो भने त तुरन्त चेक जाँच गरिहाल्नुहोस् न, आफ्नो स्वास्थ्यको त ख्याल गर्नुपर्छ है दिदी बेलैमा।
6: जाने त भने हो बाबु, खोइ कहाँ जाने, कहाँ कहाँ जाने होला है?
7: ल दिदी, बेसी सर नगरपालिका साथ पुरानो ब्याङ्क चोकमा रहेको केयर फार्मेसी एन्ड ल्याबमा गइहाल्नुहोस् न।
8: दैनिक प्रदान गरिने सेवाहरू, ल्याब सेवा दक्ष तथा अनुभवी ल्याब टेक्निसियनद्वारा रगत, दिशा, पिसाब तथा खकार परीक्षण गरिन्छ।
9: थाइरोइड, सुगर, प्रेसर, छाती, पेट, हार्जोनी, नसा रोग, महिला सम्बन्धी रोगहरू, नाक, कान, घाँटी सम्बन्धी रोग, छाला तथा यौन रोगहरूको साप्ताहिक रूपमा चेक जाँच गरिन्छ।
8: दक्ष तथा अनुभवी फार्मासिस्टद्वारा सञ्चालन गरिएको यस क्लिनिकमा बिरामीहरूलाई घरमै गएर सेवा दिने व्यवस्था समेत रहेको छ।
9: क्योर फार्मेसी एन्ड ल्याब, बेसी सहर नगरपालिका साथ पुरानो ब्याङ्क चोक लमजुङ।
8: सम्पर्क फोन 9849068924, 9850386780।
10: यो मोबाइलले पनि तनावै दियो भने
11: होइन, के तनाव दियो ए खुसी?
10: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
11: छ नि, किन नहुनु, हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
5: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ।
12: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल, बिक्री तथा मर्मत केन्द्र, बेसी सहर नगरपालिका साथ पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 9845994046 र 9813099453।
13: हाम्रो शाखा बेसी सहर नगरपालिका साथ एनआईएमबी ब्याङ्कको ठिक अगाडि पनि रहेको छ।

0: you?
1: Extreme energy drink.
2: सुवर्ण अवसर।
3: के तपाईलाई निर्माण कार्यका लागि चाहिने फलामका विभिन्न किसिमको पाइप, स्टीलको पाइप, कम्पाउण्ड जाली, कुखुराको जाली, रंगीन जस्ता पाता, ग्याबिङ जाली, कम्पाउण्ड काडेतार आदि होलसेल मूल्यमा चाहिएको छ? यदि चाहिएको छ भने बेसीसर नगरपालिका 8 सिंगेखोला पुरानो माइक्रो पार्किङमा रहेको नन्द मेटल सप्लायर्सलाई सम्झनुहोस्।
4: हामी कहाँ ट्रस्टको जुनसुकै घर तथा भवन निर्माणका लागि आवश्यक निर्माण सामग्रीहरू पाइनुका साथै प्लाइवुड तथा तयारी ढोकाहरू पनि उपलब्ध छ।
3: प्रोप्राइटर अमृत श्रेष्ठ, नन्द मेटल सप्लायर्स, बेसीसर नगरपालिका 8 सिंगेखोला पुलचोक लमजुङ। थप जानकारीको लागि सम्पर्क मोबाइल 98560 46257 र 98400067।

0: दिदी अल्मलाई पर्नु भयो त के खोज्नु भएको त्यसरी?
1: ए बाबु पो, जोखतौल गर्ने डिजिटल ढक्तराज चाहिएको थियो, यता कता पाइन्छ होला?
0: हाम्रै बेसी सहर नगरपालिका साथ एनएमबी ब्याङ्क अगाडि रहेको एएस किचन हाउसमा जानुहोस् न, त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भने त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
1: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुका साथै मरमत पनि गरिन्छ। साथै किचनका सम्पूर्ण सामग्री सामानहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
2: प्रोपाइटर दिलीप श्रेष्ठ, एएस किचन हाउस, बेसर नगरपालिका साथ एनआईएमबी बैंक अगाडि। थप जानकारीका लागि सम्पर्क 9856074486।
3: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
4: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
3: अब जापान ट्राई होइन स्योर गरौं।
4: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
3: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
4: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुनिश्चित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
3: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर, विशेष सहर 8 नारायण स्थान चोक, नवील बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
4: सम्पर्क नम्बर 066-590-299, मोबाइल नम्बर 9956-602-299।
5: दिदी तपाईँले यस्तो राम्रो ब्लाउज कहाँ सिलाउनु भयो? डिजाइन पनि बिल्कुलै फरक र स्टाइलिस छ, फेरि कति राम्रो फिट भएको
6: यो ब्लाउज। न्यू रितु लेडिज एन्ड जेन्स टेलरिङ सेन्टरमा सिलाएको,
5: त्यहाँ त साह्रै राम्रो सिलाउँदो रहेछ। मैले त उहाँको लागि सुट प्यान्ट नै त्यही सिलाए नि।
6: अरू त्यहाँ के सिलाइन्छ त दिदी?
5: तिमीले जस्तो भन त्यस्तै डिजाइनमा ब्लाउज, लेहेङ्गा चोली, कुर्ता सुरुवाल, सुट प्यान्टहरू सिलाइन्छ। अनि सम्पूर्ण स्कुल तथा कलेजको ड्रेसहरू त्यही किनेर त्यही सिलाउन पाइन्छ।
4: सजिलो ठाउँ, छिटो छरितो सेवा र सन्तुष्ट ग्राहक स्मरण रहोस्। न्यू रितु लेडिज एन्ड जेन्ट्स टेलरिङ सेन्टर, सुट स्पेशलिस्ट, बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल, लमजुङ, एसबीआई ब्याङ्कको ठिक अगाडि। प्रोपाइटर लक्ष्मी परियार, रामजी परियार। सम्पर्क 9846092406 र 9816674372।
7: विवाह, व्रतबन्ध जस्ता कार्यहरूको लागि कपडा सिलाउनु परेमा विशेष छुटको व्यवस्था छ।
4: आजै आउनुहोस्, तपाईँको मनपर्ने डिजाइनलाई जीवन्त बनाउनुहोस्।
8: पेन्सन पट्टा हराएको सूचना, यही मिति 2083 साल।
9: ए हजुर, पेन्सन पट्टा हरायो रे?
10: हो, म खोज्दैछु।
9: अब यसरी घर घरमा खोज्नै पर्दैन नि, भाद्र 26 गते सिनेमा हलमा पाइन्छ नि।
11: मौसे गुरुङद्वारा निर्देशित नेपाली चलचित्र पेन्सन पट्टा यही भाद्र 26 गतेदेखि देशभर प्रदर्शन हुँदैछ। कलाकारहरू दयाहाङ राई,
9: बुद्धि तमाङ,
11: गौमाया गुरुङ,
9: विल्सन विक्रम राई,
11: सुनिल थापा,
9: पशुपति राई,
11: डीबी गुरुङ।
12: हराएको पट्टा भन्दा ठूलो हुन्छ त्यससँग जोडिएको कथा। पेन्सन पट्टा यही भाद्र 26 गते।
13: सुरक्षित, भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
14: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाउ।
13: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाडी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
14: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बिमा अनिवार्य गर्नुहोस्।
13: सवारी चालकको बानी व्यवहार, आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 066-520-19, 066-520-370 वा 590-370 जानकारी गराउनुहोस्।
14: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्राली, लमजुङ।
15: उल्लास गल भलुम तिम गुना लाना डोला
16: नेपाल ऋण खप्पै बिमगाछ क्याल्भोलुम प्रविधि से शोभा अल्मोनियम कोटेल सादा थिन रंगीन जस्ता पाता उल्लास ज्यूरा कलर छ्यान भन्दा तीन गुना बढी विश्वसनीय प्रतिरोधात्मक थिन लानन टुबमुला
15: तीन गुना लाना डोला
16: उल्लास मुसम अर्कु तिल दमाइसे
17: Sang the FM, Ponchana Bemeghurst.

0: नान्सी, घर बनाउने काम सुरु भयो?
1: सबै कुरा भइरहेकै छ। अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
0: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समेलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
1: हो र? अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरो गर्नु पर्यो।
2: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोपाइटर नवराज घिमिरे सम्पर्क नम्बर 9855646662।
3: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ दराज कुर्सी टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।
4: यो दाँतले मलाई साह्रै दुख दियो।
5: ए दिदी, कति अय्या अय्या भनेर बस्नुहुन्छ। ल भोलि म पनि भर्ती हुनका लागि दाँत राख्न जान लागेको यही बेलामा दिदी भाइ दुवैको दाँत बनाएर आऊ।
4: जान त जाने, बरु कहाँ जाने होला खै?
5: किन चिन्ता लिनुहुन्छ? हाम्रै बेसी सहरको नारायण स्थान चोक स्थित मुक्तिनाथ विकास बैङ्कको आडैमा रहेको भरपर्दो र विश्वासिलो गेस्ट डेन्टल क्लिनिकमा जाने नि।
6: हामी कहाँ दाँतको परीक्षण गर्ने, दाँतको एक्सरे गर्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँतको जरेदेखि उपचार गर्ने, नमिलेको बाङ्गोटिङ्गो दाँतलाई मिलाउने, दाँत निकाल्ने, अस्थायी वा थाई दाँत राख्नुका साथै दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार दक्ष एवं अनुभवी डाक्टरहरूबाट गरिन्छ। प्रोपाइटर सन्तोष विश्वकर्मा, ग्रेस डेन्टल क्लिनिक, बेसी सहर नगरपालिका आठ नारायण स्थान चोक, मुक्तिनाथ विकास बैङ्कको आडैमा पहिला जनता बैङ्क रहेको घर। सम्पर्क नम्बर 9845000271 र 9805677272।

0: Extreme energy drink.
1: होइन खुशी के खान्छौ आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त
2: खाने त खासै केही होइन दिदी लमजुङ एग्रो बी कञ्चनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्चा खाने गरेको छु
1: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र
2: हो नि दिदी लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो
1: मह बाहेक अरू के पाइन्छ त्यहाँ
2: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह मौरीको गोला सहितको घाट खाली घाट कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाइनुको साथै तालिम र परामर्श समेत दिइन्छ नि
1: ओहो स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु
3: तपाईले रोजेको र खोजेको जस्तै शुद्ध मह मौरी गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस् प्रोप्राइटर बुद्धि आले मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ सम्पर्क कार्यालय बेसीसर 8 13 चौतारा नजिकै बस पार्क जाने बाटो कर्पोरेशन सिसा तथा प्लाई पसल सँगै रहेको घर थप जानकारीको लागि 9861139157
2: महको सेवन स्वास्थ्य र दीर्घ जीवन
4: नमस्कार अहिले दिउँसोको 1 बजेको छ अब सुन्नुहोस् जीवन तन्नुकारबाट समाचार नेपालमा अवैध रूपमा भित्राउँदै आएका एकलाई हिजो बिरगंजबाट गरिएको छ स्थानीयहरूको मार्फत पाएको अनुसार उक्त ठाउँमा गरिएको थियो रुकावट भए त असर पर्छ नै तर सर्वोत्तम सिमेन्टसँग छ विद्युत उत्पादन गर्ने आफ्नै प्रविधि जसले विद्युतको रुकावट हुँदा पनि निरन्तर रूपमा बाँड्छ सिमेन्टको हरेक कणमा एकै नासको गुणस्तर र बनाउँछ निर्माण अझ बलियो सर्वोत्तम सिमेन्ट सर्वोत्तम मजबुती
5: जिल्ला प्रहरी कार्यालय लमजुङको अनुरोध
6: मनसुन सक्रिय भएसँगै वर्षाका कारण बाढी पहिरो डुबान तथा सड़क अवरुद्ध जस्ता जोखिम हुन सक्छ त्यसैले वर्षाजन्य सम्भावित विपदबाट सुरक्षित रहन तथा उच्च सतर्कता अपनाउन जिल्लावासीहरूमा हार्दिक अनुरोध गर्दछौ
5: मौसमको जानकारी नियमित रूपमा लिनुहोस् अनावश्यक रूपमा खोला खोल्सा नदी किनारा तथा जोखिमयुक्त स्थानमा नजानुहोस् कुनै पनि नदी वा खोलाको बहाव बढ़ेका बेला तर्न वा सवारी साधन सञ्चालन गर्ने जोखिमपूर्ण प्रयास नगर्नुहोस्
6: पहिरोको जोखिम भएका बस्ती तथा सड़कमा विशेष सावधानी अप्नाउनुहोस् घर वरिपरि चिरा देखिएमा जमिन भासिन थालेमा वा पहिरो आउने संकेत देखिएमा तुरन्तै सुरक्षित स्थानमा सर्नुहोस् र नजिकको प्रहरी कार्यालय तथा सम्बन्धित निकायलाई जानकारी दिनुहोस्
5: रातिको समयमा यात्रा गर्दा विशेष सतर्कता अपनाउनुहोस् यात्रा गर्नु अघि सड़कको अवस्था बुझेर मात्र यात्रा गर्नुहोस् बालबालिका ज्येष्ठ नागरिक गर्भवती महिला तथा अशक्त व्यक्तिहरूको सुरक्षामा विशेष ध्यान दिनुहोस्
6: विपदका बेला कुनै पनि हल्ला वा अफवाहमा विश्वास नगरी आधिकारिक सूचना मात्र विश्वास गर्नुहोस् कुनै पनि आपतकालीन अवस्था बाढ़ी पहिरो वा उद्धार आवश्यक परेमा तत्काल नजिकको प्रहरी कार्यालय वा नेपाल प्रहरीको आपतकालीन नम्बर 100 सम्पर्क गर्नुहोस्
5: सचेतना सतर्कता र समयमै अपनाएको सावधानीले ठूलो क्षति हुनबाट जोगाउन सक्छ त्यसैले सुरक्षित रहौं अरूलाई पनि सुरक्षित राखौं
6: सार्वजनिक हितका लागि जिल्ला प्रहरी कार्यालय लमजुङ र सामुदायिक रेडियो मर्स्याङ्दी 95 MHz
7: अहिले बिहानको ठिक 11 बजेको छ

0: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हार्डवेयरहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है?
1: अब धेरैजनाले खोज्ने गरेको त बेसी सहर सातमा रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि, तपाईँ पनि त्यही जानुहोस् न।
2: हाम्रा सेवाहरू एमएस पाइप, फलाम, अल्मुनियम, स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, अल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगढद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड, सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
0: हिमालयन ब्रदर ग्रुप प्राली विशेषर नगरपालिका साथ युनिभर्सल चोक लम्सुङ। थप जानकारीको लागि सम्पर्क 0663520973, मोबाइल 97463061।
1: तपाईँको सन्तुष्टि हाम्रो चाहना।
3: जय श्री राम, जय श्री राम।
1: होइन भाउजू, किन हो आज त एक बिहानै पूजा सक्नु भएछ त, टाढैको साइत गर्न लाग्नु भएको हो र?
3: ल बाबु, आज तपाईँको दाजुले मेरो लागि गहना किन्न लैजान्छु भन्नुभएको छ, त्यसैले चाँडै पूजा सकेको नि।
1: अनि गहना जस्तो कुरो जहाँ पायो त्यहाँ नकिन्नु नि, विश्वासिलो र भरपर्दो पसलमा गएर किन्नु पर्छ।
3: हो नि बाबु, त्यही भएर त हाम्रै बेसी सहरमा रहेको जय श्री राम सुनचाँदी पसलमै जान लागेको नि। पछि तपाईँको बिहे गर्नुपर्छ, नानीको पनि बिहे गर्नु छ, गहना त आकर्षक र भरपर्दो हुनु पर्यो नि, होइन र?
1: हो नि भाउजू।
4: हाम्रा सेवाहरू कम्प्युटर तौलमा आधुनिक मेसिन द्वारा कटिङ गरिएका गरगहना पाइने,
0: आधुनिक एवं परम्परागत डिजाइनका गरगहना पाइने,
4: प्रत्येक गरगहनामा पसलको ग्यारेन्टी छाप लगाइने,
0: पुरानो गहनासँग नयाँ गहना छाँटफेर गरिने,
4: नाक कान छेडिने, राशि अनुसारका पत्थरहरूका साथै विभिन्न किसिमका माला क्रिस्टल पाइने।
0: प्रोपाइटर सुनिल विश्वकर्मा, जय श्री राम सुनचाँदी पसल, विश्वेश्वर नगरपालिका, वडा नम्बर 7, एभरेस्ट ब्याङ्क नजिकै लम्जुङ।
5: सम्पर्क मोबाइल नम्बर 98465 94 र 98065 58074।

0: सुरक्षित जीवन जीवन जीवन बीमा जरूरी था। रिलायबल लाइफ सधैं भरिलाई।
1: विगत 12 वर्षदेखि लमजुङ मोडेल हस्पिटल मार्फत हजुरहरूमा सेवारत पुरानै संचालकद्वारा अब नयाँ व्यवस्थापन अनि अत्याधुनिक रंगीन भिडियो एक्सरे सँगै 500 MA को अत्याधुनिक डिजिटल एक्सरे अनि अनुभवी विशेषज्ञ डाक्टरहरू एवं नयाँ युवा जोश जाँगर सहित हरपल अत्याधुनिक प्रविधि र विज्ञानसँग अपडेट डाक्टरहरूद्वारा 24 घण्टा हजुरहरूको सेवामा मोडेल सिटी हस्पिटल बेस्टर 7 लमजुङ पुरानो लमजुङ मोडेल हस्पिटल भएकै ठाउँबाट निरन्तर सेवामा रहेको जानकारी गराउँदछौ। हाम्रो कुनै शाखा छैन, हामी कतै ठाउँ सरेको छैन। हाम्रा सेवाहरू 24 घण्टा इमर्जेन्सी सेवा, प्रसूति सेवा, फार्मेसी सेवा, प्रयोगशाला, रगत, दिशा पिसाब जाँच, सुरक्षित गर्भपतन परामर्श सेवा, बिरामी भर्ना एम्बुलेन्स सेवा, गंगालाल हस्पिटलका अनुभवी विशेषज्ञ डाक्टरद्वारा मुटुको इको जाँच, ECG, इन्सुलिन सुई, रेबिज भ्याक्सिन, हेपाटाइटिस खोप, अत्याधुनिक डिजिटल एक्सरे तथा प्लास्टर राख्ने र झिक्ने, अक्सिजन सेवा, नेबुलाइजेसन सेवा, मेजर तथा माइनर अपरेशन। मोडल सिटी हस्पिटल, पुरानो लमजुङ मोडेल हस्पिटल, बैशिसर 7 लमजुङ। सम्पर्क 0665200004, 98400506063।

0: Mania Extreme Energy Drink.
1: के तपाईलाई कुनै स्वास्थ्य समस्या छ? त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्।
2: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
1: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आए निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
2: प्रकाश घिमिरे संचालक एवं प्रकाश फार्मेसी बेसीसह नगरपालिका 8 होटल टुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 9845213236 र 9845008961।

0: Mania, Extreme Energy Drink.
1: के तपाई निशुल्क जापानीज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
2: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
1: अब जापान ट्राई होइन स्योर गरौं।
2: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानीज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
1: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
2: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुनिश्चित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
1: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर, भिसे सहर 8 नारायण स्थान चोक, नबिल बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
2: सम्पर्क नम्बर 066-590-299, मोबाइल नम्बर 98-560-60-299।
3: दिदी, तपाईँले यस्तो राम्रो ब्लाउज कहाँ सिलाउनु भयो? डिजाइन पनि बिल्कुलै फरक र स्टाइलिस छ, फेरि कति राम्रो फिट भएको।
4: यो ब्लाउज न्यू रितु लेडिज एन्ड जेन्स टेलरिङ सेन्टरमा सिलाएको,
3: त्यहाँ त साह्रै राम्रो सिलाउँदो रहेछ। मैले त उहाँको लागि सुट पाएँ नि, त्यही सिलाएँ नि।
4: अरू त्यहाँ के सिलाइन्छ त दिदी?
3: तिमीले जस्तो भन त्यस्तै डिजाइनमा ब्लाउज, लेहेङ्गा चोली, कुर्ता सुरुवाल, सुट प्यान्टहरू सिलाइन्छ। अनि सम्पूर्ण स्कूल तथा कलेजको ड्रेसहरू त्यही किनेर त्यही सिलाउन पाइन्छ।
2: सजिलो ठाउँ, छिटो छरितो सेवा र सन्तुष्ट ग्राहक स्मरण रहोस्। न्यू रितु लेडिज एन्ड जेन्ट्स टेलरिङ सेन्टर, सुट स्पेशलिस्ट, बेसीसहर नगरपालिका साथ त्रिवेणी टोल, लमजुङ, SBI ब्याङ्कको ठिक अगाडि। प्रोप्राइटर लक्ष्मी परियार, रामजी परियार। सम्पर्क 98461-92406 र 98164-372।
5: विवाह, व्रतबन्ध जस्ता कार्यहरूको लागि कपडा सिलाउनु परेमा विशेष छुटको व्यवस्था छ।
2: आजै आउनुहोस्, तपाईँको मनपर्ने डिजाइनलाई जीवन्त बनाउनुहोस्।
1: जिल्ला प्रहरी कार्यालय लमजुङको अनुरोध।
6: मनसुन सक्रिय भएसँगै वर्षाका कारण बाढी, पहिरो, डुबान तथा सड़क अवरुद्ध जस्ता जोखिम हुन सक्छ। त्यसैले वर्षा जन्ने सम्भावित विपदबाट सुरक्षित रहन तथा उच्च सतर्कता अपनाउन जिल्लावासीहरूमा हार्दिक अनुरोध गर्दछौ।
1: मौसमको जानकारी नियमित रूपमा लिनुहोस्। अनावश्यक रूपमा खोला, खोल्सा, नदी किनारा तथा जोखिमयुक्त स्थानमा नजानुहोस्। कुनै पनि नदी वा खोलाको बहाव बढ़ेका बेला तर्न वा सवारी साधन सञ्चालन गर्ने जोखिमपूर्ण प्रयास नगर्नुहोस्।
6: पहिरोको जोखिम भएका बस्ती तथा सड़कमा विशेष सावधानी अप्नाउनुहोस्। घर वरिपरि चिरा देखिएमा, जमिन भासिन थालेमा वा पहिरो आउने संकेत देखिएमा तुरन्तै सुरक्षित स्थानमा सर्नुहोस् र नजिकको प्रहरी कार्यालय तथा सम्बन्धित निकायलाई जानकारी दिनुहोस्।
1: रातिको समयमा यात्रा गर्दा विशेष सतर्कता अपनाउनुहोस्। यात्रा गर्नु अघि सड़कको अवस्था बुझेर मात्र यात्रा गर्नुहोस्। बालबालिका, ज्येष्ठ नागरिक, गर्भवती महिला तथा अशक्त व्यक्तिहरूको सुरक्षामा विशेष ध्यान दिनुहोस्।
6: विपदका बेला कुनै पनि हल्ला वा अफवाहमा विश्वास नगरी आधिकारिक सूचना मात्र विश्वास गर्नुहोस्। कुनै पनि आपतकालीन अवस्था, बाढ़ी, पहिरो वा उद्धार आवश्यक परेमा तत्काल नजिकको प्रहरी कार्यालय वा नेपाल प्रहरीको आपतकालीन नम्बर 100 सम्पर्क गर्नुहोस्।
1: सचेतना, सतर्कता र समयमै अपनाएको सावधानीले ठूलो क्षति हुनबाट जोगाउन सक्छ। त्यसैले सुरक्षित रहौं, अरूलाई पनि सुरक्षित राखौं।
6: सार्वजनिक हितका लागि जिल्ला प्रहरी कार्यालय लमजुङ र सामुदायिक रेडियो मर्स्याङ्जी 95 MHz।
7: नेपाल ऋण खप्पै बिमगा छ, क्याल्भोलुम प्रविधि से शोभा, आल्मोनियम कोटेल सादा थिन, रंगीन जस्ता पाता, हुलास ज्यूरा कलर, सेन बन्दा 3 गुणा बढी विश्वसनीय, प्रतिरोधात्मक थिन, लानन टुबमुला, 3 गुणा लाना टुला, हुलास मुसम अर्कुतिल दमाइसे।
8: मोटु, छाती एवं श्वास प्रश्वासका बिरामीहरूका लागि खुसीको खबर, मुटुरोगका बिरामी अब लमजुङ बाहिर जानु पर्दैन। मुटुको भिडियो जाँच अब सेवा मोडल हस्पिटल प्राइभेट लिमिटेडमा।
9: पुरानो मेडिकल कलेज चितवनका वरिष्ठ मुटुरोग विशेषज्ञ प्रोफेसर डाक्टर मनोज श्रेष्ठ सेवा मोडल हस्पिटलमा आउनुहुने हुँदा मुटु श्वास प्रश्वास ब्लड प्रेसरका समस्या भएका बिरामीहरूले स्वास्थ्य जाँच गराउनु भई समयमा नै ढुक्क हुनुहोस्। साथै सोही दिन मुटुको भिडियो जाँच इकोकार्डियोग्राफी सेवा पनि उपलब्ध छ। साथै सेवा मोडल हस्पिटलका सम्पूर्ण सेवाहरू पनि सुचारू हुनेछ।
10: जाँच हुने दिन र समय यही भदौ 20 गते तेस्रो शनिबार बिहान 9 बजेबाट।
9: स्थान सेवा मोडल हस्पिटल प्राली सानिमा बैंक अगाडि बेसी सरसात लमजुङ। सम्पर्क फोन नम्बर 0665909999, मोबाइल 9847729929।

0: ओहो दाई, तपाईले कति चाँडो घर पनि ठडाइसक्नु भएछ त। बधाई छ है तपाईलाई नयाँ घर बनाउनु भएकोमा।
1: धन्यवाद बहिनी। हेर्नुहोस् न, घर बनाउने काम मात्र भएको छ, अझ यसमा फलामका झ्याल ढोका, च्यानल गेट, स्टीलको रेलिङ, कम्पाउन्ड जाली आदि राख्ने पुरै काम बाँकी छ। यी सबै सामानहरू कहाँबाट ल्याउने भनेर सोचिरहेको छु म त।
0: त्यसो भए त हाम्रै बेसी सहर नगरपालिका साथ त्रिवेणी टोलमा रहेको बचलमाई सटर एण्ड ग्रिल उद्योगबाट ल्याउनुहोस् न। त्यहाँ त तपाईँले भनेका यी सबै सामानहरू दक्ष एवं अनुभवी मिस्त्रीहरूद्वारा निर्माण गरिनुको साथै घरमै गएर जडान समेत गरिन्छ नि।
2: हाम्रा सेवाहरू हामी कहाँ सटर, ग्रिल, च्यानल गेट, सिसा, रंगीन सिसा, स्टे फ्रेङ, गोलो फ्रेङ, कम्पाउण्ड जाली, जीआई जाली, स्टील फ्रेङ, ट्रस, फलामका छ्याल ढोका सम्बन्धी सम्पूर्ण काम गरिन्छ। साथै सञ्चालक स्वयंको रेखदेख तथा सहभागितामा गुणस्तरीय सेवा प्रदान गरिन्छ।
3: हामी कहाँ यूपीभीसी तथा अल्मुनियमको झ्याल ढोका, ग्लास, पार्टिसन लगायतका सम्पूर्ण सामग्रीहरू पनि उपलब्ध छ।
4: प्रोपाइटर नारायण ढकाल, बछलमाई सटर एण्ड ग्रिल उद्योग, विशेश्वर नगरपालिका साथ मोडर्न सिटी हस्पिटल गेट र त्रिवेणी मन्दिर जाने बाटो लमजुङ। थप जानकारीको लागि सम्पर्क 9843638518, 9843638518।
5: सबैजना यस्तो मजाले हाँसेका छन्, यो रबिनालाई चाहिँ के भयो?
6: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
5: कति दिन बस्ने मुख सुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
7: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली, प्रोपाइटर दीपक पौडेल, बेसीसार 8 सेरा, गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0665204497।
5: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङ्गो दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
8: यो मोबाइलले पनि तनावै दियो भने
7: होइन, के तनाव दियो ए खुशी?
8: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
7: छ नि, किन नहुनु, हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
4: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रोनिक सामानहरू पनि उपलब्ध छ।
7: प्रोपाइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल, बिक्री तथा मर्मत केन्द्र, बेसीसार नगरपालिका साथ पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 9845994046 र 9813099532।
9: तिम्रो जन्मदिनको अवसरमा यो औठी उपहार तिमीलाई।
8: वाउ, कस्तो राम्रो डिजाइनको अनि कति चम्किलो, कहाँ बनाएको नि डार्लिङ?
9: अब तिम्रो लागि दिने उपहार पनि अन्त बनाएर भयो त, उही हाम्रो चिर परिचित जय बुद्ध ज्वेलरीमा बनाएको नि।
8: मलाई त एकदमै मन पर्यो।
9: तिमी हेर्दै मात्र जाऊ न, अझ हाम्रो विवाहमा त सुनको हार, मंगलसूत्र, सिक्री, टप, जन्तर, चन्द्रमा, छड्की तिलहरी, चुरी, बिन्दिया, चाँदीको पाउजु अनि सबै गरगहना जय बुद्ध ज्वेलरीमा नै बनाएर ल्याउँछु नि।
10: कम्प्युटर टोलमा छापावाला सुनबाट बनेका आधुनिक डिजाइनका रेडिमेड तथा अर्डर अनुसारका गरगहना, राशि अनुसारका पत्थर, चाँदीका सामानका साथै पुराना गरगहना सार्टफेट तथा सुनचाँदी खरिद बिक्रीका लागि
9: जय बुद्ध ज्वेलरी, बेसी सहर लमजुङ, एलजी डिलर सँगै। प्रोप्राइटर मणिलाल विश्वकर्मा, फोन नम्बर 0665204435, 5204475। विश्वास तपाईँको, सेवा हाम्रो।
4: घर आँगन होस् वा सडकको किनारा, स्वच्छ वातावरण र सुख समृद्धिको लागि रोपौ फूल बिरुवा, बनाऊ हरा भरा।
7: लमजुङमै पहिलो पुष्प नर्सरी रोज नर्सरी यहाँहरूलाई हार्दिक स्वागत गर्दछ।
11: विगत 5 वर्षदेखि निरन्तर रूपमा यहाँहरूलाई सेवा उपलब्ध गराउँदै आएको रोज नर्सरीमा यहाँहरूकै मागलाई ध्यानमा राखी हाल विभिन्न सिजनल बहुवर्षीय फूलका उत्कृष्ट एवं गुणस्तरीय बिरुवाहरू, इन्डोर प्लान्टहरू, अर्नामेन्टल प्लान्टहरू, विभिन्न उन्नत जातका फलफूलका बिरुवाहरू सड़क किनारा, गार्डन पार्क लगायतका ठाउँहरूमा रोप्नको लागि चाहिने आकर्षक ठूलो साइजको बिरुवाहरू पनि उपलब्ध छ।
7: साथै सिजन अनुसारका फलफूल र अन्य जुनसुकै बोट बिरुवाहरू व्यावसायिक रूपमा रोप्नका लागि ठूलो परिमाणमा चाहिएमा अर्डर अनुसार जुनसुकै बेला उपलब्ध गराउने व्यवस्था छ।
11: फूलहरू रोप्नको लागि आवश्यक आकर्षक र गुणस्तरीय गमलाहरू, फूलको लागि चाहिने आवश्यक मल साथै आवश्यक परामर्श सेवा समेत उपलब्ध छ।
7: विस्तृत जानकारीको लागि रोज नर्सरी बेसीसार नगरपालिका 2 पोहरा बेसी लमजुङ सम्पर्क 98 5 60 46 244

0: कान्छी, घर बनाउने काम सुरु भयो?
1: सबै कुरा भइरहेकै छ। अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
0: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समेलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
1: हो र? अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरा गर्नु पर्यो। तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका झ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोपाइटर नवराज घिमिरे सम्पर्क नम्बर 9856646662।
2: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ दराज कुर्सी टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।
3: अमूल्य जीवनको हेरचाह गर्नु हाम्रो कर्तव्य हो। तपाईँको जीवन हेरचाहको साझेदार हामी बन्नेछौ। तपाईँको सहर सुन्दर बजारमा विशेषज्ञ सहित तपाईँकै सेवामा एचडीसीएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार।
4: अस्पतालमा उपलब्ध विशेषज्ञ सेवाहरू: जनरल फिजिसियन सेवा, महिला रोग विशेषज्ञ सेवा, जनरल सर्जरी विशेषज्ञ सेवा, मृगौला रोग विशेषज्ञ सेवा, दन्त रोग सम्बन्धी विशेषज्ञ सेवा, मनोविमर्श सेवा र जटिल तथा सामान्य शल्यक्रिया सेवा।
3: निदानात्मक सेवा अन्तर्गत भिडियो एक्सरे, ल्याब परीक्षण, ईसीजी, डिजिटल एक्सरे र दम पत्ता लगाउने जाँच सेवा उपलब्ध छ।
4: साथमा 24 घण्टा आकस्मिक सेवा, अन्तरङ्ग तथा बहिरङ्ग सेवा, फार्मेसी सेवा, प्यालेटिभ केयर सेवा, समुदाय स्वास्थ्य सेवा, खोप सेवा, परिवार नियोजन सेवा र एम्बुलेन्स सेवा पनि उपलब्ध छ।
3: एचडीसीएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार 6 लमजुङ, सम्पर्क फोन 0664021234, मोबाइल 9841454448।
5: होइन खुसी, के खान्छौ? आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त।
6: खाने त खासै केही होइन दिदी, लमजुङ एग्रो बी कञ्चनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्चा खाने गरेको छु।
5: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र?
6: हो नि दिदी, लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो।
5: मह बाहेक अरू के पाइन्छ त्यहाँ?
6: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह, मौरीको गोला सहितको घार, खाली घार, कृषि तथा मौरीजन्य औजार, बिउ बिजन सुपथ मूल्यमा पाइनुका साथै तालिम र परामर्श समेत दिइन्छ नि।
5: ओहो, स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा। म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु।
7: तपाईँले रोजेको र खोजेको जस्तै शुद्ध मह, मौरी गोला सहितको घार, खाली घार, कृषि तथा मौरीजन्य औजार, बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस्। प्रोप्राइटर बुद्धि आले, मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ, सम्पर्क कार्यालय बेसीसर 8 सेरा चौतारा नजिकै बस पार्क जाने बाटो कर्पोरेशन सिसा तथा प्लाई पसल सँगै रहेको घर। थप जानकारीको लागि 9611 39 157।
6: महको सेवन स्वस्थ र दीर्घ जीवन।
8: सुरक्षित, भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
9: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाऊ।
8: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाडी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
9: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बिमा अनिवार्य गर्नुहोस्।
8: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665201900, 0665203070 वा 590370 जानकारी गराउनुहोस्।
9: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्राली लमजुङ।
10: नेपाल ऋण खप्पै बिमगा छ, क्याल भोलुम प्रविधि से शोभा अल्मोनियम कोटेल सादा थिन रंगीन जस्ता पाता हुलास जुरा कलर छ्यान बन्दा 3 गुना बढी विश्वसनीय प्रतिरोधात्मक थिन लानन टुबमिला 3 गुना लाना टुला हुलास मुसम अर्कुतिल दमाइसे।

0: Virginia.
1: Extreme energy drink.
2: आमा, ए आमा, खाना खाने बेला भयो, ला आउनुस् न।
3: खाना पनि के खानु? यो बिकासे चामल केही स्वाद आउने हैन। ऊ हाम्रो पाला जस्तो ढिँडो, आटोको पिठो, गाउँको लोकल भात खाना पाएको स्वाद आउँछ।
2: आजको खाना विशेष गरी हजुरको लागि नै लिएर आएको छु क्या आमा। अब आमा पनि खुसी, बुहारी पनि खुसी। हाम्रै बेसी सहर आठमा रहेको लिभन अर्गानिक खाद्य उद्योगबाट लोकल धानका चामल र रैथाने विभिन्न बालीको पिठो लिएर पकाउन लगाएको छु नि।
4: हजुर, हामी कहाँ आफ्नै मिलमा कुटानी पिसानी गरेको अर्गानिक लोकल र मधेसी हरेक प्रकारको चामल, शुद्ध तोरीको तेल, मकै, कोदो, गहुँ, करु, जौ, फापरको पिठो, रातो तथा सेतो मकैको चामल, अनदीको चामल, हरेक प्रकारका दाल, बेचार, खुर्सानी, मसला, गाईको घिउ, अमिलो, भिर मह, घर मह, सुकेको न्युरो, सिस्नो, मुलाको अचार, गुन्द्रुक, करेला, बाङ, तिल, सिलाम, अलैँची, जिम्बु, मस्यौरा, चियापत्ती, च्याउ, सर्स्यु, बोडी, बटक, कोला, जुम्ला मार्सी चामल, आँग, जाडु, काउलो, सानादार मिक्स चामल आदि सुपथ मूल्यमा पाइन्छ।
5: बजार क्षेत्रमा होम डेलिभरीको व्यवस्था समेत रहेको छ भने सुगरका बिरामीका लागि चाहिने खाद्य सामग्री पनि उपलब्ध छ। धान र तोरी लगायतका अन्य कुटानी पिसानी गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
2: लिभन अर्गानिक खाद्य उद्योग बेसीसर नगरपालिका 8 आर्मी ब्यारेक अथवा जनैफाट जाने बाटो कारागार अगाडि लम्चुम। प्रोप्राइटर गमबहादुर अधिकारी। मोबाइल 98461-23284 र 98291-80746।
6: हेर न सुधा, बिहे पनि नजिक आइसक्यो, हात र अनुहारको हालत पनि यस्तो छ, लाजै हुने भयो बेहुली हुँदा पनि।
7: त्यति सानो कुरामा पनि के को चिन्ता? त्यसको लागि त हाम्रै बेसी सहर 7 पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छँदैछ नि।
8: हामी कहाँ फेसियल, नेल आर्ट, मेहेन्दी आर्ट, हेयर स्ट्रेट, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, हेयर कलर, हेयर कटिङ, क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ।
7: प्रोप्राइटर तारा गुरुङ, मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर, बेसेसर नगरपालिका 7 पुरानो बेङ्चोक लम्सुङ। सम्पर्क 98461-26344, 98461-26344। आधार मजबूती।

0: सर्वोत्तम सुपर ग्रिडमा छ 60% बढी पकड शक्ति, जसले बन्छ सर्वोत्तम निर्माण, सर्वोत्तम स्टील।
1: नमस्कार, अहिले दिउँसोको 1 बजेको छ। अब सुन्नुहोस् जीवन तन्दुकारबाट समाचार। नेपालमा अवैध रूपमा भित्र्याउँदै आएका एकलाई हिजो बिरगंजबाट गरिएको छ। स्थानीयहरूको मार्फत पाएको अनुसार उक्त ठाउँमा गरिएको थियो। रुकावट भए त असर पर्छ नै, तर सर्वोत्तम सिमेन्टसँग छ विद्युत उत्पादन गर्ने आफ्नै प्रविधि, जसले विद्युतको रुकावट हुँदा पनि निरन्तर रूपमा बाँड्छ सिमेन्टको हरेक कणमा एकैनाशको गुणस्तर र बनाउँछ निर्माण अझ बलियो। सर्वोत्तम सिमेन्ट, सर्वोत्तम मजबुती।
2: तपाईँ अहिले रेडियो खर्साङले सुन्दै हुनुहुन्छ।
3: मेरी दादी बोलती है तेरी शादी कभी नहीं होगी। क्यों? दादी बोलती है तू दुनिया में सबसे अलग है।
4: तेरी दादी और दुनिया को पता नहीं है कि तू क्या चीज है।

0: भगवान विष्णु मंगलम गरुण ध्वज मंगलम पुनरी काश्या मंगला हेतनु हरि। लो अब दुलाले दुलाले सिन्दुर हाल्ने।
1: ओए अस्मी, हेर्न दुलाले लगाएको सुनको चुरा, सिक्री, बिन्दिया, मंगलसूत्र औठी क्या राम्रो देखिएको। झन् त्यो गलामा लगाएको सुनको रानी हार त कस्तो आकर्षक है। मेरो त मनै लोभ्यो, कहाँ बनाएको होला।
2: ल, आकर्षक ज्वेलर्समा बनाएको गहना आकर्षक हुँदैन त। मैले पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा आकर्षक ज्वेलर्सबाटै गहना ल्याउनु भनेकी छु।
3: हामी कहाँ मेसिनद्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाइन्छ।
4: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ।
3: जुनसुकै पसलमा बनेका गहना साटफेट तथा खरिद बिक्री गरिन्छ।
4: राशि अनुसारको पत्थरहरू र अन्य पत्थरहरू पाइन्छ।
3: कम्प्युटर तौलबाट खरिद बिक्री गरिनुका साथै मेसिनद्वारा नाक कान छेडिन्छ।
4: साथै सुनचादी सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ।
5: आकर्षक ज्वेलरी सुनचादी पसल बेसीसार नगरपालिका साथ त्रिवेणी टोल, नेपाल इन्भेस्टमेन्ट ब्याङ्क सँगै। प्रोभाइडर प्रकाश विश्वकर्मा। मोबाइल 9845656233 र 9801177246।
6: आकर्षक तथा गुणस्तरीय गहना र शुद्धताको प्रतीक आकर्षक ज्वेलरी सुनचाँदी पसल।

0: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हार्डवेयरहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है?
1: अब धेरैजनाले खोज्ने गरेको त बेसीसार साथमा रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि, तपाई पनि त्यही जानुहोस् न।
2: हाम्रा सेवाहरू एमएस पाइप, फलाम, अल्मुनियम, स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, अल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगढद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड, सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
0: हिमालयन ब्रदर ग्रुप प्राली बेसीसर नगरपालिका साथ युनिभर्सल चोक लमसुङ। थप जानकारीको लागि सम्पर्क 0665209073, मोबाइल 97463061।
3: तपाईँको सन्तुष्टि हाम्रो चाहना।
4: जिल्ला प्रहरी कार्यालय लमसुङको अनुरोध।
5: मनसुन सक्रिय भएसँगै वर्षाका कारण बाढी, पहिरो, डुबान तथा सड़क अवरुद्ध जस्ता जोखिम हुन सक्छ। त्यसैले वर्षा जन्य सम्भावित विपदबाट सुरक्षित रहन तथा उच्च सतर्कता अपनाउन जिल्लावासीहरूमा हार्दिक अनुरोध गर्दछौ।
4: मौसमको जानकारी नियमित रूपमा लिनुहोस्। अनावश्यक रूपमा खोला, खोल्सा, नदी किनारा तथा जोखिमयुक्त स्थानमा नजानुहोस्। कुनै पनि नदी वा खोलाको बहाव बढ़ेका बेला तर्न वा सवारी साधन सञ्चालन गर्ने जोखिमपूर्ण प्रयास नगर्नुहोस्।
5: पहिरोको जोखिम भएका बस्ती तथा सड़कमा विशेष सावधानी अप्नाउनुहोस्। घर वरिपरि चिरा देखिएमा, जमिन भासिन थालेमा वा पहिरो आउने संकेत देखिएमा तुरन्तै सुरक्षित स्थानमा सर्नुहोस् र नजिकको प्रहरी कार्यालय तथा सम्बन्धित निकायलाई जानकारी दिनुहोस्।
4: रातिको समयमा यात्रा गर्दा विशेष सतर्कता अपनाउनुहोस्। यात्रा गर्नु अघि सड़कको अवस्था बुझेर मात्र यात्रा गर्नुहोस्। बालबालिका, ज्येष्ठ नागरिक, गर्भवती महिला तथा अशक्त व्यक्तिहरूको सुरक्षामा विशेष ध्यान दिनुहोस्।
5: विपदका बेला कुनै पनि हल्ला वा अफवाहमा विश्वास नगरी आधिकारिक सूचना मात्र विश्वास गर्नुहोस्। कुनै पनि आपतकालीन अवस्था, बाढ़ी, पहिरो वा उद्धार आवश्यक परेमा तत्काल नजिकको प्रहरी कार्यालय वा नेपाल प्रहरीको आपतकालीन नम्बर 100 सम्पर्क गर्नुहोस्।
4: सचेतना, सतर्कता र समयमै अपनाएको सावधानीले ठूलो क्षति हुनबाट जोगाउन सक्छ। त्यसैले सुरक्षित रहौ, अरूलाई पनि सुरक्षित राखौं।
5: सार्वजनिक हितका लागि जिल्ला प्रहरी कार्यालय लमजुङ र सामुदायिक रेडियो मर्स्याङ्दी 95 MHz।

0: Fire. Extreme energy drink.
1: सकेसम्म कोही कसैलाई बिरामी हुन नपरोस्। यदि बिरामी भई अस्पतालको सेवा लिनु परेमा अब तपाईँको सेवाका लागि सेवा मोडल हस्पिटल प्राली बेसीसर साथ लम्सुङ।
2: विगत दुई दशक अघिदेखि हजुरहरूको सेवामा समर्पित वरिष्ठ एमडीजीपी तथा सोनोलोजिस्ट डाक्टर तिलक बाबु घिमिरे सहित अनुभवी स्वास्थ्य कर्मीहरूबाट विशेषज्ञ सेवा सहित विभिन्न स्वास्थ्य सेवाहरूको साथमा सेवा मोडल अस्पताल प्राली सञ्चालन भएको छ।
1: थप जानकारी को लागि सम्पर्क 066-590-999 98-477-69-229। सेवा मोडल हस्पिटल प्राली बेसीसर साथ सानीमा बैंकको ठीक अगाडि।
3: ओहो दाई, टिभी बोकेर कहाँ जान लाग्नुभयो?
4: हेर न नानी, अस्ति भर्खर विदेशबाट ल्याएको टिभी बिग्रिएर हैरान भए म त बनाउन जान लागेको। अनि एउटा फ्रिज नि किन्नु थियो, बरु कुन पसलमा जाने होला?
3: हरे दाई, पनि हाम्रै बेसीसरको त्यो भीमसेन स्थान चोकमा छ नि श्रेष्ठ रेडियो एन्ड वास सेन्टर, के त्यहाँ जानुस् न। त्यहाँ त सबै घरको इलेक्ट्रोनिक सामानहरू पाउनुको साथै ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ नि। बरु मलाई नि मोबाइल र घडी किन्नु थियो, एकैछिन पर्खानुस् है, सँगै जाने नि।
4: ल भइहाल्छ नि नानी।
5: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका एलईडी टिभी, फ्रिज, मोबाइल, घडी, वासिङ मेसिन, भ्याकुम क्लिनर, माइक्रोवेभ ओभन, साउन्ड सिस्टम, राइस कुकर तथा अन्य विभिन्न घरायसी इलेक्ट्रोनिक सामानहरू बिक्री तथा ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ।
6: नोट, हामी कहाँ साउन्ड सिस्टम भाडामा पनि पाइन्छ।
5: प्रोप्राइटर पार्वती श्रेष्ठ, श्रेष्ठ रेडियो एन्ड वास सेन्टर, बेसीसर साथ, भीमसेन चोक, फोन 066-520-120, मोबाइल 98-460-77-745।
1: लमजुङका लागि सामसङ, कोनका, गोदरेज र टीसीएलको अधिकृत विक्रेता श्रेष्ठ रेडियो एन्ड वास सेन्टर।
7: हेलो, मर्सङ एफएम 95 MHz।
8: मैं सिर्फ एक लड़की की खातिर अपनी सारी प्रॉपर्टी नहीं खो सकता। वो कॉन्ट्रैक्ट वाली लड़की भागी तो क्या हुआ? कोई भी दूसरी लड़की लेकर आओ, मुझे आज किसी भी कीमत पर शादी करनी है।
9: Excuse me, will you marry me?

0: Ayah, mari ni ama. Ayah ni,
1: के भयो दिदी तपाईलाई सुन्छ छैन कि कसो
0: हेर न बाबु छाती दुख्ने पेट गोज्ने गर्छ कहिले काहीँ त सास फेर्नै गाह्रो आया खै के भयो के
1: ल दिदी त्यसो हो भने त तुरुन्त चेक जाँच गरिहाल्नुस् न आफ्नो स्वास्थ्यको त ख्याल गर्नुपर्छ है दिदी बेलैमा
0: जाने त भने हो बाबु खै कहाँ जाने कहाँ जाने होला है
1: ल दिदी विशिष्ट नगरपालिका साथ पुरानो बैंक चोकमा रहेको क्लियर फार्मेसी एन्ड ल्याबमा गइहाल्नुस् न
2: दैनिक प्रदान गरिने सेवाहरू ल्याब सेवा दक्ष तथा अनुभवी ल्याब टेक्निसियनद्वारा रगत दिसार पिसाब तथा खकार परीक्षण गरिन्छ
3: थायराइड सुगर प्रेसर छाती पेट हार्जोनी नसा रोग मैला सम्बन्धी रोगहरू नाक कान घाँटी सम्बन्धी रोग छाला तथा यौन रोगहरूको साप्ताहिक रूपमा चेक जाँच गरिन्छ
2: दक्ष तथा अनुभवी फार्मासिस्टद्वारा सञ्चालन गरिएको यस क्लिनिकमा बिरामीहरूलाई घरमै गएर सेवा दिने व्यवस्था समेत रहेको छ
3: क्योर फार्मेसी एन्ड ल्याब बेसी सहर नगरपालिका साथ पुरानो बैंक चोक लमजुङ
2: सम्पर्क फोन 9849068924 9850386780
4: तिमीलाई सबैभन्दा बढी कस्तो माया लाग्छ
5: तिमी पनि मेरो लागि सब थोक हो नि दिदी म तिम्रो किरण तिमी मेरो उज्यालो है दिदी
6: अन्नपूर्ण चलचित्र मन्दिर बेसी सहरमा यही भदौ शुक्रबार 12 गतेदेखि भव्य प्रदर्शन भइरहेको छ नेपाली चलचित्र पार्वती दिउँसो 12 बजे
7: मेरो छोरीलाई राम्रो स्कुलमा पढाउँछ पढ्छ है छोरी ओइ पढ्छ नि है
8: आऊ आऊ ड्रामा जस्ता बाबुहरू
9: ए पागलि
6: कलाकारहरू नीता ढुङ्गाना अधिकारी अशोक दर्जी दीपाश्री निरौला राज पङ्गिनी सिरु विष्ट लगायतका कलाकारको प्रस्तुति
10: हेर्दै जा तेरा छोरीलाई मैले जाने छु
11: यसले गर्दा आज कति बटन सुन्नु पर्यो यो जन्मिनु सक्का त मेरो गर्वै तुएको भए हुन्थ्यो नि

0: यो मोबाइलले पनि तनावै दियो भने
1: होइन, के तनाव दियो ए खुसी?
0: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
1: छ नि, किन नहुनु, हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
2: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ।
3: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल बिक्री तथा मर्मत केन्द्र, बेसीसार नगरपालिका साथ पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लम्जुङ। थप जानकारीको लागि सम्पर्क 9845994046 र 9813099532।
4: हाम्रो शाखा बेसीसार नगरपालिका साथ एनआईएमबी ब्याङ्कको ठिक अगाडि पनि रहेको छ।

0: Extreme energy drink.
1: सुवर्ण अवसर
2: के तपाईलाई निर्माण कार्यका लागि चाहिने फलामका विभिन्न किसिमको पाइप, स्टीलको पाइप, कम्पाउण्ड जाली, कुखुराको जाली, रंगीन जस्ता पाता, ग्याबिङ जाली, कम्पाउण्ड काडेतार आदि होलसेल मूल्यमा चाहिएको छ? यदि चाहिएको छ भने बेसीसर नगरपालिका 8 सिंगेखोला पुरानो माइक्रो पार्किङमा रहेको नन्द मेटल सप्लायर्सलाई सम्झनुहोस्।
3: हामी कहाँ ट्रस्टको जुनसुकै घर तथा भवन निर्माणका लागि आवश्यक निर्माण सामग्रीहरू पाइनुका साथै प्लाइवुड तथा तयारी ढोकाहरू पनि उपलब्ध छ।
2: प्रोपाइटर अमृत श्रेष्ठ, नन्द मेटल सप्लायर्स, बेसीसर नगरपालिका 8 सिंगेखोला पुलचोक लमजुङ। थप जानकारीको लागि सम्पर्क मोबाइल 98560 46257 र 98400067।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
0: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।

0: सुन्दर, मनमोहक र आकर्षक गरगहनाको लागि विगत चार दशक देखि सेवारत अमृत सुन चाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल बेसी सहर
1: कम्प्युटर तौलमा छापावाला सुनका गरगहना
0: हार मंगलसूत्र छड्के तिलहरी मिनी तिलहरी औठी सिक्री टप झुम्का चुरी टिकिया चन्द्रमा क्लिप पंखे चन्द्रमा विभिन्न किसिमका जन्तर लगायतका सम्पूर्ण गरगहना
1: सुन चाँदी खरिद बिक्री र पुराना गरगहना साटफेरका लागि अमृत सुन चाँदी पसल
0: रेडीमेड एवं अर्डर अनुसारका आधुनिक र परम्परागत आकर्षक गरगहना
1: चाँदीका सामान र राशि अनुसारका पत्थरका लागि
0: अमृत सुन चाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल बेसी सहर प्रोप्राइटर रविलाल विश्वकर्मा अमृत विश्वकर्मा फोन 0665201
1: मोबाइल 97460054
0: शुद्धता र विश्वसनीयता हाम्रो प्रतिबद्धता
2: अय्या मरेनियामा यो दाँतले मलाई साह्रै दुःख दियो
3: ए दिदी कति अय्या अय्या भनेर बस्नुहुन्छ ल भोलि म पनि भर्ती हुनका लागि दाँत राख्न जान लागेको यही बेलामा दिदी भाइ दुबईको दाँत बनाएर आऊ
2: जान त जाने बरु कहाँ जाने होला खै
3: किन चिन्ता लिनुहुन्छ हाम्रै बेसी सहरको नारायण स्थान चोक स्थित मुक्तिनाथ विकास बैंकको आडैमा रहेको भरपर्दो र विश्वासिलो बेस्ट डेन्टल क्लिनिकमा जाने नि
4: हामी कहाँ दाँतको परीक्षण गर्ने दाँतको एक्सरे गर्ने दाँत सफा गर्ने दाँतमा सिमेन्ट भर्ने दाँतको जरेदेखि उपचार गर्ने नमिलेको बाङ्गोटिङ्गो दाँतलाई मिलाउने दाँत निकाल्ने अस्थायी वा थाई दाँत राख्नुका साथै दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार दक्ष एवं अनुभवी डाक्टरहरूबाट गरिन्छ प्रोप्राइटर सन्तोष विश्वकर्मा ग्रेस डेन्टल क्लिनिक बेसी सहर नगरपालिका 8 नारायण स्थान चोक मुक्तिनाथ विकास बैंकको आडैमा पहिला जनता बैंक रहेको घर सम्पर्क नम्बर 98465000271 र 98065067272
5: पेन्सन पट्टा हराएको सूचना यही मिति 2083 साल
6: ए हजुर पेन्सन पट्टा हरायो रे
7: हो म खोज्दैछु
6: अब यसरी घर घरमा खोज्नै पर्दैन नि भाद्र 26 गते सिनेमा हलमा पाइन्छ नि
8: मौसे गुरुङद्वारा निर्देशित नेपाली चलचित्र पेन्सन पट्टा यही भाद्र 26 गतेदेखि देशभर प्रदर्शन हुँदैछ कलाकारहरू दयाहाङ राई
6: बुद्धि तमाङ
8: गौमाया गुरुङ
6: विल्सन विक्रम राई
8: सुनिल थापा
6: पशुपति राई
8: डीबी गुरुङ
9: हराएको पट्टा भन्दा ठूलो हुन्छ त्यससँग जोडिएको कथा पेन्सन पट्टा यही भाद्र 26 गते
10: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ
11: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ
10: अब जापान ट्राई होइन स्योर गरौं
11: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा
10: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर अप्रिल जुलाई अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ
11: अनुभवी प्रशिक्षक भरपर्दो परामर्श र सफलताको सुनिश्चित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्
10: प्रबन्धक निर्देशक कर्ण गुरुङ थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर बेसी सहर 8 नारायण स्थान चोक नवील बैंक भएको भवन शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक
11: सम्पर्क नम्बर 0665902900 मोबाइल नम्बर 98560602900
12: के तपाईँलाई कुनै स्वास्थ्य समस्या छ त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्
10: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श नेबुलाइजर सेवा घाउ ड्रेसिङ संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ
11: नोट हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आए निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ
10: प्रकाश घिमिरे संचालक एवं प्रकाश फार्मेसी बेसी सह नगरपालिका 8 होटल टुकुचे पिकको ठिक अगाडि थप जानकारीको लागि सम्पर्क मोबाइल 98452 13236 र 98400 58260।

0: हेलो नमस्ते गुड आफ्टरनून स्वागत छ यहाँलाई मर्सङ्गी कल टाइममा कार्यक्रम प्रस्तुत म लक्ष्मी छु टेक्निकलले सपोर्ट गर्दै हुनुहुन्छ साथी दिलुले र आज तपाईँ शुक्रबार बसाईमा हुनुहुन्छ शुक्रबारको बसाईमा हामीले सातवटा गीतको ट्र्याक लिएर आएको छौं भने तपाईँले कुन गीतको ट्र्याक हो भनेर गेस गर्नुपर्ने हुन्छ र आजको पहिलो कलर जोडिसक्नु भएको छ हेलो नमस्ते
1: नमस्ते लक्ष्मीजी
0: नमस्ते श्यामजी सन्चै हुनुहुन्छ
1: सन्चै छु अनि हजुर सन्चै हुनुहुन्छ
0: हजुर म त अब सुरुमै श्यामजीले अब फोन गर्नुभएको छ एकदम सन्चो छु भन्नु पर्यो नि श्यामजी
1: ठिकै छ
0: अनि श्यामजी के गर्दै हुनुहुन्छ
1: म त गोठालो छु
0: गोठालो हुनुहुन्छ है
1: हजुर
0: पानी पिउनु भएको छ कि छैन यहाँले
1: मैले अहिले त पिए होइन है नपिएको गुरु
0: हजुर
1: भन्दा कि एक घन्टा अगाडि पिए थिएँ अहिले अब अलिकति प्याज पनि लागेको छैन अब एकछिनपछि पिउँछु पानी साथमै छ अहिले पिउँछु
0: हजुर प्याज नलागे पनि अब एकैछिनमा पानी चाहिँ पिउनु होला है
1: पिउँछु नि
0: साथीहरू पनि हुनुहुन्छ कि एक्लै हुनुहुन्छ
1: साथी हुनुहुन्छ दाई हुनुहुन्छ
0: साथीहरू पनि हुनुहुन्छ है अनि छहरीमा बस्दै हुनुहुन्छ कि शीतल छ कि कस्तो छ मौसम
1: शीतलमा बसेको छु छहरी छ रुखपात अब खेतमा मजा शीतल बसिरहेको छु
0: पात बजाउँदै त बस्नु भएको छैन नि
1: पात बजाउ छैन अब पात बजाउने अब अब आउँछ नि
0: अनि श्यामजी
1: हजुर
0: आज त श्यामजीलाई सुरुमै फोन गर्न मन लागेको रहेछ नि है
1: हजुर अनि कृष्ण अष्टमी शुभकामना छ है हजुरलाई मर्सेन्टी होल टिमलाई है
0: हजुर यहाँलाई पनि एकदमै धेरै शुभकामना छ
1: हजुर
0: अनि आज श्यामजीले कति नम्बरको ट्र्याक रोज्न चाहनुहुन्छ श्यामजी
1: अब यसो बोल्नु मन लागेर आज कृष्ण अष्टमी शुभकामना आवेदन गरौँ भनेर नि कल गरेको अब त्यो ट्र्याक नम्बर त अब मेरो त मिल्दैन त्यही पनि अब नियमको पालनमा चलाउनु पर्यो होइन
0: हजुर आठवटा छ अब आठवटामा तपाईँ कति नम्बरको रोज्न चाहनुहुन्छ
1: दुई नम्बरको बजाइदिनु नि त
0: दुई नम्बरको चाहिँ रोज्न चाहनुहुन्छ है
1: हजुर
0: हजुर हुन्छ हामी बजाउनेछौ अब श्यामजीले मजाले सुन्नु होला अनि ट्याक्कै पत्ता लगाइदिनु होला है त
1: ल हजुरले भने अनुसार त गरम
0: हजुर रेडी हुनुहुन्छ यहाँ
1: हजुर एकदमै फुर्ती फर्ती छु म त रेडी छु
0: हुन्छ त्यसो भए हामी पनि रेडी छौँ बजाइदिइहाल्नेछौँ
1: ल धन्यवाद

0: श्यामजी
1: हजुर
0: एकदमै नाचौं नाचौं लाग्ने धुन रहेछ यो कुन गीतको धुन होला श्यामजीको विचारमा
1: खै अब अलिक गाह्रो गाह्रो जस्तो छ कि चोली राम्रो मखमली हो कि यस्तै यस्तै जस्तो लाग्छ अब ठ्याक्कै अलिक गाह्रै पर्यो कि
0: अलिकति दिमाग घुमाउनुहोस् त कता कता त मिले जस्तो लाग्यो मलाई
1: त्यही हो तर छोरो टुप्पोमा ठ्याक्कै मैले न टुप्पो नफेत भने जस्तो जस्तो लाग्यो तर चोली राम्रो मखमली नै भने जस्तो लाग्यो
0: त्यस्तो लागेको छ है
1: हजुर
0: अब श्यामजीले अरू बेला मिलाउनु हुन्थेन आज चाहिँ 60-70% मिलिसकेको छ सो हामी चाहिँ ओके नै भन्छौ है त श्यामजी
1: हजुर धन्यवाद छ
0: यो गीत चाहिँ कुन थियो मखमली भन्नुभयो यो चाहिँ चोली राम्रो पालपाली ढाकेको भन्ने गीत हो है
1: मलाई पुरैमा आएर मैले त्यसरी अलिकति
0: अब हामी बजाउनेछौ अहिले त तपाईँलाई सुन्न मिल्दैन होला भरे घर गएर सुन्ने विचार छ हजुरको चाहिँ बानी छ बेलुका सुन्नुहुन्छ है
1: एकदमै त्यो त नियमित हो म त
0: अब त्यो गीत चाहिँ याद गर्नु होला है त
1: हुन्छ
0: यो ट्र्याक नम्बर 2 हामी बजाउनेछौ क कसलाई सम्झिन चाहनुहुन्छ श्यामजी
1: बोली गर्नुहुन्छ अब यति तपाईँको घाँटीले पनि अहिले त राम्रो साथ दिएको छ त हामी सबै श्रोताबाट हो कि माया पाएर हो कि
0: हो नि
1: ठिक भयो कि जस्तो लाग्यो
0: हजुर हो नि यति मिठो
1: गर्नुहुन्छ अब स्वर एकदम क्लियर छ हजुरको एकदम त्यस्तो कमी कुनै पनि छैन
0: हजुर
1: मिठो बोल्नुहुन्छ र हजुरलाई त्यसै गरी हाम्रो जिलु बहिनी मुस्कुराई पनि मिठो मिठो गीत बजाउनुहुन्छ मैले धेरै बेरसम्म आफ्नो कार्यक्रम सुनेर पनि अब रेडियो सुन्छु बेलुका अनि यसो फेसबुकहरू हेर्छु हल्का हल्का अनि त्यहाँदेखि यसो हाम्रो मर्सिङमा के आएर त भनेर नि त्यो समाचारहरू सुन्छु उहाँलाई अब दिलु बहिनीलाई धेरै धेरै मिठो सम्झना र त्यसै गरी हाम्रो बसन्तजी खुसीजी मिनाजी र सुजन भाइ मर्सेन्टी होल टिम र साथीहरू भन्नुपर्दा रिना बहिनीलाई मिठो सम्झना छ हिजो आउनुभयो रहेछ ठिकै लाग्यो एकदम बोली सुन्दाखेरि खुसी लाग्यो रिना बहिनीलाई धेरै धेरै धन्यवाद छ बहिनी भन्न चाहेँ र त्यसै गरी मुना बहिनी सलिना बहिनी ऐतिश्री दिदी सुषमा दिदी सरस्वती रामपण्डे भाइ शङ्कर लक्ष्मी मिश्र अनि भारतीबाट कामना आउनुहुन्थ्यो हराउनुभयो कतै हराउनुभयो काठमाडौँ जानुभयो कि जस्तो लाग्यो मलाई उहाँलाई पनि सम्झेँ अनि त्यसै गरी हाम्रो केकु छेत्री लक्ष्मी मिश्र अनि एमसरु भाइ अनि
0: श्यामजी हजुर भर्खरै मात्र श्यामजी जोडिनु भएको थियो नयाँ गाउँबाट र उहाँले आजको बस्नेमा ट्र्याक नम्बर 2 रोज्नु भएको थियो भने पत्ता पनि लगाउनु भएको छ उहाँले र सम्पूर्ण साथीहरूलाई एकदमै मिठो सम्झनुको साथमा सम्झिँदै र यो गीत सुन्नको लागि अनुरोध गर्दै उहाँ चाहिँ छुटिसक्नु भएको छ यदि तपाईँले कार्यक्रम सुन्दै हुनुहुन्छ भने तपाईँले पनि फोन गर्न सक्नुहुनेछ 0635-20-20 डायल गरेर र हामीले अब शुरूआती चरणमा छौं श्यामजीले पत्ता लगाउनु भएको ट्र्याक नम्बरको गीत ट्र्याक नम्बर 2 को गीत बजाउनेछौ यहाँले एकदमै मजाले पानी पिएर चाहिँ सुन्नुहोला

0: मिठो सांगीतिक कोसलोपछि फेरि पनि कार्यक्रममा उपस्थित भइसकेका छौं। कार्यक्रम सुन्दै हुनुहुन्छ भने 0665220020 मा डायल गरेर तपाई जोडिनुहोला। कार्यक्रम हाम्रो पात्रबाट पनि प्रसारण भइरहेको छ, साथै फेसबुक लाइभ मार्फत पनि प्रसारण भइरहेको छ, त्यहाँबाट पनि तपाईले प्रतिक्रिया दिन सक्नुहुनेछ। हेलो, नमस्ते, गुड आफ्टरनून।
1: गुड आफ्टरनून सञ्चालिका लक्ष्मीजी।
0: नमस्ते टेक बहादुरजी, सन्चै हुनुहुन्छ?
1: हजुर लक्ष्मीजी, म पनि आराम कुशले सन्चै छु।
0: अनि उदयपुरको मौसम कस्तो छ टेकजी?
1: आज उदयपुरको मौसम त घाम पो लाग्दैछ, यतातिर त
0: घाम लागेको छ है।
1: हजुर लक्ष्मी,
0: अनि टेकजीले पानी पिउनु भएको छ कि छैन त टेकजी?
1: म त जहिले पनि पानी पिउँछु नि।
0: जहिले पनि पिउनुहुन्छ है? म त फेरि आज टेकजीले मलाई फोन गर्नुभएको, पानी पिउनै बिर्सिनु भयो कि भनेर सम्झाइदिएको नि।
1: कहाँ बिर्सिने र लक्ष्मीजी, म त।
0: अनि के गर्दै हुनुहुन्छ?
1: हजुर यति बेला चाहिँ अब शीतल ताप्दै, अनि अब प्रोग्राम पनि सुन्दै, रेडियो पनि
0: शीतल त सँगै कार्यक्रम सुन्दै हुनुहुन्छ है?
1: हजुर सुन्दैछु कार्यक्रम।
0: कार्यक्रम सुन्दै हुनुहुन्छ भनेपछि आजको विषय के हो भनेर यहाँले चाहिँ सोध्नु पर्दैन है?
1: आज चाहिँ हजुर यो ट्र्याकहरूको पत्ता लाउनु पर्नेको। लो लक्ष्मीजी, मलाई चाहिँ ठ्याक्क चाहिँ कुन भनेपछि अब एकचोटि अब पाँच नम्बरकै गर्नु न त, कतिको हुँदो रहेछ अब भयो भने भयो होइन लक्ष्मीजी? लु
0: हुन्छ, हामी पाँच नम्बरको ट्र्याक बजाउनेछौँ। टेकजी रेडी हुनुहुन्छ पाँच नम्बरको ट्र्याक सुन्नलाई?
1: हजुर लक्ष्मीजी।
0: के लाग्छ यहाँले पत्ता लगाउन सकिन्छ कि सकिँदैन होला?
1: अब हेर विचार गरौँ होइन?
0: हुन्छ, हामी पनि विचार गर्नेछौँ। सुन्नुहोस् है त ट्र्याक नम्बर पाँच।
1: हुन्छ

0: टेकजी
1: हजुर लक्ष्मीजी
0: यो कुन गीतको ट्र्याक हो जस्तो लाग्छ यहाँलाई
1: हजुर फेरि एकचोटि बताइदिनु न अलिकति सुन्निएन
0: अलिकति सुन्नु भएन है
1: हजुर
0: त्यसको लागि एकदमै माफी माग्न चाहन्छौ फेरि एकचोटि बजाउनेछौ अहिले चाहिँ मजाले सुन्नु होला है त
1: हजुर हुन्छ

0: टेक्जी
1: हजुर लक्ष्मीजी
0: सुन्नुभयो
1: हजुर सुने यो अब म गीत गर्नु पर्यो आज त क्या ब्युटी भएको रे भन्ने गीत चाहिँ खोइ म गीत गर्नु पर्यो
0: यो गीत भन्नुभयो है
1: हजुर खोइ हजुर
0: एकदमै माफ गर्नु होला टेक्जी तर मिलेन नि है
1: हजुर हुन्छ नि भइहाल्छ नि
0: अब सुन्दै गर्नु होला अब

ओके बाई बाई। भर्खरै मात्र टेक जोडिनु भएको थियो उदयपुरबाट, ट्र्याक नम्बर 5 रोज्नु भएको थियो भने उहाँले पत्ता लगाउन सक्नु भएको छैन। आजको बसाईमा सबैले सम्झिँदै कृष्ण जन्माष्टमीको पनि एकदमै धेरै शुभकामना व्यक्त गर्दै उहाँ चाहिँ छुटिसक्नु भएको छ। यदि तपाईँ कार्यक्रम सुन्दै हुनुहुन्छ भने तपाईँ जोडिन सक्नुहुनेछ 06652020 डायल गरेर। हामी सात दिनको सातै बार फरक फरक बसाईको साथमा उपस्थित हुने गर्छौं। आज शुक्रबार फ्राइडेको दिनमा छौं। आज तपाईँले एकदमै ट्राई गर्नु दिन रहेको छ। दुईजना साथीले फोन गरेर पनि ट्राई गरिसक्नु भएको छ, तपाईँ पनि ट्राई गर्नको लागि जोडिन सक्नुहुनेछ। साथै कार्यक्रम फेसबुक लाइभ मार्फत पनि प्रसारण भइरहेको छ, त्यहाँबाट पनि तपाईँले रेस्पोन्स गर्न सक्नुहुनेछ। कार्यक्रम कताबाट सुन्दै हुनुहुन्छ, कस्तो लाग्दैछ, कसलाई सम्झिन चाहनुहुन्छ भनेर, र कृष्ण जन्माष्टमीको पनि एकदमै धेरै शुभकामना व्यक्त गर्न चाहन्छु मेरो व्यक्तिगत तर्फबाट र रेडियो मर्स्याङ दि होल युनिटको तर्फबाट। टेक बहादुर पुमा जी भर्खरै जोडिनु भएको थियो, उहाँले कमेन्ट पनि पठाउनु भएको छ। सञ्चालिका लक्ष्मीजी नमस्कार, गुड आफ्टरनून, सुन्दैछु चौधन्टी नगरपालिका 8 बेलटार राई टोल चोकबाट फेसबुक लाइभमा रेडियो मर्साङ दी एफएम 95 मेगाहर्ज भन्नुभएको छ। नमस्कार फेरि पनि यहाँलाई। सत्यकला इसाराजीले लेख्नु भएको छ मिस यू अल भनेर, मिस यू ट्रू सत्यकलाजी। धर्मराजजीले लेख्नु भएको छ नमस्ते, श्रीकृष्ण जन्माष्टमीको शुभकामना सम्पूर्णमा, म दुबईबाट कार्यक्रम सुन्दैछु। आज मलाई पशुपति शर्माको कार किनेर ल्याऊ बोलको गीत बजाइदिनुहोस्। आज यस कार्यक्रम मार्फत सम्झना सन्देश राख्नु पर्दा जन्मदिन मनाउनु हुने मेरो भान्जी रितिका अधिकारीलाई जन्मदिनको शुभकामना, सम्पूर्ण साथीहरूलाई मिठो सम्झना भनेर सोध्नु भएको छ। यहाँलाई पनि एकदमै धेरै नमस्कार, कृष्ण जन्माष्टमीको शुभकामना छ धर्मजी, तर माफ गर्नुहोला आज चाहिँ ट्र्याक पत्ता लगाउने दिन रहेको छ, यहाँले भन्नुभएको गीत चाहिँ हामी बजाउन असमर्थ हुनेछौ। र रितिकाजीलाई जन्मदिनको एकदमै धेरै शुभकामना छ। रामजी घिमिरेजीले लेख्नु भएको छ नमस्कार, बागमती प्रदेश 3 सुन्दै भन्नुभएको छ, नमस्कार रामजी घिमिरेजी। शान्ता भुजेलजीले लेख्नु भएको छ नमस्कार लक्ष्मी बुलु, म पनि सुन्दैछु है, आज श्री जन्माष्टमीको सबै सबैलाई शुभकामना छ, अनि विशेष गरी हजुरलाई धेरै धेरै शुभकामना है भन्नुभएको छ। नमस्कार शान्ताजी, कस्तो खुशी लाग्यो अब यही सुख शुभकामना हजुरको मुखबाट पनि एकदमै सुन्न मन लागेको छ। तपाईँ मिल्छ भने चाहिँ फोन गर्नुहोला है सुषमाजी, एकदमै खुशी लाग्यो। अब शान्ता भुजेल आइडीबाट कमेन्ट गर्नुभए तापनि उहाँ चाहिँ सुषमाजी हुनुहुन्छ, एकदमै मिठो भोइसको अनि मनको साथी जीवन कार्कीजीले पनि लेख्नु भएको छ हजुर पोखरेली नमस्कार, आरामै हुनुहुन्छ बहिनी, सुनिरहेको छु कार्यक्रम पोखराबाट। मनको साथी लामो समयपछि कमेन्ट गरे हजुर, के छ हालखबर रेडियो परिवारलाई, आजको दिन शुभ रहोस्, सम्पूर्ण साथीलाई सम्झेको छु, कामतिरै बिजी छु हजुर, शुभ दिन भन्नुभएको छ। जीवनजी यहाँलाई एकदमै धेरै नमस्कार छ, कृष्ण जन्माष्टमीको शुभकामना पनि छ, काममा व्यस्त भएको बावजुद पनि कमेन्ट गर्नुभएको छ साथीलाई सम्झिनको लागि, कार्यक्रमलाई सम्झिएर एकदमै धेरै खुशी लाग्यो। फुर्सद मिलेको समयमा यहाँले कल पनि गर्न सक्नुहुनेछ र सुन्नुहुने साथीले चाहिँ फोन पनि गर्नुहोला 06652020 डायल गरेर। आज हामीसँग 8 गीतको ट्र्याक छ, तपाईँले कुनै पनि नम्बरको ट्र्याक रोजेर बजाउनको लागि अनुरोध गर्न सक्नुहुनेछ, हामी बजाउनेछौ। तपाईँले चाहिँ गेस ट्राई गर्नुपर्ने हुन्छ, 2 बाहेक 1-8 चाहिँ अझै पनि यहाँले चुज गर्न पाउनुहुनेछ। यति बेला तपाईँको सामु एउटा सांगीतिक कोशीले राख्न चाहन्छौ, स्वीकार दिनुहोला।

यो मेठो सांगीतिक ओसिलीपछि फेरि पनि कार्यक्रममा उपस्थित भइसकेका छौं। कार्यक्रम सुन्दै हुनुहुन्छ भने फोन गर्नुहोला 06652020 डायल गरेर। सात दिनको साथै बार फरक फरक बसाएको साथमा उपस्थित हुन्छौ। आइतबारको दिनमा एउटा शीर्षक राखेर छलफल गर्नुपर्ने, कुराकानी गर्नुपर्ने बसाई हुन्छ। सोमबारको बसाईमा तपाईँले जुनसुकै गीत रोज्न पाउनुहुनेछ, हामी बजाइदिनेछौ। मंगलबारको दिनमा तपाईँले लोकगीत गाउन सक्नुहुनेछ भने बुधबारको बसाईमा आधुनिक विधा, लोकविधा, पप विधा र चलचित्र विधा गरी चारवटा विधाबाट गीत रोज्न पाउनुहुनेछ। बिहिबारको दिनमा मुक्त, गजल, शायरी, कविता, क्यारिकेचर गर्न चाहनुहुन्छ भने तपाई बिहिबार जोड़िन सक्नुहुनेछ। र तपाईले एकदमै सम्झिन लायकको, बिर्सिन नसकिने कुनै क्षणहरू, पलहरू छ भने सुनाउन सक्नुहुनेछ। र आज शुक्रबारको दिनमा हामी म्युजिकको ट्र्याक लिएर आएको छौं, तपाईले गीतको ट्र्याक पत्ता लगाउनु पर्ने हुन्छ। र भोलि शनिबार साताको अन्तिम दिन तपाईले खुल्ला गीत गाउन सक्नुहुनेछ। यो हाम्रो सात दिनको बसाई हो, एक घण्टाको बसाई लिएर हामी उपस्थित हुने गर्छौं। प्रत्येक दिन एक बजेदेखि दुई बजेसम्म तपाईँले कार्यक्रम सुन्दै हुनुहुन्छ भने फोन गर्नुहोला। र गर्मी पनि छ, प्रशस्त मात्रामा पानी पिउन पनि अनुरोध गर्न चाहन्छु। कृष्ण जन्माष्टमीको पनि एकदमै धेरै शुभकामना छ। र वन जंगलमा हुनुहुन्छ भने सर्वदेखि लिएर एकदमै सजग हुनुहोला। बाटोघाटो कस्तो छ अलिकति राम्रोसँग बुझेर हिँड्नुहोला। पानी पनि परिरहेको छ, घाम पनि लागिरहेको छ, पानी एकदमै बाटो चिप्लो हुने अवस्था पनि छ। त्यसको लागि पनि एकदमै होस पुर्याउनुहोला। र बाटोको स्थिति त तपाईँलाई थाहा नै छ, लामो दूरीको यात्रा गर्दै हुनुहुन्छ भने बाटोको बारेमा, बाटोको स्थितिको बारेमा राम्रोसँग बुझेर मात्रै यात्रा गर्नु पनि एकदमै अनुरोध गर्न चाहन्छु। र पानी चाहिँ मजाले पिउनुहोला, सफ मुहानको एकदमै फिल्टर गरेको तताएको पानी पिउन पनि अनुरोध गर्न चाहन्छु। यति बेला कार्यक्रमको आधा आधीमा आइसकेको छौ। तपाईँको सामु एउटा सांगीतिक कोशेली सँगै छोटो व्यापारिक विश्राम राख्न चाहन्छौ। स्वीकार दिनुहोला।

0: जिल्ला प्रहरी कार्यालय लमसुङको अनुरोध।
1: मनसून सक्रिय भएसँगै वर्षाका कारण बाढ़ी, पहिरो, डुबान तथा सड़क अवरूद्ध जस्ता जोखिम हुन सक्छ। त्यसैले वर्षा जन्ने सम्भावित विपदबाट सुरक्षित रहन तथा उच्च सतर्कता अपनाउन जिल्लावासीहरूमा हार्दिक अनुरोध गर्दछौं।
0: मौसमको जानकारी नियमित रूपमा लिनुहोस्। अनावश्यक रूपमा खोला, खोल्सा, नदी किनारा तथा जोखिमयुक्त स्थानमा नजानुहोस्। कुनै पनि नदी वा खोलाको बहाव बढ़ेका बेला तर्न वा सवारी साधन सञ्चालन गर्ने जोखिमपूर्ण प्रयास नगर्नुहोस्।
1: पहिरोको जोखिम भएका बस्ती तथा सड़कमा विशेष सावधानी अप्नाउनुहोस्। घर वरिपरि चिरा देखिएमा, जमिन भासिन थालेमा वा पहिरो आउने संकेत देखिएमा तुरन्तै सुरक्षित स्थानमा सर्नुहोस् र नजिकको प्रहरी कार्यालय तथा सम्बन्धित निकायलाई जानकारी दिनुहोस्।
0: रातिको समयमा यात्रा गर्दा विशेष सतर्कता अपनाउनुहोस्। यात्रा गर्नु अघि सड़कको अवस्था बुझेर मात्र यात्रा गर्नुहोस्। बालबालिका, ज्येष्ठ नागरिक, गर्भवती महिला तथा अशक्त व्यक्तिहरूको सुरक्षामा विशेष ध्यान दिनुहोस्।
1: विपदका बेला कुनै पनि हल्ला वा अफवाहमा विश्वास नगरी आधिकारिक सूचना मात्र विश्वास गर्नुहोस्। कुनै पनि आपतकालीन अवस्था, बाढ़ी, पहिरो वा उद्धार आवश्यक परेमा तत्काल नजिकको प्रहरी कार्यालय वा नेपाल प्रहरीको आपतकालीन नम्बर 100 सम्पर्क गर्नुहोस्।
0: सचेतना, सतर्कता र समयमै अपनाएको सावधानीले ठूलो क्षति हुनबाट जोगाउन सक्छ। त्यसैले सुरक्षित रहौं, अरूलाई पनि सुरक्षित राखौं।
1: सार्वजनिक हितका लागि जिल्ला प्रहरी कार्यालय लमजुङ र सामुदायिक रेडियो मर्स्याङ्गी 95 MHz।
2: लमजुङ उद्योग वाणिज्य संघको राहत संकलन सम्बन्धी सूचना। भोटेकोशी नदीमा आएको बाढ़ीका कारण घरबार विहीन भएका बाढ़ी पीड़ितहरूको लागि लमजुङ उद्योग वाणिज्य संघले जिल्ला प्रशासन कार्यालय लमजुङबाट स्वीकृति लिई राहत संकलन कार्य गरिरहेकोले खाद्यान्न तथा जिन्सी सामान सहयोग गर्न इच्छुक महानुभावहरूले निम्न व्यक्ति तथा स्थानमा सम्पर्क गरी सहयोग गर्नुहुन अनुरोध गरिन्छ। सम्पर्कको लागि टेकजङ गुरूङ, मनाङ्गे चौतारा 98568-9225, कृष्ण घले पुरानो बैंक चोक 98461-28127, तीर्थ घले एन्जेला ब्यूटी पार्लर 98460-74314, लमजुङ उद्योग वाणिज्य संघको सचिवालय 0665-20156, अध्यक्ष भरत श्रेष्ठ 98560-45248, प्रथम उपाध्यक्ष विकास श्रेष्ठ 98560-45670, महासचिव विपिन श्रेष्ठ 98412-38555, कोष अध्यक्ष भरत विष्ट 98560-45357।
3: पेन्सन पट्टा हराएको सूचना, यही मिति 2083 साल।
4: ए हजुर, पेन्सन पट्टा हरायो रे?
5: हो, म खोज्दैछु।
4: अब यसरी घर घरमा खोज्नै पर्दैन नि, भाद्र 26 गते सिनेमा हलमा पाइन्छ नि।
6: मौसे गुरुङद्वारा निर्देशित नेपाली चलचित्र पेन्सन पट्टा यही भाद्र 26 गतेदेखि देशभर प्रदर्शन हुँदैछ। कलाकारहरू दयाहाङ राई,
4: बुद्धि तमाङ,
6: गौमाया गुरुङ,
4: विल्सन विक्रम राई,
6: सुनिल थापा,
4: पशुपति राई,
6: डीबी गुरुङ।
7: हराएको पट्टा भन्दा ठूलो हुन्छ त्यससँग जोडिएको कथा। पेन्सन पट्टा यही भाद्र 26 गते।
8: मुटु, छाती एवं श्वास प्रश्वासका बिरामीहरूका लागि खुसीको खबर।
9: मुटु रोगका बिरामी अब लमजुङ बाहिर जानु पर्दैन। मुटुको भिडियो जाँच अब सेवा मोडल हस्पिटल प्राइभेट लिमिटेडमा।
8: पुरानो मेडिकल कलेज चितवनका वरिष्ठ मुटु रोग विशेषज्ञ प्रोफेसर डाक्टर मनोज श्रेष्ठ सेवा मोडल हस्पिटलमा आउनुहुने हुँदा मुटु, श्वास प्रश्वास, ब्लड प्रेसरका समस्या भएका बिरामीहरूले स्वास्थ्य जाँच गराउनु भई समयमा नै ढुक्क हुनुहोस्। साथै सोही दिन मुटुको भिडियो जाँच, इकोकार्डियोग्राफी सेवा पनि उपलब्ध छ। साथै सेवा मोडल हस्पिटलका सम्पूर्ण सेवाहरू पनि सुचारू हुनेछ।
0: जाँच हुने दिन र समय यही भदौ 20 गते तेस्रो शनिबार बिहान 9 बजेबाट।
8: स्थान सेवा मोडल हस्पिटल प्राली, सानिमा बैंक अगाडि, बेसी सरसाथ, लमजुङ। सम्पर्क फोन नम्बर 0665-90-999, मोबाइल 98477-69229।

0: यो छोटो व्यापारिक विश्रामपछि फेरि पनि कार्यक्रममा उपस्थित भइसकेको छौं। यति बेला तपाईँले कार्यक्रम सुन्दै हुनुहुन्छ भने फोन गर्नुहोला 0665520020 डायल गरेर, साथै फेसबुक लाइभ मार्फत सुन्दै हुनुहुन्छ भने त्यहाँबाट कमेन्ट पठाउन सक्नुहुनेछ। स्वर्णिम रायजीले लेख्नु भएको छ, दादा मनको जीवन कार्कीजीलाई, मनको साथी जीवन कार्कीजीलाई सम्झिनु भएको छ। स्वर्णिमजी हामीलाई चाहिँ बिर्सिनु भएको, हामीलाई सम्झिनु पर्दैन स्वर्णिमजीले। मनकुमारी कान्छी कुलुङजीले लेख्नु भएको छ, मिस यू अल शंखुवा सभाबाट मनकुमारी कान्छी कुलुङ भन्नुभएको छ। मिस यू टु मनकुमारीजी, एकदमै धेरै खुशी लाग्यो, फोन पनि गर्नुहोला है। फोन गरेर पनि तपाईँ आजको बसाईमा जोडिन सक्नुहुनेछ। आज हामीले एकदेखि आठसम्म म्युजिकको ट्र्याक लिएर आएको छौं। दुई नम्बरको चाहिँ ट्र्याक गइसकेको छ भने अब तपाईँले एकदेखि आठसम्मको कुनै पनि एउटा रोज्न सक्नुहुनेछ र कुन गीतको ट्र्याक हो भनेर यहाँले गेस गर्नुपर्ने हुन्छ। एक बजेदेखि दुई बजेसम्म एक घण्टाको समय लिएर हामी उपस्थित हुने गर्छौ। यति बेला फेरि पनि कोही साथी हुनुहुन्छ कलमा। हेलो, नमस्ते, गुड आफ्टरनुन। नमस्ते, को बोल्दै हुनुहुन्छ होला? श्यामजी बोल्दै हुनुहुन्छ है? सन्चै हुनुहुन्छ श्यामजी? हजुर, म पनि सन्चै छु। के गर्दै हुनुहुन्छ श्यामजी? प्रोग्राम सुनेर बसिराख्नु भएको छ है? अनि पानी पिउनु भएको छ कि छैन श्यामजीले? खाना खाएर पनि पानी पिएर पनि आराम गर्दै हुनुहुन्छ है? कार्यक्रममा जोडिनु भएको छ, बसाइको बारेमा पनि जानकारी छ होला है? हजुर, ट्र्याक रोज नेपाल हो, दुई नम्बरको चाहिँ गइसकेको छ एकदेखि आठसम्मको, अरू नम्बरको चाहिँ तपाईँले रोज्न पाउनुहुनेछ। कति नम्बरको ट्र्याक बजाउनको लागि अनुरोध गर्न चाहनुहुन्छ? ट्र्याक नम्बर दुई बाहेक चाहिँ एकदेखि आठसम्मको छ। हजुर, एक गएको छैन है? हुन्छ, हामी ट्र्याक नम्बर एक बजाउनेछौँ। तपाईँ रेडी हुनुहुन्छ सुन्नको लागि? हुन्छ, आज श्यामजीले ट्याक्कै पत्ता लगाउनुहुन्छ कि जस्तो लागिरहेको छ, मजाले सुन्नु होला है त।
1: गीत गाउने मान्छे नै हो हुन त म, तपाईँले नै चिन्नुहुन्छ मलाई, तर म
0: उसो भए चाहिँ अब अलिकति एडभान्टेज पनि छ रहेछ, यहाँले धेरै गीत सुन्नुहुन्छ होला पक्कै पनि। ल अब चाहिँ ट्र्याक नम्बर एक सुन्नु होला है। गाउने मान्छे अब भोलि पनि जोडिनु पर्छ है त, त्यसो भए भोलि चाहिँ गीत गाउने नै पालो रहेको छ। भोलि चाहिँ एकदमै म कल कुरेर बस्छु, हामी चाहिँ एकदमै जोडिनु होला है।
1: इच्छा भएर कल गरे
0: हुन्छ, एक नम्बरको ट्र्याक पनि सुन्नु होला।

0: Samji. यो कुन गीतको ट्र्याक हो जस्तो लाग्छ यहाँलाई?
1: हजुर, भर्खर मैले गीत गाएको थिएँ नि, भातको एउटा भैनिर्मल फुलबलीको छैन सालको मात्र टपहरू हुने
0: भन्छ, यो गीत हो जस्तो लाग्छ है स्यामजीलाई?
1: हजुर, गीतको ट्र्याक नै हो,
0: हो नै भन्नुहुन्छ है?
1: हजुर,
0: अब स्यामजीले हो भन्ने अनि हामीले होइन भन्ने त्यस्तो त हुँदै हुँदैन, ठ्याक्कै मिलेको छ, बधाई छ स्यामजी। हजुर, त्यही भएर मलाई कता कता लगाइरहेको थियो आज स्यामजीले ट्याक्कै पत्ता लगाउनुहुन्छ भनेर।
1: फेरि मैले फेरि यस्तो भन्यो भने फेरि दुःख लाग्छ अरू साथीहरू पनि, त्योहरू त्यस्तो अन्य क्षणमा लिइदिनु होला मैले गायो भनेर कि भनेर।
0: होइन होइन, छैन छैन, कसैले पनि त्यसरी नराम्रोसँग छेलिनु भएको छैन होला पक्कै पनि। यो गीत बजाउनेछौ, अब तपाईँ कसलाई सुनाउन सम्झिन चाहनुहुन्छ यो गीत मार्फत?
1: सुनाउनु यस्तो कुरो सिक्छ, मेरो गीत रामजाली टिका पनि, रामजाली बहादुर रामजाली टिका पनि सङ्ग गरेर सर्च गरेर यो गीत मेरो गीतमै बजाउँदैन है, छेको बादलले गयो सप्तको गीत।
0: हजुर, अहिले चाहिँ यो तपाईँले पत्ता लगाउनु भएको सालको पातको टापरी नै बजाउनु पर्ने हुन्छ, अन्तिमसम्म चाहिँ मिल्छ भने?
1: हजुर, त्यो पछि मिस मिल्दैन।
0: हजुर, अब धेरैजनाको कल आयो भने चाहिँ उहाँहरूले गेस गर्नुभएको पत्ता लगाउनु भएको गीत नै बजाउनु पर्ने हुन्छ। तपाईँले चाहिँ गीत रोज्नको लागि चाहिँ सोमबारको बसाई मात्रै फेरि मजाले तपाईँले पाउनुहुन्छ है?
1: मेरो आफै गीत बजाउनु भन्नको लागि चाहिँ सोमबार मैले फोन गर्नुपर्ने।
0: हजुर, सोमबारको दिनमा चाहिँ गीत रोज्ने दिन नै हो, सोमबार चाहिँ ज जसले जुन गीत रोज्नुहुन्छ हामी त्यही बजाइदिनेछौँ। अब भोलि जोडिनुहुन्छ भने चाहिँ फेरि तपाईँले आफैले गीत गाउन पाउनुहुनेछ, अनि आज चाहिँ फेरि जुन ट्र्याक रोज्नु भएको पत्ता लगाउनु भएको छ त्यही गीतलाई बजाउनु पर्ने हुन्छ।
1: तर तै पनि मेरो म पनि लामसुङ्गे मान्छे हो, लामसुङ्गेको म पनि लामसुङ्ग भएको कारणले मेरो गीत पनि अलिकति अगाडि बढ्छ।
0: गीतको नाम भन्नुहोस् त, हामी टाइम मिलाएर बजाइदिनेछौँ।
1: बाल बहादुर रामजाली टिका पुन भन्ने सङ्ग गरेर चाहिँ सर्च गर्नुहोस् अनि छिकै बहादुरले भनेर गीतको शब्द है।
0: हजुर, फेरि एकचोटि भन्नु त गीतको नाम।
1: बाल बहादुर रामजाली टिका पुन सङ्ग सर्च गर्नुहोस् अनि छिकै बहादुरले को शब्द हो।
0: बाल बहादुर रामजाली र टिका पुन भन्नुभयो है?
1: हजुर, बाल बहादुर रामजाली टिका पुन सङ्ग गरेर सर्च गर्नुपर्छ अनि
0: छेक्यो बाटोले भन्नुभयो
1: है?
0: हुन्छ, हामी यो गीत पक्कै पनि बजाउनेछौँ। अहिले चाहिँ ककसलाई सम्झिन चाहनुहुन्छ? हजुर, धन्यवाद।
1: अघि फोन उठाउने सञ्चालक को हुनुहुन्छ भित्र?
0: दिलुजी हुनुहुन्छ है?
1: उहाँको लागि अनि रेडियो मर्सिडीको परेरको लागि
0: हजुर,
1: अनि मलाई चिन्ने नचिन्ने सम्पूर्णको लागि र मलाई ज जसले श्याम तामाङ भन्ने चिन्नुहुन्छ उहाँहरूको लागि र हिजो अस्ति अहिलेसम्म आउँदै हुनुहुन्छ नयाँ पुराना साथीहरू अनि मलाई चिन्नुहुन्छ यहाँ चाहिनेको नाम उहाँको ठ्याक्कै अहिले मैले नाम होइन हिस्पानिकको चाहिँ के हो नाम भन्दाखेरि उहाँको लागि
0: हजुर,
1: अनि उता खुतीबाट फोन गर्नुहुने सधैँभरि कृष्ण तामाङ दाईको लागि अनि यता उतिपुरबाट फोन गर्नुहुने देवजीको लागि
0: हजुर,
1: अनि टेकुजीको लागि अनि यता के भन्छ सुकमाया तामाङ हुनुहुन्छ उहाँको लागि अनि सुकमाया तामाङको लागि अनि विनिताको लागि ज जसले मलाई श्याम तामाङ भनेर चिन्नुहुन्छ चिन्नुहुन्न सम्पूर्ण अपरिचित सबै साथीहरूलाई भन्दै
0: हजुर, हुन्छ, नमस्ते, बाई बाई। श्यामजी जोड़िनु भएको थियो, उहाँले ट्रैक नम्बर वन रोज्नु भएको थियो भने पत्ता पनि लगाउनु भएको छ। अब चाहिँ हामी उहाँले रोज्नु भएको गीत चाहिँ बजाउनेछौं। सम्पूर्ण साथीलाई सम्झिनु भएको छ उहाँले यो गीत मार्फत। तपाईँले कार्यक्रम सुन्दै हुनुहुन्छ भने, तपाईँ फोन गर्न चाहनुहुन्छ भने यो गीत बजिसकेपछि तपाईँले फोन गर्न सक्नुहुनेछ। साथै तपाईँ रेडियो मर्सियाङदीको फेसबुक पेजबाट पनि सुन्दै हुनुहुन्छ भने त्यहाँबाट कमेन्ट पठाउन सक्नुहुनेछ। तपाईँको कमेन्ट पढेर हामी सुनाउनेछौ। र कार्यक्रम सुन्दै हुनुहुन्छ भने डेफिनेटली फोन गर्न सक्नुहुनेछ। यति बेला तपाईँको सामु ट्र्याक नम्बर वान सालको पातको टपरी भन्ने गीत राख्नेछौ, स्वीकार दिनुहोला।

0: युमेट सांगीतिक कोशीलीपछि फेरि पनि कार्यक्रममा उपस्थित भइसकेको छौं। कार्यक्रम सुन्दै हुनुहुन्छ भने फोन गर्नुहोला 0665520020 डायल गरेर। आज आठवटा म्युजिकको ट्र्याक छ, तपाईँले कुनै पनि एउटा नम्बरको गीत ट्र्याक रोज्न सक्नुहुनेछ। दुई नम्बर र एक नम्बर बाहेक चाहिँ तपाईँले तीनदेखि आठसम्मको रोज्न पाउनुहुनेछ र गेस्ट गर्नुपर्ने हुन्छ, ट्राई गर्नुपर्ने हुन्छ। हेलो, नमस्ते, गुड आफ्टरनुन। हजुर, मिठो लाग्यो है,
1: एकदमै।
0: हजुर, को बोल्दै हुनुहुन्छ होला?
1: म
0: हजुर
1: ल हजुरले नै गेस्ट गर्नु होला, म को होला है।
0: अरू को हुनु र हाम्रै प्यारो रामजी हुनुहुन्छ
1: एकदमै।
0: रामजी
1: हजुर, मलाई झुटो भन्नुभयो कि तपाईँ
0: कति मिठो लाग्यो यहाँलाई, मुस्ताङको सेउ मिठो कि मेरो गीत मिठो लाग्यो यहाँलाई भन्नुहोस् त।
1: तपाईँको गीत मिठो नि, मुस्ताङको सेउ त खाने भएको
0: छैन। हजुर, धन्यवाद छ यहाँलाई। अनि कार्यक्रम सुन्नु भएको थियो कि थिएन रामजीले?
1: फेसबुकमा सुन्दै थिएँ, यस्तो फोन लगाएको थिएँ अनि त्यो हो र यस्तो।
0: अनि कार्यक्रम सुन्दै हुनुहुन्थ्यो भनेपछि किन ढिलो गर्नुभएको त नि फोन गर्नको लागि?
1: अनि कति आफू मात्रै फर्स्टमा आउनु, अरूहरूलाई नि पालो दिउँ न त भन्ने जसलाई, त्यो ढिलो आफू ढिलो भए पनि अरूहरूलाई अगाडि पठाउनु न त भन्ने भयो नि त।
0: हजुर हो, त्यस्तो सोच्ने मान्छे हुनुहुन्छ है।
1: हो नि,
0: अनि साथीहरूको कुराकानी सुन्दा सुन्दै यहाँले पानी पिउन चाहिँ बिर्सिनु भयो कि फेरि?
1: होइन, पानी त पिइरहेकै छु, आज त झन् फुर्सदमै हो, मजाले पानी पिइराखेको छ भनौँ न।
0: ओहो, भनेपछि एकदम खुसी लाग्यो। अनि अन्तिम अन्तिममा जोडिनु भएको छ, आज रामजीले कति नम्बरको ट्र्याक रोज्न चाहनुहुन्छ रामजी?
1: ल मलाई अब म तर त्यति मिलाउन त सक्दिनँ होला, कतै पनि ल लक्की नम्बर सातकै राखिदिनु त, कतिको लक्की हुँदो रहेछ।
0: ओके, लक्की नम्बर सात भन्नुभएको छ, अब लक्की नम्बरको ट्र्याकले कतिको लक दिनुहुन्छ यहाँलाई है? हुन्छ, तपाईँ सुन्नको लागि रेडी हुनुहुन्छ लक्की नम्बर 7 को ट्र्याक?
1: एकदमै रेडी छु म।
0: ओके, हामी बजाउनेछौ, मजाले सुन्नु होला है त।
1: हस्,

0: राम जी
1: हजुर
0: यो कुन गीतको ट्र्याक जस्तो लाग्छ तपाईलाई
1: एकदमै लक्की नम्बर सात रोजी किन भन्दै लक्की परे जुन त सिधेकै गीत परेको सुनेकै गीत रहेछ वारी जमुना पारी जमुना जमुनाको पेटैमा मनोकामना भन्ने गीत रहेको छ निकै पुरानो गीत पनि हो क्यारे
0: हो एकदमै आज लक्की नम्बर चुज गर्नु भएको मान्छेले अब लक्की ट्र्याक नै रोज्नु भएको छ बधाई छ रामजी
1: हजुर ल धन्यवाद छ हजुरलाई पनि अब जस्ट लक्की नै भनौँ न
0: हजुर एकदमै लक्की हुनुहुँदो रहेछ अब सधैँ सात नम्बरको रोज्नु होला है
1: सधैँ नमिल्ला पनि सक्छ नि त फेरि
0: हजुर कसलाई सुनाउन चाहनुहुन्छ यो गीत
1: सुरुमा हजुरलाई नै
0: हजुर धन्यवाद
1: अनि हाम्रो दिलुजीलाई अनि रेडियो होल युनिटलाई
0: हजुर
1: अनि के साथीको नाम लिनुपर्छ श्याम प्रसाद दाइन सुषमा दिदी अनि एन्सरी दाइन लगायत अन्य मलाई राम पाण्डे भनेर जसले चिन्नुहुन्छ या चिन्नुहुन्न सम्पूर्णको लागि भन्दै हजुरलाई रेडियो हाम्रो पात्रोमा त्यसरी फेसबुक लाइभमा सुनेर बस्नुहुने सम्पूर्णलाई भन्दै जान्छु बाबाई
0: हजुर हुन्छ नमस्ते बाई बाई हजुर भर्खरै मात्रै रामजी जोडिनु भएको थियो लक्की नम्बर सेभेन रोज्नु भएको थियो भने उहाँले पत्ता लगाउनु भएको छ अब चाहिँ हामी कार्यक्रमबाट छुटिनु पर्ने हुन्छ हामी र यति बेला लक्ष्मी प्रसाद मिश्रजीले कमेन्ट पठाउनु भएको छ नमस्कार म पाउँदीबाट लमजुङ कल टाइम सुन्दैछु जय रेडियो भनेर छुटिनु भएको छ नमस्कार लक्ष्मीजी एकदमै धेरै खुशी लाग्यो कमेन्ट गर्नुभएको छ अझै फोन गर्नुभएको भए अझै धेरै खुशी हुने थियो है अब चाहिँ कार्यक्रमबाट छुटिनु पर्ने हुन्छ आज शुक्रबारको बसाईमा चारजना साथीहरू चाहिँ प्रत्यक्ष रूपमा फोन गरेर जोडिनु भएको थियो श्यामजी हुनुहुन्थ्यो टेक बहादुरजी हुनुहुन्थ्यो फेरि पनि श्याम तामाङजी हुनुहुन्थ्यो श्याम प्रसादजी श्याम तामाङजी जोडिनु भएको थियो दुईजना श्याम र अन्तिममा राम पाण्डेजी जोडिनु भएको थियो उहाँहरू चारैजनालाई एकदमै धेरै धन्यवाद दिन चाहन्छु आजको कार्यक्रममा एकदमै मिठो मिठो शब्द लेख्ने तपाईँलाई पनि एकदमै धेरै धन्यवाद दिन चाहन्छु आजको कार्यक्रम जुनसुकै स्थान र माध्यमबाट सुन्नुहुने तपाईँलाई पनि धन्यवाद दिँदै कार्यक्रममा टेक्निकली सपोर्ट गर्नुहुने साथी दिलुलाई पनि एकदमै धेरै धन्यवाद दिँदै कार्यक्रम प्रस्तुत म लक्ष्मी छुटिन चाहन्छु रेडियो मर्स्याङदी 95 मेगाहर्ज र इन्टरनेट अनलाइन रेडियो मर्स्याङदी .org सुन्दै गर्नुहोला नमस्कार।

0: तपाईको आफ्नै रेडियो रेडियो मर्स्याङ्जी एफएम 95 मेगाहर्ज।
1: सुन्दर, मनमोहक र आकर्षक गरगहनाको लागि विगत चार दशकदेखि सेवारत अमृत सुन चाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल बेसी सहर
2: कम्प्युटर तौलमा छापावाला सुनका गरगहना
1: हार मंगलसूत्र छड्के तिलहरी मिनी तिलहरी औठी सिक्री टप झुम्का चुरी टिकिया चन्द्रमा किलिप पंखे चन्द्रमा विभिन्न किसिमका जन्तर लगायतका सम्पूर्ण गरगहना
2: सुन चाँदी खरिद बिक्री र पुराना गरगहना साठ फेरका लागि अमृत सुन चाँदी पसल
1: रेडीमेड एवं अर्डर अनुसारका आधुनिक र परम्परागत आकर्षक गरगहना
2: चाँदीका सामान र राशि अनुसारका पत्थरका लागि
1: अमृत सुन चाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल बेसी सहर प्रोप्राइटर रविलाल विश्वकर्मा अमृत विश्वकर्मा फोन 0665201
2: मोबाइल 97460004
1: शुद्धता र विश्वसनीयता हाम्रो प्रतिबद्धता।

नमस्कार, दिउँसो 2 बजेको मर्सेङ्गी बुलेटिनमा म लक्ष्मीको स्वागत छ। माले अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले बाढ़ी पहिरो पीड़ितलाई प्रत्यक्ष रूपमा राहत पुर्याउनु आफ्नो पार्टीको पहिलो प्राथमिकता रहेको बताएका छन्। शुक्रबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा रसुवाका बाढ़ी पीड़ितका लागि राहत सामग्री हस्तान्तरण गर्दै अध्यक्ष ओलीले सरकारी कोष मार्फत जाँदा प्रक्रियागत ढिलाइ हुने भएकोले पार्टीले सीधै सीमित पीड़ितसम्म पुग्ने बाटो रोजेको तर्क गर्नुभएको छ। हामीले सरकारी कोषमा रकम जम्मा नै गर्दैनौ भनेका होइनौ, तर सरकारी कोषमा जम्मा भएको रकम समयमै पीड़ितसम्म पुग्न ढिलाइ हुने अवस्थालाई मध्यनजर गर्दै हामीले सीधै पीड़ितको हातमा राहत पुर्याउने कार्यलाई प्राथमिकता दिएको छौं, अध्यक्ष ओलीले बताउनु भएको छ। रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढ़ी र विपदमा परि ज्यान गुमाउनेको संख्या 1287 पुगेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शुक्रबार मध्यान्ह अध्यावधि गरेको विवरण अनुसार यस महाविपदका कारण 3,87,54 करोड़ रूपियाँ बराबरको क्षति र नोक्सानी भएको प्रारम्भिक अनुमान छ। शीघ्र पुनर्लाभका लागि मात्रै 7,15 करोड़ रूपियाँ आवश्यक पर्ने प्राधिकरणले जनाएको छ। नेपाल वायु सेवा निगमको निमित्त महाप्रबन्धकको जिम्मेवारी जनकराज कालाखेतीले दिएको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले उनलाई निमित्त महाप्रबन्धक जिम्मेवारी दिएको हो। अर्को व्यवस्था नभएसम्म भूमिका निर्वाह गर्ने गरी उनलाई जिम्मेवारी दिएको मन्त्रालयले जनाएको छ। यसअघि महेश्वर भक्त श्रेष्ठको नियुक्ति अदालतबाट बदर भएसँगै नेवानीको निवृत्त रिक्त भएको छ। विनाशकारी बाढ़ीबाट प्रभावित नागरिकका लागि देश तथा विदेशबाट राहत र सहयोग जुट्ने क्रम तीव्र बनेको छ। बाढ़ी प्रभावितको उद्धार, राहत, पुनर्स्थापना तथा पुननिर्माणका लागि सरकारी निकायदेखि निजी क्षेत्र र विभिन्न संघ संस्था तथा सर्वसाधारण नागरिकले सहयोग गरिरहेका छन्। पछिल्लो विवरण अनुसार बाढ़ीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा झण्डै 6 अर्ब रूपियाँ संकलन भएको छ। बाढ़ीबाट ठूलो जनधनको क्षति भएपछि सरकारले राहत तथा पुनर्स्थापनाका लागि सहयोग गर्न आह्वान गरेसँगै कोषमा देशभित्र र विदेशबाट सहयोग आउने क्रम बढ़ेको हो। कारोबार हुने हप्ताको अन्तिम दिन आज सुनको भाव 2,500 रूपियाँले बढ़ेको छ। नेपाल सुन चाँदी व्यवसाय महासंघका अनुसार सुन आज तोलामा 3,07,400 रूपियाँमा कारोबार भइरहेको छ। हिजो बिहिबार तोलामा 7,600 रूपियाँले बढ़ेर सुन 3,04,900 रूपियाँमा कारोबार भएको थियो। बुधबार सुन एकै दिन तोलामा 8,800 रूपियाँले घटेर 2,97,300 रूपियाँमा कारोबार भएको थियो। मंगलबार सुनको भाव 100 रूपियाँले बढ़ेर 3,06,100 रूपियाँमा कारोबार भएको थियो। सोमबार सुनको भाव 3,000 रूपियाँले घटेर तोलाको 3,06,000 रूपियाँमा कारोबार भएको थियो। कारोबार हुने हप्ताको पहिलो दिन आइतबार सुनको भाव तोलामा 9,500 रूपियाँले घटेर 3,09,000 रूपियाँमा कारोबार भएको थियो। आज चाँदीको भाव पनि 40 रूपियाँले बढ़ेको छ। हिजो 4,725 रूपियाँमा कारोबार भइरहेको चाँदीको भाव आज 4,765 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। मुस्ताङमा आउँदो भदौ 30 र 31 गते घरपचुङ जलवायु परिवर्तन सम्मेलन आयोजना हुने भएको छ। जलवायु परिवर्तनको असरले हिमाली पहाड़ी र तराई क्षेत्रमा पुर्याएको असर अनुकूल र विश्व समुदायको ध्यान आकर्षण गराउने उद्देश्यले घरपचुङ गाउँपालिकाले जलवायु परिवर्तन सम्मेलन आयोजना गर्न तयारी गरेको हो। काठमाण्डु, ललितपुर, पोखरा, भरतपुर, वीरगंज र विराटनगर महानगरपालिका सहित 11 उपमहानगरपालिका, 276 नगरपालिका र 559 गाउँपालिकाका प्रमुख एवं अध्यक्ष हरूको उपस्थिति रहने गरी तयारी थालिएको घरपचुङ गाउँपालिकाका अध्यक्ष मोहन सिंह लालचन्दले जानकारी दिनुभयो। वहाँका अनुसार गाउँपालिकाले यसअघि साउन 27 गते भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको समन्वयमा देशभरका 753 स्थानीय तहलाई जलवायु परिवर्तन सम्मेलनमा सहभागी हुन पत्रचार गरिसकेको छ। विश्वकै चिन्ता र चासोको विषय बनेको जलवायु परिवर्तनको असर सम्बन्धी सम्मेलन रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढ़ीले निम्त्याए विपदको घटनापछि थप सापेक्षिक बन्दै गइरहेको अध्यक्ष लालचन्दले बताउनुभयो।
अस्ट्रेलिया भ्रमणमा रहेको नेपाल ए टोलीले एकदिवसीय अभ्यास खेलमा लगातार दोस्रो हार बेहोरेको छ। डार्विनमा आज भएको खेलमा नेपाल ए साउथ अस्ट्रेलियासँग 138 रनले पराजित भएको हो। साउथ अस्ट्रेलियाले दिएको 260 रनको लक्ष्य पछ्याएको नेपाल ए ले 22 ओभर एक बलमा 121 रन बनाउँदा सबै विकेट गुमाउन पुग्यो। नेपाल ए का रशीद खानले 37, मयन यादवले 20, दीपक डुमरेले 18, कप्तान अनिल कुमार शाहले 11 रन बनाएका छन्। अरू खेलाड़ीले दोहोरो अंकमा रन बनाउन सकेनन्। साउथ अस्ट्रेलियाका स्पेन्सर जोनसनले 3 विकेट लिएको थियो। यसअघि टस जितेर ब्याटिङ गरेको साउथ अस्ट्रेलियाले 50 ओभरमा 9 विकेट गुमाएर 259 रन बनायो। साउथ अस्ट्रेलियाका डाउटजी होगेन बुजेमले 111 रन बनाए। नेपालका एका रशीद खानले 2 तथा रिजन ढकाल, नारायण जोशी, पवन सराफ र लोकेश बमले 1-1 विकेट लिए। दिउँसो 2 बजेको मर्सङ्गी बुलेटिन अहिलेलाई सकियो। प्राविधिक मित्र दिलु तामाङले धन्यवाद दिँदै समाचार कक्षबाट म लक्ष्मी घले विदा हुन्छु। रेडियो मर्सङ्गी 95 MHz र इन्टरनेट अनलाइन रेडियो मर्सङ्गी .org सुन्दै गर्नुहोला। नमस्कार।

0: तपाईको आफ्नै रेडियो रेडियो मर्सेङ एफएम 95 मेगाहर्ज।
1: मंगलम भगवान विष्णु मंगलम गरुण ध्वज मंगलम पुनरी काश्य मंगला एकनु हरि। ल अब दुलाले दुलाले सिन्दुर हाल्ने।
2: ओ अस्मी हेर्न दुलैले लगाएको सिनको चुरा सिक्री बिन्दिया मंगलसूत्र औठी क्या राम्रो देखिएको। झन् त्यो गलामा लगाएको सिनको रानी हार त कस्तो आकर्षक। मेरो त मनै लोभ्यो। कहाँ बनाएको होला?
3: ल आकर्षक ज्वेलर्समा बनाएको गहना आकर्षक हुँदैन त? मैले पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा आकर्षक ज्वेलर्सबाटै गहना ल्याउनु भनेकी छु।
4: हामी कहाँ मेसिनद्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाइन्छ।
5: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ।
4: जुनसुकै पसलमा बनेका गहना साटफेट तथा खरिद बिक्री गरिन्छ।
5: राशि अनुसारको पत्थरहरू र अन्य पत्थरहरू पाइन्छ।
4: कम्प्युटर तौलबाट खरिद बिक्री गरिनुका साथै मेसिनद्वारा नाक कान छेडिन्छ।
5: साथै सुनचादी सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ।
6: आकर्षक ज्वेलरी सुनचादी पसल बेसीसार नगरपालिका साथ त्रिवेणी टोल नेपाल इन्भेस्टमेन्ट बैंक सँगै। प्रोभाइडर प्रकाश विश्वकर्मा। मोबाइल 9845656233 र 9801677246।
7: आकर्षक तथा गुणस्तरीय गहना र शुद्धताको प्रतीक आकर्षक ज्वेलरी सुनचाँदी पसल।
8: सबैजना यस्तो मजाले हाँसेका छन्। यो रबिनालाई चाहिँ के भयो?
9: बिचरा दाँतकै समस्या छ त कसरी हाँस्नु?
8: कति दिन बस्ने मुख सुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
10: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम फ्राली। प्रोप्राइटर दीपक पौडेल। बेसीसार 8 सेरा गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0665204497।
8: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
6: विगत लामो समयदेखि सञ्चालित लमजुङकै पुरानो र स्थापित जयलक्ष्मी सुनचाँदी पसल जिल्लामा नै पहिलो पटक अन्तर्राष्ट्रिय हलमार्क एवं मान्यता प्राप्त तिसा ज्वेलर्स एन्ड डायमण्डसँगको सम्बद्धतामा विभिन्न प्रकारका हिराका आकर्षक गरगहना सहित अब हजुरहरूको सेवामा।
11: कम्प्युटर तौलमा आधुनिक मेसिनबाट कटिङ गरिएका तयारी तथा अर्डर अनुसारका आकर्षक गरगहना खरिद बिक्री तथा कुनै पनि पसलबाट किनेका गरगहना साटफेट गर्नु परेमा साथै राशि अनुसारका पत्थरहरूको लागि हामीलाई सम्झनुहोस्।
10: प्रोप्राइटर बहादुर विश्वकर्मा। जयलक्ष्मी सुनचाँदी पसल बेसीसार नगरपालिका साथ लमजुङ। सम्पर्क फोन 0665252209।

0: Bunny, extreme energy drink.
1: आमा, ए आमा, खाना खाने बेला भयो, ला आउनुस् न।
2: खाना पनि के खानु? ये बिकासे चामल केही स्वाद आउने हैन? उ हाम्रो पाला जस्तो ढिँडो, आँटोको पिठो, गाउँको लोकल भात खाना पाएको स्वाद आउँछ।
1: आजको खाना विशेष गरी हजुरको लागि नै लिएर आएको छु क्या आमा। अब आमा पनि खुसी, बुहारी पनि खुसी। हाम्रै बेसी सहर 8 रहेको लिभन अर्गानिक खाद्य उद्योगबाट लोकल धानका चामल र रैथाने विभिन्न बालीको पिठो लिएर पकाउन लगाएको छु नि।
3: हजुर, हामी कहाँ आफ्नै मिलमा कुटानी पिसानी गरेको अर्ग्यानिक लोकल र मधेसी हरेक प्रकारको चामल, शुद्ध तोरीको तेल, मकै, कोदो, गहुँ, करु, जौ, फापरको पिठो, रातो तथा सेतो मकैको चामल, अनदीको चामल, हरेक प्रकारका दाल, बेसार, खुर्सानी, मसला, गाईको घिउ, अमिलो, भिर मह, घर मह, सुकेको न्युरो, सिस्नो, मुलाको अचार, गुन्द्रुक, करेला, बाङ, तिल, सिलाम, अलैँची, जिम्बु, मस्यौरा, चियापत्ती, च्याउ, सर्स्यू, बोडी, बटक, कोला, जुम्ला, मार्सी चामल, आग, जाडु, काउलो, सानादार मिक्स चामल आदि सुपथ मूल्यमा पाइन्छ।
4: बजार क्षेत्रमा होम डेलिभरीको व्यवस्था समेत रहेको छ भने सुगरका बिरामीका लागि चाहिने खाद्य सामग्री पनि उपलब्ध छ। धान र तोरी लगायतका अन्य कुटानी पिसानी गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
1: लिभन अर्गानिक खाद्य उद्योग बेसीसर नगरपालिका 8 आर्मी ब्यारेक अथवा दनैफाट जाने बाटो कारागार अगाडि लम्चुङ। प्रोप्राइटर गमबहादुर अधिकारी। मोबाइल 9846123284 र 9921980746।
5: हेर न सुधा, बिहे पनि नजिक आइसक्यो। हात र अनुहारको हालत पनि यस्तो छ, लाजै हुने भयो बेहुली हुँदा पनि।
6: त्यति सानो कुरामा पनि के को चिन्ता? त्यसको लागि त हाम्रै बेसी सहर 7 पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छँदैछ नि।
7: हामी कहाँ फेसियल, नेल आर्ट, मेहेन्दी आर्ट, हेयर स्ट्रेट, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, हेयर कलर, हेयर कटिङ, क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ।
6: प्रोप्राइटर तारा गुरुङ, मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर, बेसेसर नगरपालिका 7 पुरानो बेङ्चोक लम्सुङ। सम्पर्क 9841626344, 9841626344।
8: बेसी सहरी खोलिब रेडियो मर्सिङ क्याले यो भाषारी कत्ते छाप कुए खैमु खोजिन थिङ अल्छ्यो
9: ए 26 पिसे गरी बालोटी र रेडियो मर्सिङ डिङ्गेन ओ अल्छ्यो
10: क्यों यु आफै रेडियो मर्साङ्गी एफएम 95।

0: मंगलम भगवान विष्णु मंगलम गरुड ध्वज मंगलम पुनरी काश्या मंगला एतनु हरि। लो अब दुलाले दुलाले सिन्दुर हाल्ने।
1: ओए अस्मि हेर्न दुलाले लगाएको सुनको चुरा सिक्री बिन्दिया मंगलसूत्र औठी क्या राम्रो देखिएको। झन् त्यो गलामा लगाएको सुनको रानी हार त कस्तो आकर्षक है। मेरो त मनै लोभ्यो। कहाँ बनाएको होला?
2: ल आकर्षक ज्वेलर्समा बनाएको गहना आकर्षक हुँदैन त? मैले पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा आकर्षक ज्वेलर्सबाटै गहना ल्याउनु भनेकी छु।
3: हामी कहाँ मेसिनद्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाइन्छ।
4: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ।
3: जुनसुकै पसलमा बनेका गहना साटफेट तथा खरिद बिक्री गरिन्छ।
4: राशि अनुसारको पत्थरहरू र अन्य पत्थरहरू पाइन्छ।
3: कम्प्युटर तौलबाट खरिद बिक्री गरिनुका साथै मेसिनद्वारा नाक कान छेडिन्छ।
4: साथै सुनचादी सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ।
5: आकर्षक ज्वेलरी सुनचादी पसल बेसिसार नगरपालिका साथ त्रिवेणी टोल नेपाल इन्भेस्टमेन्ट बैंक सँगै प्रोपाइटर प्रकाश विश्वकर्मा। मोबाइल 9845656233 र 9801177246।
6: आकर्षक तथा गुणस्तरीय गहना र शुद्धताको प्रतीक आकर्षक ज्वेलरी सुनचाँदी पसल।
7: आया मरे न्यामा आया नी आया।
8: के भयो दिदी तपाईँलाई? सुन्छ छैन कि कसो?
7: हेर न बाबु, छाती दुख्ने पेट गोज्ने गर्छ, कहिले काहीँ त सास फेर्नै गाह्रो। आया खै के भयो के?
8: ल दिदी त्यसो हो भने त तुरन्त चेक जाँच गरिहाल्नुहोस् न, आफ्नो स्वास्थ्यको त ख्याल गर्नुपर्छ है दिदी बेलैमा।
7: जाने त भने हो बाबु, खोइ कहाँ जाने कहाँ कहाँ जाने होला है।
8: ल दिदी बेसीसर नगरपालिका साथ पुरानो ब्याङ्क चोकमा रहेको केयर फार्मेसी एन्ड ल्याबमा गइहाल्नुहोस् न।
9: दैनिक प्रदान गरिने सेवाहरू ल्याब सेवा दक्ष तथा अनुभवी ल्याब टेक्निसियनद्वारा रगत दिशा पिसाब तथा खकार परीक्षण गरिन्छ।
10: थाइरोइड सुगर प्रेसर छाती पेट हार्जोनी नसा रोग मैला सम्बन्धी रोगहरू नाक कान घाँटी सम्बन्धी रोग छाला

0: तपाईँ यौन रोगहरूको साप्ताहिक रूपमा चेक जाँच गरिन्छ।
1: दक्ष तथा अनुभवी फार्मेसिस्टद्वारा सञ्चालन गरिएको यस क्लिनिकमा बिरामीहरूलाई घरमै गएर सेवा दिने व्यवस्था समेत रहेको छ।
0: क्योर फार्मेसी एन्ड ल्याब बेसी सहर नगरपालिका साथ पुरानो ब्याङ्क चोक लमजुङ।
1: सम्पर्क फोन 9849968924 9850386780।
2: यो मोबाइलले पनि तनावै दियो भने
3: होइन, के तनाव दियो ए खुसी?
2: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
3: छ नि, किन नहुनु। हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
4: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ।
5: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल बिक्री तथा मर्मत केन्द्र, बेसीसार नगरपालिका साथ पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 9845994046 र 9813099532।
6: हाम्रो शाखा बेसीसार नगरपालिका साथ एनआईएमबी ब्याङ्कको ठिक अगाडि पनि रहेको छ।

0: Siliconia. Extreme energy drink.
1: ओहो दाई, टिभी बोकेर कहाँ जान लाग्नु भयो?
2: हेर न नानी, अस्ति भर्खर विदेशबाट ल्याएको टिभी बिग्रिएर हैरान भए म त बनाउन जान लागेको, अनि एउटा फ्रिज नि किन्नु थियो, बरु कुन पसलमा जाने होला?
1: हरे दाई, पनि हाम्रै बेसीसोरको त्यो भीमसेनस्थान चोकमा छ नि श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर के, त्यहाँ जानुहोस् न। त्यहाँ त सबै घरको इलेक्ट्रोनिक सामानहरू पाउनुको साथै ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ नि। बरु मलाई नि मोबाइल र घडी किन्नु थियो, एकैछिन पर्खनुहोस् है, सँगै जाने नि।
2: ल भइहाल्छ नि नानी।
3: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका एलईडी टिभी, फ्रिज, मोबाइल, घडी, वासिङ मेसिन, भ्याकुम क्लिनर, माइक्रोवेभ ओभन, साउन्ड सिस्टम, राइस कुकर तथा अन्य विभिन्न घरायसी इलेक्ट्रोनिक सामानहरू बिक्री तथा ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ।
4: नोट, हामी कहाँ साउन्ड सिस्टम भाडामा पनि पाइन्छ।
3: प्रोप्राइटर पार्वती श्रेष्ठ, श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर, बेसीसर 7 भीमसेनथान चोक, फोन 0665201120, मोबाइल 9846077745।
1: लमजुङका लागि सामसङ, कोनका, गोदरेज र टीसीएल को अधिकृत विक्रेता श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर।
5: हेलो, मर्सङ्गदी FM 95 मेगाहर्ज।

0: ए साईले घर बनाएर त लगभग सक्न आँटिसौ त
1: के सकिन्थ्यो दिदी, अझै झ्याल ढोका च्यानल गेट आदि सबै काम बाँकी छ, बल्ल बल्ल आँटेर बनाएको। साँच्चै दिदी, आल्मुनियमको झ्याल ढोका र च्यानल गेट कहाँ पाइन्छ होला?
0: हाम्रै बेचेसरको युनिभर्सल चोकमा रहेको थ्री स्टार आल्मुनियम फेब्रिकेटर पसलमा जाउ न। त्यहाँ त आल्मुनियमको झ्याल ढोका पार्टिसन ग्लेजिङ आदि निर्माण गरी घरमै गई जडान समेत गरिने व्यवस्था छ नि।
2: हजुर, आल्मुनियमको आकर्षक झ्याल ढोका पार्टिसन ग्लेजिङ पाइनुका साथै फलाम सिसाको टपन ग्लास रेलिङ र पार्टिसन ग्लेजिङ लगायत यूपीभीसी सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा चाहिएमा हामीलाई सम्झनुहोस्।
3: थ्री स्टार आल्मुनियम फेब्रिकेटर बेसेसर नगरपालिका साथ युनिभर्सल चोक लाम्छुङ। प्रोभाइडर मदन सुनार। थप जानकारीको लागि सम्पर्क 9964651901।
4: सबै कुरा भइरहेकै छ, अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
5: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समेलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
4: हो र, अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरा गर्नु पर्यो।
3: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका झ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ। प्रोप्राइटर नवराज घिमिरे। सम्पर्क नम्बर 9556046662।
6: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ, दराज, कुर्सी, टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।
7: जिल्ला प्रहरी कार्यालय लम्सुङको अनुरोध।
8: मनसुन सक्रिय भएसँगै वर्षाका कारण बाढी, पहिरो, डुबान तथा सड़क अवरुद्ध जस्ता जोखिम हुन सक्छ। त्यसैले वर्षा जन्य सम्भावित विपदबाट सुरक्षित रहन तथा उच्च सतर्कता अपनाउन जिल्लावासीहरूमा हार्दिक अनुरोध गर्दछौ।
7: मौसमको जानकारी नियमित रूपमा लिनुहोस्। अनावश्यक रूपमा खोला, खोल्सा, नदी किनारा तथा जोखिमयुक्त स्थानमा नजानुहोस्। कुनै पनि नदी वा खोलाको बहाव बढ़ेका बेला तर्न वा सवारी साधन सञ्चालन गर्ने जोखिमपूर्ण प्रयास नगर्नुहोस्।
8: पहिरोको जोखिम भएका बस्ती तथा सड़कमा विशेष सावधानी अप्नाउनुहोस्। घर वरिपरि चिरा देखिएमा, जमिन भासिन थालेमा वा पहिरो आउने संकेत देखिएमा तुरन्तै सुरक्षित स्थानमा सर्नुहोस् र नजिकको प्रहरी कार्यालय तथा सम्बन्धित निकायलाई जानकारी दिनुहोस्।
7: रातिको समयमा यात्रा गर्दा विशेष सतर्कता अपनाउनुहोस्। यात्रा गर्नु अघि सड़कको अवस्था बुझेर मात्र यात्रा गर्नुहोस्। बालबालिका, ज्येष्ठ नागरिक, गर्भवती महिला तथा अशक्त व्यक्तिहरूको सुरक्षामा विशेष ध्यान दिनुहोस्।
8: विपदका बेला कुनै पनि हल्ला वा अफवाहमा विश्वास नगरी आधिकारिक सूचना मात्र विश्वास गर्नुहोस्। कुनै पनि आपतकालीन अवस्था, बाढ़ी, पहिरो वा उद्धार आवश्यक परेमा तत्काल नजिकको प्रहरी कार्यालय वा नेपाल प्रहरीको आपतकालीन नम्बर 100 सम्पर्क गर्नुहोस्।
7: सचेतना, सतर्कता र समयमै अपनाएको सावधानीले ठूलो क्षति हुनबाट जोगाउन सक्छ। त्यसैले सुरक्षित रहौं, अरूलाई पनि सुरक्षित राखौं।
8: सार्वजनिक हितका लागि जिल्ला प्रहरी कार्यालय लम्जुङ र सामुदायिक रेडियो मर्स्याङ्गी 95 MHz।
9: जय श्री राम, जय श्री राम।
10: होइन भाउजू, किन हो आज त एक बिहानै पूजा सक्नु भएछ त, टाढैको साइड गर्न लाग्नु भएको हो र?
9: ल बाबु, आज तपाईँको दाजुले मेरो लागि गहना किन्न लैजान्छु भन्नुभएको छ, त्यसैले चाँडै पूजा सकेको नि।
10: अनि गहना जस्तो कुरो जहाँ पायो त्यहाँ नकिन्नु नि, विश्वासिलो र भरपर्दो पसलमा गएर किन्नु पर्छ।
9: हो नि बाबु, त्यही भएर त हाम्रै बेसी शहरमा रहेको जय श्रीराम सुनचाँदी पसलमै जान लागेको नि। पछि तपाईँको बिहे गर्नुपर्छ, नानीको पनि बिहे गर्नु छ, गहना त आकर्षक र भरपर्दो हुनु पर्यो नि, होइन र?
10: हो नि भाउजू।
11: हाम्रा सेवाहरू कम्प्युटर तौलमा आधुनिक मेसिनद्वारा कटिङ गरिएका गरगहना पाइने,
12: आधुनिक एवं परम्परागत डिजाइनका गरगहना पाइने,
11: प्रत्येक गरगहनामा पसलको ग्यारेन्टी छाप लगाइने,
12: पुरानो गहनासँग नयाँ गहना साटफेर गरिने,
11: नाक कान छेडिने, राशि अनुसारका पत्थरहरूका साथै विभिन्न किसिमका माला, क्रिस्टल पाइने।
12: प्रोप्राइटर सुनिल विश्वकर्मा। जय श्री राम सुनचाँदी पसल, विश्वेश्वर नगरपालिका, वडा नम्बर 7, एभरेस्ट ब्याङ्क नजिकै लम्जुङ।
13: सम्पर्क मोबाइल नम्बर 9864595 0 94 र 9805 58 54

0: Extreme energy drink.
1: होइने खुशी के खान्छौ आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त
2: खाने त खासै केही होइन दिदी लमजुङ एग्रो बी कञ्चनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्चा खाने गरेको छु
1: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र
2: हो नि दिदी लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो
1: मह बाहेक अरू के पाइन्छ त्यहाँ
2: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह मौरीको गोला सहितको घाट खाली घाट कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाइनुका साथै तालिम र परामर्श समेत दिइन्छ नि
1: ओहो स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु
3: तपाईले रोजेको र खोजेको जस्तै शुद्ध मह मौरी गोला सहितको घाट खाली घाट कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस् प्रोप्राइटर बुद्धि आले मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ सम्पर्क कार्यालय बेसीसर 8-13 चौतारा नजिकै बस पार्क जाने बाटो कर्पोरेशन सिसा तथा प्लाई पसल सँगै रहेको घर थप जानकारीको लागि 9861139157
2: महको सेवन स्वस्थ र दीर्घ जीवन
4: के तपाईलाई कुनै स्वास्थ्य समस्या छ त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्
5: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श नेबुलाइजर सेवा घाउ ड्रेसिङ संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ
4: नोट हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आए निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ
5: प्रकाश घिमिरे संचालक एवं प्रकाश फार्मेसी बेसीसह नगरपालिका 8 होटल द चुकुचे पिकको ठिक अगाडि थप जानकारीको लागि सम्पर्क मोबाइल 9845213236 र 9845008261

0: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हार्डवेयरहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर नै कुन होला है?
1: अब धेरैजनाले खोज्ने गरेको त बेसी सहर साथमा रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि, तपाईँ पनि त्यही जानुहोस् न।
2: हाम्रा सेवाहरू एमएस पाइप, फलाम, अल्मुनियम, स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, अल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगरद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड, सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
0: हिमालयन ब्रदर ग्रुप प्राली, विशेषर नगरपालिका साथ, युनिभर्सल चोक, लमसुङ। थप जानकारीको लागि सम्पर्क 0665209073, मोबाइल 97463061।
3: तपाईँको सन्तुष्टि हाम्रो चाहना।
4: मुटु, छाती एवं श्वास प्रश्वासका बिरामीहरूका लागि खुसीको खबर।
5: मुटु रोगका बिरामी अब लमजुङ बाहिर जानु पर्दैन। मुटुको भिडियो जाँच अब सेवा मोडल हस्पिटल प्राइभेट लिमिटेडमा।
4: पुरानो मेडिकल कलेज चितवनका वरिष्ठ मुटु रोग विशेषज्ञ प्रोफेसर डाक्टर मनोज श्रेष्ठ सेवा मोडल हस्पिटलमा आउनुहुने हुँदा मुटु, श्वास प्रश्वास, ब्लड प्रेसरका समस्या भएका बिरामीहरूले स्वास्थ्य जाँच गराउनु भई समयमा नै ढुक्क हुनुहोस्। साथै सोही दिन मुटुको भिडियो जाँच, इको कार्डियोग्राफी सेवा पनि उपलब्ध छ। साथै सेवा मोडल हस्पिटलका सम्पूर्ण सेवाहरू पनि सुचारू हुनेछ।
6: जाँच हुने दिन र समय यही भदौ 20 गते तेस्रो शनिबार बिहान 9 बजेबाट।
4: स्थान सेवा मोडल हस्पिटल प्राली, सानिमा बैंक अगाडि, बेसी सरसाथ, लमजुङ। सम्पर्क फोन नम्बर 0665909909, मोबाइल 98477969229।
7: अमूल्य जीवनको हेरचाह गर्नु हाम्रो कर्तव्य हो। तपाईँको जीवन हेरचाहको साझेदार हामी बन्नेछौ। तपाईँको सहर सुन्दर बजारमा विशेषज्ञ सहित तपाईँकै सेवामा HDCS नमुना सामुदायिक अस्पताल सुन्दर बजार।
8: अस्पतालमा उपलब्ध विशेषज्ञ सेवाहरू: जनरल फिजिसियन सेवा, महिला रोग विशेषज्ञ सेवा, जनरल सर्जरी विशेषज्ञ सेवा, मृगौला रोग विशेषज्ञ सेवा, दन्त रोग सम्बन्धी विशेषज्ञ सेवा, मनोविमर्श सेवा र जटिल तथा सामान्य शल्यक्रिया सेवा।
7: निदानात्मक सेवा अन्तर्गत भिडियो एक्सरे, ल्याब परीक्षण, ECG, डिजिटल एक्सरे र दम पत्ता लगाउने जाँच सेवा उपलब्ध छ।
8: साथमा 24 घण्टा आकस्मिक सेवा, अन्तरङ्ग तथा बहिरङ्ग सेवा, फार्मेसी सेवा, प्यालेटिभ केयर सेवा, समुदाय स्वास्थ्य सेवा, खोप सेवा, परिवार नियोजन सेवा र एम्बुलेन्स सेवा पनि उपलब्ध छ।
7: HDCS नमुना सामुदायिक अस्पताल सुन्दर बजार 6 लमजुङ। सम्पर्क फोन 0664021213, मोबाइल 98415414848।
0: सकेसम्म कोही कसैलाई बिरामी हुन नपरोस्। यदि बिरामी भई अस्पतालको सेवा लिनु परेमा अब तपाईँको सेवाका लागि सेवा मोडल हस्पिटल प्राली, बेसीसर साथ, लमजुङ।
9: विगत 2 दशक अघिदेखि हजुरहरूको सेवामा समर्पित वरिष्ठ MDGP तथा सोन्डोलोजिस्ट डाक्टर तिलक बाबु घिमिरे सहित अनुभवी स्वास्थ्य कर्मीहरूबाट विशेषज्ञ सेवा सहित विभिन्न स्वास्थ्य सेवाहरूको साथमा सेवा मोडल अस्पताल प्राली सञ्चालन भएको छ।
0: थप जानकारी लागि सम्पर्क 0665909999, 98477969229। सेवा मोडल हस्पिटल प्राली, बेसीसर साथ, सानिमा बैंकको ठीक अगाडि।
10: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 3 बजेको छ।
11: एक्सट्रीम एनर्जी ड्रिंक, टेक द डिफरेंस, फील द एनर्जी।
12: उद्धार कार्य चल्दै माथिल्लो त्रिशुली 3A बिहान 2 जनाको जीवितै उद्धार पछि एउटा शव निकालियो। रसुवा बाढ़ीबाट ज्यान गुमाउनेको संख्या 1287 जना पुग्यो। बाढ़ी र विपदबाट 3 खर्ब 87 अर्ब भन्दा धेरैको आर्थिक क्षति भएको प्रारम्भिक अनुमान। प्रधानमन्त्री शाह र अस्ट्रेलियाका समकक्षी बीच टेलिफोन वार्ता। विपद प्रभावितलाई बंगलादेशद्वारा 10 लाख अमेरिकी डलर सहयोग। इण्डोनेशियामा विद्यालयको निशुल्क खाना खाएपछि झण्डै 2000 जना बिरामी, सम्भावित प्रकोपको कारणबारे अनुसन्धान शुरू। र अस्ट्रेलिया भ्रमणमा रहेको नेपाली क्रिकेट टोलीको लगातार दोस्रो हार। नेपाल खबरमा अब पूरा खबर। रसुवाको भोटेकोशी बाढ़ीका कारण प्रभावित क्षेत्रमा आज दशौं दिन पनि खोजी तथा उद्धारको काम भइरहेको छ। नेपाली सेनाका महासेनानी झविन्द्र बहादुर रेश्मीका अनुसार त्यस क्षेत्रमा रहेका त्रिशुली 3A र B को सुरूङ, चिलिमे जलविद्युत आयोजनाको सुरूङ, लाङटाङ हाइड्रोको सुरूङ, अपर त्रिशुली 1 को सुरूङ, रसुवागढ़ी जलविद्युत आयोजनाको सुरूङमा खोजी र उद्धारको काम भइरहेको छ। यस क्रममा माथिल्लो त्रिशुली 3A जलविद्युत आयोजनाको सुरूङबाट एउटा शव निकालिएको उद्धार कर्मीले बताएका छन्। उद्धार टोलीले सुरूङबाट एउटा शव निकालेको र पहिचान हुन बाँकी रहेको छ। यससँगै यो आयोजनाको सुरूङबाट आज बिहान नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र नेपाल विद्युत प्राधिकरणको टोलीले सप्तरीका सञ्जय शाह र काठमाण्डुका कवीर महर्जनलाई जीवितै उद्धार गरेको थियो। माथिल्लो त्रिशुली 3A सुरूङभित्र 42 जना इन्जिनियर तथा कर्मचारी फँसेको हुन सक्ने नेपाल विद्युत प्राधिकरणको अनुमान छ। आयोजनाको भूमिगत विद्युत गृह क्षेत्रमा खोजी तथा उद्धार अभियान चलिरहेको छ। एको सुरूङबाट बाढ़ीको दशौं दिन आज बिहान उद्धार गरिएका दुईजना मध्ये एक सञ्जय शाहले सैनिक अधिकारीसँगको कुराकानीमा बाढ़ी लगत्तै सबैलाई भाग्न भन्दा भन्दै आफू अड्किएको बताउनु भएको छ। सबैलाई बचाउने क्रममा आफू अन्तिममा निस्कन नसकेको उहाँको प्रतिक्रिया छ। कन्ट्रोल रूममा कार्यरत शाहले भित्रै अड्किएपछि महामन्त्र जप गर्दै बसेको र सुरूङमा अझै केही व्यक्ति फँसेका हुन सक्ने पनि जानकारी दिनुभएको छ। सप्तरीको कोइलाडी 8 का 30 वर्षीय शाह त्रिशुली 3AHEPमा फोरम्यान अर्थात मेकानिकलका रूपमा कार्यरत हुनुहुन्थ्यो। त्यस्तै 45 वर्षीय मेकानिकल सुपरभाइजर काठमाण्डुको बालकुमारीका कवीर महर्जनलाई पनि जीवितै उद्धार गरिएको छ। उहाँहरूलाई सेनाको हेलिकप्टर मार्फत काठमाण्डु ल्याइएको छ। जटिल अवस्थामा रहेका महर्जनलाई वीरेन्द्र सैनिक अस्पताल छाउनीमा भर्ना गरी सघन उपचार भइरहेको छ। सञ्जय शाहको अवस्था भने सामान्य छ। माथिल्लो त्रिशुली 3A आयोजनाको सुरूङभित्र फँसेका दुईजना सञ्जय शाह र कवीर महर्जनको जीवितै उद्धारपछि गृहमन्त्री सुदन गुरूङले यसलाई आशाको किरणको संज्ञा दिनुभएको छ। साथै उहाँले उद्धारमा खटिएका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र सेन्ट्रल कमाण्ड सेन्टरको टोलीलाई धन्यवाद दिनुभएको छ। गृहमन्त्री गुरूङले आज सामाजिक सञ्जालमा उद्धारका केही तस्विरसहित अझै आशाको किरण जीवितै राखेको उल्लेख गर्नुभएको हो। बिहान दुईजनाको जीवितै उद्धार लगत्तै गृहमन्त्री गुरूङ आफै त्यहाँ पुग्नु भएको थियो। मन्त्री गुरूङले विपद व्यवस्थापनमा आफ्नो भौतिक उपस्थितिलाई लिएर भएको आलोचनाबारे जवाब दिनुभएको छ। उहाँले प्राप्त परिणामलाई ध्यान दिन आलोचकलाई आग्रह गर्नुभयो। डिजिटल माध्यमको प्रयोगले प्रशासनिक र उद्धारका कामहरू टेबल पछाडि बसेर भन्दा धेरै छिटो र प्रभावकारी रूपमा भइरहेका उहाँको दावी छ। गएको 10 गते बुधबार रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ीमा परेका मध्ये अहिलेसम्म 1287 जनाको शव भेटिएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार दिउँसो 12:30 बजेसम्म 8 वटा जिल्लामा यी शव भेटिएका हुन्। अहिलेसम्म रसुवामा 140, नुवाकोटमा 184, धादिङमा 83, गोरखामा 72, तनहुँमा 38, नवलपरासी पूर्वमा 219, नवलपरासी पश्चिममा 212 र चितवनमा 359 वटा शव भेटिएका छन्। प्राधिकरणका अनुसार अहिलेसम्म 13,093 जनाको उद्धार भएको छ। त्यस्तै 5,083 जना अझै सम्पर्कविहीन रहेका छन्। यस्तै बाढ़ीमा परेर घाइते भएका 5,397 जना मध्ये 304 जना उपचारपछि डिस्चार्ज भएका छन्। उद्धार गरिएका मध्ये 4,521 जना विभिन्न होल्डिङ सेन्टरमा बसिरहेका प्राधिकरणले जनाएको छ। नुवाकोटमा 3,181, रसुवामा 1,141 र धादिङमा 179 जना होल्डिङ सेन्टरमा बसिरहेका छन्। बाढ़ी प्रभावित क्षेत्रमा उद्धार तथा राहतसँगै घाइते तथा बिरामीको उपचारलाई प्राथमिकता राखिएको प्राधिकरणले जनाएको छ। भोटेकोशी बाढ़ीपछि ठूलो जनधनको क्षति भएको र धेरै नागरिक अझै सम्पर्कविहीन रहेकोले खोजी, उद्धार, उपचार तथा राहतका कामलाई थप तीव्र पारिएको सरकारको भनाइ छ। भोटेकोशीको बाढ़ी र विपदबाट 3,87 अर्ब भन्दा धेरैको आर्थिक क्षति भएको प्रारम्भिक अनुमान छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार 7,570 निजी घरमा क्षति पुगेको छ। यस्तै 48 सरकारी संरचना, 18 विद्यालय र 7 वटा स्वास्थ्य पूर्ण तथा आंशिक क्षति भएका छन्। यातायात क्षेत्रतर्फ 55 किलोमिटर सड़क पूर्ण रूपमा क्षतिग्रस्त भएको छ भने 37 वटा मोटरेबल पुल र 68 वटा झोलुङ्गे पुलमा क्षति पुगेको छ। कुल आर्थिक क्षति र नोक्सानी 3,87,54 करोड़ रूपियाँ पुग्ने प्रारम्भिक अनुमान गरिएको हो। शीघ्र पुनर्लाभका लागि मात्रै 7,15 करोड़ रूपियाँ आवश्यक पर्ने देखिएको छ। प्रभावित क्षेत्रमा अहिले राहत सामग्री ढुवानीलाई प्राथमिकतामा राखिएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो तीन बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन् सुन्दै गर्नुहोला।
13: सुन त मेरो कपडा प्याकिङ गरिदेऊ त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
14: ए हो र अनि सुन्नु त अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
13: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
15: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
16: फोन 056-494-333, 493-555।

0: चाड पर्वमा युरो पेन्ट प्रस्तुत गर्दछ, रङ्गिन्छ घर, बर्सिन्छ उपहार। रु 50,000 को युरो पेन्टको खरिदमा पाउनुहोस् लक्की ड्र कुपन, अनि पाउनुहोस् इन्भर्टर एसी 1 टन, डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक, अनि बम्पर प्राइसमा पाउनुहोस् 1 जोडीको लागि बाली टुर। युरो पेन्ट घर मात्र होइन, रङ्गाउनुहोस् सपना पनि।
1: थोरै बचत धेरै कायदा, बिमाका छन् फाइदै फाइदा। बिमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बिमा कम्पनीमा जीवन बिमा गरी निश्चिन्त बनाऊ। न्यून बिमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बिमा कम्पनी लिमिटेड, रामसाहापथ काठमाडौँ, साबिकको राष्ट्रिय बिमा संस्थान।
2: सिधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। नेपाल खबरमा अब थप खबरहरू। प्रधानमन्त्री बालेन्द्र शाह र अस्ट्रेलियाका समकक्षी एन्थोनी अल्बानिज बीच आज टेलिफोन वार्ता भएको छ। आज बिहान भएको टेलिफोन वार्तामा प्रधानमन्त्री शाहले बाढ़ीपछि नेपाल कठिन परिस्थितिबाट गुज्रिरहेको बेला अस्ट्रेलियाली समकक्षीसँग संवाद हुनु महत्वपूर्ण भएको बताएको प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दिपा दाहालले जानकारी दिनुभयो। प्रधानमन्त्री शाहले गएको भदौ 10 गते रसुवाको भोटेकोशी नदीमा भीषण बाढ़ी आउँदा जनधन र भौतिक पूर्वाधारमा पुगेको क्षतिप्रति अस्ट्रेलिया सरकार तथा त्यहाँका नागरिक देखाएको ऐक्यबद्धताप्रति कृतज्ञता व्यक्त गर्नुभयो। साथै उहाँले नेपालको यो विपद उद्धार तथा राहत कार्यमा अस्ट्रेलियाले गरेको सहयोगको प्रशंसा गर्नुभयो। अस्ट्रेलियाले आर्थिक सहयोग तथा विशेषज्ञ सहित ड्रोन अपरेटरको टोली र अत्यावश्यक राहत सामग्री पठाएको छ। प्रधानमन्त्री शाहले रसुवा बाढ़ीका कारण बेपत्ता भएका अस्ट्रेलियाली नागरिकहरूको पनि खोजी कार्य तीव्र पारिएको जानकारी गराउनु भएको छ। संवादको क्रममा अस्ट्रेलियाका प्रधानमन्त्री अल्बानिजले विपदका कारण नेपालले भोगिरहेको कठिनाईबारे चासो र चिन्ता व्यक्त गर्नुभएको थियो। बंगलादेश सरकारले नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा 10 लाख अमेरिकी डलर सहयोग गरेको छ। नेपालमा आएको विनाशकारी बाढ़ी तथा पहिरोपछि जारी राहत पुनर्स्थापना तथा मानवीय प्रयासलाई सहयोग गर्न बंगलादेशले झण्डै 15 करोड़ रूपियाँ बराबरको आर्थिक सहयोग गरेको हो। बंगलादेशका विदेश राज्य मन्त्री हुमायुन कबीरले नेपाली राजदूत घनश्याम भण्डारीलाई प्रधानमन्त्री तारिक रहमानले नेपालका प्रधानमन्त्री बालेन्द्र शाहलाई सम्बोधन गरी पठाएको पत्र हस्तान्तरण गर्दै सहयोगबारे जानकारी गराउनु भएको हो। बाढ़ीको विपदप्रति बंगलादेशको संसदले शोक प्रस्ताव समेत पारित गरेको थियो। त्यहाँको संसदले विपदको अवस्थामा नेपाललाई आवश्यक सहयोग उपलब्ध गराउन तत्काल कदम चाल्न बंगलादेश सरकारलाई ध्यानाकर्षण समेत गराएको थियो। रसुवाको भोटेको सीमा गएको भदौ 10 आएको बाढ़ीबाट प्रभावित रसुवाका पीड़ितका लागि एमाले राहत सामग्री पठाएको छ। एमाले अध्यक्ष केपी शर्मा ओलीले बाढ़ी पीड़ितका लागि राहत सामग्री रसुवा जान लागेको टोलीलाई हस्तान्तरण गर्नुभयो। त्यसक्रममा ओलीले बाढ़ी पहिरो पीड़ितलाई प्रत्यक्ष रूपमा राहत पुर्याउनु आफ्नो पार्टीको पहिलो प्राथमिकता रहेको बताउनु भएको छ। पार्टी केन्द्रीय कार्यालय च्यासल ललितपुरमा रसुवाका बाढ़ी पीड़ितका लागि राहत सामग्री हस्तान्तरण गर्दै अध्यक्ष ओलीले सरकारी कोष मार्फत जाँदा प्रक्रियागत ढिलाइ हुने भएकोले पार्टीले सिधै पीड़ितसम्म पुग्ने बाटो रोजेको तर्क समेत गर्नुभएको छ। पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले उद्धार तथा प्राथमिक राहतका कामहरू सम्पन्न भएपछि अवस्था हेरेर सरकारी कोषमा पनि सहयोग गर्न सकिने बताउनु भएको छ। यस्तै नेपाली कांग्रेसका सभापति गगन थापा विज्ञ टोली सहित बाढ़ी प्रभावित जिल्ला रसुवा पुग्नु भएको छ। भोटेकोशीमा आएको विनाशकारी बाढ़ीले पुर्याएको जनधनको क्षतिबारे जानकारी लिन उहाँ आज बिहान रसुवा पुग्नु भएको हो। अब विदेशको खबर। इण्डोनेशियाभरि पछिल्ला 3 दिनमा सरकारको निशुल्क विद्यालय दिवा खाजा कार्यक्रमसँग सम्बन्धित फूड पोइजनिङ अर्थात खाद्य विषक्तताका कारण झण्डै 2,000 जना विद्यार्थी र शिक्षक बिरामी परेका छन्। पछिल्लो घटना मध्ये जाभाको रेम्बाङमा रहेको एक उच्च माध्यमिक विद्यालयमा खाना खाएपछि 777 जना बिरामी परेका बीबीसीले जनाएको छ। इण्डोनेशियाका विद्यालय जाने बालबालिकाहरूको पोषणमा सुधार गर्ने उद्देश्यले ल्याएको अरबौं डलरको योजना मार्फत यी खानाहरू उपलब्ध गराइएका हुन्। यो योजना राष्ट्रपति प्राबोवो सुबियान्तोका प्रमुख नीतिहरू मध्येको एक हो। स्थानीय अधिकारीहरूले सम्भावित प्रकोपको कारणबारे अनुसन्धान गरिरहेका छन् र खाद्य पदार्थमा हुन सक्ने दूषितपन पत्ता लगाउन तिनका नमूनाहरूको परीक्षण गरिँदैछ। अब खेल खबर। अस्ट्रेलिया भ्रमणमा रहेको नेपाल ए टोलीले एक दिवसीय अभ्यास खेलमा लगातार दोस्रो हार बेहोरेको छ। डार्विनमा आज भएको खेलमा नेपाल ए साउथ अस्ट्रेलियासँग 138 रनले पराजित भयो। साउथ अस्ट्रेलियाले दिएको 260 रनको लक्ष्य पछ्याएको नेपाल एले 22 ओभर 1 बलमा 121 रन बनाउँदा सबै विकेट गुमायो। यसअघि टस जितेर ब्याटिङ गरेको साउथ अस्ट्रेलियाले 50 ओभरमा 9 विकेट गुमाएर 259 रन बनाएको थियो। नेपाली टोली यसअघि पहिलो अभ्यास खेलमा तास्मानियासँग 2 विकेटले पराजित भएको थियो। अब नेपाल एले अन्तिम अभ्यास खेलमा पर्सि आइतबार न्यूजील्याण्ड एज टोलीसँग खेल्नेछ। चार भन्जाङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। विभिन्न सुरुङमा खोजी र उद्धार कार्य चल्दै माथिल्लो त्रिशुली थिरी एबाट बिहान दुईजनाको जीवितै उद्धारपछि एउटा शव निकालियो। रसुवा बाढ़ीबाट ज्यान गुमाउनेको संख्या 1287 जना पुग्यो। बाढ़ी र विपदबाट 3 खर्ब 87 अर्ब भन्दा धेरैको आर्थिक क्षति भएको प्रारम्भिक अनुमान। प्रधानमन्त्री शाह र अस्ट्रेलियाका समकक्षी बीच टेलिफोन वार्ता। विपद प्रभावितलाई बंगलादेशद्वारा 10 लाख अमेरिकी डलर सहयोग। इण्डोनेशियामा विद्यालयको निशुल्क खाना खाएपछि झण्डै 2000 जना बिरामी। सम्भावित प्रकोपको कारणबारे अनुसन्धान शुरू। र अस्ट्रेलिया भ्रमणमा रहेको नेपाल ई क्रिकेट टोलीको लगातार दोस्रो हार।
1: मणिचूडको काख,
3: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति,
1: शान्ति र आनन्दको अनुभूति,
3: भीडभाडबाट टाढा,
1: शहरबाट नजिकै।
3: तपाईँको स्वागत र आतिथ्यका लागि सधैं तत्पर
1: झुले अर्ग्यानिक फार्म रिजोर्ट।
4: विस्तृत जानकारीका लागि फोन नम्बर 9861956 र 9841954181। वेबसाइट झुले.com.np।
5: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा। नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा। सेवा शुल्क मात्र 0.5% रु 3 लाखसम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा। कर्जा अवधि 5 वा 7 वर्षसम्म। सरल प्रक्रिया तथा छिटो स्वीकृति। सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ। सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
6: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
7: मेरा छोरा छोरीको सपना अन्तर्राष्ट्रिय स्तरको उच्च शिक्षा, म पनि यस्तै चाहन्छु। मलाई विश्वास छ हाम्रो सपना र चाहनालाई पूरा गर्छ नेपाल जापान सेवा सेन्टरले।
8: हजुर, उच्च शिक्षाको लागि जापानको जुनसुकै सिटीमा अध्ययन गर्न र जापानी भाषा सिक्नको लागि हामी तपाईँको साथमा छौँ।
9: सम्पर्क नेपाल जापान सेवा सेन्टर, नाग पोखरी काठमाडौँ। फोन नम्बर 44-28-242 44-28-242।
10: कम ऑन, यू विल सर्टेनली बी बेनिफिटेड।
2: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भन्जाङ भित्रका खबरमा तपाईंलाई स्वागत छ। रसुवाको भोटेकोशी बाढ़ीमा परेर ज्यान गुमाएका मध्ये 193 जनाको शव त्रिभुवन शिक्षण अस्पताल महाराजगंज ल्याइएको छ। अस्पतालका फोरेन्सिक ल्याब प्रमुख डाक्टर गोपाल चौधरीले अस्पतालमा ल्याइएका मध्ये 174 शवको परीक्षण भइसकेको जानकारी दिनुभयो। त्यस्तै अस्पतालमा ल्याइएका मध्ये अहिलेसम्म 24 वटा शव पहिचान गरी परिवार र आफन्तलाई जिम्मा लगाइएको छ। अस्पतालमा ल्याएका मध्ये 151 शव र 10 वटा शवका विभिन्न अंगसहित 161 शवको व्यवस्थापन भएको पनि डाक्टर चौधरीले बताउनुभयो। काठमाडौँ महानगरपालिकाको रसुवा भोटेकोशी बाढ़ी प्रतिकार्यका लागि महानगर स्काउटलाई खोज तथा उद्धार कार्यमा प्रयोग हुने सामग्री प्रदान गरिएको छ। राष्ट्रिय सभागृहमा रहेको महानगर आपतकालीन कार्य संचालन केन्द्रमा मौजदात रहेका सामान मध्ये घटनास्थलमा तत्काल आवश्यक रहेका सामग्री प्रदान गरिएको हो। विपद व्यवस्थापन समितिका संयोजक प्रेम थापाले महानगर स्काउटका स्थानीय सामुदायिक विकास आयुक्त पुष्पराज सिंहलाई सामान प्रदान गर्दै काठमाडौँ स्काउटले बाढ़ीग्रस्त क्षेत्रको सामाजिक व्यवस्थापनमा प्रशंसनीय काम गरे बताउनुभयो। प्रदान गरिएका सामग्रीहरूमा करौती, हेलमेट, पिक, साबेल, पंजा, भर्याङ, स्ट्रेचर, हम्बर, लङ बुट, डोरी लगायत रहेका छन्। खोज, उद्धार तथा राहत वितरणमा महानगर स्काउटले नेपाल स्काउटसँग सहकार्य गर्दै अग्रपंक्तिमा रहेर काम गरिरहेको छ। र ललितपुरको पाटनमा रहेको कृष्ण मन्दिरमा आज श्रीकृष्ण जन्माष्टमीका अवसरमा पूजा आराधनाका लागि बिहानैदेखि भक्तजनहरूको घुइँचो लागेको छ। भाद्र कृष्ण अष्टमीलाई कृष्ण जन्माष्टमी पर्वका रूपमा मानिन्छ। भाद्र कृष्ण अष्टमीकै दिन श्रीकृष्णको जन्म भएको विश्वासमा कृष्ण जन्माष्टमी पर्व मनाउने चलन छ। पाटन कृष्ण मन्दिर परिसरमा भक्तजनको सुविधाका लागि मंगलटोल सुधार समितिले स्वास्थ्य सेवा र पानीको व्यवस्थापन गरिरहेको छ। लाइन व्यवस्थापनका लागि स्काउट ललितपुर महानगरका प्रहरी खटिएका छन्। त्यस्तै शान्ति सुरक्षा र ट्राफिक व्यवस्थापनमा नेपाल प्रहरीले समन्वय र सहजीकरण गरिरहेको छ। आज देशभरिका कृष्ण मन्दिरमा पनि भक्तजनहरूको भीड लागेको छ। दिउँसो 3 बजेको राष्ट्रिय र चार भन्जाङभित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। विभिन्न सुरुङमा खोजी र उद्धार कार्य चल्दै माथिल्लो त्रिशुली 3A बिहान 2 जनाको जीवितै उद्धारपछि एउटा शव निकालियो। रसुवाबाडीबाट ज्यान गुमाउनेको संख्या 1287 जना पुग्यो। वीरविशेषण अस्पतालमा 193

0: आइसक्नु भएछ त, बधाई छ है तपाईँलाई नयाँ घर बनाउनु भएकोमा।
1: धन्यवाद बहिनी, हेर्नुहोस् न घर बनाउने काम मात्र भएको छ, अझ यसमा फलामका झ्याल ढोका, च्यानल गेट, स्टिलको रेलिङ, कम्पाउन्ड जाली आदि राख्ने पुरै काम बाँकी छ। यी सबै सामानहरू कहाँबाट ल्याउने भनेर सोचिरहेको छु म त।
0: त्यसो भए त हाम्रै बेसी सहर नगरपालिका साथ त्रिवेणी टोलमा रहेको बसलमाई सटर एण्ड ग्रिल उद्योगबाट ल्याउनुहोस् न। त्यहाँ त तपाईँले भनेका यी सबै सामानहरू दक्ष एवं अनुभवी मिस्त्रीहरूद्वारा निर्माण गरिनुको साथै घरमै गएर जडान समेत गरिन्छ नि।
2: हाम्रा सेवाहरू, हामी कहाँ सटर, ग्रिल, च्यानल गेट, सिसा, रंगीन सिसा, स्टे फ्रेङ, गोलो फ्रेङ, कम्पाउण्ड जाली, जीआई जाली, स्टिल फ्रेङ, ट्रस, फलामका छ्याल ढोका सम्बन्धी सम्पूर्ण काम गरिन्छ। साथै सञ्चालक स्वयंको रेखदेख तथा सहभागितामा गुणस्तरीय सेवा प्रदान गरिन्छ।
3: हामी कहाँ यूपीभीसी तथा अल्मुनियमको झ्याल ढोका, ग्लास, पार्टिसन लगायतका सम्पूर्ण सामग्रीहरू पनि उपलब्ध छ।
4: प्रोपाइटर नारायण ढकाल, बसलमाई सटर एण्ड ग्रिल उद्योग, विशेश्वर नगरपालिका साथ मोडर्न सिटी हस्पिटल गेट र त्रिवेणी मन्दिर जाने बाटो लमजुङ। थप जानकारीको लागि सम्पर्क 9843383518, 9843383518।
5: यो मोबाइलले पनि तनावै दियो भने
6: हैन, के तनाव दियो ए खुशी,
5: हेर न अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
6: छ नि, किन नहुनु, हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
4: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रोनिक सामानहरू पनि उपलब्ध छ।
7: प्रोपाइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल, बिक्री तथा मर्मत केन्द्र, भेसिसार नगरपालिका साथ पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 9845994046 र 9813099932।

0: California Extreme Energy Drink.
1: बिस्तारै जानु त। ए माइलाले ट्रेक्टर नै रिजर्भ गरेर के ल्यायो भनेको त फर्निचरको सामग्री पो रहेछ। कति राम्रा चिटिक्क परेका छन् त, सुन्दा पनि दाग लाग्ने जस्ता। होइन कहाँबाट ल्याएको थिए माइला?
2: कहाँ हुनु दाई, हाम्रै बेसी सहरको लमजुङ कालिका फर्निचर उद्योगबाट ल्याएको।
3: हामी कहाँ आकर्षक फर्निचरका झ्याल, ढोका, दराज, डाइनिङ सेट, लोबेट, टीभी, दराज, अफिस टेबल लगायत फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। आल्मुनियमको झ्याल, ढोका, पार्टिसन रेलिङ, स्टीलका रेलिङ, मोडर्न किचन र आधुनिक प्रविधिको 90 सिरिज र 100 सिरिज पनि हामी कहाँ उपलब्ध छ। सादा तथा हरियो, निलो र कालो रंगीन सिसाहरू पनि उपलब्ध छ।
1: लमजुङ कालिका फर्निचर उद्योग बेसीसर साथ लमजुङ।
2: आल्मुनियमका लागि बेसीसर नगरपालिका साथ भेटघाट रेस्टुरेन्टको भित्रपट्टि र फर्निचर सामानका लागि बेसीसर नगरपालिका साथ जेबी चोक भित्रपट्टि लमजुङ।
1: प्रोप्राइटर रेशमलाल श्रेष्ठ। सम्पर्क फोन 066-520-532, मोबाइल 98460-90301, 98460-7465।
2: नोट फल सिलिङ कार्यस बुट्टा राख्नु परेमा हामीलाई सम्झनुहोस्।

0: तिम्रो जन्मदिनको अवसरमा यो औठी उपहार तिमीलाई।
1: वाउ, कस्तो राम्रो डिजाइनको अनि कति चम्किलो, कहाँ बनाएको नि डार्लिङ?
0: अब तिम्रो लागि दिने उपहार पनि अन्त बनाएर भयो त, उही हाम्रो चिर परिचित जय बुद्ध ज्वेलरीमा बनाएको नि।
1: मलाई त एकदमै मन पर्यो।
0: तिमी हेर्दै मात्र जाऊ न, अझ हाम्रो विवाहमा त सुनको हार, मंगलसूत्र, सिक्री, टप, जन्तर, चन्द्रमा, छड्की तिलहरी, चुरी, बिन्दिया, चाँदीको पाउजु अनि सबै गरगहना जय बुद्ध ज्वेलरीमा नै बनाएर ल्याउँछु नि।
2: कम्प्युटर तौलमा छापावाला सुनबाट बनेका आधुनिक डिजाइनका रेडिमेड तथा अर्डर अनुसारका गरगहना, राशि अनुसारका पत्थर, चाँदीका सामानका साथै पुराना गरगहना साटफेट तथा सुनसादी खरिद बिक्रीका लागि
3: जय बुद्ध ज्वेलरी, बेसी सहर लमजुङ, एलजी डिलर सँगै प्रोप्राइटर मणिलाल विश्वकर्मा। फोन नम्बर 0665245375475। विश्वास तपाईँको, सेवा हाम्रो।

0: Mania Extreme Energy Drink.
1: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
2: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
1: अब जापान ट्राई होइन स्योर गरौं।
2: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
1: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
2: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुनिश्चित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
1: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर, विशेष सहर 8 नारायण स्थान चोक, नवील बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
2: सम्पर्क नम्बर 066-590-299, मोबाइल नम्बर 98-560-602-99।
3: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
4: के तपाईँलाई निर्माण कार्यका लागि चाहिने फलामका विभिन्न किसिमको पाइप, स्टीलको पाइप, कम्पाउण्ड जाली, कुखुराको जाली, रंगीन जस्ता पाता, ग्याबिङ जाली, कम्पाउण्ड काडेतार आदि होलसेल मूल्यमा चाहिएको छ? यदि चाहिएको छ भने बेसीसर नगरपालिका 8 झिङ्गेखोला पुरानो माइक्रो पार्किङमा रहेको नन्द मेटल सप्लायर्सलाई सम्झनुहोस्।
2: हामी कहाँ ट्रस्टको जुनसुकै घर तथा भवन निर्माणका लागि आवश्यक निर्माण सामग्रीहरू पाइनुका साथै प्लाईवुड तथा तयारी ढोकाहरू पनि उपलब्ध।
4: प्रोपाइटर अमृत श्रेष्ठ, नन्द मेटल सप्लायर्स, बेसीसर नगरपालिका 8 झिङ्गेखोला पुलचोक लमजुङ। थप जानकारीको लागि सम्पर्क मोबाइल 98-560-46-257 र 98-400-67-787।
5: हेलो, म सङ्गीत FM 95 मेगाहर्ज

0: सुन्दर मनमोहक र आकर्षक गरगहनाको लागि विगत चार दशकदेखि सेवारत अमृत सुनचाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल बेसी सहर
1: कम्प्युटर तौलमा छापावाला सुनका गरगहना
0: हार मंगलसूत्र छड्की तिलहरी मिनी तिलहरी औठी सिक्री टप झुम्का चुरी टिकिया चन्द्रमा किलिप पंखे चन्द्रमा विभिन्न किसिमका जन्तर लगायतका सम्पूर्ण गरगहना
1: सुनचाँदी खरिद बिक्री र पुराना गरगहना साटफेटका लागि अमृत सुनचाँदी पसल
0: रेडीमेड एवं अर्डर अनुसारका आधुनिक र परम्परागत आकर्षक गरगहना
1: चाँदीका सामान र राशि अनुसारका पत्थरका लागि
0: अमृत सुनचाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल बेसी सहर प्रोप्राइटर रविलाल विश्वकर्मा अमृत विश्वकर्मा फोन 0665201
1: मोबाइल 97460054
0: शुद्धता र विश्वसनीयता हाम्रो प्रतिबद्धता
2: पशु पक्षीका लागि चाहिने दाना अब विशेष छुटसँगै बुलाकी सप्लायर्समा उन्नत जातका ब्रोइलर र गिरिराज कुखुराका चल्ला गाई भैँसी तथा कुखुराका लागि चाहिने पोषणयुक्त दाना विशेष छुटका साथ चाहिएमा हामीलाई सम्झनुहोस् बुलाकी फ्रेस हाउस बेसी सहर नगरपालिका 813 लमजुङ प्रोप्राइटर गुणराज सिलवाल थप जानकारीको लागि सम्पर्क मोबाइल 9856281186 फोन 0665202393 साथै नमुना फ्रेस हाउस मनाङ्गे चौतारामा पनि पाइन्छ

0: Mania.
1: Extreme energy drink.
2: 아니, 쿠시, 게 칸죠? 아스칼타 전에이 푸르디로 라스워스토 데크추다.
3: 칸이타 카스테 게이 호이나 디디. 람중 에그로비 컨선 두아라 우드파디트 수드다 람중 마하 비하나 벨루카 다이닉 에케 삼차 칸이 가리고추.
2: 아니 마하사이 수드다라 어가닉 네 홀라라?
3: 호니 디디. 람중 마하다 1350 미터 우사이마 아프네이 펌마 정갈리 스로드바타 우드파디트 카티키 어가닉 마하 호.
2: 마하 바이크 어루 키케 파인차 데 해?
3: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह मौरीको गोला सहितको घाट खाली घाट कृषि तथा मौरी धन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाइनुका साथै तालिम र परामर्श समेत दिइन्छ नि।
2: ओहो, स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा। म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु।
4: तपाईले रोजेको र खोजेको जस्तै शुद्ध मह मौरी गोला सहितको घाट खाली घाट कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस्। प्रोप्राइटर बुद्धि आले, मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ, सम्पर्क कार्यालय बेसीसर 8 सेरा चौतारा नजिकै बस पार्क जाने बाटो कर्पुरेश्वर सिसा तथा प्लाई पसल सँगै रहेको घर। थप जानकारीको लागि 98611 39157।
3: महको सेवन स्वस्थ र दीर्घ जीवन।
5: हेर न सुधा, बिहे पनि नजिक आइसक्यो, हात र अनुहारको हालत पनि यस्तो छ, लाजै हुने भयो बेहुली हुँदा पनि।
6: त्यति सानो कुरामा पनि के को चिन्ता? त्यसको लागि त हाम्रै बेसी सहर सात पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छँदै छ नि।
7: हामी कहाँ फेसियल, नेल आर्ट, मेहन्दी आर्ट, हेयर स्ट्रेट, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, हेयर कलर, हेयर कटिङ, क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ।
8: प्रोप्राइटर तारा गुरुङ, मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर, विशेषर नगरपालिका सात पुरानो बेङ्चोक लमसुङ। सम्पर्क 98461 26344, 98461 26344।

0: दिदी अलमलै पर्नु भयो त के खोज्नु भएको त्यसरी?
1: ए बाबु पो, जोकतौल गर्ने डिजिटल ढकतराजु चाहिएको थियो, यता कता पाइन्छ होला?
2: हाम्रै बेसीसर नगरपालिका 7 मेगा बैंक अगाडि रहेको एएस किसन हाउसमा जानुस् न। त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भन्यो त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
3: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुको साथै मरमत पनि गरिन्छ। साथै किचनका सम्पूर्ण सामग्रीहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
0: प्रोपाइटर दिलीप श्रेष्ठ,
4: एएस किचन हाउस, बेसीसह नगरपालिका 7, एनआईएमबी बैंक अगाडि।
0: थप जानकारीको लागि सम्पर्क 98564-76486।
5: जिल्ला प्रहरी कार्यालय लमजुङको अनुरोध।
6: मनसून सक्रिय भएसँगै वर्षाका कारण बाढी, पहिरो, डुबान तथा सड़क अवरुद्ध जस्ता जोखिम हुन सक्छ। त्यसैले वर्षा जन्ने सम्भावित विपदबाट सुरक्षित रहन तथा उच्च सतर्कता अपनाउन जिल्लावासीहरूमा हार्दिक अनुरोध गर्दछौ।
5: मौसमको जानकारी नियमित रूपमा लिनुहोस्। अनावश्यक रूपमा खोला, खोल्सा, नदी किनारा तथा जोखिमयुक्त स्थानमा नजानुहोस्। कुनै पनि नदी वा खोलाको बहाव बढेका बेला तर्न वा सवारी साधन सञ्चालन गर्ने जोखिमपूर्ण प्रयास नगर्नुहोस्।
6: पहिरोको जोखिम भएका बस्ती तथा सड़कमा विशेष सावधानी अप्नाउनुहोस्। घर वरिपरि चिरा देखिएमा, जमिन भासिन थालेमा वा पहिरो आउने संकेत देखिएमा तुरन्तै सुरक्षित स्थानमा सर्नुहोस् र नजिकको प्रहरी कार्यालय तथा सम्बन्धित निकायलाई जानकारी दिनुहोस्।
5: रातिको समयमा यात्रा गर्दा विशेष सतर्कता अपनाउनुहोस्। यात्रा गर्नु अघि सड़कको अवस्था बुझेर मात्र यात्रा गर्नुहोस्। बालबालिका, ज्येष्ठ नागरिक, गर्भवती महिला तथा अशक्त व्यक्तिहरूको सुरक्षामा विशेष ध्यान दिनुहोस्।
6: विपदका बेला कुनै पनि हल्ला वा अफवाहमा विश्वास नगरी आधिकारिक सूचना मात्र विश्वास गर्नुहोस्। कुनै पनि आपतकालीन अवस्था, बाढ़ी, पहिरो वा उद्धार आवश्यक परेमा तत्काल नजिकको प्रहरी कार्यालय वा नेपाल प्रहरीको आपतकालीन नम्बर 100 सम्पर्क गर्नुहोस्।
5: सचेतना, सतर्कता र समयमै अपनाएको सावधानीले ठूलो क्षति हुनबाट जोगाउन सक्छ। त्यसैले सुरक्षित रहौं, अरूलाई पनि सुरक्षित राखौं।
6: सार्वजनिक हितका लागि जिल्ला प्रहरी कार्यालय लमजुङ र सामुदायिक रेडियो मर्स्याङ्दी 95 मेगाहर्ट्ज।

0: Siphonia. Extreme energy drink.
1: सकेसम्म कोही कसैलाई बिरामी हुन नपरोस्। यदि बिरामी भई अस्पतालको सेवा लिनु परेमा अब तपाईँको सेवाका लागि सेवा मोडल हस्पिटल प्राली बेसिसर साथ लम्सुङ।
2: विगत दुई दशक अघिदेखि हजुरहरूको सेवामा समर्पित वरिष्ठ एमडीजीपी तथा सोनोलोजिस्ट डाक्टर तिलक बाबु घिमिरे सहित अनुभवी स्वास्थ्य कर्मीहरूबाट विशेषज्ञ सेवा सहित विभिन्न स्वास्थ्य सेवाहरूको साथमा सेवा मोडल अस्पताल प्राली सञ्चालन भएको छ।
1: थप जानकारी को लागि सम्पर्क 066-590-999 98-477-69-229। सेवा मोडल हस्पिटल प्राली बेसिसर साथ सानीमा बैंकको ठीक

0: दिदी अलमलै पर्नु भयो त के खोज्नु भएको त्यसरी
1: ए बाबु पो जोकतौल गर्ने डिजिटल ढकतराज चाहिएको थियो यता कता पाइन्छ होला
0: हाम्रै बेसी सहर नगरपालिका साथ मेगा ब्याङ्क अगाडि रहेको एएस किचन हाउसमा जानुस् न त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भन्यो त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ
2: हजुर नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजू आदि थोक तथा खुद्रा मूल्यमा पाउनुको साथै मरमत पनि गरिन्छ साथै किचनका सम्पूर्ण सामग्रीहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ
0: प्रोभाइडर दिलीप श्रेष्ठ
3: एएस किचन हाउस बेसी सहर नगरपालिका साथ एनआईएमबी बैंक अगाडि
0: थप जानकारीको लागि सम्पर्क 9856 74486
1: सबैजना यस्तो मजाले हाँसेका छन् यो रविनालाई चाहिँ के भयो
4: बिचरा दाँतकै समस्या छ त कसरी हाँस्नु
1: कति दिन बस्ने मुख छुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि
0: हजुर लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली प्रोप्राइटर दीपक पौडेल बेसीसार 8 सेरा गाउँसर जाने बाटोको छेउमै रहेको घर सम्पर्क फोन 0665204497
1: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ

0: ठिलाइ दिने।
1: अहा, म यो बिहे गर्दिन।
2: हैन, के हो, बिहे किन नगर्ने?
1: म त न्यू गणपति ज्वेलरी सुनसादी पसलकै गरगहना भए मात्र बिहे गर्छु।
3: मलाई थाहा थियो बुहारीले उच्च गुणस्तरीय डिजाइनको गहना खोज्छिन् भनेर। त्यही भएर गहना जति सबै न्यू गणपति ज्वेलरी सुनचाँदी पसलबाटै ल्याएको छु।
1: गणपति ज्वेलरीलाई नै किन यति धेरै विश्वास?
4: किनकि लामो समयदेखि निरन्तर सेवा प्रदान गर्दै आएको दक्ष कालीगढ सही मूल्य शुद्ध सुनको आधुनिक तथा मौलिक गहना किन्न पाइने।
1: विशेष अर्डरमा आफ्नो रोजाईका गहनाहरू बनाउन सकिने, बेच्दा पूर्ण मूल्य पाइने,
4: कम्प्युटर तौलबाट नाप गरी सुनचाँदी खरिद बिक्री गर्न सकिने,
1: सम्पूर्ण राशिका रत्नहरू खरिद गर्न तथा नेट इन्टरनेटबाट ल्याइएका डिजाइनलाई पनि जस्ताको तस्तै बनाउन सकिने,
4: भरपर्दो एवं विश्वासिलो सुनचाँदीको कारोबार गर्न गणपति ज्वेलरी सुनचाँदी पसल,
1: विश्वेश्वर नगरपालिका वडा नम्बर 7 लमजुङ, फोन नम्बर 0665212083,
5: सम्पर्क मोबाइल नम्बर 9856133375,
4: प्रोपाइटर गणेश विश्वकर्मा, मुनु विश्वकर्मा।
1: सुन भनेको विश्वास हो, विश्वासको अर्को नाम गणपति ज्वेलरी।
6: बाउजू, एक बिहानै घर सरसफाई गर्न लाग्नु भएछ त?
7: हजुर नानी, अब सरसफाई गर्नु भनेको त आफ्नै लागि हो नि। फेरि हाम्रो गाउँपालिकाले स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने उद्देश्यले सफा मर्स्याङदी अभियान सुरु गरेको छ। त्यसलाई पनि सफल बनाउनु पर्यो नि, होइन र?
6: हो नि बाउजू, घरबाट निस्कने फोहोर चाहिँ कहाँ फाल्नुहुन्छ नि?
7: ल सुन्नुहोस् नानी, हामी हाम्रो घर आँगन हरेक दिन सरसफाई गर्छौ। हरेक महिना 2 घण्टा छुट्याएर गाउँले सबै मिलेर गाउँघर बाटो पनि सरसफाई गर्छौ र त्यसबाट निस्कने कुहिने फोहोरको हामी कम्पोस्ट मल बनाउँछौ। नकुहिने सिसा, प्लास्टिक, टिन आदि जस्ता फोहोरहरूलाई एक ठाउँमा जम्मा गर्छौ र गाउँपालिकाको फोहोर उठाउने गाडीमा हालेर पठाउँछौ।
8: आफ्नो घर आँगन र गाउँको नियमित सरसफाई गरौं, स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने अभियानलाई सार्थक बनाऊ। मर्स्याङदी गाउँपालिका परिवार लम्जुङ।
5: के तपाईँलाई कुनै स्वास्थ्य समस्या छ? त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्।
9: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
5: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आई निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
9: प्रकाश घिमिरे संचालक एवं प्रकाश फार्मेसी, बेसीसह नगरपालिका 8, होटल टुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 9845213236 र 9840008961।

0: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हार्डवेयरहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है?
1: अब धेरैजनाले खोज्ने गरेको त बेसी सहर सातमा रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि, तपाईँ पनि त्यही जानुहोस् न।
2: हाम्रा सेवाहरू एमएस पाइप, फलाम, अल्मुनियम, स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, अल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगरद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड, सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
0: हिमालयन ब्रदर ग्रुप प्राली विशेषर नगरपालिका स्वात युनिभर्सल चोक लमसुङ। थप जानकारीको लागि सम्पर्क 0665209773, मोबाइल 97463061।
3: तपाईँको सन्तुष्टि हाम्रो चाहना।

0: California.
1: Extreme energy drink.
2: सुरक्षित भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
3: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस्।

0: मादक पदार्थ सेवन गरेर सवारी नचलाउ।
1: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाड़ी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
0: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बीमा अनिवार्य गर्नुहोस्।
1: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665201906653370 वा 590370 जानकारी गराउनुहोस्।
0: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्राली लमजुङ।
1: घर आँगन होस् वा सड़कको किनारा, स्वच्छ वातावरण र सुख समृद्धिको लागि रोपौं फूल बिरुवा, बनाऊ हराभरा।
2: लमजुङमै पहिलो पुष्प नर्सरी रोज नर्सरी यहाँहरूलाई हार्दिक स्वागत गर्दछ।
1: विगत 5 वर्षदेखि निरन्तर रूपमा यहाँहरूलाई सेवा उपलब्ध गराउँदै आएको रोज नर्सरीमा यहाँहरूकै मागलाई ध्यानमा राखी हाल विभिन्न सिजनल बहुवर्षीय फूलका उत्कृष्ट एवं गुणस्तरीय बिरुवाहरू, इन्डोर प्लान्टहरू, अर्नामेन्टल प्लान्टहरू, विभिन्न उन्नत जातका फलफूलका बिरुवाहरू सड़क किनारा, गार्डन पार्क लगायतका ठाउँहरूमा रोप्नको लागि चाहिने आकर्षक ठूलो साइजको बिरुवाहरू पनि उपलब्ध छ।
2: साथै सिजन अनुसारका फलफूल र अन्य जुनसुकै बोट बिरुवाहरू व्यावसायिक रूपमा रोप्नका लागि ठूलो परिमाणमा चाहिएमा अर्डर अनुसार जुनसुकै बेला उपलब्ध गराउने व्यवस्था छ।
1: फूलहरू रोप्नको लागि आवश्यक आकर्षक र गुणस्तरीय गमलाहरू, फूलको लागि चाहिने आवश्यक मल साथै आवश्यक परामर्श सेवा समेत उपलब्ध छ।
2: विस्तृत जानकारीको लागि रोज नर्सरी बेसीसार नगरपालिका 2 पोहरा बेसी लमजुङ सम्पर्क 9856426244।
3: हेलो, मर्सेङ्गदी FM 95 मेगाहर्ज

0: विगत लामो समयदेखि सञ्चालित लमजुङकै पुरानो र स्थापित जयलक्ष्मी सुनचाँदी पसल जिल्लामा नै पहिलो पटक अन्तर्राष्ट्रिय हलमार्क एवं मान्यता प्राप्त तिसा ज्वेलर्स एण्ड डायमण्डसँगको सम्बद्धतामा विभिन्न प्रकारका हिराका आकर्षक गरगहना सहित अब हजुरहरूको सेवामा
1: कम्प्युटर तौलमा आधुनिक मेसिनबाट कटिङ गरिएका तयारी तथा अर्डर अनुसारका आकर्षक गरगहना खरिद बिक्री तथा कुनै पनि पसलबाट किनेका गरगहना साफेट गर्नु परेमा साथै राशि अनुसारका पत्थरहरूको लागि हामीलाई सम्झनुहोस्।
0: प्रोपाइटर बहादुर विश्वकर्मा जयलक्ष्मी सुनचाँदी पसल विशिषहर नगरपालिका साथ लमजुङ सम्पर्क फोन 0665520209।
2: जय श्री राम जय श्री राम।
3: होइन भाउजू किन हो आज त एक बिहानै पूजा सक्नु भएछ त टाढैको साइड गर्न लाग्नु भएको हो र?
2: ल बाबु आज तपाईँको दाजुले मेरो लागि गहना किन्न लैजान्छु भन्नुभएको छ त्यसैले चाँडै पूजा सकेको नि।
3: अनि गहना जस्तो कुरो जहाँ पायो त्यहाँ नकिन्नु नि विश्वासिलो र भरपर्दो पसलमा गएर किन्नु पर्छ।
2: हो नि बाबु त्यही भएर त हाम्रै बेसी शहरमा रहेको जय श्री राम सुनचाँदी पसलमै जान लागेको नि। पछि तपाईँको बिहे गर्नुपर्छ नानीको पनि बिहे गर्नु छ गहना त आकर्षक र भरपर्दो हुनु पर्यो नि होइन र?
3: हो नि भाउजू।
1: हाम्रा सेवाहरू कम्प्युटर तौलमा आधुनिक मेसिनद्वारा कटिङ गरिएका गरगहना पाइने
4: आधुनिक एवं परम्परागत डिजाइनका गरगहना पाइने
1: प्रत्येक गरगहनामा पसलको ग्यारेन्टी छाप लगाइने
4: पुरानो गहनासँग नयाँ गहना चाटफेर गरिने
1: नाक कान छेडिने राशि अनुसारका पत्थरहरूका साथै विभिन्न किसिमका माला क्रिस्टल पाइने।
4: प्रोपाइटर सुनिल विश्वकर्मा जय श्री राम सुनचाँदी पसल विश्वेश्वर नगरपालिका वडा नम्बर 7 एभरेस्ट बैंक नजिकै लमजुङ।
5: सम्पर्क मोबाइल नम्बर 98465 94 र 98065 58 074।
6: के तपाई निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
7: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
6: अब जापान ट्राई होइन स्योर गरौं।
7: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
6: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर अप्रिल जुलाई अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
7: अनुभवी प्रशिक्षक भरपर्दो परामर्श र सफलताको सुनिश्चित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
6: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर भिसे सहर 8 नारायण स्थान चोक नवील बैंक भएको भवन शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
7: सम्पर्क नम्बर 0665902900 मोबाइल नम्बर 98560602900।
8: ए माइलाले ट्रेक्टर नै रिजर्भ गरेर के ल्यायो भनेको त फर्निचरको सामग्री पो रहेछ। कति राम्रा चिटिक्क परेका छन् त सुन्दा पनि दाग लाग्ने जस्ता। होइन कहाँबाट ल्याएछ माइला?
9: कहाँ हुनु दाई, हाम्रै बेसी सहरको लमजुङ कालिका फर्निचर उद्योगबाट ल्याएको।
10: हामी कहाँ आकर्षक फर्निचरका झ्याल ढोका दराज डाइनिङ सेट लोबेट टिभी दराज अफिस टेबल लगायत फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। आल्मुनियमको झ्याल ढोका पार्टिसन रेलिङ स्टीलका रेलिङ मोडर्न किचन र आधुनिक प्रविधिको 90 सिरिज र 100 सिरिज पनि हामी कहाँ उपलब्ध छ। सादा तथा हरियो निलो र कालो रंगीन सिसाहरू पनि उपलब्ध छ।
11: लमजुङ कालिका फर्निचर उद्योग बेसी सर साथ लमजुङ।
0: आल्मुनियमका लागि बेसीसार नगरपालिका साथ भेटघाट रेस्टुरेन्टको भित्रपट्टि र फर्निचर सामानका लागि बेसीसार नगरपालिका साथ जेबी चोक भित्रपट्टि लमजुङ।
11: प्रोपाइटर रेशमलाल श्रेष्ठ। सम्पर्क फोन 0665205532 मोबाइल 98460903001 98460074065।
0: नोट फल सिलिङ कार्यस बुट्टा राख्नु परेमा हामीलाई सम्झनुहोस्।
12: नेपालमै पहिलो पटक क्याल्भलुम प्रविधिबाट बनेका एल्युमिनियम कोटेड सादा तथा रङ्गीन जस्ता पाटा खुला चिउरा कलर अरूभन्दा 3 गुणा बढी विश्वसनीय प्रतिरोधात्मक र टिकाउ हुन्छ। खुलास भए अरू किन खोज्ने?

0: नान्सी, घर बनाउने काम शुरू भयो?
1: सबै कुरा भइरहेकै छ। अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
0: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन नान्सी। मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समिलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
1: हो र? अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरो गर्नु पर्यो।
2: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोपाइटर नवराज घिमिरे सम्पर्क नम्बर 9856046662।
3: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ दराज कुर्सी टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।
4: के भयो दिदी तपाईँलाई? सन्चो छैन कि कसो?
5: हेर न बाबु, छाती दुख्ने, पेट गोज्ने गर्छ, कहिले काहीँ त सास फेर्नै गाह्रो। खै के भयो कि?
4: ल दिदी, त्यसो हो भने त तुरन्त चेक जाँच गरिहाल्नुहोस् न। आफ्नो स्वास्थ्यको त ख्याल गर्नुपर्छ है दिदी बेलैमा।
5: जाने त भने हो बाबु, खोइ कहाँ जाने कहाँ जाने होला है?
4: ल दिदी, बेसी सर नगरपालिका साथ पुरानो ब्याङ्क चोकमा रहेको केयर फार्मेसी एन्ड ल्याबमा गइहाल्नुहोस् न।
6: दैनिक प्रदान गरिने सेवाहरू ल्याब सेवा दक्ष तथा अनुभवी ल्याब टेक्निसियनद्वारा रगत दिशा पिसाब तथा खकार परीक्षण गरिन्छ।
7: थाइरोइड, सुगर, प्रेसर, छाती, पेट, हार्जोनी, नसा रोग, महिला सम्बन्धी रोगहरू, नाक कान घाँटी सम्बन्धी रोग, छाला तथा यौन रोगहरूको साप्ताहिक रूपमा चेक जाँच गरिन्छ।
6: दक्ष तथा अनुभवी फार्मासिस्टद्वारा सञ्चालन गरिएको यस क्लिनिकमा बिरामीहरूलाई घरमै गएर सेवा दिने व्यवस्था समेत रहेको छ।
7: केयर फार्मेसी एन्ड ल्याब बेसी सहर नगरपालिका साथ पुरानो ब्याङ्क चोक लमजुङ।
6: सम्पर्क फोन 9849068924, 9845680।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।
1: ओहो दाई, टिभी बोकेर कहाँ जान लाग्नुभयो?
2: हेर न नानी, अस्ति भर्खर विदेशबाट ल्याएको टिभी बिग्रिएर हैरान भए म त बनाउन जान लागेको, अनि एउटा फ्रिज नै किन्नु थियो, बरु कुन पसलमा जाने होला?
1: हरे दाई, पनि हाम्रै बेसी सरको त्यो भीमसेन स्थान चोकमा छ नि श्रेष्ठ रेडियो एन्ड वास सेन्टर, के त्यहाँ जानुहोस् न। त्यहाँ त सबै घरको इलेक्ट्रोनिक सामानहरू पाउनुको साथै ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ नि। बरु मलाई नि मोबाइल र घडी किन्नु थियो, एकैछिन पर्खनुहोस् है, सँगै जाने नि।
2: ल भइहाल्छ नि नानी।
3: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका एलईडी टिभी, फ्रिज, मोबाइल, घडी, वासिङ मेसिन, भ्याकुम क्लिनर, माइक्रोवेभ ओभन, साउन्ड सिस्टम, राइस कुकर तथा अन्य विभिन्न घरायसी इलेक्ट्रोनिक सामानहरू बिक्री तथा ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ।
4: नोट, हामी कहाँ साउन्ड सिस्टम भाडामा पनि पाइन्छ।
3: प्रोप्राइटर पार्वती श्रेष्ठ, श्रेष्ठ रेडियो एन्ड वास सेन्टर, बेसीसर 7 भीमसेन थान चोक, फोन 0665201120, मोबाइल 9846077745।
1: लमजुङका लागि सामसङ, कोनका, गोदरेज र टिसिएलको अधिकृत विक्रेता श्रेष्ठ रेडियो एन्ड वास सेन्टर।

0: सबैजना यस्तो मजाले हाँसेका छन्। यो रबिनालाई चाहिँ के भयो?
1: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
0: कति दिन बस्ने मुख सुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
2: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली, प्रोप्राइटर दीपक पौडेल, बेसीसार 8 सेरा गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0665204497।
0: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
3: यो मोबाइलले पनि तनावै दियो भने
2: होइन, के तनाव दियो ए खुशी?
3: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
2: छ नि, किन नहुनु? हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
0: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ।
4: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल, बिक्री तथा मर्मत केन्द्र, बेसीसार नगरपालिका 7 पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 98495094046 र 98130949532।
2: हाम्रो शाखा बेसीसार नगरपालिका 7 NIMB ब्याङ्कको ठिक अगाडि पनि रहेको छ।

0: हो दाई, तपाईले कति चाँडो घर पनि छोडाइसक्नु भएछ त, बधाई छ है तपाईलाई नयाँ घर बनाउनु भएकोमा।
1: धन्यवाद बहिनी, हेर्नुहोस् न घर बनाउने काम मात्र भएको छ, अझ यसमा फलामका झ्याल ढोका, च्यानल गेट, स्टीलको रेलिङ, कम्पाउन्ड जाली आदि राख्ने पुरै काम बाँकी छ। यी सबै सामानहरू कहाँबाट ल्याउने भनेर सोचिरहेको छु म त।
0: त्यसो भए त हाम्रै बेसी सहर नगरपालिका साथ त्रिवेणी टोलमा रहेको बछलमाई सटर एण्ड ग्रिल उद्योगबाट ल्याउनुहोस् न। त्यहाँ त तपाईँले भनेका यी सबै सामानहरू दक्ष एवं अनुभवी मिस्त्रीहरूद्वारा निर्माण गरिनुको साथै घरमै गएर जडान समेत गरिन्छ नि।
2: हाम्रा सेवाहरू हामी कहाँ सटर, ग्रिल, च्यानल गेट, सिसा, रंगीन सिसा, स्टेप फ्रेम, गोलो फर्याङ, कम्पाउन्ड जाली, जीआई जाली, स्टील फर्याङ, ट्रस, फलामका छ्याल ढोका सम्बन्धी सम्पूर्ण काम गरिन्छ। साथै सञ्चालक स्वयंको रेखदेख तथा सहभागितामा गुणस्तरीय सेवा प्रदान गरिन्छ।
3: हामी कहाँ यूपीभीसी तथा अल्मुनियमको झ्याल ढोका, ग्लास, पार्टिसन लगायतका सम्पूर्ण सामग्रीहरू पनि उपलब्ध छ।
4: प्रोपाइटर नारायण ढकाल, बछलामाई सटर एण्ड ग्रिल उद्योग, विशेश्वर नगरपालिका साथ मोडर्न सिटी हस्पिटल गेट र त्रिवेणी मन्दिर जाने बाटो लमजुङ। थप जानकारीको लागि सम्पर्क 98463 38518, 98463 38518।

0: sip on ya.
1: Extreme energy drink.
2: सुवर्ण अवसर
3: के तपाईलाई निर्माण कार्यका लागि चाहिने फलामका विभिन्न किसिमको पाइप, स्टीलको पाइप, कम्पाउण्ड जाली, कुखुराको जाली, रंगीन जस्ता पाता, ग्याबिङ जाली, कम्पाउण्ड काडेतार आदि होलसेल मूल्यमा चाहिएको छ? यदि चाहिएको छ भने बेसीसर नगरपालिका 8 सिंगेखोला पुरानो माइक्रो पार्किङमा रहेको नन्द मेटल सप्लायर्सलाई सम्झनुहोस्।
4: हामी कहाँ ट्रस्टको जुनसुकै घर तथा भवन निर्माणका लागि आवश्यक निर्माण सामग्रीहरू पाइनुका साथै प्लाइवुड तथा तयारी ढोकाहरू पनि उपलब्ध छ।
3: प्रोपाइटर अमृत श्रेष्ठ, नन्द मेटल सप्लायर्स, बेसीसर नगरपालिका 8 सिंगेखोला पुलचोक लमजुङ। थप जानकारीको लागि सम्पर्क मोबाइल 9856046257 र 9840067787।
5: के तपाईलाई कुनै स्वास्थ्य समस्या छ? त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्।
6: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
5: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आए निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
6: प्रकाश घिमिरे, संचालक एवं प्रकाश फार्मेसी, बेसीसह नगरपालिका 8, होटल द चुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 9845213236 र 9840059261।
7: हेलो, म सङ्गीत एफएम 95 मेगाहर्ज

0: यो मोबाइलले पनि तनावै दियो भने
1: होइन, के तनाव दियो ए खुसी?
0: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
1: छ नि, किन नहुनु। हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
2: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रोनिक सामानहरू पनि उपलब्ध छ।
3: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल, बिक्री तथा मर्मत केन्द्र, बेसीसार नगरपालिका साथ, पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 98495940 र 98-13-09-49-32।
4: तिम्रो जन्मदिनको अवसरमा यो औठी उपहार तिमीलाई।
0: वाउ, कस्तो राम्रो डिजाइनको अनि कति चम्किलो, कहाँ बनाएको नि डार्लिङ?
4: अब तिम्रो लागि दिने उपहार पनि अन्त बनाएर भयो त, उही हाम्रो चिर परिचित जय बुद्ध ज्वेलरीमा बनाएको नि।
0: मलाई त एकदमै मन पर्यो।
4: तिमी हेर्दै मात्र जाऊ न, अझ हाम्रो विवाहमा त सुनको हार, मंगलसूत्र, सिक्री, टप, जन्तर, चन्द्रमा, छड्की तिलहरी, चुरी, बिन्दिया, चाँदीको पाउजु अनि सबै गरगहना जय बुद्ध ज्वेलरीमा नै बनाएर ल्याउँछु नि।
5: कम्प्युटर तौलमा छापावाला सुनबाट बनेका आधुनिक डिजाइनका रेडिमेड तथा अर्डर अनुसारका गरगहना, राशि अनुसारका पत्थर, चाँदीका सामानका साथै पुराना गरगहना साटफेट तथा सुनसादी खरिद बिक्रीका लागि
6: जय बुद्ध ज्वेलरी, बेसी सहर लमजुङ, एलजी डिलर सँगै प्रोप्राइटर मणिलाल विश्वकर्मा। फोन नम्बर 0665245475। विश्वास तपाईँको, सेवा हाम्रो।
7: सुरक्षित, भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
8: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाऊ।
7: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाडी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
8: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बिमा अनिवार्य गर्नुहोस्।
7: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665209, 0665370 वा 590370 जानकारी गराउनुहोस्।
8: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्रणाली लमजुङ।
1: आमा, ए आमा, खाना खाने बेला भयो, ल आउनुहोस् न।
9: खाना पनि के खानु, यो बिकासे चामल केही स्वाद आउने होइन। ऊ हाम्रो पाला जस्तो ढिँडो, आँटोको पिठो, गाउँको लोकल भात खाना पाएको स्वाद आउँछ।
1: आजको खाना विशेष गरी हजुरको लागि नै लिएर आएको छु क्या आमा। अब आमा पनि खुसी, बुहारी पनि खुसी। हाम्रै बेसी सहर 8 रहेको लिभन अर्गानिक खाद्य उद्योगबाट लोकल धानका चामल र रैथाने विभिन्न बालीको पिठो लिएर पकाउन लगाएको छु नि।
10: हजुर, हामी कहाँ आफ्नै मिलमा कुटानी पिसानी गरेको अर्ग्यानिक, लोकल र मधेसी हरेक प्रकारको चामल, शुद्ध तोरीको तेल, मकै, कोदो, गहुँ, करु, जौ, फापरको पिठो, रातो तथा सेतो मकैको चामल, अनदीको चामल, हरेक प्रकारका दाल, बेसार, खुर्सानी, मसला, गाईको घिउ, अमिलो, भिर मह, गर मह, सुकेको न्युरो, सिस्नो, मुलाको अचार, गुन्द्रुक, करेला, बाङ, तिल, सिलाम, अलैँची, जिम्बु, मस्यौरा, चियापत्ती, च्याउ, सर्स्यु, बोडी, बटक, कोला, जुम्ला, मार्सी चामल, आँग, जाडु, काउलो, सानादार मिक्स चामल आदि सुपथ मूल्यमा पाइन्छ।
11: बजार क्षेत्रमा होम डेलिभरीको व्यवस्था समेत रहेको छ भने सुगरका बिरामीका लागि चाहिने खाद्य सामग्री पनि उपलब्ध छ। धान र तोरी लगायतका अन्य कुटानी पिसानी गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
3: लिभन अर्गानिक खाद्य उद्योग, बेसीसर नगरपालिका 8, आर्मी ब्यारेक अथवा दनैफाट जाने बाटो, कारागार अगाडि लम्चुङ। प्रोप्राइटर गमबहादुर अधिकारी। मोबाइल 98461-23284 र 98291-80746।

0: सबै जना यस्तो मजाले हाँसेका छन्। यो रबिनालाई चाहिँ के भयो?
1: बिचरा दाँतकै समस्या छ त, कसरी हाँस्नु?
0: कति दिन बस्ने मुख सुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
2: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली प्रोप्राइटर दीपक फोडेल, बेसीचार 8 सेरा गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0665204497।
0: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङ्गो दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
3: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
4: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
3: अब जापान ट्राई होइन स्योर गरौं।
4: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
3: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
4: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुनिश्चित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
3: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर विशे सहर 8 नारायण स्थान चोक नवील बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
4: सम्पर्क नम्बर 0665902900, मोबाइल नम्बर 9856602900।
5: विगत लामो समयदेखि सञ्चालित लमजुङकै पुरानो र स्थापित जयलक्ष्मी सुनचाँदी पसल जिल्लामा नै पहिलो पटक अन्तर्राष्ट्रिय हलमार्क एवं मान्यता प्राप्त तिसा ज्वेलर्स एन्ड डायमण्डसँगको सम्बद्धतामा विभिन्न प्रकारका हिराका आकर्षक गरगहना सहित अब हजुरहरूको सेवामा।
6: कम्प्युटर तौलमा आधुनिक मेसिनबाट कटिङ गरिएका तयारी तथा अर्डर अनुसारका आकर्षक गरगहना खरिद बिक्री तथा कुनै पनि पसलबाट किनेका गरगहना साटफेट गर्नु परेमा साथै राशि अनुसारका पत्थरहरूको लागि हामीलाई सम्झनुहोस्।
5: प्रोप्राइटर बहादुर विश्वकर्मा, जयलक्ष्मी सुनचाँदी पसल, विशिष्ट नगरपालिका 7 लमजुङ। सम्पर्क फोन 0665520209।
7: बाउजू, एक बिहानै घर सरसफाई गर्न लाग्नु भएछ त?
0: हजुर नानी, अब सरसफाई गर्नु भनेको त आफ्नै लागि हो नि। फेरि हाम्रो गाउँपालिकाले स्वच्छ, सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने उद्देश्यले सफा मर्स्याङदी अभियान शुरू गरेको छ। त्यसलाई पनि सफल बनाउनु पर्यो नि, होइन र?
7: हो नि बाउजू, घरबाट निस्कने फोहोर चाहिँ कहाँ फाल्नुहुन्छ नि?
0: ल सुन्नुहोस् नानी, हामी हाम्रो घर आँगन हरेक दिन सरसफाई गर्छौ। हरेक महिना 2 घण्टा छुट्याएर गाउँले सबै मिलेर गाउँघर बाटो पनि सरसफाई गर्छौ र त्यसबाट निस्कने कुहिने फोहोरको हामी कम्पोस्ट मल बनाउँछौ। नकुहिने सिसा, प्लास्टिक, टिन आदि जस्ता फोहोरहरूलाई एक ठाउँमा जम्मा गर्छौ र गाउँपालिकाको फोहोर उठाउने गाडीमा हालेर पठाउँछौ।
8: आफ्नो घर आँगन र गाउँको नियमित सरसफाई गरौं, स्वच्छ, सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने अभियानलाई सार्थक बनाऊ। मर्स्याङदी गाउँपालिका परिवार, लमजुङ।
9: एक्सट्रिम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 6 बजेको छ।
10: Extreme energy drink. Taste the difference. Feel the energy.
11: Mersangdi FM 95 MHz. 95 MHz.

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी महेश गेवालीसँगै मदन पौड्यालको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: भोटेपछि बाढ़ीको दशौं दिन त्रिशुली थिएको सुरुङबाट दुईजनाको जीवितै उद्धार, एउटा शव पनि निकालियो। अहिलेसम्म ज्यान गुमाउनेको संख्या 1287 पुग्यो।
0: चीनले नेपालसँग आपतकालीन मौसम सूचना निरन्तर आदान प्रदान गर्ने। दार्चुलामा पहिरोले चौलानी नदी आधा थुनियो। तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह।
1: बाढ़ी पीड़ितको पुनर्स्थापनाका लागि जग्गा पहिचान गर्न समिति गठन। प्रभावित क्षेत्रमा छिट्टै शैक्षिक पुनर्स्थापनाका कार्यक्रम अघि बढ़ाउने शिक्षा मन्त्रालयको तयारी।
2: मलाई लाग्छ कि असोज पहिलो वा दोस्रो हप्तातिर यो बारेमा कंक्रिट केही योजना निकाल्छौ र त्यसपछि बालबालिकाहरूको सिकाइले पूर्णता पाउने गरी सुनिश्चित गर्छौ।
0: इटालीकी प्रधानमन्त्री जर्जिया मेलोनीको कीर्तिमान। दोस्रो विश्वयुद्ध पछिको इतिहासमा सबैभन्दा लामो समय टिक्ने सरकारको नेतृत्व।
1: र अस्ट्रेलिया भ्रमणमा रहेको नेपाल ए क्रिकेट टोलीको लगातार दोस्रो हार। एसियाली खेलकुदमा सहभागी हुने नेपाली कराते टोलीको विदाई।
3: कृषि र भेटेरिनरी र इन्जिनियरिङ शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनको सूचना।
4: विगत 3 दशक भन्दा बढ़ी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेरिनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेरिनरी तर्फ 5 वर्षे बीबीएससी एण्ड एएच भेटेरिनरी डाक्टर र कृषि तर्फ बीएससी एजी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
3: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 28 गतेसम्म। प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
4: बीई सिभिल, बीई इलेक्ट्रिकल, बीई कम्प्युटर तर्फ केही सीट रिक्त रहेको हुँदा आईओई पुलचोकबाट प्रवेश परीक्षा उत्तीर्णहरूलाई सिधा भर्ना लिइरहेको जानकारी गराइन्छ।
3: तपाईँको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपीआईबाट शुरू गरौं।
4: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन फोन नम्बर 056-421-261 596-617
3: मोबाइल 98550-6076 98550-6079 98511-62594 98510-5422
5: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
6: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
5: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
7: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
4: फोन 056-494-333 493-555
0: नेपाल दर्पणमा अब खबरको सिलसिला। रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ीका कारण प्रभावित क्षेत्रमा आज दशौं दिन पनि खोजी तथा उद्धारको काम भइरहेको छ। विशेष गरी सुरुङहरूमा मानिस हुन सक्ने भन्दै खोज तथा उद्धार कार्य भइरहेको सरकारले जनाएको छ। लाङटाङ, चिलिमे, अप्पर त्रिशुली 1, माथिल्लो त्रिशुली 3A र B तथा अन्य आयोजनाका सुरुङभित्र फँसेकाहरूको खोज तथा उद्धार कार्य भइरहेको परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल छेत्रीले जानकारी जानकारी दिनुभयो। उहाँले भारत चीन र कोरियाबाट आएका सुरुङ उद्धार टोलीहरूले नेपाली सेनासँग समन्वय गरी निरन्तर काम गरिरहेका बताउनु भएको छ। त्यस्तै नेपाली सेनाका महासेनानी झविन्द्र बहादुर रेश्मीका अनुसार ती क्षेत्रमा रहेका त्रिशुली थिरी ए र बी को सुरुङ, चिलिमे जलविद्युत आयोजनाको सुरुङ, अप्पर त्रिशुली एक को सुरुङ लगायतमा खोजी र उद्धारको काम भइरहेको छ। त्रिशुली थिरी ए आयोजनाको सुरुङबाट आज बिहान नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र नेपाल विद्युत प्राधिकरणको टोलीले सप्तरीका संजय शाह र काठमाण्डौका कवीर महर्जनलाई जीवितै उद्धार गरेको थियो। त्यसपछि यो आयोजनाको सुरुङबाट एउटा शव निकालिएको उद्धारकर्मीले बताएका छन्। उद्धार टोलीले सुरुङबाट एउटा शव निकालेको र पहिचान हुन बाँकी रहेको छ। यो सुरुङभित्र छिरेका सुरक्षाकर्मीले अहिलेसम्म जीवित उद्धार दुईजना र एउटा शव बाहेक अरू कोही फेला नपरेको जनाएका छन्। त्यस्तै रसुवाको लाङटाङ खोला जलविद्युत आयोजनाको सुरुङ क्षेत्रबाट हिजो दुईजनाको शव भेटिएको थियो।
1: आज बिहान उद्धार गरिएका दुईजना मध्ये एक संजय शाहले सैनिक अधिकारीसँगको कुराकानीमा बाढ़ी लगत्तै सबैलाई भाग्न भन्दा भन्दै आफू अड्किएको बताउनु भएको छ। सबैलाई बचाउने क्रममा आफू अन्तिममा निस्किन नसकेको उहाँको प्रतिक्रिया छ। कन्ट्रोल रूममा कार्यरत शाहले भित्रै अड्किएपछि महामन्त्र जप गर्दै बसेको र सुरुङमा अझै कोही व्यक्ति फँसेका हुन सक्ने पनि जानकारी दिनुभएको छ। सप्तरीको कोइलाडी आठका 30 वर्षीय शाह त्रिशुली 3 ASIP फोरम्यान अर्थात मेकानिकलका रूपमा कार्यरत हुनुहुन्थ्यो। त्यस्तै 45 वर्षीय मेकानिकल सुपरभाइजर काठमाण्डुको बालकुमारीका कवीर महर्जनलाई पनि जीवितै उद्धार गरिएको छ। उहाँहरूलाई सेनाको हेलिकप्टर मार्फत काठमाण्डु ल्याइएको छ। जटिल अवस्थामा रहेका महर्जनलाई वीरेन्द्र सैनिक अस्पताल छाउनीमा भर्ना गरी सघन उपचार भइरहेको छ। संजय शाहको अवस्था भने सामान्य छ।
0: माथिल्लो त्रिशुली 3A आयोजनाको सुरुङभित्र फँसेका दुईजना संजय शाह र कवीर महर्जनको जीवितै उद्धार भएपछि गृहमन्त्री सुदन गुरूङले यसलाई आशाका किरणको संज्ञा दिनुभएको छ। साथै उहाँले उद्धारमा खटिएका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र सेन्ट्रल कमाण्ड सेन्टरको टोलीलाई धन्यवाद दिनुभएको छ। गृहमन्त्री गुरूङले आज सामाजिक सञ्जालमा उद्धारका केही तस्विरसहित अझै आशाको किरण जीवितै राखेको उल्लेख गर्नुभएको हो। बिहान दुईजनाको जीवितै उद्धार लगत्तै गृहमन्त्री गुरूङ आफै त्यहाँ पुग्नु भएको थियो। गृहमन्त्री गुरूङले विपद व्यवस्थापनमा आफ्नो भौतिक उपस्थितिलाई लिएर भएको आलोचनाबारे जवाब दिनुभएको छ। उहाँले प्राप्त परिणाममा ध्यान दिन आलोचकलाई आग्रह गर्नुभयो। डिजिटल माध्यमको प्रयोगले प्रशासनिक र उद्धारका कामहरू टेबल पछाडि बसेर भन्दा धेरै छिटो र प्रभावकारी रूपमा भइरहेको उहाँको दावी छ।
1: गएको 10 गते बुधबार रसुवाको भोटे कोशी नदीमा आएको बाढ़ीमा परेका मध्ये अहिलेसम्म 1287 जनाको शव भेटिएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार आज दिउँसोसम्म 8 जिल्लामा गरी यी शव भेटिएका हुन्। अहिलेसम्म रसुवामा 140, नुवाकोटमा 184, धादिङमा 63, गोर्खामा 72, तनहुमा 38, नवलपरासी पूर्वमा 219, नवलपरासी पश्चिममा 212 र चितवनमा 359 शव भेटिएका छन्। प्राधिकरणका अनुसार अहिलेसम्म 13,093 जनाको उद्धार भएको छ। यस्तै 5,083 जना अझै सम्पर्कविहीन रहेका छन्। यस्तै बाढ़ीमा परेर घाइते भएका 5,397 जना मध्ये 304 जना उपचारपछि डिस्चार्ज भएका छन्। उद्धार गरिएका मध्ये 4,521 जना विभिन्न होल्डिङ सेन्टरमा बसिरहेका प्राधिकरणले जनाएको छ। नुवाकोटमा 3,181, रसुवामा 1,141 र धादिङमा 199 जना होल्डिङ सेन्टरमा बसिरहेका छन्। बाढ़ी प्रभावित क्षेत्रमा उद्धार तथा राहतसँगै घाइते तथा बिरामीको उपचारले प्राथमिकतामा राखिएको प्राधिकरणले जनाएको छ। भोटेकोशी बाढ़ीपछि ठूलो जनधनको क्षति भएको र धेरै नागरिक अझै सम्पर्कविहीन रहेकाले खोजी उद्धार उपचार तथा राहतको कामलाई थप तीव्रता पारिएको सरकारले भनेको छ।
0: चीनले नेपालसँग आपतकालीन मौसम सूचना निरन्तर आदान प्रदान गर्ने भएको छ। उद्धार तथा विपद राहत प्रयासका लागि जलविज्ञान अनुगमन सम्बन्धी सूचना निरन्तर आदान प्रदान गर्ने नेपालमा रहेको चिनिया दूतावासले जनाएको छ। यसमा नदीमा बनेका अवरोध अर्थात ब्यारियर अनि हिमतालबाट उत्पन्न हुन सक्ने जोखिम सम्बन्धी जानकारी समेत समेटिने चिनिया दूतावासले जानकारी दिएको छ। चीनको मौसम सम्बन्धी अधिकारीहरूले चीन नेपालको केरूङ रसुवा सीमानाकामा भीषण पहिरो गएपछि नेपाललाई मौसम निगरानी, मौसम पूर्वानुमान, पूर्व सूचना तथा प्रभाव सम्बन्धी सेवाहरू उपलब्ध गराउँदै आएको थियो। विपद लगत्तै चिनिया प्रशासनले नेपालको मौसम विज्ञानसँग भिडियो मार्फत मौसम सम्बन्धी परामर्श गरेको र नेपालको उद्धार तथा राहत कार्यका लागि मौसम सम्बन्धी सहयोग सक्रिय रूपमा उपलब्ध गराउँदै आएको समेत जनाएको छ।
1: दार्चुलाको अपिहिमाल गाउँपालिका एक भट्टारमा पहिरोले चौलानी चमेलिया नदी थुनिएको छ। माथिबाट आएको पहिरोले चौलानी नदी आधा थुनिएको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ। माथिबाट पहिरो खसिरहेकाले नदी पूरै थुनिन सक्ने सम्भावना हुँदा प्रशासनले नदीको तटीय क्षेत्रका नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। पहिरोका कारण चौलानी नदीको बहाव प्रभावित भएको प्रमुख जिल्ला अधिकारी भट्टराज पौडेलले जानकारी दिनुभयो। अपिहिमाल मारमा लेखम गाउँपालिका र शैल शिखर नगरपालिका सहित तटीय क्षेत्रमा जोखिम हुन सक्ने भन्दै सम्बन्धित निकायलाई जानकारी गराएको पनि उहाँले बताउनु भएको छ। यसैबीच कालीकोटको सान्नी त्रिवेणी गाउँपालिका शान्तिघाट खोलामा हिजो आएको बाढ़ीपछि सुरक्षित ठाउँमा सारिएका स्थानीय बासिन्दा बाढ़ी घटेपछि आफ्नो घर फर्किएका छन्।
0: प्रधानमन्त्री बालेन्द्र शाह र अस्ट्रेलियाका समकक्षी एन्थोनी अल्बानिज बीच आज टेलिफोन वार्ता भएको छ। आज बिहान भएको टेलिफोन वार्तामा प्रधानमन्त्री शाहले बाढ़ीपछि नेपाल कठिन परिस्थितिबाट गुज्रिरहेको बेला अस्ट्रेलियाली समकक्षीसँग संवाद हुनु महत्वपूर्ण भएको बताउनु भएको प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दिपा दाहालले जानकारी दिनुभयो। प्रधानमन्त्री शाहले गएको भदौ 10 गते रसुवाको भोटेकोशी नदीमा भीषण बाढ़ी आउँदा जनधन र भौतिक पूर्वाधारमा पुगेको क्षतिप्रति अस्ट्रेलिया सरकार तथा त्यहाँका नागरिकले देखाएको ऐक्यबद्धताप्रति कृतज्ञता व्यक्त गर्नुभयो। साथै उहाँले नेपालको यो विपद उद्धार तथा राहत कार्यमा अस्ट्रेलियाले गरेको सहयोगको प्रशंसा गर्नुभयो। प्रधानमन्त्री शाहले रसुवा बाढ़ीका कारण बेपत्ता भएका अस्ट्रेलियाली नागरिकहरूको पनि खोजी कार्य तीव्र पारिएको जानकारी गराउनु भएको छ। संवादको क्रममा अस्ट्रेलियाका प्रधानमन्त्री अल्बानिजले विपदका कारण नेपालले भोगिरहेको कठिनाईबारे चासो र चिन्ता व्यक्त गर्नुभएको थियो।
1: बंगलादेश सरकारले नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा 10 लाख अमेरिकी डलर सहयोग गरेको छ। नेपालमा आएको विनाशकारी बाढ़ी तथा पहिरोपछि जारी राहत पुनर्स्थापना तथा मानवीय प्रयासलाई सहयोग गर्न बंगलादेशले झण्डै 15 करोड़ रूपियाँ बराबरको आर्थिक सहयोग गरेको हो। बंगलादेशका विदेश राज्य मन्त्री हुमायून करीबले नेपाली राजदूत घनश्याम भण्डारीलाई प्रधानमन्त्री तारिक रहमानले नेपालका प्रधानमन्त्री बालेन्द्र शाहलाई सम्बोधन गरी पठाएको पत्र हस्तान्तरण गर्दै सहयोगबारे जानकारी गराउनु भएको हो। बाढ़ीको विपदप्रति बंगलादेशको संसदले शोक प्रस्ताव समेत पारित गरेको थियो। त्यसको संसद ले विपदको अवस्थामा नेपाललाई आवश्यक सहयोग उपलब्ध गराउन तत्काल कदम चाल्न बंगलादेश सरकारले ध्यान आकर्षण गराएको थियो।
0: सीधा कुरा प्रस्तुत विचार यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा बाढ़ी प्रभावित क्षेत्रमा शैक्षिक पुनर्स्थापनाका कार्यक्रम बारे कुराकानी सँगै खबरको सिलसिला बाँकी नै छ। सुन्दै गर्नुहोला।
8: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
9: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 औं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
8: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
9: फोन नम्बर 082-562-601 98578-35990 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
10: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा सेवा शुल्क मात्र 0.5% रु 3 लाखसम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा कर्जा अवधि 5 वा 7 वर्षसम्म सरल प्रक्रिया तथा छिटो स्वीकृति सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ। सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
11: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक।
12: हरेक मान्छेको सपना जपना र चाहना पैसा।
13: पैसामा छ शक्ति पैसामा छ सहारा।
12: धोती पटुका र इजारको गाँठो हुँदै गाडधनसम्म
13: ब्याङ्कको चेक टोकन एटीएम हुँदै हातको मोबाइलसम्म
12: यक्ष प्रश्न
14: कसरी कमाउने, कसरी जोगाउने र कसरी बढाउने,
15: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने,
14: पैसाको आवश्यकता, महत्व र यथार्थ बताउने,
15: इतिहास, गाथा र कथा, गाँठका कुरा,
14: गाँठका कुरा,
15: हरेक हप्ता आइतबार उज्यालो टीवी र काया कैरनमा गाँठका कुरा।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले भोटेकोशी बाढ़ीको दशौं दिन त्रिशुली थिरिएको सुरुङबाट दुईजनाको जीवितै उद्धार, एउटा शव पनि निकालियो, अन्य सुरुङमा पनि खोजी कार्य निरन्तर, बाढ़ीमा अहिलेसम्म ज्यान गुमाउनेको संख्या 1287 पुग्यो, चीनले नेपालसँग आपतकालीन मौसम सूचना निरन्तर आदान प्रदान गर्ने, दार्चुलामा पहिरोले चौलानी नदी आधा थुनियो, नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह लगायतका खबर प्रस्तुत गरे।
1: नेपाल दर्पणमा अब बाँकी खबर। भोटेकोशीको बाढ़ी र विपदबाट 3.87 अर्ब भन्दा धेरैको आर्थिक क्षति भएको प्रारम्भिक अनुमान छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार 7,570 निजी घरमा क्षति पुगेको छ। यस्तै 48 सरकारी संरचना, 18 विद्यालय र 7 स्वास्थ्य संस्था पूर्ण तथा आंशिक क्षति भएका छन्। यातायात क्षेत्रतर्फ 55 किलोमिटर सड़क पूर्ण रूपमा क्षतिग्रस्त भएको छ भने 37 वटा मोटरेबल पुल र 68 वटा झोलुङ्गे पुलमा क्षति पुगेको छ। कुल आर्थिक क्षति र नोक्सानी 3.87 अर्ब 54 करोड़ रूपियाँ पुग्ने प्रारम्भिक अनुमान गरिएको हो। शीघ्र पुनर्लाभका लागि मात्रै 7 अर्ब 15 करोड़ रूपियाँ आवश्यक पर्ने देखिएको छ।
0: रसुवाको भोटेकोशी बाढ़ी पहिरोको पुनर्स्थापना बाढ़ी पीड़ितको पुनर्स्थापनाका लागि जग्गा पहिचान गर्न भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सहसचिवको नेतृत्वमा समिति गठन गरेको छ। नापी विभागका महानिर्देशक प्रकाश जोशीको संयोजकत्वमा समिति गठन गरिएको मन्त्री प्रतिभा रावलको सचिवालयले जानकारी दिएको छ। समितिमा संघीय मामिला महाशाखाका प्रतिनिधि, पूर्वाधार मन्त्रालयका प्रतिनिधि, भूमि व्यवस्थापन तथा अभिलेख विभागका निर्देशक, सम्बन्धित जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी, सम्बन्धित पालिकाका प्रमुख प्रशासकीय अधिकारी, जिल्ला समन्वय अधिकारी, जिल्ला प्रहरी कार्यालय तथा सशस्त्र प्रहरी बलका प्रतिनिधि, भूमि प्रशासन कार्यालय प्रमुख र नापी कार्यालय प्रमुख सदस्य रहेका छन्। उपसचिव दामोदर वाग्ले समितिको सदस्य सचिव हुनुहुन्छ। समितिलाई बाढ़ीका कारण घर जग्गामा क्षति भई विस्थापित भएका, पुरानै ठाउँमा बसोबास गर्न जोखिमपूर्ण भएका तथा जोखिम हुँदाहुँदै पनि प्रभावित क्षेत्रमा बसोबास गरिरहेका परिवारको यथार्थ विवरण पहिचान गर्ने जिम्मेवारी दिएको मन्त्री रावलको सचिवालयले जानकारी दिएको छ। समितिले बाढ़ी पीड़ित परिवारको पहिचान, पुनर्स्थापनाका लागि आवश्यक जग्गाको छनौट, स्थलगत अध्ययन, प्रारम्भिक विपद जोखिम मूल्यांकन तथा अस्थायी बसोबासका लागि आवश्यक कानूनी प्रक्रियासम्मका विषय समेटेर सुझाव तथा सिफारिश सहितको प्रतिवेदन मन्त्रालयमा पेश गर्नेछ।
1: रसुवाको भोटेकोशीमा आएको बाढ़ीका कारण अहिलेसम्म शिक्षक र विद्यार्थी गरी 250 सम्पर्कविहीन भएका छन्। शिक्षा तथा खेलकुद मन्त्रालयले दिएको पछिल्लो जानकारी अनुसार बाढ़ी प्रभावित क्षेत्रका 250 जना शिक्षक विद्यार्थी सम्पर्कविहीन भएका हुन्। मन्त्रालयका अनुसार बाढ़ीका कारण 10,000 भन्दा धेरै बालबालिका प्रभावित भएका छन्। त्यस क्षेत्रमा विद्यालय, बालबालिका, अभिभावक लगायत प्रभावित हुँदा शैक्षिक गतिविधि ठप्प छ। यसै विषयमा साथी कृष्ण शर्माले शिक्षा तथा खेलकुद मन्त्रालयका प्रवक्ता वीरबहादुर धामीसँग कुराकानी गर्नुभएको छ।
16: अहिले झन्डै 10,000 को हाराहारीमा बालबालिकाहरू प्रभावित भएको हाम्रो आँकडा छ र 18 वटा विद्यालयहरू पूर्ण रूपमा नोक्सान भएका छन् र 250 को हाराहारीमा बालबालिका सहित शिक्षकहरू हराइरहेको, सम्पर्कमा नआएको अवस्था छ। त्यसका लागि अब यो तथ्याङ्कलाई पनि सत्यापन गरौं भन्ने हाम्रो चाहिँ विभागको 3 जना निर्देशकहरूको नेतृत्वमा प्रति निर्देशकसँगै इन्जिनियरहरू समेत प्राविधिकहरूको टोली चाहिँ हिजो बिहान सबै 3 वटा जिल्लामा जानुभयो। उहाँहरू चाहिँ नि त्यहाँ 10 दिन भित्रमा चाहिँ यसको केही प्रारम्भिक नतिजा रुजू हुन्छ भन्ने अपेक्षा गरेका छौँ। यसले हामीलाई एउटा चाहिँ आधार के दिन्छ भन्दाखेरि थप हामी कसरी अगाडि बढ्नु छ। बालबालिकाहरू अहिले सामान्यकरण अवस्थामा आइसकेपछि सिकाइको प्रक्रिया जोड्नलाई अब टुल सिकाइबाट शुरू गर्न सकिन्छ कि भन्नेमा पनि हामी सोचिराखेका छौँ।
17: कतिपय त्यही क्षेत्रका नियमित पठन पाठनका क्रियाकलाप पनि अगाडि बढेकै छन्। यस हिसाबले प्रभावित क्षेत्र र प्रभाव रहित क्षेत्रका बालबालिकाहरूको हकमा शैक्षिक योजना जुन पूर्व निर्धारित छन् त्यसमा असन्तुलन देखिने होला, यस हिसाबले कार्यतालिकामा पनि फेरबदल गर्नुपर्छ कि गृह कार्य के छ?
16: एक्ज्याक्टली, थलगत रूपमा गएको हाम्रो चाहिँ विभागको टोलीले यो तथ्याङ्क सहित परिस्थितिको एउटा नजिकबाट रुजु गरेर आँकडा आइसकेपछि विभिन्न उपायहरू अपनाउन सकिन्छ। हाम्रो यसभन्दा अघिको 72 को भूकम्पको अनुभवले पनि बताउँछ यी कुराहरूलाई अभ्यास गरेर सुरुवात हुन्छ। अहिलेलाई चाहिँ होल्डिङ सेन्टरहरूमा बाल बालिकाहरूको बसाई सामान्यतर्फ नै हाम्रो प्रयास रहेको छ यो दिनहरूमा।
17: यसले चाहिँ पृथक पृथक क्षमताका विद्यार्थीहरू एउटै क्लासमा राख्नुपर्ने थप अर्को जटिल स्थिति सिर्जना हुने प्रबल सम्भावना छ। यसको बीचमा हाम्रो शक्तिले हाम्रो आय स्रोतले अनुकूल वातावरणका साथ पठन पाठन सुचारू गर्नका लागि कति समय लाग्ला? यहाँलाई के लाग्छ?
16: टोलो डोलो हिसाबले सुरु गर्न सक्दैन, प्रारम्भिक सहजीकरण गर्दै गर्दै जानुपर्ने हुन्छ। र मलाई लाग्छ कि असोज पहिलो वा दोस्रो हप्तातिर यो बारेमा कंक्रिट केही योजना निकाल्छौ र त्यसपछि बालबालिकाहरू

0: सरकारवाला निकायलाई यहाँको सन्देश के छ यो शैक्षिक वातावरणलाई सहज बनाउने विषयमा?
1: प्रभावित क्षेत्र र उहाँहरूको अभिभावकहरू र समुदाय सबैलाई हाम्रो आग्रह, मन्त्रालयको आग्रह के छ भन्दाखेरि, यस्तो अवस्थामा धैर्य भएर रहने, मन्त्रालयले अभिभावकत्व ग्रहण गर्छ, हामी यसलाई रिकन्स्ट्रक्ट गर्न र पुनर्चाहिँ स्टार्ट गर्न हामी लागि परेका छौँ। सिकाइमा हुने जुन पूर्णीय क्षति हुन्छ त्यो ग्याप फुलफिल गर्न मन्त्रालय हर प्रयत्न गर्नेछ र यहाँहरू ढुक्क हुनुहोस् भन्ने सन्देश चाहिँ दिन्छ।
2: उहाँ हुनुहुन्थ्यो शिक्षा तथा खेलकुद मन्त्रालयका प्रवक्ता वीरबहादुर धामी। नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।

अन्तर्गत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।

0: आपको एकमात्र डीटीएच सेवा डिश होम।
1: डिश होम, खुशी को कनेक्शन।
2: दाँत को सामान्य उपचार देखि जटिल दंत उपचार सम्म अब एउटै विश्वासिलो गंतव्य डर्माडेंट नेपाल हेयर ट्रांसप्लांट स्किन एंड एस्थेटिक डेंटल क्लिनिक एंड इम्प्लांट सेंटर।
3: डर्माडेंट मा उपलब्ध छ सम्पूर्ण दंत उपचार सेवा, नियमित दाँत जांच, स्केलिंग तथा पॉलिशिंग, फिलिंग, रूट कैनल, दाँत निकाल्ने, डेंटल इम्प्लांट देखि आकर्षक मुस्कान का लागि आवश्यक सम्पूर्ण उपचार अनुभवी दन्त चिकित्सकबाट।
2: दाँत सम्बन्धी सम्पूर्ण जानकारी का लागि आजै सम्पर्क गर्नुहोस्
3: डर्माडेंट नेपाल हेयर ट्रांसप्लांट स्किन एंड एस्थेटिक डेंटल क्लिनिक एंड इम्प्लांट सेंटर, पाटन हॉस्पिटल रोड, लगनखेल। सम्पर्क 01-5454-666, व्हाट्सएप 98-65-44-24-96।
4: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
5: अब बाँकी खबर। रसुवाको भोटेको सीमा गएको भदौ 10 आएको बाढ़ीबाट प्रभावित रसुवाका पीड़ितका लागि एमाले राहत सामग्री पठाएको छ। एमाले अध्यक्ष केपी शर्मा ओलीले बाढ़ी पीड़ितका लागि राहत सामग्री रसुवा जान लागेको टोलीलाई हस्तान्तरण गर्नुभयो। त्यस क्रममा ओलीले बाढ़ी पहिरो पीड़ितलाई प्रत्यक्ष रूपमा राहत पुर्याउनु आफ्नो पार्टीको पहिलो प्राथमिकता रहेको बताउनु भएको छ। आज अध्यक्ष ओली बाढ़ी प्रभावित क्षेत्रको अवस्था बुझ्न नुवाकोटको विदुर तटीय क्षेत्रमा पुग्नुभयो। उहाँ धर्मपत्नी राधिका साक्य सहित प्रभावित क्षेत्र विदुर पुग्नु भएको हो। यस्तै नेपाली कांग्रेसका सभापति गगन थापा, विज्ञ टोली सहित बाढ़ी प्रभावित जिल्ला रसुवा पुग्नु भएको छ। भोटेको सीमा आएको विनाशकारी बाढ़ीले पुर्याएको जनधनको क्षतिबारे जानकारी लिन उहाँ आज बिहान रसुवा पुग्नु भएको हो।
4: आज दिउँसो देशका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा हल्कादेखि मध्यमसम्म पानी परेको हो। मध्य प्रदेशको एक दुई ठाउँमा पनि हल्का वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज राति पहाड़ी र हिमाली केही ठाउँमा मध्यमसम्मको वर्षाको सम्भावना छ। साथै कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाड़ी तथा सुदूरपश्चिम प्रदेशको तराई भागको एक दुई ठाउँमा ठूलो पानी पर्न सक्ने अनुमान छ।
5: काशीको पोखरा महानगरपालिका 18 गौरी चौतारा फेवातालमा आज बिहान भारतीय नम्बर प्लेटको कार खस्दा दुईजनाको ज्यान गएको छ। दुईजनालाई सकुशल उद्धार गरिएको छ। सशस्त्र प्रहरी बल नेपाल नम्बर 24 कालिकागढ़ कास्कीबाट सशस्त्र प्रहरी निरीक्षक शरण खड्काको नेतृत्वमा गोताखोर सहितको टोली खोज तथा उद्धारमा खटिएको थियो। भारत घर भएका 26 वर्षीय नवदीप कुमार यादव र अर्का 26 वर्षीय प्रियांशु पाण्डेलाई गोताखोरले तालबाट अचेत अवस्थामा बाहिर निकालेको थियो। उपचारको लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएकोमा अस्पतालले मृत घोषणा गरेको हो। कारमा रहेका भारत घर बताउने 27 वर्षीय अनमोल कुमार यादव र 33 वर्षीय सूरज यादवलाई उद्धार गरी उपचारका लागि पोखराको जीएमसी अस्पताल पठाएको र अवस्था मध्यम रहेको सशस्त्र प्रहरीले जनाएको छ।
4: आज श्रीकृष्ण जन्माष्टमी पर्व मनाइँदैछ। भदौ कृष्ण अष्टमीको मध्यरातमा भगवान श्रीकृष्णको जन्म भएको

0: धार्मिक विश्वास अनुसार आजको दिनलाई श्रीकृष्ण जन्माष्टमी र रातलाई महरात्री भनिन्छ। यस अवसरमा पाटनको कृष्ण मन्दिर सहित देशभरका कृष्ण मन्दिरमा भक्तजनको भीड़ लागेको छ। यसैबीच सुदूरपश्चिमेलीको मुख्य पर्व गौरा आज आठवाली मनाइँदैछ। भदौ शुक्ल पञ्चमीदेखि शुरू हुने गौरा पर्वको मुख्य दिन आज व्रत बसेर गौरा खलामा शिव र पार्वतीको पूजा गर्ने चलन छ। दार्चुला, बैतडी, डडेलधुरा लगायतका पहाड़ी जिल्लामा गौरा देवीको पूजा गरी जात्रा निकालिन्छ भने कैलाली र कञ्चनपुरमा बसोबास गर्ने पहाड़ी समुदायले पनि विभिन्न ठाउँमा पर्व मनाउने गर्छन्।
1: नेपाल रेडक्रस सोसाइटीले आज 64 स्थापना दिवस मानवताको लागि एकबद्ध हौ भन्ने नाराका साथ मनाएको छ। विश्व रेडक्रस अभियानको अभिन्न अंगको रूपमा 2020 साल भदौ 19 गतेका दिन रेडक्रस तथा रेड क्रिसेन्ट सोसाइटीको अन्तर्राष्ट्रिय महासंघको सदस्य र रेडक्रसको अन्तर्राष्ट्रिय समितिमा आबद्ध भई नेपाल रेडक्रसको स्थापना भएको हो। स्वास्थ्य सेवा, रक्त संचार सेवा तथा विपद प्रतिकार जस्ता महत्वपूर्ण गतिविधिहरू सञ्चालन गर्दै आएको सोसाइटीले हालै भोटेकोशीमा आएको बाढ़ीबाट प्रभावित परिवारको प्रति कार्यको लागि स्वास्थ्य स्वयंसेवक परिचालन गरी खोज तथा उद्धार, राहत वितरण, मनोसामाजिक परामर्श सेवा, अस्थायी आवास जस्ता क्षेत्रमा सेवा पुर्याएको जनाएको छ।
0: नेपाल दर्पणमा अब विदेशको खबर। इटालीकी प्रधानमन्त्री जर्जिया मेलोनीले दोस्रो विश्वयुद्धपछिको इतिहासमा सबैभन्दा लामो समय टिक्ने सरकारको नेतृत्व गर्ने कीर्तिमान बनाउनु भएको छ। मेलोनीको सरकारले आज 1413 दिन पूरा गर्दै पूर्व प्रधानमन्त्री सिल्भियो बलुस्कोनीको कीर्तिमान तोडेको हो। पछिल्लो 80 वर्षमा 68 सरकार बनेको इटालीमा गठबन्धनभित्रका विवादका बावजूद मेलोनीले सत्ता टिकाउनु भएको हो। यसैबीच सरकारले कीर्तिमान बनाएको अवसरमा मेलोनीको बर्दर्स अफ इटाली पार्टीले दक्षिण शहर बारीमा राजनैतिक र्याली आयोजना गरेको समाचार संस्था एएफपीले जनाएको छ। इटालीमा आउँदो चुनाव अघि मेलोनीको दक्षिणपन्थी आधारलाई चुनौती दिने नयाँ राजनैतिक शक्ति पनि उदाउँदै गएको खबरमा उल्लेख छ।
1: नेपाल दर्पणमा अब खेल खबर। अस्ट्रेलिया भ्रमणमा रहेको नेपाल ए टोलीले एक दिवसीय अभ्यास खेलमा लगातार दोस्रो हार बेहोरेको छ। डार्विनमा आज भएको खेलमा नेपाल ए साउथ अस्ट्रेलियासँग 138 रनले पराजित भयो। साउथ अस्ट्रेलियाले दिएको 260 रनको लक्ष्य पछ्याएको नेपाल एले 22 ओभर एक बलमा 121 रन बनाउँदा सबै विकेट गुमायो। टस जितेर ब्याटिङ गरेको साउथ अस्ट्रेलियाले 50 ओभरमा 9 विकेट गुमाएर 259 रन बनाएको थियो। नेपाल ए टोली यसअघि पहिलो अभ्यास खेलमा तास्मेनियासँग 2 विकेट पराजित भएको थियो। अब नेपाल ए ले अन्तिम अभ्यास खेलमा पर्सि आइतबार न्यूजील्याण्ड एसँग खेल्नेछ।
0: र जापानमा हुने 20 एसियाली खेलकुदमा सहभागी हुने नेपाली कराते टोलीको विदाई भएको छ। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल सहितका पदाधिकारीले तिरुवनन्तराष्ट्रिय विमानस्थल पुगेर आज नेपाली टोलीलाई विदाई गर्नुभयो। विदाई कार्यक्रममा नेपाली कराते खेलाड़ी एरिका गुरूङले आफ्नो मेहनत अनुसार नतिजा आउने भन्दै आफ्नो सहकर्मीलाई सकारात्मक हुन आग्रह गरेकी छिन्। एसियाली खेलकुद जापानको नागोया आईसी शहरमा यही सेप्टेम्बर 17 अक्टोबर 4 आयोजना हुँदैछ। यसपटकको एसियाली खेलकुदका लागि नेपालबाट 22 खेलका 136 खेलाड़ी सहभागी हुँदैछन्। खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
1: भोटेपछि बाढ़ीको 10 दिन त्रिशुली 3A को सुरुङबाट 2 जीवितै उद्धार। एउटा शव पनि निकालियो। अहिलेसम्म ज्यान गुमाउने संख्या 1287 पुग्यो।
0: चीनले नेपालसँग आपतकालीन मौसम सूचना निरन्तर आदान प्रदान गर्ने। दार्चुलामा पहिरोले चौलानी नदी आधा थुनियो। तटीय क्षेत्रमा उच्च सतर्कता अप्नाउन आग्रह।
1: बाढ़ी पीड़ितको पुनर्स्थापना का लागि जग्गा पहिचान गर्न समिति गठन। प्रभावित क्षेत्रमा छिट्टै शैक्षिक पुनर्स्थापनाका कार्यक्रम अघि बढ़ाउने शिक्षा मन्त्रालयको तयारी।
0: इटालीकी प्रधानमन्त्री जर्जिया मेलोनीको कीर्तिमान। दोस्रो विश्वयुद्धपछिको इतिहासमा सबैभन्दा लामो समय टिक्ने सरकारको नेतृत्व।
1: र अस्ट्रेलिया भ्रमणमा रहेको नेपाल ए क्रिकेट टोलीको लगातार दोस्रो हार। एसियाली खेलकुदमा सहभागी हुने नेपाली कराते टोलीको विदाई।
0: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी संघर्ष विष्टसँगै हामी महेश गेवाली र मदन पौड्याल पनि विदा हुन्छौं। यात्रा गर्दा मौसम र सड़कको अवस्थाबारे जानकारी लिने गरौं। नमस्कार।

0: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हार्डवेयरहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है?
1: अब धेरैजनाले खोज्ने गरेको त बेसी सहर सातमा रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि, तपाईँ पनि त्यही जानुहोस् न।
2: हाम्रा सेवाहरू एमएस पाइप, फलाम, आल्मुनियम, स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, आल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगढद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड, सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
0: हिमालयन ब्रदर ग्रुप प्राली विशेषकर नगरपालिका साथ युनिभर्सल चोक लमसुङ। थप जानकारीको लागि सम्पर्क 0665209773, मोबाइल 97463061।
1: तपाईँको सन्तुष्टि हाम्रो चाहना।
3: अमूल्य जीवनको हेरचाह गर्नु हाम्रो कर्तव्य हो। तपाईँको जीवन हेरचाहको साझेदार हामी बन्नेछौ। तपाईँको सहर सुन्दर बजारमा विशेषज्ञ सहित तपाईँकै सेवामा HDCS नमुना सामुदायिक अस्पताल सुन्दर बजार।
4: अस्पतालमा उपलब्ध विशेषज्ञ सेवाहरू: जनरल फिजिसियन सेवा, महिला रोग विशेषज्ञ सेवा, जनरल सर्जरी विशेषज्ञ सेवा, मृगौला रोग विशेषज्ञ सेवा, दन्त रोग सम्बन्धी विशेषज्ञ सेवा, मनोविमर्श सेवा र जटिल तथा सामान्य शल्यक्रिय सेवा।
3: निदानात्मक सेवा अन्तर्गत भिडियो एक्सरे, ल्याब परीक्षण, ECG, डिजिटल एक्सरे र दम पत्ता लगाउने जाँच सेवा उपलब्ध छ।
4: साथमा 24 घण्टा आकस्मिक सेवा, अन्तरङ्ग तथा बहिरङ्ग सेवा, फार्मेसी सेवा, प्यालेटिभ केयर सेवा, समुदाय स्वास्थ्य सेवा, खोप सेवा, परिवार नियोजन सेवा र एम्बुलेन्स सेवा पनि उपलब्ध छ।
3: HDCS नमुना सामुदायिक अस्पताल सुन्दर बजार 6 लमजुङ। सम्पर्क फोन 0664021123, 4021124, मोबाइल 9841445148।
5: जय श्री राम, जय श्री राम।
1: होइन भाउजू, किन हो आज त एक बिहानै पूजा सक्नु भएछ त, टाढैको साइत गर्न लाग्नु भएको हो र?
0: ल बाबु, आज तपाईँको दाजुले मेरो लागि गहना किन्न लैजान्छु भन्नुभएको छ, त्यसैले चाँडै पूजा सकेको नि।
1: अनि गहना जस्तो कुरो जहाँ पायो त्यहाँ नकिन्नु नि, विश्वासिलो र भरपर्दो पसलमा गएर किन्नु पर्छ।
0: हो नि बाबु, त्यही भएर त हाम्रै बेसी सहरमा रहेको जय श्री राम सुनचाँदी पसलमै जान लागेको नि। पछि तपाईँको बिहे गर्नुपर्छ, नानीको पनि बिहे गर्नु छ, गहना त आकर्षक र भरपर्दो हुनु पर्यो नि, होइन र?
1: हो नि भाउजू।
6: हाम्रा सेवाहरू: कम्प्युटर तौलमा आधुनिक मेसिनद्वारा कटिङ गरिएका गरगहना पाइने,
7: आधुनिक एवं परम्परागत डिजाइनका गरगहना पाइने,
6: प्रत्येक गरगहनामा पसलको ग्यारेन्टी छाप लगाइने,
7: पुरानो गहनासँग नयाँ गहना साटफेर गरिने,
6: नाक कान छेडिने, राशि अनुसारका पत्थरहरूका साथै विभिन्न किसिमका माला क्रिस्टल पाइने।
7: प्रोपाइटर सुनिल विश्वकर्मा, जय श्री राम सुनचाँदी पसल, विश्वेश्वर नगरपालिका, वडा नम्बर 7, एभरेस्ट ब्याङ्क नजिकै लमजुङ।
8: सम्पर्क मोबाइल नम्बर 9846595074 र 9806558074।
9: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षकको लागि जापान जान चाहनुहुन्छ?
10: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
9: अब जापान ट्राई होइन स्योर गरौं।
10: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
9: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
10: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुनिश्चित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
9: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर, बिसे सहर 8, नारायण स्थान चोक, नवील बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6, मिलन चोक।
10: सम्पर्क नम्बर 0665902900, मोबाइल नम्बर 9856602900।

0: नमस्कार, रेडियो मर्सेङ्गदी 95 मेगाहर्ज र इन्टरनेट अनलाइन रेडियो मर्सेङ्गदी .org मा साँझ 6:35 बजेको मर्सेङ्गदी समाचारमा म लक्ष्मीको स्वागत छ। प्रसारणको शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: मुख्य समाचारका प्रायोजक
2: आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना बनाउन, खरिद बिक्री गर्न तथा राशि अनुसारका एवं अन्य पत्थरहरूका लागि जय बुद्ध ज्वेलरी बेसी सहर साथ लमजुङ, प्रोप्राइटर मणिलाल विश्वकर्मा।
0: गत साता रसुवामा आएको विपत्तिका कारण यस वर्ष बेसी शहरमा रोपाई जात्रा स्थगित। अस्ट्रेलियामा रहेको नेपालीको संस्था ब्रिज द ग्याप नेपालले बाढ़ी पीड़ितका लागि 19,50,000 सहयोग। चाडपर्वलाई लक्षित गर्दै लमजुङका पसल तथा व्यवसाय अब शनिबार पनि खुल्ला रहने र बेसी शहर 6 सारिङमा सत्संग समारोह सम्पन्न। बाढ़ी पीड़ितलाई 25,000 सहयोग गर्ने निर्णय। अब समाचार विस्तारमा। गत साता रसुवामा गएको प्राकृतिक विपत्तिका कारण लमजुङ सदरमुकाम बेसी शहरमा यस वर्षको रोपाई जात्रा स्थगित भएको छ। विपत्तिमा परि धेरैजनाले ज्यान गुमाएपछि यसोको घटीमा यो वर्ष कुनै पनि जात्रा नगर्ने बेसी शहरका नेवारी समुदायले निर्णय गरेका छन्। किसानको जात्राको रूपमा परिचित रोपाई जात्रा गत वर्षहरूमा प्रत्येक श्रीकृष्ण जन्माष्टमीको दिन हुने गरेको थियो। बेसी शहरमा नेवारी समुदायको अगुवाईमा रोपाई जात्रा निकाल्ने गरिएको थियो, तर यस वर्ष देशभोगमा परेको बेला रोपाई जात्रा सहित लाखी नाच लगायतका कुनै पनि जात्रा उत्सव स्थगित गर्ने सल्लाह भएको बेसी शहर स्थित नेवारी समुदायका युवा गणेश श्रेष्ठले जानकारी दिनुभयो। विशेष गरी रोपाई जात्रा असारको महिना धानको रोपाई गरिसकेपछि मनाउने प्रचलन छ। मानिस बाँच्नको निम्ति श्रम गर्नुपर्छ र किसानहरूको श्रम मुख्यतः धान रोपाई भएकोले यसैलाई सांस्कृतिक महत्व दिई पर्वको रूपमा मनाउने नेवार समुदायका अग्रजहरू बताउँछन्। रोपाई जात्रामा स्त्रीको भेषमा श्रृंगारिएका पुरूषहरू पञ्चे बाजाको तालमा धान रोपाईको नक्कल गर्दै नाच्दै गाउँदै हिँड्ने गर्दछन्। रोपाई जात्रा हेर्नका लागि गाउँ गाउँबाट समेत दर्शकहरू बेसी शहर आउने गर्दछन्। रोपाई जात्रा मनाउन खेतालाहरू जम्मा भएर बाजा गाजाका साथ धान रोपाईको अभियान सहित नाच्दै रमाइलो गरिनेछ। पञ्ची बाजाको तालमा ताल मिलाउँदै रोपहर बाउसे हलीले काम गरेर जात्रा मनाउने चलन छ। पञ्ची बाजाको तालमा असारे भाकामा नाचगान गर्दै हिँडेको अभिनय जात्रामा गरिन्छ। पञ्ची बाजाको तालमा जात्राले बजार र गाउँ गाउँमा गुञ्जयमान गराउँछ। रोपाई जात्राको दृश्यले स्थानीयवासीलाई रमाइलो बनाउँछ। रोपाई जात्राले परम्परागत संस्कृतिसँगै व्यावसायिक एवं पर्यटन प्रवर्धनमा समेत सहयोग पुगेको नेवारी समुदायले विश्वास गर्दै आएका छन्। नयाँ पुस्तामा पश्चिममा संस्कृतिको प्रभाव पर्दै गए पनि संस्कृति र परम्परालाई निरन्तरता दिन रोपाई जात्रामा अग्रजदेखि नयाँ पुस्ताले पनि सक्रिय सहभागिता जनाउने गर्दछन्। जिल्लामा सदरमुकाम बेसी चौर सहित राइनस, सुन्दर बजार, मध्य नेपाल लगायत नेवारी समुदायको उपस्थिति रहेको स्थानमा हुने गर्दछ। रोपाई जात्रामा नेवारी समुदाय मात्रै नभएर मगर, तामाङ, गुरूङ लगायतको समुदायप्रति सहभागिता जनाउने गर्दछन्। अस्ट्रेलियामा रहेको नेपालीहरूको संस्था ब्रिज द ग्याप नेपालले भोटेकोशी नदीमा आएको बाढ़ीबाट प्रभावितका लागि करिब 19,50,000 रूपियाँ सहयोग जुटाएको छ। संस्थाले संकलित रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको जनाएको छ। लमजुङ, तनहुँ, चितवन, काठमाण्डु, पाल्पा र नुवाकोटलाई स्थायी वा पुर्ख्यौली घरका रूपमा चिनाउने तथा हाल अस्ट्रेलियाको सिडनीमा बस्दै आएका नेपालीहरूद्वारा स्थापित बीटीजीएनले बाढ़ी पीड़ितको राहतका लागि उक्त रकम संकलन गरेको हो। घर सम्पत्ति तथा जीविकोपार्जनमा क्षति बेहोरेका परिवारलाई राहत पुर्याउने उद्देश्यले अस्ट्रेलियामा रहेका नेपाली समुदायबाट स्वैच्छिक रूपमा रकम संकलन गरिएको संस्थाले जनाएको छ। बीटीजीएनको अगस्त 8 सम्पन्न साधारण सभाले लमजुङको बेसी शहर नगरपालिका 7-7 निर्मल अधिकारीको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको थियो। नयाँ नेतृत्व चयन भएको छोटो समयमै अध्यक्ष अधिकारी सहितको कार्य समितिको पहलमा बाढ़ी पीड़ितका लागि सहयोग रकम जुटाइएको हो। संस्थाका सल्लाहकार कृष्ण कुमार श्रेष्ठले विपदका बेला विदेशमा रहेका नेपालीले मातृभूमि र नेपाली समुदायप्रतिको दायित्व निर्वाह गरेको बताउनुभयो। वहाँका अनुसार बीटीजीएनले नयाँ नेतृत्वको पहलमा छोटो समयमै उल्लेख्य रकम संकलन गरी राहत कोषमा जम्मा गरेको हो। बीटीजीएन विगत 13-14 वर्षदेखि शिक्षा लगायत विभिन्न सामाजिक क्षेत्रमा सक्रिय रहँदै आएको छ। विशेष गरी शिक्षा क्षेत्रमा सहयोग गर्दै आएको संस्थाले आवश्यकता र परिस्थिति अनुसार सामाजिक तथा मानवीय अभियानमा समेत सहभागिता जनाउँदै आएको छ। नयाँ कार्य समितिको नेतृत्व सम्हालेसँगै अध्यक्ष अधिकारीको पहलमा गरिएको राहत सहयोगले विदेशमा रहेका नेपाली समुदायको सामाजिक उत्तरदायित्व र विपदमा ऐक्यबद्धताको उदाहरण प्रस्तुत गरेको संस्थाले जनाएको छ। बेसीसहर नगरपालिका 6 सारिङमा सत्संग समारोह सम्पन्न भएको छ। अद्वैत संस्था संरक्षण मंच मकै डाँडा सारिङ शाखाको आयोजनामा श्रीकृष्ण जन्माष्टमीको पावन अवसर पारेर सत्संग समारोह तथा ज्ञान महायज्ञ सम्पन्न भएको हो। समारोहमा अद्वैत सेविका धनकुमारी अधिकारीले स्वस्ति वाचन गर्नुभएको थियो भने मंचका को सदस्य केशव बस्नेतले अमृत वचन तथा गुरू वन्दना प्रस्तुत गर्नुभएको थियो। अद्वैत सेविका सरस्वती भण्डारीले श्री गुरूदेवको जयगान प्रस्तुत गर्नुभएको थियो। यसै गरी शाखा सदस्य उद्धव बस्नेतले सत्संग नै ठूलो धन शीर्षकमा अमृत वचन मार्फत प्रवचन प्रस्तुत गर्नुभएको थियो। समारोहमा मंचका पूर्व समिति लीला बहादुर बस्नेत, आजीवन सदस्य चेत कुमारी भण्डारी र जिल्ला निरीक्षक बिन्दु राम पाण्डेले गुरूदेवद्वारा रचित ग्रन्थको परायण गर्नुभएको थियो। मंचका शाखा अध्यक्ष खिम बहादुर थापाको सभा अध्यक्षतामा सम्पन्न समारोहको संचालन सचिव सन्त बहादुर बस्नेतले गर्नुभएको थियो। सत्संग समारोहकै अवसरमा अद्वैत संस्था संरक्षण मंच मकै डाँडा सारिङ शाखाले आफ्नो कोषमा रहेको 25,000 रूपियाँ भोटेकोशी बाढ़ी पीड़ितका लागि सहयोग गर्ने निर्णय गरेको छ। विपदको यस कठिन समयमा पीड़ितको घाउमा मलाम लगाउने उद्देश्यले आफ्नो तर्फबाट थोरै भए पनि सहयोग गर्ने निर्णय गरिएको शाखा सदस्य उद्धव बस्नेतले बताउनुभयो। सत्संग आध्यात्मिक जागरण र सामाजिक सेवाको भावनालाई एकसाथ अघि बढ़ाउँदै आयोजना गरिएको समारोहले धार्मिक तथा सामाजिक एकताको सन्देश दिएको आयोजकले जनाएको छ। लमजुङमा चाडपर्वलाई लक्षित गर्दै अब शनिबार पनि पसल तथा व्यवसाय सञ्चालन हुने भएका छन्। यसअघि सार्वजनिक विदाका दिन शनिबार पसल तथा व्यवसाय बन्द हुँदै आएकोमा उपभोक्ताको सहजताका लागि शनिबार पनि बजार खुल्ला राख्न आग्रह गरिएको हो। लमजुङ उद्योग वाणिज्य संघले भदौ 20 गते शनिबारदेखि अर्को सूचना जारी नभएसम्म जिल्लाभरका उद्योगी व्यवसाय तथा उद्यमीलाई आफ्नो आवश्यकता र अनुकूलता अनुसार शनिबार पनि व्यवसाय सञ्चालन गर्न आग्रह गरेको छ। चाडपर्वको समयमा बजारमा उपभोक्ताको चहल पहल बढ़ने भएकोले आवश्यक वस्तु तथा सेवा सहज रूपमा उपलब्ध गराउने उद्देश्यले शनिबार पनि पसल तथा व्यवसाय खुल्ला राख्न आग्रह गरिएको संघले जनाएको छ। संघका अध्यक्ष भरत कुमार श्रेष्ठको अध्यक्षतामा शुक्रबार बसेको बैठकले शनिबार पनि व्यवसाय सञ्चालनका लागि व्यवसायीलाई आग्रह गर्ने निर्णय गरेको हो। संघका महासचिव विपिन श्रेष्ठले शनिबार पसल तथा व्यवसाय खोल्ने निर्णय बाध्यकारी नभएको स्पष्ट पार्दै चाडपर्वलाई लक्षित गरेर व्यवसाय सञ्चालन गर्न आग्रह गरिएको बताउनुभयो। संघले जिल्लाभरका उद्योगी व्यवसायी तथा उद्यमीलाई आफ्नो आवश्यकता अनुकूलता र परिस्थिति अनुसार शनिबार पनि व्यवसाय सञ्चालन गर्न आग्रह गरेको छ। तपाई अहिले सुन्दै हुनुहुन्छ मर्सङ्गी समाचार। समाचारको क्रममा एकैछिन व्यापारिक विश्राम।
3: लमजुङ उद्योग वाणिज्य संघको राहत संकलन सम्बन्धी सूचना। भोटेकोशी नदीमा आएको बाढ़ीका कारण घरबार विहीन भएका बाढ़ी पीड़ितहरूको लागि लमजुङ उद्योग वाणिज्य संघले जिल्ला प्रशासन कार्यालय लमजुङबाट स्वीकृति लिई राहत संकलन कार्य गरिरहेकोले खाद्यान्न तथा जिन्सी सामान सहयोग गर्न इच्छुक महानुभावहरूले निम्न व्यक्ति तथा स्थानमा सम्पर्क गरी सहयोग गर्नुहुन अनुरोध गरिन्छ। सम्पर्कको लागि टेकजङ गुरूङ मनाङ्गे चौतारा 9856078925, कृष्ण घले पुरानो बैंक चोक 9841628127, तीर्थ घले एन्जेला ब्यूटी पार्लर 9460074314, लमजुङ उद्योग वाणिज्य संघको सचिवालय 0665201156, अध्यक्ष भरत श्रेष्ठ 9560045248, प्रथम उपाध्यक्ष विकास श्रेष्ठ 9560045670, महासचिव विपिन श्रेष्ठ 9412385555, कोष अध्यक्ष भरत विष्ट 9560045357।
4: जिल्ला प्रहरी कार्यालय लमजुङको अनुरोध।
5: मनसून सक्रिय भएसँगै वर्षाका कारण बाढ़ी पहिरो डुबान तथा सड़क अवरूद्ध जस्ता जोखिम हुन सक्छ। त्यसैले वर्षा जन्य सम्भावित विपदबाट सुरक्षित रहन तथा उच्च सतर्कता अपनाउन जिल्लावासीहरूमा हार्दिक अनुरोध गर्दछौ।
4: मौसमको जानकारी नियमित रूपमा लिनुहोस्। अनावश्यक रूपमा खोला, खोल्सा, नदी किनारा तथा जोखिमयुक्त स्थानमा नजानुहोस्। कुनै पनि नदी वा खोलाको बहाव बढ़ेका बेला तर्न वा सवारी साधन सञ्चालन गर्ने जोखिमपूर्ण प्रयास नगर्नुहोस्।
5: पहिरोको जोखिम भएका बस्ती तथा सड़कमा विशेष सावधानी अप्नाउनुहोस्। घर वरिपरि चिरा देखिएमा, जमिन भासिन थालेमा वा पहिरो आउने संकेत देखिएमा तुरन्तै सुरक्षित स्थानमा सर्नुहोस् र नजिकको प्रहरी कार्यालय तथा सम्बन्धित निकायलाई जानकारी दिनुहोस्।
4: रातिको समयमा यात्रा गर्दा विशेष सतर्कता अपनाउनुहोस्। यात्रा गर्नु अघि सड़कको अवस्था बुझेर मात्र यात्रा गर्नुहोस्। बालबालिका, ज्येष्ठ नागरिक, गर्भवती महिला तथा अशक्त व्यक्तिहरूको सुरक्षामा विशेष ध्यान दिनुहोस्।
5: विपदका बेला कुनै पनि हल्ला वा अफवाहमा विश्वास नगरी आधिकारिक सूचना मात्र विश्वास गर्नुहोस्। कुनै पनि आपतकालीन अवस्था, बाढ़ी, पहिरो वा उद्धार आवश्यक परेमा तत्काल नजिकको प्रहरी कार्यालय वा नेपाल प्रहरीको आपतकालीन नम्बर 100 सम्पर्क गर्नुहोस्।
4: सचेतना, सतर्कता र समयमै अपनाएको सावधानीले ठूलो क्षति हुनबाट जोगाउन सक्छ। त्यसैले सुरक्षित रहौ, अरूलाई पनि सुरक्षित राखौं।
5: सार्वजनिक हितका लागि जिल्ला प्रहरी कार्यालय लमजुङ र सामुदायिक रेडियो मर्स्याङ्दी 95 MHz।
6: पेन्सन पट्टा हराएको सूचना, यही मिति 2083 साल।
7: ए हजुर, पेन्सन पट्टा हरायो रे?
8: हो, म खोज्दैछु।
7: अब यसरी घर घरमा खोज्नै पर्दैन नि, भाद्र 26 गते सिनेमा हलमा पाइन्छ नि।
9: मौसे गुरुङद्वारा निर्देशित नेपाली चलचित्र पेन्सन पट्टा यही भाद्र 26 गतेदेखि देशभर प्रदर्शन हुँदैछ। कलाकारहरू दयाहाङ राई,
7: बुद्धि तमाङ,
9: गौमाया गुरुङ,
7: विशन विक्रम राई,
9: सुनिल थापा,
7: पशुपति राई,
9: डीबी गुरुङ।
10: हराएको पट्टा भन्दा ठूलो हुन्छ त्यससँग जोडिएको कथा। पेन्सन पट्टा यही भाद्र 26 गते।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
0: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू
2: विश्रामपछि स्वागत छ। अब बाँकी समाचार। हाइब्रिड जातको स्याउ उत्पादन वृद्धि भएसँगै मनाङमा परम्परागत रैथानी जातको स्याउ उत्पादनमा कमी हुन थालेको छ। आधुनिक जातको स्याउमा कृषकहरूको आकर्षण बढ़ेपछि रैथानी स्याउ उत्पादनमा कृषकहरूको आकर्षण कम हुन थालेको हो। मनाङको चिसो हावापानीमा पाइने स्थानीय जातको स्याउप्रति उपभोक्ताको रूचि भए पनि यसको व्यावसायिक प्रवर्धनका लागि कृषकहरूले चासो दिन छाडेका हुन्। मनाङमा पाँचमुखे, चारमुखे, चकलेट, गोल्डेन डेलिसियस, रोयल डेलिसियस, रेड डेलिसियस जस्ता पुराना जातका स्याउ खेती हुँदै आएको थियो, तर पछिल्ला वर्षहरूमा उच्च हिमाली क्षेत्रमा उत्पादन हुने विभिन्न आधुनिक जातको स्याउको व्यावसायिक खेती हुँदै आएको छ। रैथानी प्रजातिका स्याउको बोट हुर्काउन समय लाग्ने र तुलनात्मक रूपमा उत्पादन पनि कम हुने, तर आधुनिक प्रजातिको स्याउबाट छोटो समयमै धेरै उत्पादन हुने हुँदा स्थानीय कृषकहरू व्यावसायिक रूपमै हाइब्रिड स्याउको खेतीमा लागेका हुन्। रैथानी जातको स्याउमा कुनै पनि कीटनाशक औषधि प्रयोग नगरी शुद्ध अर्ग्यानिक तरिकाले उत्पादन हुँदै आएको थियो। मनाङका केही क्षेत्रमा अझै पनि रैथानी जातको स्याउ पाइन्छ। परम्परागत रूपमा स्याउ उत्पादन र बिक्री गर्दै आए पनि यसको व्यावसायिक उत्पादन वृद्धि र विस्तारको लागि कुनै पनि सरकारी निकायबाट सहयोग प्राप्त नभएको स्थानीय कृषकहरूले गुनासो गरेका हुन्। मनाङमा करिब 70 हेक्टर जमीनमा रैथानी जातको स्याउ खेती हुँदै आएको थियो, तर अहिले सो जिल्लामा करिब 300 हेक्टर क्षेत्रफलमा हाइब्रिड जातको स्याउको व्यावसायिक खेती हुँदै आएको छ। जिल्लाको तिल्से, थोन्से, दानक्यू, ताचै, तिमाङ, थान्चोक, चामे, पिसाङ, हुम्बे, मनाङ, खाङसर लगायतका क्षेत्रमा पुरानो जातका स्याउ फल्ने गरेको छ। जिल्ला सदरमुकाम चामे भन्दा माथिल्लो क्षेत्रमा भने हाइब्रिड जातको स्याउको व्यावसायिक खेती हुने गरेको छ। यद्यपि जिल्लाको दक्षिण भेगमा रहेको नासु गाउँपालिकाले पनि रैथानी स्याउ विकासका लागि कार्यक्रम बनाएको जनाएको छ। स्थानीय सरकारले केही पहल गरे पनि मनाङको स्याउ खेतीमा प्रदेश र संघीय सरकारले विशेष सहयोग गर्नुपर्ने स्थानीय कृषकहरूको माग छ। सिंचाई, मलखाद, प्राविधिक निगरानीको व्यवस्थापकीय पक्ष राम्रो हुने हो भने मनाङको स्याउले अन्तर्राष्ट्रिय बजार पाउने स्थानीयको विश्वास छ। पछिल्लो समय जिल्लाका स्याउ कृषकहरूले रैथानीसँगै वर्णशंकर प्रजातिको स्याउ खेती पनि गर्न थालेका छन्। छोटो समयमै फल दिने र आमदानी धेरै हुने भएपछि किसानहरू वर्णशंकर जातको स्याउमा आकर्षित भएका हुन्। लमजुङका वरिष्ठ गीतकार तथा संगीतकार धनबहादुर गुरूङलाई यस वर्षको लोकबहादुर गुरूङ स्मृति गीता संगीत गीत संगीत पुरस्कार प्रदान गरिएको छ। वरिष्ठ संस्कृति कर्मी स्वर्गीय लोकबहादुर गुरूङको स्मृतिमा स्थापित लोकबहादुर गुरूङ स्मृति प्रतिष्ठानले शुक्रबार पोखरामा आयोजना गरेको 12 स्मृति दिवस समारोहमा बेसेसह नगरपालिका 5 नालमाका धनबहादुर गुरूङलाई नगद 51,000 रूपियाँ सहित सम्मान गरेको हो। प्रतिष्ठानकी सचिव रोशनी गुरूङका अनुसार प्रतिष्ठानका अध्यक्ष एवं गण्डकी प्रदेश सभा सदस्य तथा पूर्व मन्त्री वेद बहादुर गुरूङ, स्वर्गीय लोकबहादुरकी धर्मपत्नी सीता शेरचन गुरूङ तथा परिवारका सदस्य र गुरूङ फिल्म एसोसिएशन नेपालका अध्यक्ष राजेश गुरूङ लगायतले धनबहादुर गुरूङलाई फेटा, भांगा, दोसला र सम्मान पत्र प्रदान गर्नुभएको हो। 4 दशक भन्दा लामो समयदेखि गीत संगीत क्षेत्रमा सक्रिय धनबहादुर गुरूङले विशेष गरी गुरूङ गीत संगीतको विकास, संरक्षण र प्रवर्धनमा योगदान पुर्याउँदै आउनुभएको छ। वहाँका सिर्जना र संगीतले गुरूङ समुदायको भाषा, संस्कृति र मौलिक जीवनशैलीलाई गीत संगीत मार्फत नयाँ पुस्तासम्म पुर्याउन भूमिका खेलेको प्रतिष्ठानले जनाएको छ। समारोहमा लोकबहादुरको सुपुत्र अभिषेक गुरूङ, भाइहरू दुधमान गुरूङ र हिक्मत गुरूङ, तमु सांस्कृतिक प्रतिष्ठानका अध्यक्ष श्रीजङ गुरूङ, गुरूङ फिल्म एसोसिएशन हङकङकी अध्यक्ष माया गुरूङ तथा गुरूङ साहित्यिक प्रतिष्ठान नेपालकी संस्थापक अध्यक्ष गौरी सरा गुरूङ लगायतको उपस्थिति थियो। प्रतिष्ठानले लोकबहादुरले योगदान पुर्याएका गुरूङ चलचित्र, गीत संगीत, शिक्षा, पत्रकारिता लगायतका क्षेत्रमा सक्रिय स्रष्टा तथा व्यक्तित्वलाई हरेक वर्ष स्मृति दिवसका अवसरमा सम्मान गर्दै आएको छ। लोकबहादुर गुरूङको जन्म विक्रम सम्बत 2004 भदौ 5 गते कास्कीको तत्कालीन मौजा गाविस आटी घर लामास्वारामा पिता डम्बर बहादुर गुरूङ र माता भानुकुमारी गुरूङको सन्तानको रूपमा भएको थियो। उनको निधन विक्रमसम्म 2071 भदौ 19 गते 67 वर्षको उमेरमा भएको थियो। शिक्षण पेशाबाट सार्वजनिक जीवन शुरू गरेका लोक बहादुरले पोखराको आमरसिंह माध्यमिक विद्यालयमा लामो समय अध्यापन गरेका थिए। उनले भद्रकाली माध्यमिक विद्यालयको प्रधानाध्यापकको जिम्मेवारी समेत सम्हाले। शिक्षणबाट अवकाश लिएपछि उनी पत्रकारिता, गीत संगीत र गुरूङ चलचित्र क्षेत्रमा सक्रिय भएका थिए। उनले तमु संचार त्रैमासिक पत्रिकाको स्थापना, प्रकाशन तथा सम्पादन गर्दै गुरूङ भाषा, संस्कार र संस्कृतिको संरक्षण तथा प्रवर्धनमा योगदान पुर्याउनु भएको छ। अभियान फिल्म्स प्राली मार्फत गुरूङ भाषाको चलचित्र निर्माणमा सक्रिय उनले विक्रमसम्म 2058 न्यूई तासा नासटो चलचित्र निर्देशन गरेका थिए। उक्त चलचित्र पोखरामा 51 दिनसम्म प्रकाशन भएको थियो। लोकबहादुरले न्यूई नासटो, हाम्रो गाउँघर, हेरबेटा, चो प्रमु प्रेस्यो र दी लगायतका गुरूङ चलचित्र निर्माण तथा निर्देशनमा योगदान दिएका थिए। उनका गीत संगीत पत्रकारिता र चलचित्रमा चलचित्रका माध्यमबाट गुरूङ समाजको भाषा, संस्कार, संस्कृति तथा मौलिक जीवनशैली अभिलेखित र पुस्तान्तरण गर्न महत्वपूर्ण योगदान पुगेको मानिन्छ। वहाँको निधनपछि गुरूङ भाषा, कला, साहित्य, गीत संगीत तथा चलचित्र क्षेत्रमा वहाँले पुर्याएको योगदानलाई संस्थागत रूपमा स्मरण र संरक्षण गर्ने उद्देश्यले लोकबहादुर गुरूङ स्मृति प्रतिष्ठान स्थापना गरिएको हो। प्रतिष्ठानले हरेक वर्ष भदौ 19 गते स्मृति दिवस आयोजना गरी विभिन्न क्षेत्रमा योगदान पुर्याउने श्रेष्ठ तथा व्यक्तित्वलाई सम्मान गर्दै आएको छ। सरकारले रसुवाको भोटेकोसी नदीमा आएको भीषण बाढ़ीले क्षति पुर्याएका 20 झुलुङ्गे पुलको मरमत शुरू भएको जनाएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयका अनुसार बाढ़ीले मोगलिनदेखि टिमुरीसम्म रहेका 64 झुलुङ्गे पुल मध्ये 53 क्षति पुर्याएको थियो। सरकारी अधिकारीहरूले प्रभावित क्षेत्रमा पुगेर मूल्याङ्कन गर्दा क्षति पुगेका 53 मध्ये 20 झुलुङ्गे पुलको मरमत गर्नुपर्ने निष्कर्ष निकालेका थिए। कार्यालयले भनेको छ, क्षतिग्रस्त पुल मरमतका लागि सरकारले भदौ 17 गते कार्यादेश जारी गरेको थियो। यसमध्ये महेश दोभान मास्टर, कालिकाथान मालिङ्गा मझुवाटार, केउरेनी गहते र पिमलटार जागरण खोला झुलुङ्गे पुलको मरमतका लागि प्रगति भएको छ। यी 5 झुलुङ्गे पुल 1 महिनाभित्र मरमत सम्पन्न हुनेछ। राजधानी विभागले यही भदौ 22 र 23 गते विभागबाट प्रवाह हुँदै आएका सम्पूर्ण सेवाहरू नियमित रूपमा सञ्चालन हुने जनाएको छ। विभागले आज सूचना जारी गर्दै राजधानी सम्बन्धी सेवा उक्त दिनहरूमा नियमित सञ्चालन हुने जानकारी दिनुभएको हो। विभागले ती दिन सेवा लिन आउने सबै सेवाग्राहीलाई आवश्यक प्रक्रिया पूरा गरी निर्धारित समयमा सेवा लिन आग्रह गरेको छ। साथै सेवाग्राहीको जानकारीका लागि सेवा नियमित सञ्चालन हुने सम्बन्धी सूचना प्रकाशित गरिएको विभागले जनाएको छ।
3: आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना बनाउन, खरिद बिक्री गर्न तथा राशि अनुसारका एवं अन्य पसलहरूका लागि जय बुद्ध ज्वेलरी बेसी सहर 7 लमजुङ प्रोप्राइटर मणिलाल विश्वकर्मा।
2: गत सात रसुवामा आएको विपत्तिका कारण यस वर्ष बेसी शहरमा रोपाई जात्रा स्थगित। अस्ट्रेलियामा रहेका नेपालीको संस्था ब्रिज द ग्याप नेपालले बाढ़ी पीड़ितका लागि 19,50,000 सहयोग। चाडपर्वलाई लक्षित गर्दै लमजुङका पसल तथा व्यवसाय अब शनिबार पनि खुल्ला रहने र बेसी शहर 6 सारिङमा सत्संग समारोह सम्पन्न। बाढ़ी पीड़ितलाई 25,000 रूपियाँ सहयोग गर्ने। साझा 6:35 बजेको मर्सङ्गी समाचार अहिलेलाई सकियो। प्राविधिक मित्र दिलु तामाङलाई धन्यवाद दिँदै समाचार कक्षबाट म लक्ष्मी घले विदा हुन्छु। रेडियो मर्सङ्गी 95 मेगाहर्ज र इन्टरनेट अनलाइन रेडियो मर्सङ्गी .org सुन्दै गर्नुहोला। नमस्कार।

0: मङ्गलम भगवान विष्णु मङ्गलम गरुण ध्वज मङ्गलम पुनरी काश्य मङ्गला एकनु हरि। ल अब दुलाले दुलाले सिन्दुर हाल्ने।
1: ओ अस्मी हेर्न दुलैले लगाएको सिनको चुरा सिक्री बिन्दिया मङ्गलसूत्र औठी क्या राम्रो देखिएको। झन् त्यो गलामा लगाएको सिनको रानी हार त कस्तो आकर्षक है। मेरो त मनै लोभ्यो। कहाँ बनाएको होला?
2: ल आकर्षक ज्वेलर्समा बनाएको गहना आकर्षक हुँदैन त? मैले पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा आकर्षक ज्वेलर्सबाटै गहना ल्याउनु भनेकी छु।
3: हामी कहाँ मेसिनद्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाइन्छ।
4: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ।
3: जुनसुकै पसलमा बनेका गहना साटफेट तथा खरिद बिक्री गरिन्छ।
4: राशि अनुसारको पत्थरहरू र अन्य पत्थरहरू पाइन्छ।
3: कम्प्युटर तौलबाट खरिद बिक्री गरिनुका साथै मेसिनद्वारा नाक कान छेडिन्छ।
4: साथै सुनचादी सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ।
5: आकर्षक ज्वेलरी सुनचादी पसल बेसीसार नगरपालिका साथ त्रिवेणी टोल नेपाल इन्भेस्टमेन्ट ब्याङ्क सँगै। प्रोपाइटर प्रकाश विश्वकर्मा। मोबाइल 9865656233 र 9801177246।
6: आकर्षक तथा गुणस्तरीय गहना र शुद्धताको प्रतीक आकर्षक ज्वेलरी सुनचाँदी पसल।

0: सबैजना यस्तो मजाले हाँसेका छन्। यो रविनालाई चाहिँ के भयो?
1: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
2: कति दिन बस्ने मुख छुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
3: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली, प्रोप्राइटर दीपक पौडेल, बेसीसार 8 सेरा गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0665204497।
2: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।

0: California. Extreme energy drink.
1: के तपाईले आफ्नो घर गाउँ वा समुदायमा हुने बाल विवाहलाई सहर्ष स्वीकार्नु भएको छ?
2: यदि त्यसो हो भने एकछिन रोक्नुहोस् र सोच्नुहोस् यसको मूल्य कसले चुकाइरहेको छ।
1: खबरदार, 20 वर्ष उमेर नपुगी गरिने विवाह कानूनी अपराध मात्र होइन, गम्भीर सामाजिक अन्याय पनि हो।
2: नेपालको मुलुकी अपराध संहिता ऐन 2084 अनुसार
1: 20 वर्ष नपुगी कसैले विवाह गर्न वा गराउनु पाइँदैन।
2: यस्तो विवाह स्वत बदर हुन्छ।
1: बाल विवाह गर्ने वा गराउनेलाई 3 वर्ष सम्म कैद वा 30,000 रुपियाँ सम्म जरिवाना वा दुवै सजाय हुन सक्छ।
2: तर कानून भन्दा पनि ठूलो कुरा, बाल विवाहले बाल बालिकाको जीवन खोस्छ।
1: बाल विवाहका गम्भीर असरहरू,
2: बाल बालिकाको पढाइ अधुरो हुन्छ,
1: रोजगारी र आत्मनिर्भरताको अवसर गुम्छ,
2: मानसिक र शारीरिक विकासमा गम्भीर असर पर्छ,
1: बाल्य अवस्थामा गर्भधारणले आमा र शिशु दुवैको जीवन जोखिममा पर्छ,
2: बाल विवाह आत्महत्या बहु विवाह र सम्बन्ध विच्छेदको कारण पनि बन्न सक्छ।
1: आज नेपाल एसियाली मुलुक मध्ये बाल विवाह हुने तेस्रो स्थानमा छ।
2: के हाम्रो पहिचान यही नै हो त?
1: हामी यही पुस्तामा परिवर्तन नल्याए भविष्यमा पुस्ताले यसको भारी मूल्य चुकाउनेछ।
2: आउनुहोस् हामी सबै मिलेर बाल विवाह रोकौं। यदि कतै बाल विवाह हुन लागेको, भइरहेको वा भइसकेको थाहा पाएमा ढिला नगर्नुहोस्। नेपाल प्रहरी सम्पर्क 100
1: बाल हेल्पलाइन 1098 वा आफ्नो नजिकको बाल अधिकार समिति, वडा कार्यालय वा पालिकामा खबर गरौं। ग्रामीण सामुदायिक विकास केन्द्र आरसीटीसी लमजुङ र ओल्ड भिजन इन्टरनेशनल नेपालको संयुक्त प्रयासमा जनहितका लागि जारी सन्देश।
3: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
4: के तपाईँलाई निर्माण कार्यका लागि चाहिने फलामका विभिन्न किसिमको पाइप, स्टीलको पाइप, कम्पाउण्ड जाली, कुखुराको जाली, रंगीन जस्ता पाता, ग्याबिङ जाली, कम्पाउण्ड काडेतार आदि होलसेल मूल्यमा चाहिएको छ? यदि चाहिएको छ भने बेसीसर नगरपालिका 8 छिङ्गेखोला पुरानो माइक्रो पार्किङमा रहेको नन्द मेटल सप्लायर्सलाई सम्झनुहोस्।
1: हामी कहाँ ट्रस्टको जुनसुकै घर तथा भवन निर्माणका लागि आवश्यक निर्माण सामग्रीहरू पाइनुका साथै प्लाईवुड तथा तयारी ढोकाहरू पनि उपलब्ध छ।
4: प्रोपाइटर अमृत श्रेष्ठ, नन्द मेटल सप्लायर्स, बेसीसर नगरपालिका 8 छिङ्गेखोला पुलचोक लमजुङ। थप जानकारीको लागि सम्पर्क मोबाइल 9856046257 र 9840067787।
5: घर आँगन होस् वा सड़कको किनारा, स्वच्छ वातावरण र सुख समृद्धिको लागि रोपौ फूल बिरुवा, बनाऊ हराभरा।
6: लमजुङमै पहिलो पुष्प नर्सरी रोज नर्सरी यहाँहरूलाई हार्दिक स्वागत गर्दछ।
5: विगत 5 वर्षदेखि निरन्तर रूपमा यहाँहरूलाई सेवा उपलब्ध गराउँदै आएको रोज नर्सरीमा यहाँहरूकै मागलाई ध्यानमा राखी हाल विभिन्न सिजनल बहुवर्षीय फूलका उत्कृष्ट एवं गुणस्तरीय बिरुवाहरू, इन्डोर प्लान्टहरू, अर्नामेन्टल प्लान्टहरू, विभिन्न उन्नत जातका फलफूलका बिरुवाहरू सड़क किनारा, गार्डन पार्क लगायतका ठाउँहरूमा रोप्नको लागि चाहिने आकर्षक ठूलो साइजको बिरुवाहरू पनि उपलब्ध छ।
6: साथै सिजन अनुसारका फलफूल र अन्य जुनसुकै बोट बिरुवाहरू व्यावसायिक रूपमा रोप्नका लागि ठूलो परिमाणमा चाहिएमा अर्डर अनुसार जुनसुकै बेला उपलब्ध गराउने व्यवस्था छ।
5: फूलहरू रोप्नको लागि आवश्यक आकर्षक र गुणस्तरीय गमलाहरू, फूलको लागि चाहिने आवश्यक मल साथै आवश्यक परामर्श सेवा समेत उपलब्ध छ।
6: विस्तृत जानकारीको लागि रोज नर्सरी, बेसीसार नगरपालिका 2 पोहरा बेसी, लमजुङ। सम्पर्क 9856046244।
7: हेलो, म सङ्गीत एफएम 95 मेगाहर्ज

0: कान्छी घर बनाउने काम शुरू भयो।
1: सबै कुरा भइरहेकै छ, अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
0: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समिलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
1: हो र, अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरो गर्नु पर्यो।
2: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका झ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोपाइटर नवराज घिमिरे सम्पर्क नम्बर 9856466।
3: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ दराज कुर्सी टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।
4: मोबाइलले पनि तनावै दियो भने
5: हैन के

0: दियो खुशी।
1: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
0: छ नि, किन नहुनु। हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
2: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ।
3: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल, बिक्री तथा मर्मत केन्द्र, भेसिसार नगरपालिका साथ, पुरानो ब्याङ्क चोक, रोशन फेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 9845994046 र 9813099352।
4: हाम्रो शाखा बेसीसर नगरपालिका साथ एनआईएमबी ब्याङ्कको ठिक अगाडि पनि रहेको छ।
5: पेन्सन पट्टा हराएको सूचना, यही मिति 2083 साल।
6: ए हजुर, पेन्सन पट्टा हरायो रे?
7: हो, म खोज्दैछु।
6: अब यसरी घर घरमा खोज्नै पर्दैन नि, भाद्र 26 गते सिनेमा हलमा पाइन्छ नि।
8: मौसे गुरुङद्वारा निर्देशित नेपाली चलचित्र पेन्सन पट्टा यही भाद्र 26 गतेदेखि देशभर प्रदर्शन हुँदैछ। कलाकारहरू दयाहाङ राई,
6: बुद्धि तमाङ,
8: गौमाया गुरुङ,
6: विल्सन विक्रम राई,
8: सुनिल थापा,
6: पशुपति राई,
8: डीबी गुरुङ।
9: हराएको पट्टा भन्दा ठूलो हुन्छ त्यससँग जोडिएको कथा। पेन्सन पट्टा यही भाद्र 26 गते।

0: Sonia. Extreme energy drink.
1: सुरक्षित भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
2: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाऊ।
1: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाड़ी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
2: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बीमा अनिवार्य गर्नुहोस्।
1: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665201906653370 वा 590370 जानकारी गराउनुहोस्।
2: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्राली लमजुङ।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्यश्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्यश्री
2: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।

0: सीआईएनको साझा खबरबाट सुशीला श्रेष्ठको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्यूब सीआईएन च्यानलबाट पनि सुन्न सकिन्छ। त्रिशुली 3A को सुरुङको अन्तिम विन्दुमा नेपाली सेना, थप व्यक्ति फेला नपरेको उद्धारमा खटिएको सेनाको भनाई, रसुवा बाढ़ीमा परेर उपचारारत दुईजनाको मृत्यु, मृत्यु हुनेको संख्या 1294 नाग्यो।
1: करिब करिब 5000 भन्दा बढी व्यक्तिहरू चाहिँ सम्पर्कविहीन हुनुहुन्छ, त्यसमा पनि सबभन्दा धेरै रसुवाको, त्यसै गरेर तपाईँको नुवाकोटको, त्यसै गरेर विदेशी नागरिकहरू पनि चाहिँ।
0: भोटेकोशी बाढ़ीपछि चीनमा फँसेका 155 नेपाली तातोपानी नाका हुँदै स्वदेश फर्किए। बाढ़ीपछि चीनी अभाव हुन नदिन सरकारको तयारी। दार्चुलाको अपिहिमाल गाउँपालिका एक भट्टारमा पहिरोले चौलानी चमेलिया नदी थुनियो, सतर्कता अपनाउन आग्रह।
2: पहिरो आएर नदी थुनिएर नदीको जुन पहिरो त ब्लकहरू खोल्दाखेरि हुन सक्ने जोखिमलाई मध्यनजर गरेर हामीले तटीय क्षेत्रको सबै स्थानीयहरूलाई नै सूचना प्रवाह गरेका छौँ, माइकिङहरू गरेका छौँ सबैलाई।
0: रसुवा बाढ़ी पीड़ितको पुनर्स्थापनाका लागि जग्गा खोज्न सरकारद्वारा समिति गठन। आज नेपालका केही क्षेत्रमा ठूलो पानी पर्ने सम्भावना। लेन्दे खोलामाथि दुई ताल तत्कालका लागि जोखिमपूर्ण नरहेको बाढ़ी पूर्वानुमान शाखाको भनाई।
3: पहिलो तालमा भएको पानी चाहिँ पूर्ण रूपमा जस्तै सुकेको देखिन्छ, त पछिल्लो सूचना अनुसार दोस्रो तालको पानी सुकेको भन्ने जानकारी चाहिँ औपचारिक जानकारी चाहिँ हामीलाई छैन।
0: र एक दिवसीय अभ्यास खेलमा नेपाल ए टोलीको लगातार दोस्रो हार, साउथ अस्ट्रेलियासँग 138 रनले पराजित।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: भोटेकोशी बाढ़ीपछिको पुनर्निर्माण र पुनर्स्थापनाका लागि नेपालले यथाशीघ्र ठूलो धनराशि अन्तर्राष्ट्रिय सहयोगबाट पनि जुटाउने पर्छ। यसका लागि अन्तर्राष्ट्रिय समुदायसँग राम्रो खालको सम्बन्ध कायम गर्नुपर्दछ। साथै केही समयपछि दात्री सम्मेलन लगायतका सहायताका सम्भावना खोज्न सदुपयोग गर्नु उचित हुनेछ। अब खबर सन्तोषी रावलबाट।
5: लाङटाङको उत्तरी क्षेत्रमा हिम चट्टान खसेर बनेको लेन्दी खोलामाथिको दुई ताल अहिलेका लागि जोखिमपूर्ण नरहेको बाढ़ी पूर्वानुमान शाखाले जनाएको छ। शाखाका प्रमुख विनोद प्राजुलीका अनुसार चिनिया टोलीले गरिएको अवलोकनमा तल्लो तालबाट अधिकांश पानी बगिसकेको छ भने माथिल्लो तालमा पानीको सतह केही बढ़े पनि खतरा तहमा पुगेको छैन। माथिल्लो ताल करिब 0.19 वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ। पानीको सतह करिब 2 मिटर बग्दा त्यहाँ करिब 6 लाख घनमिटर पानी जम्मा भएको अनुमान गरिएको छ। चिनिया टोलीले तालको अवस्था निरन्तर निगरानी गर्दै नेपाली पक्षलाई जानकारी दिइरहेको छ। हालसम्म तालका कारण जोखिम नरहेको उनीहरूको सुझाव रहेको उहाँले सीआईएनसँग बताउनुभयो।
3: त्यहाँ दुईवटा तालहरू बने र पहिलो ताल अलिक बढी जोखिमको ताल फुट्यो, दोस्रो ताल चाहिँ अलिकति माथि छ र कम जोखिममा देखिन्छ। अब त्यसबाट जोखिम त कायम छ, तर जोखिम चाहिँ कम भएको मान्न चाहिँ सकिन्छ। अब 10 गते जस्तै बाढ़ी आउने सम्भावना चाहिँ तत्काल नदेखिएको र त्यो ताल जुन एउटा बाँकी छ दोस्रो ताल, त्यो फुटिहालेमा पनि त्यति ठूलो बाढ़ी आउने अवस्था चाहिँ पहिला जस्तो देखिँदैन। अब त्यो कारणले पहिला तुलनात्मक रूपमा पहिला भन्दा जोखिम केही भयो भन्न सकिन्छ, तर जोखिम अन्त्य भएको मान्न चाहिँ सकिँदैन।
6: अहिले तालमा भएका पानीहरू चाहिँ पूर्ण रूपमा सुकेको भन्ने पनि जानकारी प्राप्त भएको छ, यो साँचो हो?
3: पहिलो तालमा भएको पानी चाहिँ पूर्ण रूपमा जस्तै सुकेको देखिन्छ, त पछिल्लो सूचना अनुसार दोस्रो तालको पानी सुकेको भन्ने जानकारी चाहिँ औपचारिक जानकारी चाहिँ हामीलाई छैन।
5: गत 10 भदौमा रसुवा बाढ़ीपछि नेपाल चीन सिमाना नजिक 2 वटा ताल बनेका थिए। त्यसमध्ये तल्लो ताल फुटेर पानी बग्दा भोटेको सीमा अर्को बाढ़ी आएको थियो। माथिल्लो त्रिशुली 3A जलविद्युत आयोजनाको सुरुङमा अन्तिम विन्दुसम्म कुनै पनि व्यक्ति फेला नपरेको नेपाली सेनाले जनाएको छ। फँसेकाहरूको खोजी तथा उद्धारको काम निरन्तर अघि बढ़े पनि अन्तिम विन्दुसम्म पुग्दा थप व्यक्ति फेला नपरेको सेनाले जनाएको हो। भूमिगत विद्युत गृहमा फँसेका मानिसहरू बसेको हुन सक्ने सम्भावित स्थान पहिचान गर्न प्राधिकरणका प्राविधिक टोली सेनासँगै सुरुङभित्र प्रवेश गरेका थिए। निरन्तर 9 दिनको प्रयासपछि आज आज बिहान सुरुङबाट दुईजनालाई जीवितै उद्धार गरिएको थियो। उद्धारका क्रममा एउटा शव पनि निकालिएको छ। प्राधिकरणका अनुसार अझै 42 जना इन्जिनियर तथा कर्मचारी सुरुङभित्र फँसेको हुन सक्ने अनुमान भए पनि अन्तिम विन्दुसम्म पुग्दा कुनै पनि व्यक्ति नभेटिएको सेनाले जनाएको छ। उद्धार गरिएका संजय शाह र कबीर महर्जनको स्वास्थ्य अवस्था सामान्य रहेको नेपाली सेनाले जनाएको छ। उद्धार गरिएकाहरूको उपचार सैनिक अस्पताल छाउनीमा भइरहेको छ। निकालिएको शवको भने पहिचान हुन बाँकी रहेको आयोजनाले जनाएको छ। उद्धार कार्यमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र विद्युत प्राधिकरणको संयुक्त टोली खटिएको छ। यसैबीच रसुवा बाढ़ीमा परेर घाइते भएका मध्ये दुईजनाको मृत्यु भएको छ। नेपाल प्रहरीका अनुसार त्रिवी शिक्षण अस्पतालमा उपचाररत एकजना र राष्ट्रिय ट्रमा सेन्टरमा उपचाररत एकजना गरी दुईजनाको मृत्यु भएको हो। मृत्यु भएकाको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन। यस्तै रसुवाको भोटेकुसी नदीमा आएको बाढ़ीबाट प्रभावित 13,093 जनाको उद्धार गरिएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार आज दिउँसोसम्म 1,294 जनाको शव संकलन गरिएको छ भने 5,083 जना अझै सम्पर्कविहीन रहेका छन्। बाढ़ी प्रभावित मध्ये 5,397 जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। त्यस्तै नुवाकोट, धादिङ र रसुवाका होल्डिङ सेन्टरमा 4,521 जनालाई राखिएको प्रतिकार व्यवस्थापनका प्रमुख रामबहादुर केसीले सीआईएनलाई जानकारी दिनुभयो।
1: अहिलेसम्म 1,294 जनाको शव विभिन्न जिल्लामा फेला परिसकेको छ र त्यसमध्ये शनाकत भई बुझिलिएको शवको संख्या जम्मा 88 मात्रै छ र बाँकी चाहिँ पहिचान हुन बाँकी छ अथवा त्यसलाई शनाकत गरेर सम्बन्धित व्यक्तिलाई बुझाउन बाँकी रहेको छ। त्यसै अहिले पनि करिब 5,000+ व्यक्तिहरू चाहिँ सम्पर्कविहीन हुनुहुन्छ। त्यसमा पनि सबभन्दा धेरै रसुवाको, त्यस्तै गरेर तपाईँको नुवाकोटको, त्यसै गरेर विदेशी नागरिकहरू पनि चाहिँ हुनुहुन्छ। त्यस्तै जलविद्युत आयोजनामा पनि करिब 900+ मान्छेहरू चाहिँ अहिले पनि मिसिङ हुनुहुन्छ भनेको सम्पर्कविहीन हुनुहुन्छ। उहाँहरूको खोजबिनको काम चाहिँ चलिराखेको छ। टनेलहरूमा पनि खोजबिन चलिराखेको छ भने अहिलेसम्म चाहिँ घाइतेको संख्या 304 जो चाहिँ उपचाररत र डिस्चार्ज सहितको चाहिँ यो डेटा हो। र यो घटना घट्ने बित्तिकै हामीले चाहिँ थुप्रै मान्छेहरूको उद्धार पनि गरिसकेको अवस्था छ। जस्तो कि नेपाली सेनाले 3,900+, त्यस्तै नेपाल प्रहरीले 4,000+, त्यसै सशस्त्र प्रहरी बल नेपालले चाहिँ 4,800+ भनेको पनि 12,000+ मान्छेको पनि हामीले उद्धार गरिसकेको अवस्था छ भने अहिले चाहिँ विभिन्न होल्डिङ सेन्टरमा 3,655+ व्यक्तिहरू चाहिँ बसिराख्नु भएको अवस्था छ।
5: उद्धार तथा राहतका लागि प्रभावित क्षेत्रमा 21,421 सुरक्षाकर्मी परिचालन गरिएको प्राधिकरणले जनाएको छ। दार्चुलाको अपि हिमाल गाउँपालिका एक भट्टारामा पहिरोले चौलानी अर्थात चमेलिया नदी थुनिदा 8 घरलाई सुरक्षित स्थानमा सारिएको छ। माथिबाट आएको पहिरोले चौलानी नदी आधा थुनिएको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ। माथिबाट पहिरो खसिरहेकाले नदी पूरै थुनिन सक्ने सम्भावना रहेको हुँदा प्रशासनले नदीको तटीय क्षेत्रका नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। पहिरोका कारण चौलानी नदीको बहाव प्रभावित भएको छ। हाल नदीले पहिरो काट्दै गएपछि पानीको बहाव केही मात्रामा सुचारू हुन थालेको बताइएको छ। तर वर्षा नरोकिएकाले नदीमा पानीको बहाव बढ़न सक्ने जोखिम कायमै रहेको छ। जोखिमलाई मध्यनजर गर्दै जोखिममा रहेका स्थानीय र उनीहरूको वस्तुभावलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न थालेको जिल्ला प्रशासन कार्यालय प्रमुख जिल्ला अधिकारी वर्तराज पौडेलले सीआईएनलाई जानकारी दिनुभयो।
2: आधा भागमा चाहिँ नदीको किनारमा गएर पहिरो छुपिएको अवस्था छ, आधा भागबाट नदी बगिरहेकै अवस्था छ। अहिले तत्कालको लागि चाहिँ त्यस्तो धेरै ठुलो जोखिम देखिँदैन, यद्यपि अब त्यहाँ पहिरो थप भएको खण्डमा चाहिँ थप नदी छुन सक्ने जोखिम त अल्टिमेटली भइ नै हाल्छ। र हालको लागि चाहिँ पहिरो कम्प्लिटली रोकिएको भन्न त मिल्दैन, थोरै सानोतिनो खसिरहेको छ। तर अहिले करेन्ट कुरा गर्ने हो भने चाहिँ पहिरो रोकिएको छ भने त्यहाँ हाम्रो पहिरोको नजिकै 7-8 घर परिवार बसोबास गर्नु हुँदो रहेछ, उहाँहरूलाई पनि जोखिम छ भन्ने हिसाबले स्थानान्तरण गरेर सुरक्षित स्थानमा लगिसकेको अवस्था छ। पहिरो आएर नदी थुनिएर नदीको जुन पहिरो त्यो ब्लकेट खोल्दाखेरि हुन सक्ने जोखिमलाई मध्यनजर गरेर हामीले तटीय क्षेत्रको सबै स्थानीयहरूलाई पनि सूचना प्रवाह गरेका छौँ, माइकिङहरू गरेका छौँ सबैलाई।
5: अपि हिमाल मारमा लेकम गाउँपालिका र शैलेशिखर नगरपालिका सहित तटीय क्षेत्रमा जोखिम हुन सक्ने भन्दै सम्बन्धित निकायलाई जानकारी गराएको पनि उहाँले बताउनु भएको छ। बंगलादेश सरकारले नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा 10 लाख अमेरिकी डलर सहयोग गर्ने भएको छ। नेपालमा आएको विनाशकारी बाढ़ीपछि चलिरहेको राहत पुनर्स्थापना तथा मानवीय प्रयासलाई सहयोग गर्न बंगलादेशले करिब 15 करोड़ रूपैयाँ बराबरको आर्थिक सहयोग गर्ने भएको हो। रसुवाको भोटेकोशी बाढ़ी पीड़ितको पुनर्स्थापनाका लागि जग्गा पहिचान गर्न भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सहसचिवको नेतृत्वमा समिति गठन गरेको छ। नापी विभागका महानिर्देशक प्रकाश जोशीको संयोजकत्वमा समिति गठन गरिएको मन्त्री प्रतिभा रावलको सचिवालयले जनाएको छ। समितिमा संघीय मामिला महाशाखाका प्रतिनिधि, पूर्वाधार मन्त्रालयका प्रतिनिधि, भूमि व्यवस्थापन तथा अभिलेख विभागका निर्देशक, सम्बन्धित जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी, सम्बन्धित पालिकाका प्रमुख प्रशासकीय अधिकृत, जिल्ला समन्वय समिति, जिल्ला प्रहरी कार्यालय तथा सशस्त्र प्रहरी बलका प्रतिनिधि, भूमि प्रशासन कार्यालय प्रमुख र नापी कार्यालय प्रमुख सदस्य रहेका छन्। उपसचिव दामोदर वाकले समितिको सदस्य सचिव हुनुहुन्छ। समितिलाई बाढ़ीका कारण घर जग्गामा क्षति भई विस्थापित भएका, पुरानै ठाउँमा बसोबास गर्न जोखिमपूर्ण भएका तथा जोखिम हुँदाहुँदै पनि प्रभावित क्षेत्रमा बसोबास गरिरहेका परिवारको यथार्थ विवरण पहिचान गर्ने जिम्मेवारी दिएको मन्त्री प्रतिभा रावलको सचिवालयले जनाएको छ। भुटेकोशी बाढ़ीका कारण चीनतर्फ फँसेका 155 जना नेपाली आज तातोपानी नाका हुँदै स्वदेश फर्किएका छन्। चिनिया पक्षले उनीहरूलाई तातोपानी नाकाको पिलिङ क्षेत्रमा ल्याएर नेपाली अधिकारीको जिम्मा लगाएको हो। यसअघि बिहिबार 114 जना नेपाल आइपुगेका थिए। सिन्धुपाल्चोकका प्रमुख जिल्लाधिकारी शशिधर घिमिरेका अनुसार शुक्रबार नेपाल आएका 155 जना मध्ये 145 जना रसुवाका नागरिक रहेका छन्। धादिङका 1 जना र काठमाडौँका 9 जना रहेका छन्। साझा खबरमा अब खेल खबर। अस्ट्रेलिया भ्रमणमा रहेका नेपाल ए टोलीले एक दिवसीय अभ्यास खेलमा लगातार दोस्रो हार बेहोरेको छ। डार्विनको आज भइएको खेलमा नेपाल ए साउथ अस्ट्रेलियासँग 138 रनले पराजित भयो। साउथ अस्ट्रेलियाले दिएको 260 रनको लक्ष्य पछ्याइएको नेपाल एले 22 ओभर एक बलमा 121 रन बनाउँदा सबै विकेट गुमायो। नेपाल एका रसिद खानले 37, मइन यादवले 20, दीपक डुम्रेले 18, कप्तान अनिल कुमार शाहले 11 रन बनाए। अरू खेलाड़ीले दोहोरो अंकमा रन बनाउन सकेनन्। साउथ अस्ट्रेलियाको स्पेन्सर जोनसनले 3 विकेट लिए। यसअघि टस जितेर ब्याटिङ गरेको साउथ अस्ट्रेलियाले 50 ओभरमा 9 विकेट गुमाएर 259 रन बनाए। साउथ अस्ट्रेलियाका डाउजी ओगेन बुमिजले 111 रन बनाए। नेपाल एका रसिद खानले 2 जना रिजन घटकर, नारायण जोशी, पवन शर्मा र लोकेश बमले 1-1 विकेट लिएका हुन्।
7: बाढ़ीपछि मनमा पनि असर, डर आत्तिनेर निन्द्रा नलाग्ने समस्या भए के गर्ने?
8: यदि कसैलाई यो समस्या भयो भने व्यक्ति या स्वास्थ्यकर्मी त्यहाँ पुग्न सक्ने अवस्था भएन भने फोनको माध्यमबाट पनि सल्लाह लिने र स्वास्थ्यकर्मीको माध्यमबाट समन्वय भएर औषधि पनि चलाउने खालको चाहिँ टेली कन्सल्टेसन पनि गर्ने प्रचलन बढेको छ, खास गरी मानसिक स्वास्थ्यमा त्यो पनि गर्न सकिन्छ।
7: प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन चिकित्सकको आग्रह, जानकारी सहितको विशेष सामग्री, रसुवा बाढ़ीपछि महिलाको स्वास्थ्यमा ध्यान दिनुपर्ने कुराकानी बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला। विपद जुनसुकै बेला आउन सक्छ। बाढ़ी, पहिरो वा अन्य विपदको समयमा खाना र पानीको अभाव हुन सक्छ। तर यस्तो कठिन अवस्थामा पनि बाल बालिका, गर्भवती महिला र स्तनपान गराइरहेका आमाको पोषणमा विशेष ध्यान दिनु आवश्यक छ।
9: सबैभन्दा महत्वपूर्ण कुरा, 6 महिनासम्मका शिशुलाई आमाको दूध मात्र दिनुहोस्। यो विपदको समयमा पनि स्तनपान निरन्तर गराउनुहोस्। आमालाई आराम गर्ने, पर्याप्त खाना र सुरक्षित पानी पिउने वातावरण बनाऊ।
7: 6 महिनापछि बाल बालिकालाई उमेर अनुसार नरम, राम्ररी पकाएको र पोषिलो खाना दिन शुरू गरौं। थोरै थोरै मात्रामा दिनमा पटक पटक खुवाऊ।
0: सम्भव भएसम्म दाल अण्डा दूधजन्य पदार्थ सागसब्जी फलफूल र अन्य स्थानीय पोसिलो खानेकुरा समावेश गरौं।
9: गर्भवती र स्तनपान गराइरहेका आमालाई पनि पर्याप्त खाना आवश्यक हुन्छ। विपदको समयमा अरूलाई खुवाएर आमाले आफू कम खाने अवस्था नबनाऊ। परिवारमा उपलब्ध पोषिलो खाना पहिले बाल बालिका र आमाका लागि पनि छुट्याऊ।
10: विपदमा राहत बाँड्दा पोषणमा ख्याल राखौं। चाउचाउ र जंक फूड भन्दा पोषिलो खानेकुरा बाँडौं।
0: वर्ल्ड भिजन इन्टरनेशनल नेपाल र सीआईएन।
11: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएम।
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब मिलिजुली नेपाली।
10: मिलिजुली नेपालीमा केही महत्वपूर्ण जानकारी तथा सूचना। तपाईलाई डर लाग्ने, निन्द्रा नलाग्ने, बारम्बार रुन मन लाग्ने, घटना सम्झेर आत्तिने, मन अस्थिर हुने वा तनाव बढ़ने जस्ता समस्या भइरहेको छ। यदि त्यसो हो भने मनोचिकित्सक डाक्टर सूरज तिवारीका अनुसार रसुवामा आएको विनाशकारी बाढ़ीपछि यस्ता लक्षणहरू धेरै प्रभावित व्यक्तिहरूमा देखिएका छन्। त्यसको उपचार पनि गर्नुपर्छ। चिकित्सकहरूले बाढ़ीपछिको मानसिक तनाव कम गर्न गहिरो सास फेर्ने अभ्यास गर्ने, नियमित दैनिक काम गर्ने, बाढ़ी सम्बन्धी समाचार सीमित रूपमा हेर्ने, हल्का शारीरिक गतिविधि गर्ने, परिवार तथा साथीभाइहरूसँग कुरा गर्ने सल्लाह लिने गर्नुपर्दछ। यही विषयमा हामीले मनोचिकित्सक डाक्टर सूरज तिवारीसँग कुराकानी गरेका छौं।
8: भोटेकोसीमा बाढ़ी आयो, त्यसले गर्दा जुन व्यक्तिहरू निकै नराम्रोसँग होइन प्रभावित हुनुभएको छ र मानसिक स्वास्थ्यका समस्याहरू पक्कै पनि देखिएका छन्। कतिपयलाई थोरै असर गरे होला, कसैलाई धेरै असर गरे होला होइन। अब उहाँहरूलाई सरसहयोग गर्ने हिसाबमा चाहिँ स्थानीय निकायबाट पनि होइन यता संघीय सरकारबाट पनि सबैतिरबाट नै मनोसामाजिक कार्यकर्ताहरू हुनुहुन्छ। मनोसामाजिक कार्यकर्तालाई भेटेर पनि चाहिँ एउटा बाटो निस्किन्छ होइन। सामान्य खालका समस्या त्यहीँ हल भइहाल्छन्। अलिक कडा खालको समस्याहरू उहाँहरूले चाहिँ या त मनोचिकित्सकसँग सम्पर्क स्थापित गरिदिनुहुन्छ या त चाहिँ रेफर गर्नुपर्ने अवस्थामा रेफर गरिदिनुहुन्छ। अर्को चाहिँ नजिकै त्यहाँ जिल्ला अस्पताल पनि छ। हुन त अहिले चाहिँ त्यो पुल बगाएर त त्यसको चाहिँ बाटो अवरुद्ध भएको हुनाले यता बटार भित्रबाट त्यहाँ त्रिशुली अस्पतालमा सम्पर्क स्थापित गर्न व्यक्तिलाई चाहिँ आवाजको माध्यमबाट चाहिँ कठिनाई होला। अझ त्रिशुली अस्पतालमा पनि मनोचिकित्सकहरू र मनोपरामर्शदाताहरू हुनुहुन्छ। आजकल चाहिँ यदि कसैलाई समस्या भयो भने व्यक्ति या स्वास्थ्य कर्मी त्यहाँ पुग्न सक्ने अवस्था भएन भने फोनको माध्यमबाट पनि सल्लाह लिने र स्वास्थ्य कर्मीको माध्यमबाट समन्वय भएर औषधि पनि चलाउने खालको चाहिँ टेली कन्सल्टेसन पनि गर्ने प्रचलन बढेको छ। खास गरी मानसिक स्वास्थ्यमा त्यो पनि गर्न सकिन्छ। अन्य अस्पतालहरूमा पनि जस्तो मानसिक स्वास्थ्यको सामान्य खालको चाहिँ जानकारी चाहिँ मनोचिकित्सा नबाहेक अन्य स्वास्थ्य कर्मीहरूलाई पनि हुन्छ। जस्तो विभिन्न सरकारी निकायका स्वास्थ्य कर्मीहरूलाई चाहिँ मानसिक स्वास्थ्यको तालिम चाहिँ दिइएको हुन्छ। त्यसले गर्दा केही केही समस्याहरू उहाँहरूले पनि आफ्नो हिसाबले हल गर्न सक्नुहुन्छ। अब होइन एकदमै अप्ठ्यारो स्थिति छ भने चाहिँ अब प्रेषण गरेर आउनु पर्दाखेरि चाहिँ जस्तो यता ललितपुर जिल्लामा लगनखेलमा रहेको मानसिक अस्पताल जुन निकै पुरानो अस्पताल हो र विशुद्ध मानसिक स्वास्थ्यको सेवामा हामी समर्पित छौँ, त्यहाँ पनि आउन सकिन्छ। अर्को चाहिँ जस्तो केही नम्बरहरू छन्, यो 1166 जुन हेल्पलाइन छ यो चाहिँ 24 घण्टा हप्ताको 7 दिन यो सेवा चाहिँ खुला छ। अर्को बाल बालिका तथा किशोर किशोरीलाई पनि मानसिक स्वास्थ्यका समस्याहरू हुने गर्दछन् र जुन बाढी पीड़ित जुन समूह छ त्यो समूहमा मैले पनि देखेँ, त्यसमा चाहिँ कतिपय बाल बालिकाहरू पनि हुनुहुन्छ। बाल बालिकाले आफैले प्रयोग गर्न नसक्दा उहाँको अभिभावकले या परिवारका सदस्यहरूले पनि बाल बालिका हेल्पलाइन पनि को सेवा पनि लिन सक्नुहुन्छ, जो चाहिँ कान्ति बाल अस्पतालबाट पनि त्यसको सेवा दिइ राखिएको छ र साथसाथै हाम्रै मानसिक अस्पतालको किशोर किशोरी मानसिक स्वास्थ्य इकाइबाट पनि त्यो सेवा हुने गर्दछ, त्यसबाट लाभ लिन सकिनेछ। अरू नम्बरहरू मेरो सम्झना भएको चाहिँ हेलो स्वास्थ्य नम्बर पनि छ 1115, त्यसमा चाहिँ मानसिक स्वास्थ्यका समस्या लगायत सम्पूर्ण स्वास्थ्यको बारेमा चाहिँ जानकारी अथवा सरसल्लाह लिन सक्नुहुन्छ 1115।
10: तपाईँ भोटेकोसी बाढी प्रभावितहरूको खोज उद्धार तथा राहतका लागि नुवाकोट आउँदै हुनुहुन्छ भने सार्वजनिक विदा भए पनि आवश्यक सेवा र समन्वयका लागि विदुर नगरपालिका कार्यालय खुल्ला रहेको छ। विपदको समयमा जनताको सेवा निरन्तर राख्ने उद्देश्यले विदुर नगरपालिकाले भदौ 19-20 र 21 गते सार्वजनिक विदा भए पनि नगरपालिका अन्तर्गतका कार्यालयहरू खुल्ला राख्ने जनाएको छ। रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ीले क्षति पुर्याएका 20 झोलुङ्गे पुलको मर्मतमा सरकारले काम थालेको छ। यही भदौको 10 गते आएको बाढ़ीले मुगलिनदेखि टिमुरेसम्म 64 झोलुङ्गे पुल मध्ये 53 क्षति पुर्याएको थियो। सरकारी अधिकारीहरूले प्रभावित क्षेत्रमा पुगेर मूल्याङ्कन गर्दा क्षति पुगेका 53 मध्ये 20 झोलुङ्गे पुलको मर्मत गर्नुपर्ने निष्कर्ष निकालेका थिए। यी पुल मर्मतका लागि सरकारले भदौ 17 गते कार्यादेश जारी गरेको थियो, जसमध्ये महेश दोवान मास्टर, कालिका स्थान, मलिङ्गा मजुवाटार, केउरेनी गहते र पिमलटार जागराम खोला झोलुङ्गे पुलको मर्मतमा प्रगति भएको छ। यी 5 झोलुङ्गे पुलहरू 1 महिनाभित्र मर्मत गरिनेछ। यसै गरी पुननिर्माण गर्नुपर्ने 33 झोलुङ्गे पुलका लागि पनि सरकारले भदौ 17 गते नै बोलपत्र आह्वान गरिसकेको छ। बाढ़ीपछि आश्रय स्थल वा अस्थायी आवासमा बस्दा सरसफाईमा विशेष ध्यान दिनुपर्दछ। खानेपानीदेखि खानेकुरा, लगाउने लुगा सबैमा सरसफाईमा विशेष ध्यान दिनुपर्दछ। महिनावारीको बेलाको सरसफाई र सुत्केरी तथा गर्भवतीको सरसफाईमा बढ़ी ध्यान दिनुपर्ने जनस्वास्थ्य कर्मी यीशु श्रेष्ठले बताउनु भएको छ। संक्रमण फैलिन नदिन महिलाहरूले व्यक्तिगत सरसफाईमा विशेष ध्यान दिनुपर्दछ।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। बाढ़ी प्रभावित क्षेत्रमा महिलाले महिनावारी भएको बेला सरसफाईमा कसरी ध्यान दिने?
12: जुन ब्लिडिङ कम हुन्छ नि, त्यसपछि जुन मैले अघि भने डिस्चार्ज, त्यो डिस्चार्ज भनेको
6: सेतो पानी बग्ने,
12: हजुर सेतो पानी बग्ने, त्यो भनेको पनि एक प्रकारको इन्फेक्सन हो। अब त्यो अलिअलि बग्नु त दिदी बहिनीहरूको हुन्छ, तर अत्याधिक मात्रामा हुन थालेपछि अब त्यहाँ स्वास्थ्य कर्मी पनि हुनुहुन्छ।
0: रसुवा बाढ़ीपछि महिलाले स्वास्थ्यमा ध्यान दिनुपर्ने कुरा कुराकानी बाँकी नै छ। सीआईएन को साझा खबर सुन्दै गर्नुहोला।
13: प्याजको फिर्ता लिनुभयो त? एनसेल प्याक किन्नुभयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
11: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब बाढ़ी प्रभावित महिला र किशोरीले ध्यान दिनुपर्ने कुरा। विनाशकारी बाढ़ीपछि अहिले सबैको ध्यान राहत र उद्धारमा केन्द्रित छ, तर विपदको यस्तो कठिन समयमा स्वास्थ्यलाई पनि व्यवस्था गर्नुहुँदैन। अझ महिलाको स्वास्थ्य र प्रजनन स्वास्थ्यमा त विशेष ध्यान दिन आवश्यक हुन्छ। बाढ़ीपछि आश्रय स्थल वा अस्थायी आवासमा बस्दा महिलाको प्रजनन स्वास्थ्यमा किन विशेष ध्यान दिनुपर्छ? संक्रमणबाट जोगिन के कस्ता सावधानी अपनाउने? यिनै विषयमा हामीले जनस्वास्थ्य कर्मी यीशु श्रेष्ठसँग कुराकानी गरेका छौं।
12: सबभन्दा सुरुमा त इन्फेक्सन हुन्छ, अनि इन्फेक्सनको एकदम प्राइमरी कुरा भनेको चाहिँ पेट दुख्ने, अनि त्यसपछि गनाउने, तल चिलाउने, अनि त्यो हुँदाहुँदै महिनावारी भइसकेपछि जुन ब्लिडिङ कम हुन्छ नि, त्यसपछि जुन मैले अघि भने डिस्चार्ज, त्यो हुन्छ। डिस्चार्ज भनेको
6: सेतो पानी बग्ने,
12: हजुर सेतो पानी बग्ने, त्यो भनेको पनि एक प्रकारको इन्फेक्सन हो। अब त्यो अलिअलि बग्नु त दिदी बहिनीहरूको हुन्छ, तर अत्याधिक मात्रामा हुन थालेपछि अब त्यहाँ स्वास्थ्य कर्मी पनि हुनुहुन्छ। अनि त्यो त्यसको फेरि इन्फेक्सनको लागि एन्टिबायोटिक चाहिँ साधारण खालको हुन्छ, 4-5 दिनमा खाएपछि विषेक हुने हुन्छ। त्यो भएको कारणले गर्दाखेरि मलाई यस्तो भएको छ है भनेर चाहिँ स्वास्थ्य कर्मीलाई भन्न सक्नु पर्यो।
6: त्यो हुने बित्तिकै
12: त्यो भन्ने, त्यो पनि एउटा इन्फेक्सन हो है भन्ने कुरा पनि कतिलाई थाहा हुँदैन, इभन काठमाडौँमा पनि थाहा हुँदैन, आफ्नै दिदी बहिनीलाई थाहा हुँदैन।
6: चिलाउने, गनाउने, पानी आउने, सेतो पानी बग्ने,
12: हजुर त्यो चाहिँ एकदमै साधारण खालको कुरा हो, जुन चाहिँ हामीले आफैले पनि ध्यान दिएको हुँदैनौँ कि होइन। त्यो चाहिँ लाज नमानिकन आफूले गर्न सकेन भने पनि, ल फर इक्जाम्पल सरसफाईसम्म गर्न सकिएन, इन्फेक्सन भइहाल्यो भने पनि मलाई यस्तो भएको छ, यो के हो त, इन्फेक्सन हो कि होइन भनेर चाहिँ आफूले स्वास्थ्य कर्मीसम्म पुर्याउन सक्नु पर्यो र उहाँबाट चाहिँ मेडिसिन लिन सक्नु पर्यो।
6: समयमै उपचार भयो भने त समस्या समाधान भइहाल्छ, नभए त्यसले जटिलता पनि ल्याउने भयो।
12: त्यो चाहिँ आफूलाई थाहा चाहिँ हुनु पर्यो।
6: अब पछि त्यो गएर जस्तो त्यो चाहिँ एकदमै धेरै बढ्यो, संक्रमण बढ्यो भनेदेखि क्यान्सर हुन सक्ने सम्भावना पनि बढ्छ, त्यो उपचार समयमा पाएन भने
12: होइन। क्यान्सर फेरि अब क्यान्सर भन्नाले महिलाकै क्यान्सर भन्दाखेरि पाठेघरको मुखको क्यान्सर भनेर बुझिन्छ। पाठेघरको मुखको क्यान्सर चाहिँ त्यो इन्फेक्सनले हुने कुरा चाहिँ होइन, त्यो चाहिँ भाइरसले हुन्छ,
6: एचपीभी
12: भाइरसले हुन्छ, र त्यो भाइरस चाहिँ शारीरिक सम्बन्ध नभइकन त्यो हुँदैन कि, फेरि शारीरिक सम्बन्ध भएपछि मात्रै त्यो भाइरस चाहिँ आफ्नो बडीमा छिरेर अनि पाठेघरमा चाहिँ बिस्तारी, त्यो पनि आजको आज हुने होइन, आजको पाँच वर्ष दस वर्षपछि चाहिँ पाठीघरको मुखको क्यान्सर हुने सम्भावना हुन्छ। त्यही भएर त्यो भनेको भिन्दै छुट्टै कुरा भयो, यो सरसफाइको पाटो चाहिँ भिन्दै कुरा भयो।
0: अब अहिले जस्तो होल्डिङ सेन्टरमा महिलाको कुरा त हामीले महिनावारीसँग मात्रै जोडेर मात्रै पनि महिलाको स्वास्थ्य होइन, प्रजननको स्वास्थ्य, यौन स्वास्थ्यको कुरा पनि छ। त्यसपछि अर्को भनेको सुत्केरी महिला, गर्भवती महिलाहरू पनि हुनुहुन्छ कि, उहाँहरूलाई चाहिँ अहिले कस्तो खालको केयरको खाँचो छ?
12: अब गर्भवती महिलाको लागि त हामीलाई आफूलाई पनि थाहा छ, एएनसी केयर भन्छ, पीएनसी केयर भन्छ, त्यो भनेको चाहिँ नौ महिनाभित्र कतिचोटि चाहिँ आफूले डक्टरकोमा गएर आफ्नो स्वास्थ्य र आफ्नो शिशुको स्वास्थ्यको जाँच गर्न सकिन्छ। त्यो त अब माध्यमै छैन अहिले त्यहाँ होइन, साथसाथै अब भ्याक्सिनेसनको कुरा हुन्छ, टिटी लाउनुपर्ने हुन्छ, अर्को भ्याक्सिनेसन हुन्छ, त्यो कुरा पनि एकदमै याद गर्नु पर्यो। त्यो चाहिँ अब त्यहाँ त अहिले छैन, त्यो भएको कारणले गर्दाखेरि मलाई यो चाहिन्छ है, मलाई यो केयर चाहिन्छ है भन्ने कुरा थाहा भयो भने त उहाँले त्यहाँको स्वास्थ्य कर्मीहरूलाई भन्न सक्नुहुन्छ। अब सुत्केरी मतलब अहिले प्रेग्नेन्ट हुनुभएको महिलाहरूलाई के भ्याक्सिन लाउनुपर्छ भने त एकदमै लिमिटेड हुन्छ, थोरै हुन्छ। त्यो भएर त्यो भ्याक्सिन चाहिँ काठमाडौँबाट या त्रिशुली अस्पतालबाट चाहिँ सजिलैसँगले त्यहाँ एउटा मोबाइल क्याम्प अर्गनाइज गरेर पुर्याउन सकिन्छ। त्यो भएको कारणले गर्दाखेरि चाहिँ कति कति लाइक कुन फेजको महिला हुन्छ, जस्तै कुन महिनामा हुनुहुन्छ, पाँच महिनामा हुन्छ, छ महिनामा हुनुहुन्छ, कुन बेला त्यो सुई लाउनुपर्ने छ, त्यो कुरा एसेस गरेर जुन यहाँबाट टिम जानुहुन्छ त्यो टिमले एसेस गरेर चाहिँ उहाँहरूले भ्याक्सिन प्रोभाइड गर्न सक्नुहुन्छ। इम्युनाइजेसनको कुरा भयो एउटा कुरा सबभन्दा मेन, अनि साथसाथै अब खानपिन, उहाँहरूलाई त खानपिनलाई त अब पोसिलो कुरा चाहिने हुन्छ। मैले अब भ्याक्सिन भनिहालेँ, चेकअप भनिहालेँ, मिनिमम चारदेखि आठवटा चेकअप त नौ महिनासम्म चाहिन्छ। उहाँहरूले अहिलेसम्म कुन फेजमा हुनुहुन्छ र अहिलेसम्म कतिवटा चेकअप भयो, एएनसी चेकअप भयो, जुन महिना प्रेग्नेन्ट हुँदाखेरिको चेकअप हुनुपर्ने हुन्छ, त्यो चेकअप अहिलेसम्म कतिवटा भयो, अब रेकर्ड गर्ने जुन कार्ड हुन्छ त्यो कार्ड पनि छैन उहाँहरूसँग,
0: के पनि छैन, अन्त कागजात एक सरो लुगामा होल्डिङ सेन्टरमा आइपुग्नु भएको थियो होइन।
12: हजुर, त्यो भएको कारणले गर्दा कागज नभए नि म यो महिनामा छु र मेरो यतिचोटि चाहिँ मैले मेरो जाँच गरिसकेँ भने त मलाई थाहा हुन्छ, त्यसपछि कतिवटा जाँच हुन्छ भन्ने कुरा पनि मलाई दिमागमा छैन होला। फर इक्जाम्पलको लागि त्यो कतिवटा गरिसके भनेर थाहा भइसकेपछि चाहिँ उहाँले त्यहाँको स्वास्थ्य कर्मीलाई भन्नु भने त्यही अनुसारले उहाँले केयर दिनुहुन्छ। त्यो दुईवटा कुरा भयो, एएनसी चेकअपको कुरा भयो, अनि त्यसपछि भ्याक्सिनेसनको कुरा भयो, एकदमै इम्पोर्टेन्ट। अब साथसाथै खानपिन, खानपिन त त्यत्रो हजारौं मान्छेमा खानपिन त गाह्रै छ, त्यही पनि
0: हामीले भर्खरै रिपोर्टिङमा होल्डिङ सेन्टरमै पुग्दाखेरि सुत्केरीलाई पनि बिहानको खाना र बेलुकाको खाना मात्रै पनि दिइएको थियो कि, त्यो त पर्याप्त भएन नि त
12: भएन। हजुर,
0: अनि त्यसमाथि अब गर्भवती र सुत्केरी दुवैको खानपानको कुरा यहाँले गर्दै हुनुहुन्थ्यो।
12: अब म अहिले चाहिँ गर्भवतीमै छु होइन, गर्भवती भएको बेलामा पनि पोषणको एकदमै जरुरत हुन्छ होइन, र त्यो भएको कारणले गर्दा त्यहाँ त एकदमै खानेकुरा कमी छ। खानेकुरा कमी भएको कारणले गर्दाखेरि चाहिँ अब कस्तो भनिन्छ भने यस्तो जोखिमको बेलामा, महामारीको बेलामा या जोखिमको बेलामा चाहिँ भल्नरेबल ग्रुप भनिन्छ नि, जुन
0: संवेदनशील समूह, त्यो भनेको चाहिँ महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति,
12: उहाँहरूलाई एकदमै पहिले उहाँहरूलाई चाहिँ प्रायोरिटी दिनु पर्यो होइन। उहाँहरूलाई प्रायोरिटी दिनुको मतलब उहाँहरूलाई के चाहिन्छ, चाहिँ दुई टाइम खाना भन्नुभयो, उहाँहरूलाई तीन टाइम चाहिन्छ कि, पहिले उहाँहरूलाई केयर गर्नुपर्ने हुन्छ होइन। त्यही भएर जसले चाहिँ अब यो सब हेरिरहनु भएको छ निकाय, जुन सम्बन्धित निकाय छ, त्यो निकायहरूमा चाहिँ आवाज पुग्नुपर्ने हुन्छ कि त्यहाँ कतिजना चाहिँ त्यो प्रेग्नेन्ट हुनुहुन्छ होइन, पहिले चाहिँ हामी प्रेग्नेन्टमै जाउँ, कतिजना प्रेग्नेन्ट हुनुहुन्छ र उहाँहरूलाई कस्तो खानेकुरा चाहिन्छ, किनभने अहिले त सरकारको प्राइम मिनिस्टरको कोषमा पनि टन्नै पैसा आएको छ, अब त्यो पर्याप्त छ छैन त उहाँहरूले एनालाइसिस गर्दै हुनुहुन्छ अफकोर्स होइन। तर पहिले चाहिँ हामीले चाहिँ उहाँहरूलाई चाहिँ पहिले प्रायोरिटी दिनुपर्छ भन्ने कुरा चाहिँ उहाँहरूले बुझ्नु पनि पर्छ र हामीले आवाज
0: त्यसको लागि चाहिँ अब यहाँले भने जस्तै मलाई त्यो समस्या छ र म गर्भवती छु भने मैले पनि भन्नु पर्यो,
12: हो आफूले आवाज चाहिँ उठाउनु पर्यो, किनभने भन्दै नभनिकन त सम्बन्धित निकायलाई पनि थाहा हुँदैन, त्यही सँगै बस्नुभएको मान्छेलाई पनि थाहा हुँदैन, उहाँले पनि भन्नु चाहिँ पर्छ।
0: त्रिशुली ए को सुरुङको अन्तिम बिन्दुमा नेपाली सेना, थप व्यक्ति फेला नपरेको उद्धारमा खटिएको सेनाको भनाई, रसुवाबाड़ीमा परेर उपचारारत दुईजनाको मृत्यु भएको छ, मृत्यु हुनेको संख्या 1294 नाघेको छ। भोटेकोशी बाढ़ीपछि चीनमा फँसेका 155 जना नेपाली तातो पानी नाका हुँदै स्वदेश फर्किएका छन्। बाढ़ीपछि चीनी अभाव हुन नदिन सरकारले तयारी शुरू गरेको छ। दार्चुलाको अपिहिमाल गाउँपालिका एक भट्टारमा पहिरोले चौलानी नदी थुनियो, तत्काल सतर्कता अपनाउन आग्रह गरिएको छ। रसुवा बाढ़ी पीड़ितको पुनर्स्थापनाका लागि जग्गा खोज्न सरकारद्वारा समिति गठन गरिएको छ। आज नेपालका केही क्षेत्रमा ठूलो पानी पर्ने सम्भावना रहेको छ भने लेन्दे खोलामाथिका दुई ताल तत्काल जोखिमपूर्ण नरहेको बाढ़ी पूर्वानुमान शाखाको भनाई छ। र एक दिवसीय अभ्यास खेलमा नेपाल ए टोलीले लगातार दोस्रो हार बेहोरेको छ। हौस् त आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद। भोलि भदौ 20 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई सुशीला श्रेष्ठ पनि विदा हुन्छु। नमस्कार, शुभरात्रि।
14: एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 8 बजेको छ।
15: Extreme energy drink. Taste the difference. Feel the energy.

0: Mania.
1: Extreme energy drink.
2: होइन खुशी के खान्छौ आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त
3: खाने त खासै केही होइन दिदी लमजुङ एग्रो बी कञ्चनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्चा खाने गरेको छु
2: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र
3: हो नि दिदी लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो
2: मह बाहेक अरू के पाइन्छ त्यहाँ
3: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह मौरीको गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाइनुको साथै तालिम र परामर्श समेत दिइन्छ नि
2: ओहो स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु
4: तपाईले रोजेको र खोजेको जस्तै शुद्ध मह मौरी गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस् प्रोप्राइटर बुद्धि आले मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ सम्पर्क कार्यालय बेसीसर 8 13 चौतारा नजिकै बस पार्क जाने बाटो कर्पुरेश्वर सिसा तथा प्लाई पसल सँगै रहेको घर थप जानकारीको लागि 98611 39 157
3: महको सेवन स्वस्थ र दीर्घ जीवन
5: पेन्सन पट्टा हराएको सूचना यही मिति 2083 साल
6: ए हजुर पेन्सन पट्टा हरायो रे
7: हो म खोज्दैछु
6: अब यसरी घर घरमा खोज्नै पर्दैन नि भाद्र 26 गते सिनेमा हलमा पाइन्छ नि
8: मौसे गुरुङद्वारा निर्देशित नेपाली चलचित्र पेन्सन पट्टा यही भाद्र 26 गतेदेखि देशभर प्रदर्शन हुँदैछ कलाकारहरू दयाहाङ राई
6: बुद्धि तमाङ
8: गौमाया गुरुङ
6: विल्सन विक्रम राई
8: सुनिल थापा
6: पशुपति राई
8: डीबी गुरुङ
6: हराएको पट्टा भन्दा ठूलो हुन्छ त्यससँग जोडिएको कथा पेन्सन पट्टा यही भाद्र 26 गते
9: अमूल्य जीवनको हेरचाह गर्नु हाम्रो कर्तव्य हो तपाईँको जीवन हेरचाहको साझेदार हामी बन्नेछौँ तपाईँको सहर सुन्दर बजारमा विशेषज्ञ सहित तपाईँकै सेवामा एचडिसिएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार
10: अस्पतालमा उपलब्ध विशेषज्ञ सेवाहरू जनरल फिजिसियन सेवा महिला रोग विशेषज्ञ सेवा जनरल सर्जरी विशेषज्ञ सेवा मृगौला रोग विशेषज्ञ सेवा दन्त रोग सम्बन्धी विशेषज्ञ सेवा मनोविमर्श सेवा र जटिल तथा सामान्य शल्यक्रिया सेवा
9: निदानात्मक सेवा अन्तर्गत भिडियो एक्सरे ल्याब परीक्षण ईसीजी डिजिटल एक्सरे र दम पत्ता लगाउने जाँच सेवा उपलब्ध छ
10: साथमा 24 घण्टा आकस्मिक सेवा अन्तरङ्ग तथा बहिरङ्ग सेवा फार्मेसी सेवा प्यालेटिभ केयर सेवा समुदाय स्वास्थ्य सेवा खोप सेवा परिवार नियोजन सेवा र एम्बुलेन्स सेवा पनि उपलब्ध छ
9: एचडिसिएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार 6 लमजुङ सम्पर्क फोन 0664021234 मोबाइल 98415414
11: महिलाले ट्रेक्टर नै रिजर्भ गरेर के ल्यायो भनेको त फर्निचरको सामग्री पो रहेछ कति राम्रा चिटिक्क परेका छन् त सुन्दा पनि दाग लाग्ने जस्ता होइन कहाँबाट ल्याएछ महिला
12: कहाँ हुनु दाई हाम्रै बेसी सहरको लमजुङ कालिका फर्निचर उद्योगबाट ल्याएको
13: हामी कहाँ आकर्षक फर्निचरका झ्याल ढोका दराज डाइनिङ सेट लोबेट टिभी दराज अफिस टेबल लगायत फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ आल्मुनियमको झ्याल ढोका पार्टिसन रेलिङ स्टीलका रेलिङ मोडर्न किचन र आधुनिक प्रविधिको 90 सिरिज र 100 सिरिज पनि हामी कहाँ उपलब्ध छ सादा तथा हरियो निलो र कालो रंगीन सिसाहरू पनि उपलब्ध छ
9: लमजुङ कालिका फर्निचर उद्योग बेसीसर 7 लमजुङ
12: आल्मुनियमका लागि बेसीसर नगरपालिका 7 भेटघाट रेस्टुरेन्टको भित्रपट्टि र फर्निचर सामानका लागि बेसीसर नगरपालिका 7 जेबी चोक भित्रपट्टि लमजुङ
9: प्रोप्राइटर रेशमलाल श्रेष्ठ सम्पर्क फोन 0665205532 मोबाइल 98460903001 98460774065
12: नोट फल सिलिङ कार्यस्फुटा राख्नु परेमा हामीलाई सम्झनुहोस्

0: दिदी अल्मलाई पर्नु भए त के खोज्नु भएको त्यसरी?
1: ए बाबु पो, जोखतौल गर्ने डिजिटल ढक तराजु चाहिएको थियो, यता कता पाइन्छ होला?
0: हाम्रै बेसी सहर नगरपालिका साथ एनएमबी ब्याङ्क अगाडि रहेको एएस किचन हाउसमा जानुहोस् न। त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भने त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
2: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुका साथै मर्मत पनि गरिन्छ। साथै किचनका सम्पूर्ण सामग्री सामानहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
3: प्रोपाइटर दिलीप श्रेष्ठ, एएस किचन हाउस, बेसर नगरपालिका साथ एनआईएमबी ब्याङ्क अगाडि। थप जानकारीका लागि सम्पर्क 9856074486।
4: के भयो दिदी तपाईँलाई? सन्चो छैन कि कसो?
5: हेर न बाबु, छाती दुख्ने, पेट गोज्ने गर्छ, कहिले काहीँ त सास फेर्नै गाह्रो। आया खै के भयो के?
4: ल दिदी, त्यसो हो भने त तुरन्त चेक जाँच गरिहाल्नुहोस् न, आफ्नो स्वास्थ्यको त ख्याल गर्नुपर्छ है दिदी बेलैमा।
5: जाने त भने हो बाबु, खै कहाँ जाने, कहाँ जाने होला है?
4: ल दिदी, बेसी सहर नगरपालिका साथ पुरानो ब्याङ्क चोकमा रहेको केयर फार्मेसी एन्ड ल्याबमा गइहाल्नुहोस् न।
6: दैनिक प्रदान गरिने सेवाहरू, ल्याब सेवा दक्ष तथा अनुभवी ल्याब टेक्निसियनद्वारा रगत, दिसाब, पिसाब तथा खकार परीक्षण गरिन्छ।
7: थाइरोइड, सुगर, प्रेसर, छाती, पेट, हार्जोनी, नसा रोग, महिला सम्बन्धी रोगहरू, नाक, कान, घाँटी सम्बन्धी रोग, छाला तथा यौन रोगहरूको साप्ताहिक रूपमा चेक जाँच गरिन्छ।
6: दक्ष तथा अनुभवी फार्मासिस्टद्वारा सञ्चालन गरिएको यस क्लिनिकमा बिरामीहरूलाई घरमै गएर सेवा दिने व्यवस्था समेत रहेको छ।
7: क्योर फार्मेसी एन्ड ल्याब, बेसी सहर नगरपालिका साथ पुरानो ब्याङ्क चोक, लमजुङ।

0: सम्पर्क फोन 9849068924 9850086780।
1: तिमीलाई सबैभन्दा बढी कस्तो माया लाग्छ?
2: तिमी पनि मेरो लागि सब थोक हो नि दिदी। म तिम्रो किरण, तिमी मेरो उज्यालो है दिदी।
3: अन्नपूर्ण चलचित्र मन्दिर बेसी शहरमा यही भदौ शुक्रबार 12 गतेदेखि भव्य प्रदर्शन भइरहेको छ। नेपाली चलचित्र पार्वती दिउँसो 12 बजे।
4: मेरो छोरीलाई राम्रो स्कुलमा पढाउँछु।
3: कलाकारहरू नीता ढुङ्गाना अधिकारी, अशोक दर्जी, दीपाश्री निरौला, राज पंगिनी, सिरु विष्ट लगायतका कलाकारको प्रस्तुति।
5: हेर्दै जा, तेरा छोरीलाई मैले जाने छु।
6: यसले गर्दा आज कुट्टी बसन सुन्नु पर्यो। यो जन्मिनु सट्टा त मेरो घर पनि तुएको भए हुन्थ्यो नि।

0: समय दिउँसो 3 बजे र साँझ 6 बजे।
1: सब शांति से सुलझ जाता तो हजारों सालों से शांति क्यों होती है भाई? कहाँ ये साले?
2: इसका अंजाम क्या होगा ये तुम जानते ही होगे।
3: It's time. I'm coming.
4: अन्नपूर्ण चलचित्र मन्दिर बेसी सहर सम्पर्क 97497938798।
5: I'm home, Daddy.
6: विगत लामो समयदेखि सञ्चालित लमजुङकै पुरानो र स्थापित जयलक्ष्मी सुनचाँदी पसल जिल्लामा नै पहिलो पटक अन्तर्राष्ट्रिय हलमार्क एवं मान्यता प्राप्त तिसा ज्वेलर्स एण्ड डायमण्डसँगको सम्बद्धतामा विभिन्न प्रकारका हिराका आकर्षक गरगहना सहित अब हजुरहरूको सेवामा।
7: कम्प्युटर तौलमा आधुनिक मेसिनबाट कटिङ गरिएका तयारी तथा अर्डर अनुसारका आकर्षक गरगहना खरिद बिक्री तथा कुनै पनि पसलबाट किनेका गरगहना साफेट गर्नु परेमा साथै राशि अनुसारका पत्थरहरूको लागि हामीलाई सम्झनुहोस्।
6: प्रोपाइटर बहादुर विश्वकर्मा जयलक्ष्मी सुनचाँदी पसल बेसी सहर नगरपालिका 7 लमजुङ सम्पर्क फोन 066-520-209।

0: दिने
1: अहा म यो बिहे गर्दिन।
2: हैन के हो बिहे किन नगर्ने?
1: म त न्यू गणपति ज्वेलरी सुनसानी पसलकै गरगहना भए मात्र बिहे गर्छु।
3: मलाई थाहा थियो बुहारीले उच्च गुणस्तरीय डिजाइनको गहना खोज्छिन् भनेर, त्यही भएर गहना जति सबै न्यू गणपति ज्वेलरी सुनचाँदी पसलबाटै ल्याएको छु।
4: गणपति ज्वेलरीलाई नै किन यति धेरै विश्वास?
5: किनकि लामो समयदेखि निरन्तर सेवा प्रदान गर्दै आएको दक्ष कालीगढ सही मूल्य शुद्ध सुनको आधुनिक तथा मौलिक गहना किन्न पाइने,
4: विशेष अर्डरमा आफ्नो रोजाइका गहनाहरू बनाउन सकिने, बेच्दा पूर्ण मूल्य पाइने,
5: कम्प्युटर तौलबाट नाप गरी सुनचाँदी खरिद बिक्री गर्न सकिने,
4: सम्पूर्ण राशिका रत्नहरू खरिद गर्न तथा नेट इन्टरनेटबाट ल्याइएका डिजाइनलाई पनि जस्ताको तस्तै बनाउन सकिने,
5: भरपर्दो एवं विश्वासिलो सुनचाँदीको कारोबार गर्न गणपति ज्वेलरी सुनचाँदी पसल,
4: विश्वेश्वर नगरपालिका वडा नम्बर 7 लमजुङ, फोन नम्बर 0665-2183,
6: सम्पर्क मोबाइल नम्बर 9856-13375।
5: प्रोप्राइटर गणेश विश्वकर्मा, मुनु विश्वकर्मा।
4: सुन भनेको विश्वास हो, विश्वासको अर्को नाम गणपति ज्वेलरी।
7: मुटु छाती एवं श्वास प्रश्वासका बिरामीहरूका लागि खुसीको खबर,
8: मुटु रोगका बिरामी अब लमजुङ बाहिर जानु पर्दैन। मुटुको भिडियो जाँच अब सेवा मोडल हस्पिटल प्राइभेट लिमिटेडमा।
7: पुरानो मेडिकल कलेज चितवनका वरिष्ठ मुटु रोग विशेषज्ञ प्रोफेसर डाक्टर मनोज श्रेष्ठ सेवा मोडल हस्पिटलमा आउनुहुने हुँदा मुटु श्वास प्रश्वास ब्लड प्रेसरका समस्या भएका बिरामीहरूले स्वास्थ्य जाँच गराउनु भई समयमा नै ढुक्क हुनुहोस्। साथै सोही दिन मुटुको भिडियो जाँच कार्डियोग्राफी सेवा पनि उपलब्ध छ। साथै सेवा मोडल हस्पिटलका सम्पूर्ण सेवाहरू पनि सुचारू हुनेछ।
9: जाँच हुने दिन र समय यही भदौ 20 गते तेस्रो शनिबार बिहान 9 बजेबाट।
7: स्थान सेवा मोडल हस्पिटल प्राली, सानिमा बैंक अगाडि, बेसी सरसाथ, लमजुङ। सम्पर्क फोन नम्बर 0665-90-999, मोबाइल 98477-69-229।
10: यो मोबाइलले पनि तनावै दियो भने?
3: होइन, के तनाव दियो ए खुशी?
10: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
3: छ नि, किन नहुनु, हाम्रै बेसी सहरको पुरानो बैंक चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
1: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ।
11: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल बिक्री तथा मर्मत केन्द्र, बेसीसार नगरपालिका 7 पुरानो बैंक चोक, रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 9845-94-046 र 9813-09-4932।
5: हाम्रो शाखा बेसीसार नगरपालिका 7 NIMB बैंकको ठिक अगाडि पनि रहेको छ।

0: बीबीसी नेपाली सेवाको साँझ पखबाट शरद केसीको नमस्कार। आज कार्यक्रममा परिवारले आशा मार्नै थालेका थिए, बाढ़ीको दशौं दिन सुरुङबाट भयो दुईजनाको जीवित उद्धार। विपदकै सन्दर्भमा परराष्ट्र मन्त्री शिशिर खनालसँग कुराकानी, अनि
1: घर बारीले लैसक्यो, कहाँ जाने, के बस्ने, के खाने, चाँडै चाँडै निर्णय गरेर हामीले कहाँ राख्ने हो, के गर्ने हो, राज्यको हातको कुरा।
0: आफ्नो भविष्यबारे अस्थायी आश्रयमा बसेका विस्थापितहरूको चिन्ता। तर सबभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
2: गनी अन्सारीबाट समाचार सुन्नुहोस्। नेपालमा विनाशकारी बाढ़ी आएको दशौं दिन एउटा जल विद्युत आयोजनाको सुरुङबाट शुक्रबार बिहान दुईजनाको जीवितै उद्धार गरिएको छ। त्यहाँ फँसिरहेका हुन सक्ने थप मानिसलाई उद्धार गर्न टोली अझै अगाडि बढ़ेको अधिकारीहरूले बताएका छन्। उनीहरूका अनुसार त्रिशुली 3A को सुरुङबाट उद्धार गरिएका सञ्जय शाहको अवस्था सामान्य छ भने कवीर महर्जनको कम्मर र घुँडामा केही चोटपटक देखिएको छ। दुवैजनालाई काठमाण्डु स्थित सैनिक अस्पतालमा भर्ना गरिएको छ। कवीरका भाई अमीर महर्जन ले बीबीसीसँग भने,
3: एकदमै धेरै खुसी छौ, लगभग नसोचेको कुरा भएको जस्तो फिल भइरहेछ होइन। सुरुमा चाहिँ अलमल भएको, ढिला भएको जस्तो हामीले महसुस भयो। सायद अब त्यहाँको कन्डिसन क्रिटिकल नै होला, कम्प्लेक्स नै होला, त्यही भएर पनि उहाँले त्यो टाइममा अलमल हुनुभएको हुनु होला, त्यसरी चाहिँ हामीले आफूलाई मनलाई बुझायौं। तर ओभरअलमा हामी एकदम खुसी नै छौ, त्यो काम चाहिँ उहाँहरूले गर्नुभएकै हो जस्तो भयो।
2: उद्धार गरिएका कवीर महर्जनका भाई अमीर, हालसम्म 1294 जनाको शव फेला परेको र 5000 भन्दा बढ़ी सम्पर्कविहीन रहेका अधिकारीहरूले बताएका छन्। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले मध्य किएव स्थित देशको गुप्तचर निकायको मुख्यालयलाई एउटा रूसी ड्रोन हमलाले निशाना बनाएको बताएका छन्। उक्त निकायका प्रमुखसँग कुरा गरेपछि जेलेन्स्कीले सामाजिक सञ्जाल मार्फत आक्रमणबारे जानकारी गराएका हुन्। गुप्तचर निकायको मुख्यालयबाट धुवाँको मुस्लो उड़िरहेको भिडियो फुटेजमा देखिएको थियो। साउदी अरबको समर्थन पाएको यमनको सरकारी फौज र हुथीहरूबीच नयाँ चरणको भीषण लड़ाई हुँदा कम्तीमा 120 मारिएका बताइएको छ। रेड सीमा पर्ने बाब अल मान्डेब जलमार्गसँग जोड़िएको तटीय क्षेत्रमाथि कब्जा गर्न हुथीहरूले आक्रमण थालेपछि लड़ाई चर्किएको हो। इरानको समर्थन पाएका हुथीहरूले होर्मुज जलमार्गको विकल्पमा रहेको बाब अल मान्डेब जलमार्गमा साउदी जहाजहरूमाथि आक्रमण गर्दै आएका छन्। गत महिना फुकेटबाट दिल्लीतर्फ आइरहेको टर्बुलन्समा परेको एयर इण्डियाको एक यात्रुवाहक विमानका पाइलटले लागू औषध सेवन गरेको अनुसन्धानकर्ताहरूले पुष्टि गरेका छन्। घटनामा 17 घाइते भएका थिए। एयरबस A320 को हाइड्रोलिक प्रणालीमा अस्थायी समस्या देखिएको पनि प्रारम्भिक अध्ययन प्रतिवेदनले देखाएको छ। पाइलटको लागू औषध परीक्षण नतिजालाई प्रतिवेदनले गम्भीर चिन्ताको विषय भनेको छ। यसअघि भारतीय संचार माध्यमहरूले ती पाइलटले गाजा सेवन गरेको पुष्टि भएको बताएका थिए। लगभग 90 तल उर्लिएको विमानलाई स्थिर भएपछि सुरक्षित अवतरण गराइएको थियो। र श्रीलंका पूर्व राष्ट्रपति महिन्दा राजापाक्साका छोरा सन् 2013 एयरबस विमान खरिद प्रक्रियामा भएको अनियमितता सम्बन्धी छानबिनको सिलसिलामा पक्राउ परेका छन्। भ्रष्टाचार सम्बन्धी अनुसन्धान निकायले सोधपूछका लागि बोलाएपछि नवल राजापाक्सालाई पक्राउ गरिएको हो। के कस्ता अभियोगमा उनलाई पक्राउ गरिएको हो भन्ने प्रश्न भएको छैन। पूर्व राष्ट्रपतिको परिवार श्रीलंका एयरलाइन्सका लागि 10 विमान खरिद प्रक्रियामा युरोपेली उत्पादकहरूसँग घुस लिएको भन्ने आरोप अस्वीकार गर्दै आएको छ। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा तपाईलाई स्वागत छ। भोटेकोशी बाढ़ीले दिएको भयानक पीड़ाबीच आज दशौं दिन जल विद्युत आयोजनाको सुरुङबाट दुईजनाको जीवित उद्धारले खुशी संचार गरिदिएको देखिएको छ। जल विद्युत आयोजनाका सुरुङहरूमा फँसेका ठानिएका अन्य व्यक्तिहरूको पनि उद्धार प्रयास जारी रहेको सरकारले जनाएको छ। बाढ़ीमा ज्यान गुमाएका झण्डै 1300 शव भेटिएको अधिकारीहरूले जनाएका छन् र 5000 भन्दा धेरै मानिस अझै पनि सम्पर्कविहीन छन्। आज बिहान जल विद्युत आयोजना त्रिशुली 3A को सुरुङमा जीवित व्यक्ति रहेको खबर एकाएक संचार माध्यम र सामाजिक सञ्जालमा फैलियो र त्यसले पलपल त्यसतर्फ सबैको ध्यान तान्यो, जहाँ 10 उद्धार प्रयास जारी थियो। जीवित उद्धार गरिएकाहरूमा सञ्जय शाह र कवीर महर्जन छन्। हाम्रा संवाददाता कमल परियारसँग कवीरका भाई अमीर महर्जनले भने,
3: खुसी यति छौँ कि हामी होइन त्यो भनेको त अब एक्सप्रेस गरिसक्ने कुरा भएन, लगभग नसोचेको कुरा भएको जस्तो फिल भइरहेछ होइन। अरू अरू टेस्टहरू नर्मल आएको छ भन्ने मात्रै जानकारी पाएको छ होइन। हातमा र खुट्टामा अलिअलि घाउहरू छ, त्यो अडाहरूमा यताउता दौडाखेरि भएको हुनसक्छ, हाम्रो अनुमान मात्रै हो। भित्र के कसो कसरी 10 दिन उहाँले सस्पेन्ड गर्नुभयो त्यो अब कुरै गर्नु पाएको छैन।
0: सञ्जय शाहका परिवारजनले जीवित भेटिने आशा नै मार्न थालिसकेका थिए। सञ्जयका जेठान देव कुमार शाह भन्छन्,
4: म टनेलमा पुग्दा आज हुन्छ भोलि हुन्छ गर्दा गर्दै 5-7 दिन बितिसक्दा पनि ओपनिङ नभएरको कारणले होइन, अब हाम्रो आश टुट्नेवाला थियो कि यत्रो दिनसम्म अब बाँच्दैन होला त्यहाँ टनेलभित्र भए पनि होइन, आश मर्दै थियो किनकि अक्सिजन सप्लाई अब छ कि छैन, त्यही भएर सर हाम्रो आश चाहिँ बिस्तारै गुम्दै गइरहेको थियो कि अब हुँदैन भनेर हिजो चाहिँ अब बाहिरतिर बढी सजी भेट्ला कि भनेर ब्लड सेम्पल पनि दिन लगाएको। अहिले खुसीको त अब व्यक्त गर्न सक्दैन परिवारले होइन, अब मेरो छोरा जस्तै अरू पनि छन् अरूहरू पनि भेटुन् भनेर अब उहाँको आश त्यस्तो छ।
0: राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकी प्रवक्ता शान्ति महतले उक्त उद्धार बारे भनिन्,
5: आज संयुक्त खोज तथा उद्धार टोलीद्वारा उद्धार गरिएकामा सुपरभाइजर कबीर महर्जन र फोरम्यान मेकानिक सञ्जय शाह हुनुहुन्छ। त्रिशुली 3A का साथै अन्य जलविद्युत आयोजनाहरूमा पनि खोजी कार्यलाई थप उपकरण तथा प्राविधिक जनशक्ति परिचालन गरी निरन्तरता दिएको छ।
0: प्राधिकरणका अनुसार अहिलेसम्म 1294 जनाको शव फेला परेको छ, तर 100 भन्दा कमै मात्रको शनाखत भएको छ। 5053 जना सम्पर्कविहीन रहेको प्राधिकरणले जनाएको छ। कतिपयले सरकारले उद्धारमा अलमल गरेको टिप्पणी गरिरहेका छन्। विपक्षी दलले त संसदमै सरकारको चरको आलोचना समेत गरेका थिए। साथी सञ्जय ढकालले परराष्ट्र मन्त्री शिशिर खनालसँग कुरा गर्दै सबभन्दा शुरूमा उक्त आलोचनाबारे प्रतिक्रिया मागेका थिए।
6: नेपाल सरकारले एकदमै विशेष गरी यो उत्तरी भेगमा धेरै हाम्रो समुदायहरू बाटो र पुल नहुँदाखेरि सम्पर्कभन्दा टाढा रहनुभयो र एउटै मात्रै हामीसँग बाटो थियो, त्यो भनेको हेलिकप्टर। पहिलो दिनदेखि नै हामीले सबै हेलिकप्टरलाई केन्द्रीकृत गरेर तुरन्त नै हामीले उद्धारको प्रक्रिया शुरू गर्यौं। दोस्रो दिनसम्म धन्दै अत्यन्त अप्ठ्यारोमा पर्नुभएको 500 भन्दा बढी नागरिकहरूको उद्धार भइसकेको थियो र मलाई लाग्छ अत्यन्त असुरक्षित स्थानमा हुनुभएका धेरै व्यक्तिहरू दोस्रो दिनसम्म धेरै हदसम्म उद्धार गरिसकिएको थियो। अर्को चाहिँ परिवारसँग विच्छेद हुनुभएका, सड़क सञ्जाल विच्छेद भएका कारणले घर फर्किन नसक्नुभएका, गोसाईकुण्ड पुग्नुभएका, लाङटाङ राष्ट्रिय निकुञ्ज पुग्नुभएका नेपाली अथवा विदेशी नागरिकहरूलाई हामीले उद्धार गर्यौं। टनेलको विषयमा आज पनि त्यहाँ हेभी इक्विपमेन्ट लान सक्ने स्थिति छैन, ठूलो हेलिकप्टर बस्न सक्दैन। जुन गेग्रियान माटोको सम्मिश्रण छ त्यसले त्यो सम्पूर्ण भूभाग नै दलदले बनेको छ। उद्धार कर्मीहरू कति दुःख गरेर टनेलमा सिधा पनि ठाडो पनि हिँड्न सक्नुहुन्न, घिस्री घिस्री जानुपर्ने अवस्था किन छ भने त्यो अत्यन्त दलदले माटो छ, त्यहाँ अत्यन्त विषम परिस्थितिको कारणले गर्दाखेरि दोस्रो दिनदेखि नै अन्तर्राष्ट्रिय समुदायसँग टनेल रेस्क्यूको सहायताको लागि अपील गरेर तेस्रो दिन भारतबाट विज्ञहरू आइसक्नु भएको थियो, तेस्रो दिन नै चाइनिज टोली पनि आउने तयारी थियो। उहाँहरूलाई चाहिँ हामीले उत्तर सीमाबाट नै ल्याउन खोजेका थियौँ किनभने उहाँहरूको पनि पारिपट्टि उहाँहरू आफै रेस्क्यूमा लागेको भएर चाँडो गर्ने बेजिङबाट अथवा अरू ठाउँबाट काठमाडौँ आउने त्यसपछि फेरि त्यहाँ लानु भन्दा उतैबाट आइदिँदा सहज हुन्छ भन्ने ढंगले हामी तयारी थियौँ, तर दुर्भाग्यवश मौसमको कारणले गर्दाखेरि हेलिकप्टर नै उड्न नसकेपछि उहाँहरू चाहिँ चौथो दिनमा आइपुग्नु भएको हो। त्यो अर्थमा हामीले वस्तुस्थिति बुझेर दोस्रो दिनदेखि नै प्रक्रिया शुरू गरेर तेस्रो चौथो दिनसम्म यहाँ अन्तर्राष्ट्रिय विज्ञहरू नै आइसक्नु भएको थियो। त्यो बाहेक हाम्रो नेपालमै भएका विज्ञहरूले पनि उद्धारमा नेपाली सेनासँग संयोजनमा काम गर्न शुरू गर्नु भएको थियो। त्यसले गर्दा एक त टनेल रेस्क्यू आफैमा अलिकति कम्प्लेक्स किसिमको हुन्छ, अन्तर्राष्ट्रिय अनुभवहरूमा पनि 2023 भारतमै पनि उद्धार 14 दिनपछि भएको देखिन्छ, 17 दिनपछि भएको देखिन्छ चीनमा थाइल्याण्डमा पनि, त्यसले गर्दा अपेक्षित हिसाबले गर्न नसकेको भन्ने भान हुँदा हुँदै पनि हरसम्भव प्रयास गर्दाखेरि आज 10 दिनमा चाहिँ यसले एउटा सकारात्मक नतिजा ल्याएको चाहिँ अहिले हामी महसुस गर्न सक्छौ।
7: शुरूआतमा केही अन्ड्योल जस्तो पनि थियो कि नेपाल सरकारले चाहिँ विदेशी सहयोग अहिले चाहिँदैन भन्ने खालको चर्चा आयो कि सरकारले सुरुमा लिनलाई चुकेको थियो कि त्यसले कुनै पनि उद्धार कार्यमा पछि प्रभाव पार्न त गएन,
6: यो पनि हल्ला हो। हामीले कतै पनि नेपाल सरकारले औपचारिक रूपमा त्यस्तो खाले धारणा सार्वजनिक गरेका थिएनौ। हामी तुरन्तै पहिलो दिनदेखि नै विदेशी मित्र राष्ट्र विशेष गरी छिमेकीहरू र अन्य मित्र राष्ट्रहरूसँग निरन्तर संवादमा थियौं र हामीले सुरुदेखि नै एउटै मात्रै कुरा के भनिराखेका थियौं भने हामीलाई आवश्यक परेको सहयोग लिन्छौं, भनेको हाम्रो आवश्यकता पहिचान गर्न अलिकति हामीलाई समय लाग्ला, तर जे जे आवश्यकता हामी महसुस गर्छौं त्यो हामी तपाईँहरूसँग नै हामी लिन्छौँ भनेर, जस्तै मैले जे जे कुरा भने, दोस्रो दिन हामीले टनल रेस्को कुरा गऱ्यौँ, राहत सामग्री आउने कुरा गऱ्यौँ, त्यसपछि अब डिएनए फोरेन्सिक को टिम र टेक्नोलोजीको ल्याउने कुरा गऱ्यौँ, बडी फ्रिजरका कुराहरू गऱ्यौँ। त्यो पहिलो दिनको बेलुका र दोस्रो दिनको बिहानदेखि यो प्रक्रियाहरू सुरु भइसकेका थिए। र विदेशबाट आउने चाहिँ नेपालमा आइपुग्ने कुरा तेस्रो चौथो दिनदेखि नै देखिन्छ। अहिले जसरी विश्व समुदाय नेपालप्रति चिन्तित चासो व्यक्त गरिरहेको छ, त्यसमा नेपाल सरकार, परराष्ट्र मन्त्रालय लगायत समग्र नेपाली आम जनताहरूको सदस्यता र सहकार्य झल्किन्छ जस्तो लाग्छ मलाई।
7: अब खरबमको क्षति भएको पनि देखिन्छ होइन, यसो हेर्दाखेरि अब नेपालको बुताले सायद नभ्याउनु पनि सक्ला पुनर्निर्माणको लागि। अब सरकारले चाहिँ दाता सम्मेलन गर्ने अथवा त्यस्तो बारेमा केही सोचिरहेको छ?
6: यो विपदले जसरी समुदायहरूलाई विस्थापित गरेको छ, केही समुदायहरूलाई अर्को ठाउँमा रिलोकेट गर्नुपर्ने पनि परिस्थिति देखिन्छ आजको अवस्था हेर्दाखेरि। त्यो समग्रतामा मूल्याङ्कन गर्दाखेरि अहिले हामी खरबको क्षति भयो भन्ने प्रारम्भिक आकलन गर्न सक्छौ, तर कतिको क्षति भयो भन्ने कुरा हामीलाई अहिले ठ्याक्कै अङ्क हामीसँग छैन। यो ऱ्यापिड असेसमेन्ट पछि केही प्रारम्भिक अङ्क हामीसँग हुन्छ, त्यसपछि हामी पोस्ट डिजास्टर निड असेसमेन्ट गरेपछि हामीसँग सही अर्थमा हाम्रा आवश्यकताहरू पहिचान हुन्छ। त्यो समष्टिगत विषयलाई एक ठाउँमा राखेर हामीले अहिले डोनर कन्फरेन्सको बारे गम्भीरतापूर्वक सोचिराखेका छौं र अर्थ मन्त्रालय, परराष्ट्र मन्त्रालय लगायत अन्य निकायहरूबीच यस विषयमा निरन्तर संवाद चलिराखेको छ। जति बेला हामीसँग ऱ्यापिड असेसमेन्टको केही प्रारम्भिक आकलनहरू आउँछ, त्यसपछि हामी मित्र राष्ट्रहरूसँग समन्वयको प्रक्रिया शुरू गर्छौ।
0: उनी थिए परराष्ट्र मन्त्री शिशिर खनाल, संजय ढकालसँग कुरा गर्दै। तपाईँ बीबीसी नेपाली सेवाको साँझ पख सुनिरहनु भएको छ। अब अन्तिम प्रसंग, सरकारले विभिन्न स्थानमा होल्डिङ सेन्टर स्थापना गरेर त्यहाँ 4,500 भन्दा धेरै बाढ़ी प्रभावितहरूलाई राखेको छ। दिन बित्दै जाँदा ती विस्थापितहरू आफ्नो भविष्यलाई लिएर अन्यल र चिन्तामा देखिन थालेका छन्। नुवाकोटबाट हाम्रो संवाददाता शक्तिमाया तामाङ भन्छिन्,
8: आफूहरू बसेको ठाउँमा खाना बस्नको राम्रो व्यवस्थापनसँगै नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्वयंसेवकहरूले सुरक्षा प्रदान गर्दै आएको पीड़ितहरू बताउँछन्। बाढ़ीले घरबार विहीन बनायो, अहिले होल्डिङ सेन्टरमा बसिरहेका छौं, तर भोलिका दिन के हुन्छ, कहाँ जाने भन्ने चिन्ताले सताएको उनीहरू बताउँछन्। बट्टार कवर हलको होल्डिङ सेन्टरमा बस्दै आएकी लक्ष्मी तामाङ भन्छिन्,
1: यो सुविधा अब आज होला भोलि होला, अब सधैँ यहाँ खाएर यहाँ बसेर त हुँदैन, घर बारीले लैसक्यो, खेतीबारीले लैसक्यो, कहाँ जाने, के बस्ने, के खाने, अब चाँडै चाँडै निर्णय गरेर हामीले कहाँ राख्ने हो, के गर्ने हो, राज्यको हातको कुरा।
8: पीड़ितहरूका अनुसार होल्डिङ सेन्टरमा विभिन्न ठाउँबाट आएकाहरू एउटै हलमा बस्नु पर्दा रुगाखोकी लगायतका संक्रमणहरू बढ़न थालेका छन्। नियमित स्वास्थ्य जाँच गरिरहे तापनि दिन प्रतिदिन बिरामीहरू बढ़न थालेको दावा मिङमर तामाङले बताए।
9: अलि चाँडै नै परिवार विभाजन व्यवस्था गरेर खानपिनको व्यवस्था अलग अलग गराइदिए संक्रमितबाट अलिकति वञ्चित हुन्छ।
8: व्यवसाय गरेर जीविकोपार्जन गर्दै आएको बताउने विमला खड्कालाई अबको दिन कसरी चलाउने चिन्ताले सताउँछ। उनी भन्छिन्, दिनमा सबैजना गफ गर्छन् बस्छन्, तर बेलुका सुत्ने बेला मनमा अनेक कुरा खेल्ने हुँदा सुत्न नसक्ने बताउँदै उनले भनिन्,
10: व्यवसाय गरेर बसे होइन, पसल ससल पनि सबै लग्यो, केही छैन, नभएपछि त पिर लाग्ने नै भयो, गरिरहेको व्यवसाय छैन, अब कसरी के गर्ने भनेर मन पोल्छ, पेट पोल्छ, अब सरकारले के गर्नुहुन्छ होइन।
8: तत्काललाई मात्र होल्डिङ सेन्टरमा राखिएको बताउँदै प्रभावित क्षेत्रको वडा तहबाट नै पीड़ितहरूको तथ्याङ्क संकलन गर्न थालेको नुवाकोटका प्रमुख जिल्ला अधिकारी शम्भु प्रसाद रेग्मीले बताए।
11: त्यहाँ अस्थायी बसोबासको लागि तयार गरिन्छ, त्यसपछि पालिकाले जग्गा फाइनल गर्छ, त्यो जग्गामा थायी बसोबासको निम्ति संरचनाहरू बनाएर उहाँहरूलाई रिसेटलमेन्ट गर्ने।
8: अब दीर्घकालीन योजनाका साथ जान आवश्यक रहेको पीड़ितहरूको माग छ। शक्तिमाया तामाङ, बीबीसी नुवाकोट।
0: हवस् त, यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यही सकिन्छ। अब भने हामी सोमबार बेलुकी 9:15 मात्र आउनेछौ, त्यस बेलासम्मको निम्ति हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
12: This is the BBC. Extreme energy drink. Time check. अहिले ठीक 9 बजेको छ। Extreme energy drink. Taste the difference. Feel the energy.

0: दिदी अल्मलाई पर्नु भयो त के खोज्नु भएको त्यसरी?
1: ए बाबु पो, जोखतौल गर्ने डिजिटल ढकतराज चाहिएको थियो, यता कता पाइन्छ होला?
0: हाम्रै बेसी सहर नगरपालिका साथ एनएमबी ब्याङ्क अगाडि रहेको एएस किचन हाउसमा जानुहोस् न। त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भने त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
2: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुका साथै मरमत पनि गरिन्छ। साथै किचनका सम्पूर्ण सामग्री सामानहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
3: प्रोपाइटर दिलीप श्रेष्ठ, एएस किचन हाउस, बेसर नगरपालिका साथ एनआईएमबी ब्याङ्क अगाडि। थप जानकारीका लागि सम्पर्क 9856774486।
4: सबैजना यस्तो मजाले हाँसेका छन्, यो रबिनालाई चाहिँ के भयो?
5: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
4: कति दिन बस्ने मुख थुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
6: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली। प्रोपाइटर दीपक पौडेल, बेसीसार 8 सेरा, गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0665204497।
4: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङ्गो दाँत मिलाइ दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
7: अमूल्य जीवनको हेरचाह गर्नु हाम्रो कर्तव्य हो। तपाईँको जीवन हेरचाहको साझेदार हामी बन्नेछौ। तपाईँको सहर सुन्दर बजारमा विशेषज्ञ सहित तपाईँकै सेवामा HDCS नमुना सामुदायिक अस्पताल सुन्दर बजार।
8: अस्पतालमा उपलब्ध विशेषज्ञ सेवाहरू: जनरल फिजिसियन सेवा, महिला रोग विशेषज्ञ सेवा, जनरल सर्जरी विशेषज्ञ सेवा, मृगौला रोग विशेषज्ञ सेवा, दन्त रोग सम्बन्धी विशेषज्ञ सेवा, मनोविमर्श सेवा र जटिल तथा सामान्य शल्यक्रिया सेवा।
7: निदानात्मक सेवा अन्तर्गत भिडियो एक्सरे, ल्याब परीक्षण, ECG, डिजिटल एक्सरे र दम पत्ता लगाउने जाँच सेवा उपलब्ध छ।
8: साथमा 24 घण्टा आकस्मिक सेवा, अन्तरङ्ग तथा बहिरङ्ग सेवा, फार्मेसी सेवा, प्यालेटिभ केयर सेवा, समुदाय स्वास्थ्य सेवा, खोप सेवा, परिवार नियोजन सेवा र एम्बुलेन्स सेवा पनि उपलब्ध छ।
7: HDCS नमुना सामुदायिक अस्पताल सुन्दर बजार 6 लमजुङ। सम्पर्क फोन 0664021123, 4021224, मोबाइल 9841454448।
9: यो मोबाइलले पनि तनावै दियो भने
10: होइन, के तनाव दियो ए खुशी?
9: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
10: छ नि, किन नहुनु। हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रिक पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
4: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ।
10: प्रोपाइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रिक पसल बिक्री तथा मर्मत केन्द्र, भेसिसार नगरपालिका साथ लमजुङ। थप जानकारीको लागि सम्पर्क 9845994046 र 9131994332।
11: हेलो, मर्सेङ्गदी FM 95 मेगाहर्ज

0: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हार्डवेयरहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है?
1: अब धेरै जनाले खोज्ने गरेको त बेसी सहर सातमा रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि, तपाईँ पनि त्यही जानुहोस् न।
2: हाम्रा सेवाहरू एमएस पाइप, फलाम, अल्मुनियम, स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, अल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगढ

0: द्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
1: हिमालयन ब्रदर ग्रुप प्राली विशेषर नगरपालिका साथ युनिभर्सल चोक लमसुङ। थप जानकारीको लागि सम्पर्क 0665209773, मोबाइल 97463 06501।
2: तपाईँको सन्तुष्टि हाम्रो चाहना।

0: California Extreme Energy Drink.
1: सुरक्षित, भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
2: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागजपत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाउ।
1: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाड़ी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
2: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बीमा अनिवार्य गर्नुहोस्।
1: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665201906 वा 590370 जानकारी गराउनुहोस्।
2: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्रणाली लमजुङ।
3: हेर न सुधा, बिहे पनि नजिक आइसक्यो। हात र अनुहारको हालत पनि यस्तो छ, लाजै हुने भयो बेहुली हुँदा पनि।
4: त्यति सानो कुरामा पनि के को चिन्ता? त्यसको लागि त हाम्रो बेसी सहर सात पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छ नि।
5: हामी कहाँ फेसियल, नेल आर्ट, मेहन्दी आर्ट, हेयर स्ट्रेट, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, हेयर कलर, हेयर कटिङ, क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ।
4: प्रोप्राइटर तारा गुरुङ, मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर, विशेषर नगरपालिका सात पुरानो बेङ्चोक लमजुङ। सम्पर्क 9841626344, 9841626344।
6: के तपाईँलाई कुनै स्वास्थ्य समस्या छ? त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्।
7: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
6: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आई निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
7: प्रकाश घिमिरे संचालक एवं प्रकाश फार्मेसी, बेसीसह नगरपालिका 8, होटल द चुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 9845213236 र 9845008261।

0: ने
1: अहा म यो बिहे गर्दिन।
2: हैन के हो बिहे किन नगर्ने?
1: म त न्यू गणपति ज्वेलरी सुनसादी पसलकै गरगहना भए मात्र बिहे गर्छु।
3: मलाई थाहा थियो बुहारीले उच्च गुणस्तरीय डिजाइनको गहना खोज्छिन् भनेर, त्यही भएर गहना जति सबै न्यू गणपति ज्वेलरी सुनचाँदी पसलबाटै ल्याएको छु।
1: गणपति ज्वेलरीलाई नै किन यति धेरै विश्वास?
4: किनकि लामो समयदेखि निरन्तर सेवा प्रदान गर्दै आएको दक्ष कालीगढ सही मूल्य शुद्ध सुनको आधुनिक तथा मौलिक गहना किन्न पाइने,
1: विशेष अर्डरमा आफ्नो रोजाएका गहनाहरू बनाउन सकिने, बेच्दा पूर्ण मूल्य पाइने,
4: कम्प्युटर तौलबाट नाप गरी सुनचाँदी खरिद बिक्री गर्न सकिने,
1: सम्पूर्ण राशिका रत्नहरू खरिद गर्न तथा नेट इन्टरनेटबाट ल्याइएका डिजाइनलाई पनि जस्ताको तस्तै बनाउन सकिने,
4: भरपर्दो एवं विश्वासिलो सुनचाँदीको कारोबार गर्न गणपति ज्वेलरी सुनचाँदी पसल
1: विश्वेश्वर नगरपालिका वडा नम्बर 7 लमजुङ, फोन नम्बर 0665212083,
5: सम्पर्क मोबाइल नम्बर 9857133775,
4: प्रोपाइटर गणेश विश्वकर्मा, मोनु विश्वकर्मा।
1: सुन भनेको विश्वास हो, विश्वासको अर्को नाम गणपति ज्वेलरी।
6: होइन खुशी के खान्छौ आजकल? त झनै फुर्तिलो र स्वस्थ देख्छु त।
7: खाने त खासै केही होइन दिदी, लमजुङ एग्रो बी कञ्चनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्चा खाने गरेको छु।
6: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र?
7: हो नि दिदी, लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो।
6: मह बाहेक अरू के पाइन्छ त्यहाँ?
7: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह, मौरीको गोला सहितको घार, खाली घार, कृषि तथा मौरीजन्य औजार, बिउ बिजन सुपथ मूल्यमा पाइनुको साथै तालिम र परामर्श समेत दिइन्छ नि।
6: ओहो, स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा। म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु।
8: तपाईँले रोजेको र खोजेको जस्तै शुद्ध मह, मौरी गोला सहितको घार, खाली घार, कृषि तथा मौरीजन्य औजार, बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस्। प्रोप्राइटर बुद्धि आले, मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ, सम्पर्क कार्यालय बेसीसर 8-13 चौतारा नजिकै बस पार्क जाने बाटो कर्पूरेश्वर सिसा तथा प्लाई पसल सँगै रहेको घर। थप जानकारीको लागि 9861139157।
7: महको सेवन स्वास्थ्य र दीर्घ जीवन।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्यश्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्यश्री रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।
1: ओहो दाई, टिभी बोकेर कहाँ जान लाग्नुभयो?
2: हेर न नानी, अस्ति भर्खर विदेशबाट ल्याएको टिभी बिग्रिएर हैरान भए म त बनाउन जान लागेको, अनि एउटा फ्रिज नि किन्नु थियो, बरु कुन पसलमा जाने होला?
1: हरे दाई, पनि हाम्रै बेसी सरको त्यो भीमसेन स्थान चोकमा छ नि श्रेष्ठ रेडियो एन्ड वास सेन्टर, के त्यहाँ जानुस् न, त्यहाँ त सबै घरको इलेक्ट्रोनिक सामानहरू पाउनुको साथै ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ नि। बरु मलाई नि मोबाइल र घडी किन्नु थियो, एकैछिन पर्खानुस् है, सँगै जाने नि।
2: ल भइहाल्छ नि नानी।
3: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका एलईडी टिभी, फ्रिज, मोबाइल, घडी, वासिङ मेसिन, भ्याकुम क्लिनर, माइक्रोवेभ ओभन, साउन्ड सिस्टम, राइस कुकर तथा अन्य विभिन्न घरायसी इलेक्ट्रोनिक सामानहरू बिक्री तथा ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ।
4: नोट, हामी कहाँ साउन्ड सिस्टम भाडामा पनि पाइन्छ।
3: प्रोप्राइटर पार्वती श्रेष्ठ, श्रेष्ठ रेडियो एन्ड वास सेन्टर, बेसीसर 7 भीमसेन थान चोक, फोन 0665201120, मोबाइल 9846077745।
1: लमजुङका लागि सामसङ, कोनका, गोदरेज र टिसिएलको अधिकृत विक्रेता श्रेष्ठ रेडियो एन्ड वास सेन्टर।

0: California. Extreme energy drink.
1: के तपाई निशुल्क जापानीज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
2: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईको सेवामा समर्पित छ।
3: अब जापान ट्राई होइन स्योर गरौं।
2: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानीज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
3: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
2: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुरक्षित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
3: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर, विशेष सहर 8 नारायण स्थान चोक, नवील बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
2: सम्पर्क नम्बर 066-590-299, मोबाइल नम्बर 98-560-602-299।
4: एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 10 बजेको छ।
5: एक्सट्रीम एनर्जी ड्रिंक टेक द डिफरेंस फील द एनर्जी।
6: आदरणीय श्रोता, अब भने हामी आजको नियमित प्रसारणको अन्त्यमा आइसकेका छौ। अहिलेसम्म हामीलाई सुनेर साथ दिनुभएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद छ। हवस् त, आजको नियमित प्रसारणबाट हामी सबैलाई बिदा दिनुहोस्। भोलि बिहान 5:30 बजेको नियमित प्रसारणमा हाम्रो भेट हुने नै छ। शुभरात्री।

0: लफा जालो
1: झोरले
0: लासो फ्याकुल्ला
2: जो
0: जो जो लप्पा
3: नमस्कार शुभ प्रभात सूचना हाम्रै भाषामा सामुदायिक रेडियो मर्स्याङ्गी 95 मेगाहर्जको आजको नियमित प्रसारणमा तपाईँलाई हार्दिक स्वागत छ। आशा छ आजको तपाईँको दिन शुभ रहनेछ।